0: ताइनी दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त? ए दाई पनि घरै हुनुहुँदो रहेछ त?
1: खै ल्याउन त कहाँबाट ल्याएको निकाल्छे? हाम्रो त बुढाले ल्याएका हुन्। मल पनि साह्रै राम्रो रहेछ।
2: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ। छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीबाट ल्याएको।
0: ए हो र, हस् दाई म आजै जान्छु।
3: हजुर, यस हाइजेनिक राञ्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
4: हाइजेनिक राञ्च प्राली, शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9856062891।
2: सिधै मयाम चिसा पानीबाट काठमाडौँ, काठमाडौँबाट मयाम चिसा पानी,
5: अनि बीचमा नझर्ने?
2: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसा पानी, र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
5: के हो र, यस्तो सुविधा पनि आइसक्यो? ल जाम जाम।
3: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत, 9846161878 र दुलेगौडा ढोलफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत, 9825526063। पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
6: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
3: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्बाया पुन,
6: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
3: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
6: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
3: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
6: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
3: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
6: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
3: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
6: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
3: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
7: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्रोनोस्कोपी, इको टीएमटी, हल्चर पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
8: 24 घण्टा पाथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 0162-590-162-590-163।
9: हजुर, दान गरौं।
0: शुक्ला हिलेटा क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौ, धार्मिक पुण्य प्राप्त गरौ।
3: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटा शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
9: त्यसैले दान गरौ, सकेको गरौ सबैले गरौ।
0: अनुरोधक शुक्ला हिलेटा शिवालय क्षेत्र व्यवस्थापन संस्था, शुक्ला गण्डकी 8 तनहुँ।
10: फुटै खाए सारे मिठो, पकाए त स्वाकै। एक पैकेट ले पेट भरी नहीं के हो भाना अपवाक्कई
11: यो हो बोनस चाउचाउ।

0: पोखरा नुडल्स प्रालीको उत्पादन बोनस चाउचाउको आधिकारिक विक्रेता थापा सप्लायर शुक्ला गण्डकी साथ सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 98560 2279।
1: हजुर आमाको अनुभव सुन्दा त कति कुरा पो सिक्न पाइने
2: हो नि। ज्येष्ठ नागरिक त हाम्रो समाजको जीवित इतिहास र मार्गदर्शक हुन्। ज्येष्ठ नागरिकको सम्मान समाज विकासको अमूल्य धन। ज्येष्ठ नागरिकको उचित हेरचाह स्वास्थ्य सुरक्षा र सम्मान गरौं। उहाँको अनुभवलाई पुस्ताको विकासमा उपयोग गरौं।
3: अनुरोध हो गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा।
0: आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
4: हजुर घर निर्माण बाटो नाला सामुदायिक भवन विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक इट्टा ढुङ्गा गिटी बालुवा चोकर सुपथ मूल्यमा पाइन्छ।
0: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली शुक्ला गण्डकी 2 गाछे पानी नयाँ पुल र चेवनधामबाट जान सकिने प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ मोबाइल 98510 88461 र सिजन गुरुङ 97045 40900।
5: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा।
6: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
5: उपचार सेवाहरू
6: भेरिकोस भेनको लेजर उपचार खुट्टाका सुन्निएका तथा फुलेका लाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि
5: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया
6: रक्तनाली सम्बन्धी रोगहरूको उपचार एन्जियोप्लास्टी स्टन्ट राख्ने प्रक्रिया इम्बोलाइजेसन
5: क्यान्सर उपचार ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू सानो चिरफार मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार
6: शरीरमा जम्मा भएको पस पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया
5: पाठीघरको मासु युटेरिन फाइब्राइड एम्बुलाइजेसन पाठीघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि
6: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-582-7878 582-7979 582-7880

0: connect your dream, connect your future, STEEL, connect your heart.
1: Connect our student education and business services. शुक्ला गण्डकी चार तुलेगौडा वाचिन डिपार्टमेन्ट भवन सँगै मोबाइल 9856324093 र 9856283।
2: आमा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
3: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
2: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीआर सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
3: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी चार दुलेगौडा बिपी चोक,
4: प्रोपाइटर थान प्रकाश नेउपाने 9856033878, प्रशान्त नेउपाने 9460026925।
5: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
6: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसेवाल कस्मेटिक हुँदा हुँदै अन्त अन्त डुलेर दुःख मात्रै पाइयो।
5: ल ल, फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समय पाइने रहेछ।
6: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
7: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
8: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
9: ग्राहकको चाहना नै हाम्रो संतुष्टि। जयसेवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
7: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
9: प्रोपाइटर निरञ्जन प्रसाद जयसेवाल, फोन 9841661220।
10: आज पनि भाटो आयो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
11: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भयो।
10: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
11: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे। हो, त्यही जाने हो।
12: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
4: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856383507, कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 9846618817।
13: कान्छी, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
14: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
13: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कतै पाइन्छ र?
14: पाइन्छ नि, दुलेगौडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
9: हजुर, हामी कहाँ रुद्री एकहा, व्रतबन्ध, घर पैचो नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
13: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
9: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9868385022।
15: आहा, घर त साह्रै चित्त बुझ्नु भयो होइन बडी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
11: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएको रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाम।
12: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
4: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको दुई घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश, पार्वती श्रेष्ठ, फोन नम्बर 0654142334 र 9811756606।
16: 103.8 अन्तर्मनको आवाज
17: स्टुडियो कालचेन अहिले 11:06
18: टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस्ट चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठफेर पनी प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98163901
19: ¿Qué es todo esto? ¿Es en serio? ¿Quién me manda tantos mensajes? Ok, tengo que chequear esto. ¡Oh, sí! ¡Powerball!
20: En California Lottery te lo recordamos a lo grande. Powerball ahora juega 3 veces a la semana, lunes, miércoles y sábados. ¡Juega ya!
21: Juega responsablemente. Debes tener 18 años o más para comprar, jugar o reclamar premios.
22: 24 गते आइतबार सन् 2026 जुन 7 तारीख अधिक जेठ कृष्ण पक्षको सप्तमी तिथि
23: काया कैरनका साथमा
24: किसान पाइप प्रोडक्ट्स प्राली
23: राष्ट्रको शान किसान
24: अ कम्प्लिट पाइपिंग सोलुसन्स
25: काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट
26: नेपाल भारत बीच परराष्ट्र मन्त्री स्तरीय बैठकमा 3 सहमति प्राथमिकताका क्षेत्रमा साझेदारी सहित द्विपक्षीय सम्बन्ध थप सुदृढ बनाउने विषयमा छलफल
25: आईएमएफले विस्तारित कर्जाको अन्तिम किस्ता स्वीकृति गर्यो बजेटले बढाएन शेयर बजारमा उत्साह लगानीकर्ता निराश
26: सार्वजनिक सेवामा सुधार देखिए पनि उपलब्धि उत्साहजनक नभएको विज्ञको टिप्पणी सेवा डिजाइन र प्रवाहमा सेवाग्राहीको सहभागिता आवश्यक रहेको सुझाव
27: डिजाइन र डेलिभरीमा सेवा लिने व्यक्ति नै बस्नुपर्छ जसले सेवा कस्तो चाहियो पनि भन्छ सेवा कसरी डेलिभरी गर्ने पनि भन्छ त्यो चाहिँ सिस्टम भयो पद्धति त्यसले मात्रै काम गर्छ
25: ट्रम्पको आप्रवासन नीति अमेरिकी एक संघीय अदालतले उल्टायो आप्रवासी समूहद्वारा फैसलाको स्वागत
26: र एसियाली खेलकुद क्रिकेट छनौटको फाइनलमा पुग्न नेपालले आज ओमानसँग खेल्दै बंगलादेशलाई हराउँदै साफ महिला च्याम्पियनशीपको उपाधि भारतलाई

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: काया कैरनमा अब खबरको सिलसिला। नेपाल र भारतबीच तीन विषयमा सहमति समझदारी भएको छ। भारत भ्रमणमा रहेका परराष्ट्र मन्त्री शिशिर खनाल र भारतीय समकक्षी एस जयशंकरबीच नयाँ दिल्लीमा हिजो भएको प्रतिनिधि मण्डल स्तरीय वार्ताको क्रममा विभिन्न सहमति समझदारी गरिएको हो। दिल्ली स्थित नेपाली दूतावासका अनुसार 2080 साल जेठमा नेपाल क्लियरिङ हाउस लिमिटेड र भारतीय राष्ट्रिय भुक्तानी निगम बीच भएको समझदारी बमोजिम सीमापार विद्युतीय भुक्तानी कारोबारलाई सञ्चालनमा ल्याउने सहमति भएको छ। तीन वर्ष अघि एनसीएचएल र एनपीसीआई को अन्तर्राष्ट्रिय शाखा एनपीसीआई इन्टरनेशनल पेमेन्ट्स लिमिटेड एनआईपीएल बीच दिल्लीमै सीमापार डिजिटल भुक्तानी र रेमिटेन्स सेवा शुरू गर्ने सम्बन्धी समझदारी भएको थियो। त्यही समझदारीको आधारमा 2080 फागुनमा नेपाल र भारतबीच सीमापार क्यूआर भुक्तानी प्रणाली शुरू भएको थियो। दुई छिमेकी देशबीच निर्वाध डिजिटल वित्तीय सम्बन्ध स्थापना हुने संकेत यसले दिएको भन्दै व्यापक चर्चा समेत गरियो। त्यसैता नेपाल आउने भारतीय पर्यटक विद्यार्थी र बिरामीले आफ्नो मोबाइल फोनबाट क्यूआर कोड स्क्यान गरेर रकम भुक्तानी गर्न पाएका छन्। तर भारत भ्रमण गर्ने नेपालीले अझै त्यो सुविधा पाएका छैनन्। अब भने नेपालीले पनि भारतमा क्यूआर सेवा प्रयोग गर्न पाउनेछन्। हिजो नै भूकम्पपछिको भारतको सहयोगमा पुननिर्माण गरिएका स्वास्थ्यका 72 र सांस्कृतिक क्षेत्रका 12 परियोजना हस्तान्तरण गरिएको छ। 72 सालको भूकम्पपछि पुननिर्माणका लागि भारतले 1 अर्ब अमेरिकी डलर अनुदान र ऋण दिएको थियो। त्यस्तै काठमाडौँ विश्वविद्यालय स्कूल अफ इन्जिनियरिङको सेन्टर फर डिजिज पब्लिक इन्फ्रास्ट्रक्चर एण्ड आर्टिफिसियल इन्टेलिजेन्स र डिजिटल इण्डिया भगिनी डिभिजन बीच भाषा अनुवाद गर्ने भोइस फर्स्ट प्लेटफर्मका लागि संयुक्त रूपमा राष्ट्रिय डिजिटल पूर्वाधार निर्माण गर्ने समझदारी पनि भएको छ। बैठकका क्रममा खनाल र जयशंकर बीच द्विपक्षीय सम्बन्धका विविध आयाममा वृहत छलफल भएको दिल्ली स्थित नेपाली दूतावासले जनाएको छ। विकास साझेदारी, कनेक्टिभिटी र प्राथमिकताका क्षेत्रमा बलियो साझेदारी गर्दै द्विपक्षीय सम्बन्ध थप सुदृढ़ बनाउने विषयमा छलफल केन्द्रित रहेको थियो। नेपाल र भारत परराष्ट्र मन्त्री स्तरीय बैठकमा तीनवटा सहमति भएको विषय आजका पत्र पत्रिकाले प्राथमिकताका साथ छापेका छन्। हामीले कान्तिपुर दैनिकबाट लिएका हौं।
3: नेपालले अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफबाट लिएको विस्तारित कर्जा ईसीएफ सुविधाको अन्तिम किस्ता स्वीकृत भएको छ। आईएमएफको कार्यकारी बोर्डले नेपालसँगको विस्तारित ऋण सुविधा अन्तर्गतको 7 तथा अन्तिम समीक्षा सम्पन्न गरेको छ। यससँगै नेपाललाई 4,29,00,000 अमेरिकी डलर अर्थात करिब 6.5 अर्ब रूपियाँ बराबरको किस्ता भुक्तानीका लागि अनुमति दिएको हो। ईसीएफ अन्तर्गत यो नेपालले प्राप्त गर्ने अन्तिम किस्ता हो। यो सम्झौता अन्तर्गत नेपालले कोषसँग 38,41,00,000 अमेरिकी डलर हालको विनिमय दरमा 55,70,00,000,000 रूपियाँ प्राप्त गरेको छ। यो सुविधा मार्फत नेपालले सुधार कार्यान्वयनमा उल्लेखनीय प्रगति गरेको कोषले जनाएको छ। यसले समष्टिगत आर्थिक तथा वित्तीय स्थायित्व कायम राख्न, विश्वव्यापी झट्का र आन्तरिक अनिश्चितताका असरलाई न्यूनीकरण गर्न, आर्थिक गतिविधिमा बफर निर्माण गर्न सहयोग पुर्याएको कोषको दावी छ। आउने दिनमा नेपालको आर्थिक वृद्धि दरमा सुधार आउने कोषको अनुमान छ। आगामी चरणमा नेपालले सुधारको गति निरन्तर कायम राख्नु र कार्यक्रम अवधिभर हासिल भएका उपलब्धीलाई संस्थागत गर्नु लाभदायक हुने कोषको सुझाव छ। विस्तारित कर्जाको सम्झौता सकिए पनि कोषले नेपालसँग पोस्ट फाइनेन्सिङ मूल्यांकन नियमित 12 महिनाको चक्र अनुसारको आर्टिकल 4 परामर्श तथा प्राविधिक सहयोग जारी राख्ने जनाएको छ। कान्तिपुरमा खबर छ।
2: सरकारले आर्थिक वर्ष 2083-84 लागि बजेट घोषणा गरेपछिको साप्ताहिक शेयर बजारमा उत्साह देखिएन। लगानीकर्ता निराश भएका छन्। यस अवधिमा नेप्सी परिसूचकसँगै कारोबार रकम र कारोबार संख्यामा पनि कमी आउनुले शेयर बजारमा लगानीकर्ताको उत्साह नदेखिएको देखिन्छ। यस अनुसार गएको हप्ता समग्र नेप्सी 26.5 अंकले घटेको छ। हप्तामा नेप्से 3 दिन बढ़ेको छ भने 2 दिन घटेको छ। 3 दिनमा नेप्से 51.55 अंकले बढ़्यो भने 2 दिनमा 24.87 अंकले घट्यो। साप्ताहिक कारोबारमा भने नेप्से 26.69 अंकले घटेको तथ्याङ्क छ। दुई तिहाई निकट बहुमतको सरकार, नागरिकको ठूलो अपेक्षा र अर्थशास्त्री अर्थमन्त्री सोनिम वाग्लेले आउँदो आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरेपछिको पहिलो हप्ता शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ। बजेट मार्फत सरकारले शेयर बजारमा लाग्दै आएको पूँजीगत लाभकर नै अन्तिम भएको घोषणा गरेको छ। यससँगै लाभकर अन्तिम हुने नहुने भन्ने लामो समयदेखिको विवाद टुंगिए पनि शेयर बजार बढ़न सकेन। जानकारहरूले बजार बढ़न नसक्नुका दुई मुख्य कारण औल्याएका छन्। पहिलो, लगानीकर्ताको गिरेको मनोबल उकास्ने काम बजेटले पनि गरेन। दोस्रो, पूँजीगत लाभकरको दर बढ़ाइयो। पछिल्ला महिनामा धितोपत्र कारोबारसँग सम्बन्धित विषयमा केही उद्योगी व्यवसायीबारे अनुसन्धान गरिरहेकाले अरू लगानीकर्तामा पनि त्रास रहेको र यसको असर शेयर बजार परेको नेपाल इन्भेस्टर्स फोरमका पूर्व अध्यक्ष अम्बिका पौडेलले बताउनु भएको छ। बजेटले बढ़ाएन शेयर बजारमा उत्साह, आजका पत्र पत्रिकाले खबर छापेका छन्।
3: पार्टी स्थापनाको 4 वर्षपछि आउने असार 7-9 गतेसम्म चितवनमा पहिलो राष्ट्रिय महाधिवेशन तयारीमा जुटेको सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले जिल्ला नेतृत्व चयन शुरू गरेको छ। महामन्त्री कविन्द्र बुर्लाकोटीले हिजो र आज देशका 66 जिल्लामा पहिलो अधिवेशन हुने बताउनुभयो। यसै अनुसार हिजो 37 जिल्लामा अधिवेशनको उद्घाटन भएको छ। उहाँका अनुसार आज 29 जिल्लामा अधिवेशन सकिँदैछ। 12 भने जेठ 26 नै अधिवेशन गर्ने तयारी छ। पार्टीको पहिलो राष्ट्रिय महाधिवेशन अगावै 67 जिल्लामा र बाँकी 10 जिल्लामा महाधिवेशनपछि अधिवेशन गर्ने रासोपाको तयारी छ। ती जिल्लामा सदस्यता लगायत प्राविधिक काम समेत बाँकी रहेको बताइएको छ। तर सुनसरी, पर्सा, पाल्पा र बर्दियामा भने अधिवेशनका क्रममा तनाव सृजना भएको छ। आजका पत्र पत्रिकामा खबर छ।
2: काया कहिरनमा सार्वजनिक सेवालाई थप सुधार गर्नुपर्ने बारे कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
4: जहाँ फेरिन्छ सुखको साथ, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास, जहाँ बालापन उमेरले छेक्दैन, मनको कलाकारिता कतैले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्गो भी प्लान ए नभई प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही खास, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
5: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उप

0: विशाल आषाढ मशान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: बेटर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्। तपाई पनि भन्नु हुनेछ मलाई त बेटर को पानी लागिसकेको छ। बेटर अप्लायंसेस, बेटर को पानी लाग्छ।
2: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले नेपाल भारत बीच परराष्ट्र मन्त्री स्तरीय बैठकमा तीनवटा सहमति, प्राथमिकताको क्षेत्रमा साझेदारी सहित द्विपक्षीय सम्बन्ध थप सुदृढ़ बनाउने विषयमा छलफल, आईएमएफले विस्तारित कर्जाको अन्तिम किस्ता स्वीकृत गर्यो, बजेटले बढ़ाएन शेयर बजारमा उत्साह, लगानीकर्ता निराश, राष्ट्रिय स्वतन्त्र पार्टीको 66 जिल्लामा अधिवेशन शुरू लगायतका खबर प्रस्तुत गर्यौं।
3: अब बाँकी खबर। सरकारले आउने आर्थिक वर्षका लागि गृह मन्त्रालय अन्तर्गतका निकायको बजेटमा भारी कटौती गरेको छ। जुन गएको आर्थिक वर्ष विनियोजित बजेटको तुलनामा 48.25% कम हो। सरकारले चालू आर्थिक वर्षका लागि 2,08,62,44,00,000 रूपियाँ बजेट विनियोजन गरेको थियो, तर आउने आर्थिक वर्षका लागि मात्रै 1,07,95,28,00,000 रूपियाँ बजेट विनियोजन भएको छ। यो चालू आर्थिक वर्षको तुलनामा 1,76,16,00,000 रूपियाँले कम हो। अर्थात सरकारले गृहलाई विनियोजन गरेको आगामी आर्थिक वर्षको बजेट चालूको भन्दा 48.25% कम हो। नेपाल प्रहरीका पूर्व डीआईजी तथा सुरक्षाविद हेमन्त मल्लले गृहका लागि विनियोजित बजेटले वर्तमान सुरक्षा चुनौती नधान्ने बताउनु भएको छ। विनियोजित बजेट तथ्याङ्क अनुसार रक्षा मन्त्रालय अन्तर्गतका निकायहरूका लागि भने प्रत्येक वर्ष बजेट बढ़ेको देखिन्छ। आन्तरिक सुरक्षामा झण्डै आधा बजेट कटौती शीर्षकको खबर नयाँ पत्रिकामा छ।
2: सरकारले प्रशासनिक पुनर्संरचना गर्ने कार्यलाई तीव्रता दिएसँगै अबदेखि कर्मचारीको वृत्ति विकासका लागि मात्र दरबन्दी सिर्जना गर्ने प्रवृत्ति सधैँका लागि अन्त्य हुने भएको छ। सरकारले जारी गरेको संगठन तथा व्यवस्थापन सर्वेक्षण ओएनएमको मार्गदर्शक सिद्धान्त अनुसार अनावश्यक महाशाखा, शाखा वा दरबन्दी सिर्जना गर्ने परम्परागत व्यतिथिको अन्त्य हुने भएको हो। अनावश्यक कर्मचारी भर्ना गर्न रोक लाग्ने गरी सरकारले आउँदो असार 7 गतेभित्र सबै निकायलाई संगठन तथा व्यवस्थापन सर्वेक्षण ओएनएम गरिसक्न निर्देशन गरेको छ। सरकारले यसअघि नै साबिकको 22 मन्त्रालयलाई घटाएर 18 मन्त्रालय सीमित गरिसकेको छ। त्यससँगै असार 7 गतेभित्र सबै मन्त्रालय र सम्बन्धित निकायले ओएनएम गरिसक्नुपर्ने भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको खबर गोर्खापत्र दैनिकले छापेको छ।
3: नागरिकले सरकारको प्रभावकारिता सबैभन्दा बढ़ी सार्वजनिक सेवा प्रभावबाट अनुभूति गर्छन्। नागरिकता, राहदानी, सवारी चालक अनुमति पत्र, सामाजिक सुरक्षा भत्ता लगायत दैनिक जीवनसँग जोड़िएका सेवाको गुणस्तरले सरकारप्रतिको नागरिक विश्वास निर्धारण गर्छ। पछिल्लो समय नयाँ सरकार गठन भएपछि धेरै सरकारी कार्यालयमा सेवा प्रवाहमा सुधार आएको, सेवाहरू छिटो र सहज बनेको तथा प्रविधिको प्रयोग बढ़ेको भन्ने धारणा सार्वजनिक मा सुनिन थालेको छ। तर के वास्तवमै सरकारी सेवा प्रवाहमा उल्लेख्य सुधार भएको हो त? साथी महेश केवालीले प्रशासनविद उमेश मैनालीलाई सोध्नु भएको छ।
4: कर्मचारी र सेवाग्राहीको बीचमा जुन दलाली गर्थे तिनीहरूको प्रभाव कटेको छ, त्यो राम्रो पछि हो। तपाईँको पासपोर्टको अनलाइन छ, एनआईडीको अनलाइन छ, त्यो अहिले गभर्मेन्टको होइन, पहिले थियो। अहिले अर्थको सबै तपाईँ रिसिभ गर्न सक्नुहुन्छ, त्यो अहिले गभर्मेन्ट पहिले थियो। त्यो भन्दा नयाँ रिजल्ट आउनु पर्यो नि। उहाँहरूले भन्नुहुन्छ ई गेट लेखिदिएर सारा ई गभर्नेन्समा मात्रै अस्ति बजेटमा हेर्नु हो नि, कति ठाउँ छ होइन, यी नै त्यो चाहिँ कार्यान्वयन हुनु पर्यो, अनि मात्रै रिजल्ट देखिन्छ। अहिले रिजल्ट खास उपलब्धिपूर्ण देखिया छैन, अनि अलिकति कर्मचारीहरूमा भय संचार भएको छ, भकार्ने कर्मचारीहरूलाई थर्काउने यस्ता घटनाहरू थुप्रो छ। यस्ता गलत काम गर्ने भयो भने तिनीहरूलाई पनि कारवाही गर्नु, थुनिदिनु, यिनीहरूलाई कानुन दायरामा ल्याउनु, नत्र फेरि कर्मचारीको मनोबल खस्यो भने जति सुकै ठूलो नारा दिए पनि, जतिसुकै राम्रो सरकार भने केही पनि असर आएन। डराएको भयग्रस्त मानसिकतामा काम गर्न सकिँदैन।
5: ई गभर्नेन्सको प्रभावकारिता चाहिँ अहिलेसम्म हेर्दाखेरि कस्तो देखिन्छ?
4: होइन, अहिले पनि केही त देखिसकेको

0: हो जस्तो तपाईँको के हुन्छ भने शनिबार भने ई पास पाउनुहुन्छ तपाईँ नानी एप्समा जानुहोस् कसलाई भेट्ने नि हान्नुहोस् त्यसको एन्सर आउँछ तपाईँलाई पास कसलाई भेट्ने फलाना यस्तै त हो नि सुधार हुने भने केही त छ तर त्यति नै पुग्दैन क्या त्यतिले सुधार त्यसलाई ठुलो सुधार होइन त्यो जनताको यो पर्सेप्सन के अरे हामीले अब त साँच्चै सेवा सहिलो छ पाउँदा अब चाहिँ हामी कार्यालयमा जाँदाखेरिमा पहिलेको जस्तो छैन धेरै सुधार भयो कर्मचारीहरू पनि अर्कै भएछन् त्यो खालको फिलिङ पर्सेप्सन जनतामा आयो भने बल्ल सुधार भयो भने सुशासन र सेवा प्रभावमा सुधार गर्न काफी योजनाहरू भट्टाभट ल्याउँदै हुनुहुन्छ त त्यसको कार्यान्वयन चाहिँ हेर्नु पर्यो नि कार्यान्वयन हेर्ने बेला भएको छैन
1: सेवा प्रवाहमा चाहिँ कर्मचारीहरूको पारदर्शिता र जवाफदेहितामा चाहिँ के परिवर्तन भयो कि भएन
0: पारदर्शिता सम्बन्धी कानून आइसकेपछि त्यसलाई हामीले नै के गर्यौँ भने यो चाहिँ सार्वजनिक गर्नु हुँदैन भन्ने एउटा कमिटी थियो मुकेश सचिव अध्यक्षतामा फेरि खिच्यौँ कि अब अहिले चाहिँ एउटा कुरा छ त्यो चाहिँ राम्रो छ सनसेट लका कुराहरू अहिलेको प्रधानमन्त्री ल्याइरहेको छ जहाँ चाहिँ एउटा निश्चित अवधिपछि त्यो ऐन आफै खारेज हुन्छ या त संशोधन गर्नुहुन्छ अब सनसेट एक्ट लिनु भने संसद एक्ट किन नल्याउनु संसद एक्ट भने हामी कानून बनाउनलाई त्यो सबै सार्वजनिक गर्नुपर्छ उधाउनुभन्दा पहिले देख्नु पर्यो सबैले गोपनीयता अत्यन्त लिमिटेड कुराहरूमा हुनुपर्छ अरू पारदर्शी हुनुपर्छ अनि पारदर्शी चाहिँ सुशासन ऐन र पारदर्शिता सम्बन्धी ऐन सूचनाको हक सम्बन्धी ऐन 2064 जारी भएपछि जुन किसिमको अहिलेसम्मको अवस्था आयो त्योभन्दा बढी अहिले मलाई त केही भएको जस्तो लाग्दैन यही मान्छेको आवाज पहिलेकोले गभर्मेन्टले सुनेन ओके सुनेन त्यसले त भयो अनि अहिलेको सरकारले सुन्नुपर्छै पर्दैन त्यो भोइ मान्छे भने को त्यो भोइ मान्छेको आवाज सुनिएको जस्तो लाग्छ तपाईँहरूलाई छैन नि सुधार गर्नुपर्ने छ तर के भने केही कुराहरू राम्रा छन् मैले अहिले पनि भने किसिमलाई कन्टिन्युएसन दिएर अगाडि बढ्यो भने अनि केही समयपछि मूल्याङ्कन गर्न सकिन्छ
1: कर्मचारीले जुन सेवा प्रवाह सुधार र नागरिकले चाहिँ सजिलो सेवा पाउने वातावरण चाहिँ कसरी बनाउनु पर्छ
0: अरू देशहरूमा प्रयोग भइसक्यो त्यो भनेको डिजाइन र डेलिभरीमा सेवा ल्याउने व्यक्ति नै बस्नुपर्छ न त सुधार हुँदैन जति गफ गरे भने नागरिक कर्मचारी नागरिक परामर्श समिति विभिन्न नाममा एउटा समिति फर्म गरिदिने त्यहाँ उपभोक्ता मञ्चका प्रतिनिधि राखिदिने तपाईँका बौद्धिक प्राज्ञिक व्यक्तिहरू राख्ने त्यहाँ समाजका प्रतिष्ठित व्यक्तिहरू राखिदिने यस्ता व्यक्तिहरू भएको एउटा कमिटी त्यहाँ जाहेज गरिदिनुपर्छ जसले सेवा कस्तो चाहियो पनि भन्छ सेवा कसरी डेलिभरी गर्ने पनि भन्छ त्यो चाहिँ सिस्टम भयो पद्धति त्यसले मात्रै काम गर्छ
2: उहाँ हुनुहुन्थ्यो प्रशासनविद उमेश मैनाली मैनालीसँग सार्वजनिक सेवा प्रवाहमा पछिल्लो समय भएका सुधार चुनौती तथा हप्तामा दुई दिन सार्वजनिक विधाको प्रभावकारिताबारे गरिएको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलित नेपालमा सुन्न सक्नुहुन्छ काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ सुन्दै गर्नुहोला
3: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामठ वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
4: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट drishtieye.org फोन नम्बर 01-5224-352-5224-353 के तपाईँ ढाड कम्मर घुँडा गर्दन दुख्ने समस्या युरिक एसिड बाथ रोग नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ
5: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्
4: हाम्रा सेवाहरू
5: ओपिडी सेवा
4: विशेषज्ञ ओपिडी सेवा
5: निशुल्क औषधि वितरण
4: सशुल्क फार्मेसी सेवा
5: फिजियोथेरापी सेवा
4: अकुपंचर सेवा
5: योग परामर्श सेवा
4: क्रियाकल्प सेवा
5: पूर्वकर्म पंचकर्म सेवा
4: छार सूत्र सेवा
5: जलौका सेवा
4: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू
5: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म
4: विस्तृत जानकारीका लागि
5: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर गैरीगाउँ काठमाडौँ फोन नम्बर 01-4110-6096 98-514-2403
6: हर घर हुनेछ अयोध्या हर घरमा प्रकट हुनेछन् राम बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा
2: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ
7: अब बाँकी खबर विश्वकप फुटबलको मिति नजिकैसँगै प्रतियोगिताका खेल निशुल्क हेर्न सकिने भन्दै सामाजिक सञ्जालमा भ्रमपूर्ण स्क्याम विज्ञापन फैलिरहेका छन्। आकर्षक अफर देखाएर प्रयोगकर्तालाई बहकाउने यस्ता विज्ञापनमा रहेका लिंक क्लिक गर्दा र अनधिकृत एप डाउनलोड गर्दा सर्वसाधारणको मोबाइल तथा कम्प्यूटर ह्याक हुने र बैंक खाताबाट रकम चोरी हुने घटना बढ़ेको छ। विश्वकप फुटबल नजिकैसँगै सामाजिक सञ्जालमा यस्ता ठगी र साइबर अपराधका घटना व्यापक बढ़ेका छन्। पछिल्लो 10-12 दिनमा मात्रै विश्वकपका नाममा 75 लाख रूपियाँ ठगी भइसकेको प्रहरीको तथ्याङ्क छ। साइबर ब्यूरोमा यस अवधिमा 50 उजुरी परिसकेको प्रवक्ता दिलीप कुमार गिरीले बताउनु भएको छ। फेसबुकमा वर्ल्ड कप लाइभ फ्री भन्दै विज्ञापन राखेर मानिसलाई फिशिङ लिंकमा क्लिक गराउने प्रवृत्ति देखिएको छ। यस्ता स्क्यामबारे सतर्क गराउँदै ब्यूरोले हालै मात्र सामाजिक सञ्जालमा सचेतनामूलक भिडियो समेत सार्वजनिक गरेको छ। एक क्लिक लाखौं रूपियाँ गायब, विश्वकप फुटबल निशुल्क हेर्न सकिने भन्दै सामाजिक सञ्जाल मार्फत ठगी शीर्षकमा कान्तिपुरमा खबर छ।
2: अब विदेशको खबर। एसिया, अफ्रिका र ल्याटिन अमेरिकाका 39 देशका नागरिकलाई आप्रवासनमा कडाई गर्ने गरी अमेरिकी राष्ट्रपति ट्रम्प प्रशासनले ल्याएको नीतिलाई एक संघीय न्यायाधीशले हिजो उल्टाइदिनु भएको छ। रोडे आइसल्याण्ड स्थित प्रोभिडेन्समा यूएस डिस्ट्रिक्ट चीफ जज जोन म्याकोनेल जुनियरले ट्रम्प प्रशासनको निर्णयलाई गैर कानूनी ठहर गर्नुभएको हो। जोन म्याकोनेलले आदेशमा भन्नुभएको छ, यो नीतिले अमेरिकामा बस्दै आएका असंख्य आप्रवासीको जीवनलाई अन्यलमा पारिदिएको छ। यूएस सिटिजनशिप एण्ड इमिग्रेशन सर्भिसले कानूनलाई नजरअन्दाज गरेको पनि उहाँले बताउनु भएको छ। गएको वर्ष डिसेम्बरमा राष्ट्रपति डोनाल्ड ट्रम्पले हस्ताक्षर गरेको नीतिले 39 देशको नागरिकलाई अमेरिकामा शरण खोज्न, कार्य अनुमति लिन, ग्रीन कार्ड लिन तथा नागरिकताका लागि आवेदन दिन कठिन भएको थियो। यो नीति विरूद्ध आप्रवासन सेवा सम्बन्धी काम गरिरहेका संघ संस्था र मजदूर युनियनहरूले गएको मार्चमा दायर गरेको निवेदनको आधारमा फैसला भएको हो। पछिल्ला आप्रवासन नीतिहरू लागू गर्दा आफूसँग नभएको कानूनी र नियामक अधिकार प्रयोग गरेको निष्कर्ष पनि जोन म्याकोनेलले निकाल्नु भएको छ। आप्रवासी समूहहरूले उहाँले गरेको फैसलाको स्वागत गरेका छन्। यात्रा प्रतिबन्ध लगाइएका देशका मानिसले न्याय पाउने विश्वास गरिएको छ। विदेशकै अर्को खबरमा भारतको नयाँ दिल्ली स्थित जन्तर मन्तरमा हिजो कक्रोच जनता पार्टी सीजेपीको आह्वानमा भएको विरोध प्रदर्शनमा सयौं युवा सहभागी भएका छन्। भेला भएका युवाले कक्रोचको मास्क लगाएका थिए। उनीहरूले हातमा राष्ट्रिय झण्डा र पाठ्यपुस्तक बोकेका थिए। सीजेपीका संस्थापक 30 वर्षीय अभिजित दीपके आन्दोलनको अगुवाईका लागि अमेरिकाको बोस्टनबाट हिजो शनिबारै नयाँ दिल्ली आइपुग्नु भएको थियो।
7: अब खेल सम्बन्धी खबर। एसियाली खेलकुद क्रिकेट छनौट अन्तर्गत पहिलो सेमी फाइनलमा नेपालले आज ओमानसँग खेल्दैछ। सिंगापुरमा चलिरहेको प्रतियोगितामा नेपाल र ओमान बीचको खेल नेपाली समय अनुसार बिहान 7:15 शुरू हुनेछ। समूह ए को विजेताका रूपमा सेमी फाइनल पुगेको नेपालले समूह बी को उपविजेता ओमानसँग खेल्न लागेको हो। नेपालले समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको थियो। नेपालले पहिलो खेलमा चीनलाई 221 रनले तथा दोस्रो खेलमा मलेसियालाई 167 रनले पराजित गर्दै समूह विजेता बनेको हो। नेपाल र ओमान बीच अहिलेसम्म 9 टी20 अन्तर्राष्ट्रिय खेल भएका छन्। तीमध्ये नेपालले 6 खेल जितेको छ भने 2 खेलमा पराजित भएको छ। एक खेल भने नतिजा विहीन भएको थियो। आजको खेल जित्ने टोली फाइनलमा पुग्नेछ। अर्को सेमी फाइनल खेलमा मलेसिया र हङकङले खेल्नेछन्।
2: खेलकै अर्को खबरमा साफ महिला च्याम्पियनशीप 2026 को उपाधि घरेलु टोली भारतले जितेको छ। गोवाको जवाहरलाल नेहरू रंगशालामा हिजो का भएको फाइनलमा भारतले बंगलादेशलाई 3-1 गोल अन्तरले हराउँदै उपाधि जितेको हो। यससँगै भारतले साफ महिला प्रतियोगितामा 6 पटक उपाधि जित्न सफल भयो। सेमी फाइनलमा बंगलादेशले नेपाललाई 2-1 गोलले हराएको थियो भने भारतले भूटानलाई 1-0 गोलले हराउँदै फाइनलमा पुगेको थियो। पछिल्ला दुई संस्करण सन् 2022 र 24 च्याम्पियन बनेको बंगलादेश यसपटक उपविजेता बनेको छ। अब केही खबर संक्षेपमा कोशी गण्डकी बागमती र लुम्बिनी प्रदेशको केही ठाउँमा गैराती हल्कादेखि मध्यमसम्मको पानी परेको छ। चितवन हेटौँडा लुम्बिनी सङ्खुवा सभा लगायतका ठाउँमा पानी परेको हो। त्यस्तै केही दिन कोशी प्रदेशका केही ठाउँ लुम्बिनी कर्णाली र सुदूरपश्चिमका थोरै ठाउँमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना कायम रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मधेश लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागका थोरै ठाउँमा मध्यम तातो लहर हुने साथै कोशी बागमती र गण्डकीको तराई भागका केही ठाउँहरूमा पनि तातो दिन हुने सम्भावना छ।
7: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गत परिवार कल्याण महाशाखाले सार्वजनिक गरेको तथ्याङ्क अनुसार देशभर 18,309 जना बाल बालिकामा कड़ा खालको कुपोषण भेटिएको छ। 6 महिनादेखि 5 वर्ष मुनिका बाल बालिकामा शीघ्र कड़ा खालको कुपोषण देखिएको हो। परिवार कल्याण महाशाखाले चालू आर्थिक वर्षमा राष्ट्रिय खोप लेखा जोखा अभियान संचालन गरेर बाल बालिकामा कुपोषण भए नभएको बारे परीक्षण गरिएको हो। बालखैमा कुपोषणको शिकार भएपछि उनीहरूलाई अन्य रोगले समेत गाँच्ने गरेको गाउँ गाउँ खटिएका स्वास्थ्य कर्मीहरूको भनाई छ।
2: यो खबर अन्नपूर्ण पोस्टले छापेको छ। उद्योग विभागले 25 करोड़ भन्दा कम पूँजीका उद्योग दर्ता बन्द गरेको छ। यस्ता उद्योग अब आफ्नो कार्यक्षेत्रमा नपर्ने भन्दै दर्ता सम्बन्धी काम रोक्का गरिएको विभागले जनाएको छ। विभागका निर्देशक कुर्मिला खतिवड़ाका अनुसार सरकारले 25 करोड़ भन्दा कम पूँजी भएका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमा मात्र दर्ता हुने व्यवस्था गरेसँगै विभागले यस सम्बन्धी निवेदन लिन छाडेको खबर कारोबार दैनिकले छापेको छ। काया कैरनमा अब पालो उखानको
7: टालेका जाँगेलाई फालेको ताक
2: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
7: नेपाल भारत बीच परराष्ट्र मन्त्री स्तरीय बैठकमा 3 वटा सहमति। प्राथमिकताका क्षेत्रमा साझेदारी सहित द्विपक्षीय सम्बन्ध थप सुदृढ बनाउने विषयमा छलफल।
2: आईएमएफले विस्तारित कर्जाको अन्तिम किस्ता स्वीकृत गर्यो। बजेटले बढ़ाएन शेयर बजारमा उत्साह, लगानीकर्ता निराश।
7: सार्वजनिक सेवामा सुधार देखिए पनि उपलब्धि उत्साहजनक नभएको विज्ञको टिप्पणी। सेवा डिजाइन र प्रवाहमा सेवाग्राहीको सहभागिता आवश्यक रहेको सुझाव।
2: ट्रम्पको आप्रवासन नीति अमेरिकी एक संघीय अदालतले उल्टायो, आप्रवासी समूहद्वारा फैसलाको स्वागत।
7: र एसियाली खेलकुद क्रिकेट छनौटको फाइनलमा पुग्न नेपालले आज ओमानसँग खेल्दै बंगलादेशलाई हराउँदै साफ महिला च्याम्पियनशीपको उपाधि भारतलाई।
2: र अन्त्यमा आजको कार्टुन चसक्क शीर्षकमा महेश बस्ताकोटीले बनाउनु भएको कार्टुन सीमा विवादसँग सम्बन्धित छ। यहाँ नेपाल र भारत बीचको सीमा क्षेत्र छ, त्यहीनेर दुई देशका नागरिक लखर लखर हिँड्दैछन् अनि नेपाली जस्ता एकजनाले भन्दैछन् अल्ली होस गरेर हिँड्नुहोस् है, फेरि फ्याट्टै सीमा मिचिएला। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी संघर्ष विष्टसँगै हामी पनि विदा माग्छौ। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै पिउने गरौं। नमस्कार।

0: तपाई अहिले सुन्दै हुनुहुन्छ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज।
1: सिर्जना बोर्डिंग स्कूल पोखरा को कक्षा 11 मा भर्ना खुले को सम्बन्धी सूचना।
2: सिर्जना बोर्डिंग स्कूल सृजना चोक पोखरा में कक्षा 11 का लागि विज्ञान व्यवस्थापन तथा होटल मैनेजमेंट समूह में नया भर्ना का लागि आवेदन फारम वितरण भइरहेकाले आज भर्ना भई ठुक्क हुनुहोस्।
1: यस स्कूल में विज्ञान विषयसँग संबंधित सबै विषयहरू र अन्य विषयहरूमा होटल मैनेजमेंट टूरिज्म विज्ञान र व्यवस्थापन दुवै तर्फ कम्प्यूटर साइंस लगायतका ऐच्छिक विषयहरू अध्ययन गर्न सकिनेछ।
2: सृजना बोर्डिंग स्कूल शांति मार्ग सृजना चोक पोखरा फोन नम्बर 061-578-053 र 061-553-595।
3: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक बन्केवा चोक दुलेगौडा। प्रोप्राइटर पासा राजु। मोबाइल 98063-13-195 र 98467-15368।
4: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने, के भए दाई, पैसा भएपछि नि के को तनाव हो र?
5: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
6: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा। फोन 065-414-236, मोबाइल 98560-78302 र 98460-78302।
7: दाई, पहिला यो मोबाइल हेर्नुहोस् न, के भयो भयो? फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
8: खै दिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
7: अनि बन्छ त दाई?
8: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
9: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्ती सोनीको ठिक पारिपट्टि
10: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्।
11: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
10: प्रोप्राइटर राजन पौडेल। मोबाइल 98560-62029।
12: जय मसी, तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

नमस्कार, म डाक्टर प्रकाश आचार्य, छाला कपाल तथा यौन रोग विशेषज्ञ। आज म जुन विषयमा कुरा गर्न गइरहेको छु त्यो समस्या हामी मध्ये धेरैले भोगेको समस्या हो र त्यो हो डन्डी फोरको दाग। र डन्डी फोरको कारण सामान्यतया दुई थरीको दाग बस्दछ, एउटा खाल्डो पर्ने खालको दाग अथवा एट्रोफिक स्कार जसले गर्दा छालामा खाल्टो परेर स्वरूप अथवा स्ट्रक्चर नै चेन्ज हुँदछ, भने अर्को खालको दाग भनेको छालाको रङ परिवर्तन हुने खालको दाग जसमा कालो खैरो रङको अथवा रातो रङको दाग बस्दछ। र आज म यही कलर परिवर्तन अथवा रङ परिवर्तन हुने खालको दागको बारेमा कुरा गर्नेछु र आउने अर्को भिडियोमा खाल्टो पर्ने खालको दाग अथवा एट्रोफिक स्कारको बारेमा कुरा गर्नेछु। त्यही भएर मेरो च्यानल सब्सक्राइब गर्न नबिर्सिदिनुहोला। अब सुरु गरौं। डन्डी फोरका कारण हाम्रो छालामा दुई थरीको रङको दाग बस्न सक्दछ। एउटा भनेको कालो अथवा खैरो रङको दाग जसलाई हामीले पोस्ट इन्फ्लेमेटरी हाइपोपिगमेन्टेसन पनि भन्दछौ, र अर्को भनेको रातो अथवा पिङ्क कलरको दाग जसलाई हामीले पोस्ट इन्फ्लेमेटरी इराइडेमा भन्न मिल्छ। विशेष गरेर कालो खालको अथवा खैरो खालको दाग अलिक डार्क स्किन अथवा कालो खालको स्किन छाला हुनेहरूमा बढी देखा पर्छ भने रातो खालको दाग विशेष गरेर गोरो मान्छेहरूमा देखिन सक्दछ। तर मैले हेर्ने गरेको कतिपय पेसेन्ट्सहरूमा कालो खैरो दाग र रातो दाग सँगै मिसिएको पनि देख्ने गरेको छु। अब पहिला कुरा गरौं कालो अथवा खैरो रङको दागको बारेमा। आखिर किन डन्डी फोरले मात्र दुःख नदिएर यसले छोड्ने दागले पनि हामीलाई सताउँछ, यसको कारणको बारेमा कुरा गरौं। हाम्रो छालाको जुन रङ हुन्छ त्यो रङ दिने तत्त्वलाई हामीले मेलानिन भन्छौँ, र त्यो मेलानिन बनाउने सेल्सलाई हामीले मेलानोसाइट्स भन्छौँ जुन छालामा रहेको हुन्छ। तर कहिले काहीँ केही कारणवश छालामा इरिटेसन भयो अथवा जलन जसलाई हामीले इन्फ्लामेसन भन्छौँ, त्यो कुरा भयो भने मेलानोसाइट्सले मेलानिन बढी उत्पादन गर्छ, र यदि यो मेलानिन बढी भयो भने त्यो ठाउँको छाला कालो अथवा खैरो रङको देखिन्छ। डन्डी फोरले पनि छालामा जलन गराउने अथवा इन्फ्लामेसन गराउने भएको हुँदा यसले पनि कालो अथवा खैरो रङको दाग छोड्न सक्छ, र सामान्यतया यसरी बसेको दाग 6 महिनादेखि केही वर्षसम्म रहन सक्छ। तर कसै कसैमा केही कारणवश यस्तो दाग छालाको डर्मिस भन्ने लेभलमा पुग्यो भने चाहिँ त्यस्तो दाग निलो खालको देखिन्छ, र यस्तो खालको दाग वर्षसम्म पनि रहन सक्छ। त्यसैले हामीले कहिले पनि डन्डी फोरलाई निचार्ने काम गर्नु हुँदैन, यसरी बसेको दाग चाहिँ लामो समयसम्म रहन सक्छ। अब कुरा गरौं यस्तो खालको दागबाट कसरी बस्ने भन्ने बारेमा। यस्तो दागबाट बस्ने सबैभन्दा महत्वपूर्ण उपाय भनेको डन्डी फोरको उचित समयमा उपचार गर्नु हो। हामी मध्ये धेरैलाई लाग्छ ए यो त जाबो डन्डी फोर त हो, आफू सन्चो भइहाल्छ, किन बेकारमा औषधि उपचार गर्ने भने जस्तो लाग्छ। तर कुरा के हो भने डन्डी फोर त सन्चो हुन्छ तर त्यसले छोड्ने दागले हामीलाई लामो समयसम्म सताउन सक्दछ। कसै कसैको डन्डी फोरको दाग त धेरै वर्षसम्म पनि जान गाह्रो हुन्छ, र यसरी बस्ने डन्डी फोरको दागले गर्दा हाम्रो कन्फिडेन्स नै डाउन हुने र हाम्रो सोसियल लाइफ र दैनिक जीवन नै प्रभावित हुने गर्दछ। र अर्को महत्वपूर्ण कुरा भनेको डन्डी फोरको उपचार गर्नुभन्दा यसबाट बस्ने दागको उपचार गर्न गाह्रो पनि छ र बढी महँगो पनि पर्न सक्छ। त्यसैले डन्डी फोरको उचित समयमै उपचार हुनु जरुरी छ। डन्डी फोरको उचित समयमै उपचार भयो भने त्यसले गर्दा हुने इन्फ्लामेसन कम हुन्छ, र अघि हामीले कुरा गरेको जस्तै जुन इन्फ्लामेसन कम भयो भने त्यसबाट हुने दागको सम्भावना पनि कम रहन्छ। तर डन्डी फोरको उपचार गर्दा पनि हामीले के कुरा याद गर्नुपर्दछ भन्दा डन्डी फोरमा प्रयोग हुने औषधिहरू अथवा मलमहरूले पनि कहिलेकाहीँ छालालाई इरिटेट गर्ने सम्भावना रहन्छ। त्यसैले यस्तो उपचार गर्दा जहिले पनि छाला रोग विशेषज्ञको सल्लाह मात्रै गरेको राम्रो हुन्छ, र यस्तो मलमहरू अथवा औषधिहरू प्रयोग गर्दा छाला धेरै नै पोल्यो भने आफ्नो डाक्टरसँग तुरुन्तै सल्लाह गर्नुपर्दछ। त्यस्तै गरेर युट्युब टिकटकहरू हेरेर अनुहारको छालामा टुथपेस्ट लगाउने, डन्डी फोरमा कागती लगाउने कहिले पनि गर्नु हुँदैन। यसले गर्दा के हुन्छ भन्दा यी चिजहरूले छालालाई इरिटेट गरेर अघि भनेको मेकानिजमबाट नै यस्तो कालो अथवा खैरो रङको दाग बस्ने सम्भावना बढ्दछ। अब कुरा गरौं यस्तो दाग बस्न नदिने र बसेको दागलाई पनि चाँडै हटाउने कुराको बारेमा, र यो हो सनस्क्रिन। अघि हामीले भनेका थियौं कालो दाग बस्ने प्रमुख कारण भनेको मेलानिन बढी उत्पादन हुनु हो, र घामले के गर्दछ भन्दा घाममा छाला धेरै समय देखियो भने मेलानिनको उत्पादन बढ्दछ, र जसले गर्दा डन्डी फोर भएकाहरूमा कालो दाग बस्ने सम्भावना अझै बढी हुन्छ। त्यसैले विशेष गरेर डन्डी फोर भएकाहरू घामबाट बस्न एकदमै जरुरी हुन्छ, र यसरी घामबाट बस्नको लागि सनस्क्रिनको नियमित प्रयोग गर्नुपर्दछ,
र बाहिर जाँदा ह्याट अथवा क्याप लगाउनु पर्दछ। कतिपयलाई लाग्ला सनस्क्रिन लगाउँदा छाला झन चिल्लो हुन्छ र यस्तो चिल्लोले डन्डीफोर झनै आउन सक्दछ, तर यो कुरा धेरै हदसम्म गलत हो। हामीले सनस्क्रिन रोज्दा पनि डाक्टरको सल्लाहमा डन्डीफोरलाई हुने खालको सनस्क्रिन रोज्यो भने त्यस्तो समस्या आउँदैन। सनस्क्रिन सम्बन्धी जानकारी मैले मेरो च्यानलमै गएको अर्को भिडियोमा पनि दिएको छु, कृपया त्यो भिडियो हेर्नुहोला। अब कुरा गरौं यस्तो कालो खैरो रंगको दाग अथवा पोस्ट इन्फ्लेमेटरी हाइपर पिगमेन्टेशनको उपचारहरूको बारेमा, र यसमा पहिला सुरु गरौं भाइटामिन सीबाट। भाइटामिन सी प्राय गरेर सेरमको फर्ममा उपलब्ध हुने गर्दछ। भाइटामिन सीले हाम्रो छालामा रहेको कपर आयन्सहरूसँग इन्टरेक्ट गरेर मेलानिन उत्पादन हुने प्रक्रियालाई रोक्दछ, जसले गर्दा कम मेलानिन उत्पादन हुँदछ र कालो दाग बस्ने सम्भावना कम हुँदछ। त्यस्तै गरेर भाइटामिन सीमा एन्टी अक्सिडेन्ट प्रोपर्टी पनि भएको हुँदा यसले इन्फ्लामेसन कम गर्नुका साथसाथै घामको असरबाट पनि बचाउँदछ। तर भाइटामिन सी रोज्दा पनि छाला रोग विशेषज्ञको सल्लाह लिनु उपयुक्त हुन्छ, किनभने भाइटामिन सीका धेरै प्रकारहरू हुने गर्दछन् र केही प्रकारका भाइटामिन सीहरू जस्तै एल एस्कोर्बिक एसिड छालामा अलि बढी कडा हुन सक्दछन् र डन्डीफोर भएको र सेन्सिटिभ छाला भएकाहरूमा अलिकति इरिटेट गर्न सक्ने सम्भावना हुँदछ। त्यसैले यस्तो खालको डन्डीफोर भएको छालाहरूमा कम कडा खालको भाइटामिन सीहरू जस्तै सोडियम एस्कोर्बाइल फोस्फेट, म्याग्नेजियम एस्कोर्बाइल फोस्फेट जस्ता भाइटामिन सीका प्रकारहरू प्रयोग गरेको राम्रो हुन्छ। त्यसपछि अर्को उपचार भनेको हाइड्रोक्विनोन भएका क्रिमहरू। हाइड्रोक्विनोन भन्ने औषधि कालो दाग बस्ने अन्य रोगहरू जस्तै चाया पोतोहरूमा पनि प्रयोग गरिन्छ र अहिलेसम्मका धेरै अनुसन्धानहरूले हाइड्रोक्विनोनलाई दाग हटाउने सबैभन्दा प्रभावकारी औषधिको रूपमा देखाएका छन्। त्यस्तै गरेर अर्को उपचारमा भाइटामिन ए का विभिन्न प्रकारहरू ट्रेटिनोइन, टाइजोरुटिन, एलाटालिन र रेटिनोल सेरमहरू पर्दछन् र यी औषधिहरू डन्डीफोरको उपचारमा पनि र डन्डीफोरले बस्ने दागको उपचारमा पनि प्रयोग गर्न सकिन्छ। तर म एउटा कुरा के जोड दिन चाहन्छु भन्दा हाइड्रोक्विनोन भएको र क्रिएटिनिन भएका क्रिमहरू प्रयोग गर्दा जहिले पनि छाला रोग विशेषज्ञको सल्लाह पनि गर्नुपर्दछ। यस्तो किन भन्दा यी दुवै औषधिहरूले धेरै जसोको छालामा सुरु सुरुमा इरिटेसन गर्ने सम्भावना हुँदछ र यस्तो इरिटेसनले अहिले हामीले भनेको जस्तै कालो दाग झन बढी बस्ने सम्भावना पनि हुँदछ। र अर्को उपचार भनेको नायसिनामाइड भएका सेरमहरू अथवा निकोटिनामाइड भएका क्रिमहरू। नायसिनामाइडको प्रमुख फाइदा भनेको यसले भाइटामिन ए, भाइटामिन सी र हाइड्रोक्विनोन जस्तो छालालाई इरिटेट गर्ने सम्भावना कम हुन्छ। त्यही पनि यो प्रयोग गर्न सुरु गरेको केही दिन यसले कुनै नराम्रो असर त पारेको छैन भन्ने विचार चाहिँ गर्नुपर्दछ। त्यस्तै गरेर प्रयोग गर्न सकिने अरू औषधिहरूमा एजिलिक एसिड, कोजिक एसिड, अल्फा आर्ब्युटिन, लिकोरिस रुट एक्सट्राक्ट आदि पर्दछन्। त्यस्तै गरेर कसैलाई अलिक छिटो रिजल्ट चाहिएको छ भने केमिकल पिलिङ पनि गर्न सकिन्छ र केमिकल पिलको लागि अल्फा हाइड्रोक्सी एसिड्सहरू जस्तै ग्लाइकोलिक एसिड अथवा बिटा हाइड्रोक्सी एसिड्सहरू जस्तै सालिसाइलिक एसिडहरू प्रयोग गर्न सकिन्छ। त्यस्तै गरेर डन्डीफोरले गर्दा बसेको कालो खैरो दाग अथवा खाल्डो पर्ने दाग दुवै खालको उपचार गर्नको लागि माइक्रोनिडलिङ अथवा डर्मा रोलर अथवा माइक्रोडर्मा एब्रेजन अथवा माइक्रोनिडलिङ विथ आरएफ अथवा लेजर पनि गर्न सकिन्छ। तर यी सबै उपचारहरू छाला रोग विशेषज्ञकोमा मात्रै गराउनु पर्दछ। र अब यो भिडियोको दोस्रो भाग जसमा हामी डन्डीफोरका कारणले बस्ने रातो अथवा पिङ्क कलरको दागको बारेमा कुरा गर्दछौं र यस्तो दागलाई हामीले पोस्ट इन्फ्लेमेटरी इराइडेमा पनि भन्न मिल्छ। र यस्तो खालको दाग प्राय गोरो छालामा बढी देखिने गर्दछ। कालो खैरो दाग भन्दा यस्तो रातो खालको दाग प्राय कम समयसम्म मात्रै बस्दछ। त्यही पनि कतिपय बिरामीहरूमा धेरै महिनासम्म यस्तो दाग बसेर समस्या दिइरहेको हुन्छ। आखिर किन बस्दछ त डन्डीफोरका कारण यस्तो रातो दाग? हाम्रो छालाको माथिल्लो तहमा हुने सानो सानो रगतको नसाहरूलाई हामीले क्यापिलरिज भन्दछौं र जसरी छालामा जलन अथवा इन्फ्लामेसन भएर मेलानोसाइट्सहरू बढी एक्टिभ भएर कालो दाग बस्दथ्यो, त्यस्तै गरेर यदि छालामा इन्फ्लामेसन अथवा जलन भयो भने यसले त्यहाँको सानो सानो रगतको नसाहरूलाई पनि असर गर्न सक्दछ र त्यस्तो नसाहरू फुल्न सक्दछन् अथवा ड्यामेज हुन सक्दछन् र जसले गर्दा छालामा रातो दाग देखिन्छ। कालो दाग जस्तै यस्तो रातो खालको दाग बस्न नदिन पनि डन्डीफोरको उचित समयमै उपचार हुनु जरुरी छ।
त्यस्तै गरेर यस्तो रातो खालको दागहरूमा पनि भाइटामिन सी सेरमहरूले राम्रो असर गर्दछन्। तर अघि मैले भने जस्तो भाइटामिन सी प्रयोग गर्दा एउटा एकदमै ख्याल गर्नुपर्ने कुरा भनेको छालामा त्यसले इरिटेसन गर्नु चाहिँ हुँदैन। त्यस्तै गरेर नायासिनामाइड सेरमहरू पनि यस्तो खालको दागको लागि राम्रो मानिन्छ। नायासिनामाइडले इन्फ्लामेसनलाई कम गरेर यस्तो रातो दाग बस्ने सम्भावना कम हुँदछ। त्यस्तै गरेर अरू उपचारहरूमा पल्स डाई लेजरले पनि विभिन्न अध्ययनहरूमा यस्तो खालको दागमा राम्रो रिजल्ट दिएको देखाएका छन्। त्यस्तै गरेर नयाँ अध्ययनहरूले अक्सिमेटाजोलिन जस्ता औषधिहरूले पनि यस्तो दागलाई सुधार गर्न मद्दत गर्छन् भनेर देखाएका छन्। र यसरी हामीले थाहा पायौं डन्डी फोरका दागको उपचारहरू धेरै छन्। तर यसको मतलब यो होइन कि यी सबै उपचारहरू गर्नुपर्दछ, र यो पनि जरुरी छैन कि सबैमा महँगो उपचार मात्रै चाहिन्छ। सबैभन्दा महत्वपूर्ण कुरा भनेको डन्डी फोरको उचित समयमै उचित उपचार गर्नु हो, र अर्को भनेको घामबाट बस्नु हो। यी दुईटा कुराहरूले मात्रै डन्डी फोरको दाग बस्नबाट धेरै हदसम्म बचाउन सक्दछन्। र दाग बसिसकेपछि सकेसम्म छाला रोग विशेषज्ञको सल्लाहमा उपचार गरे भने चाँडो र राम्रो रिजल्ट आउँदछ। आजको लागि यति नै, नमस्ते। आज म हजुरहरूलाई डन्डी फोर अथवा पिम्पल्स, जसलाई हामीले एक्ने पनि भनिन्छ, यसबाट बस्ने अथवा पिम्पल्स हुन नदिने 10 टिप्सहरू दिन गइरहेको छु। मलाई विश्वास छ यसमा दिएका टिप्सहरूले डन्डी फोर आउन नदिन धेरै हदसम्म मदत गर्नेछ। अब सुरु गरौं। र टिप नम्बर 1 हो, कपालमा सकेसम्म तेल, क्रिम अथवा जेलको प्रयोग नगर्ने। यो कुरा विशेष गरेर निधारमा डन्डी फोर आउनेहरूलाई लागू हुँदछ। हामीले कपालमा प्रयोग गर्ने यस्ता प्रडक्ट्सहरूमा कोमेडोजेनिक इन्ग्रेडियन्ट्सहरू हुने गर्दछन्, जसले हाम्रो छालामा पोर्सहरू ब्लक गरेर डन्डी फोर आउन सक्दछ। त्यसैले यस्ता प्रडक्ट्सहरू जसको निधारमा प्रायः डन्डी फोर हुन्छ उनीहरूले प्रयोग गर्नु हुँदैन। र डन्डी फोर अथवा पिम्पल्स आउन नदिने अर्को टिप हो, सकेसम्म शीतल ठाउँमा बस्ने। यो अलिकति इन्ट्रेस्टिङ पनि छ, तर अध्ययनहरूले के देखाएका छन् भन्दा पिम्पल्स अथवा डन्डी फोरको समस्या गर्मी ठाउँमा अथवा गर्मी मौसममा बढी हुने गरेको देखिएको छ। र यसको कारण के भनिन्छ भन्दा प्रत्येक 1 डिग्री सेल्सियस तापक्रम बढ्दाखेरि त्यसले हाम्रो छालामा 10% सेबम अथवा तेलको मात्रा बढाइदिन्छ, जसले डन्डी फोरको समस्या बढाउन सक्दछ। त्यही भएर यस्तो समस्या हुनेहरू सकेसम्म शीतल ठाउँमा बस्ने र पोर्सहरू ओपन गर्छु भनेर पानीको भाप अथवा स्टिम लिने गर्नु हुँदैन। र डन्डी फोर अथवा पिम्पल्स आउन नदिने अर्को टिप हो, हामीले अनुहारको छाला जहिले पनि सफा राख्नु पर्दछ। र यसका लागि हामीले नियमित फेसवास गर्नुपर्दछ। र यसका लागि दिनमा 2 पटक बिहान र बेलुका फेसवास गरेको राम्रो हुन्छ, र कम्तीमा पनि बेलुका 1 पटक फेसवास गर्नुपर्दछ। यसो गर्दा हामीले आफ्नो अनुहारको छालामा जम्मा भएको फोहोर, तेल र स्किन प्रडक्ट्सहरूलाई सफा गर्न सक्दछौ, जसले गर्दा अनुहारको छालाको पोर्स ब्लक भएर डन्डी फोर आउने समस्या कम हुँदछ। त्यस्तै गरेर डन्डी फोर कम गर्ने अर्को टिप भनेको, हामीले फेसवासहरू प्रयोग गर्दा सकेसम्म एक्सफोलिएटिङ फेसवासहरू, जसमा सैलिसाइलिक एसिड, ग्लाइकोलिक एसिड भएको फेसवासहरू अथवा बेन्जोइल पेरोक्साइड भएको फेसवासहरू प्रयोग गरेको राम्रो हुन्छ। यस्तो खालको फेसवासहरूले हाम्रो अनुहारको छालामा जम्मा हुने डेड सेल्सहरूलाई निकाल्न मद्दत गर्दछन्, जसले गर्दा डन्डी फोरको समस्यालाई कम गर्न मद्दत गर्दछ। त्यस्तै डन्डी फोर अथवा पिम्पल्स आउन नदिने अर्को उपाय भनेको, हामीले स्किन प्रोडक्ट्सहरू जस्तै सनस्क्रिन, मोइस्चराइजर, फेसवास, मेकअपका प्रोडक्ट्सहरू, फाउन्डेसनहरू रोज्दा जहिले पनि ओइल फ्री अथवा नन कमेडोजेनिक अथवा वाटर बेस्ड लेखेको प्रडक्ट्सहरू रोजेको राम्रो हुन्छ। यसो गर्दा के हुन्छ भन्दा हाम्रो छालामा पोर्सहरू ब्लक भएर डन्डी फोर आउने अथवा सानो बिबिरा आउने समस्यालाई कम गर्न मद्दत गर्दछ। त्यही भएर यो कुरा पनि ध्यान दिनुपर्दछ। त्यस्तै डन्डी फोर अथवा पिम्पल्स कम गर्ने अर्को उपाय भनेको खानेकुरामा पनि ध्यान दिने। हामीले हाई ग्लाइसेमिक इन्डेक्स भएका खानेकुराहरू जसमा सुगर अथवा चिनीको मात्रा बढी हुँदछ, जस्तै खानेकुराहरूमा कोल्ड ड्रिङ्क्स भयो, आइसक्रिम, चकलेट, पाउरोटी, फास्ट फुड्सहरू, यी जस्ता खानेकुराहरू सकेसम्म कम खानुपर्दछ। यस्ता खानेकुराहरूले हाम्रो अनुहारको छालामा सेबम अथवा तेलको मात्रा बढाएर डन्डी फोर बढाउँदछन् भनेर कतिपय अध्ययनहरूले देखाएका छन्। र सकेसम्म डेयरी प्रडक्ट्सहरू खाँदा पनि दुधको सट्टा दही खाएको राम्रो हुन्छ।
त्यस्तै गरेर डन्डीफोर कम गर्ने अर्को टिप भनेको सकेसम्म अनुहारमा हात नलैजाने। र यस्तो बानी प्राय डन्डीफोरको समस्या भएकै हारमा बढी देखिने गर्दछ। यस्तो किन भन्दा अनुहारमा हात लगिराख्यो भने यसले अनुहारको छालालाई इरिटेट गर्न सक्दछ र अर्को कुरा भनेको हातको फोहोर र किटाणुहरू अनुहारमा सार्न सक्दछ र यी दुवै कुराले डन्डीफोरको समस्या बढाउन सक्दछ। त्यस्तै डन्डीफोर अथवा पिम्पल्स आउन नदिने टिप भनौँ अथवा कारण भनौँ, अध्ययनहरूले के देखाएका छन् भन्दा स्ट्रेस अथवा तनावले पनि डन्डीफोरलाई बढाउन मद्दत गर्दछ। यसमा के हुँदछ भन्दा स्ट्रेसले गर्दा हाम्रो शरीरले विभिन्न प्रकारको हर्मोन्सहरू जस्तै कोर्टिकोट्रोपिन रिलिजिङ हर्मोन, कोर्टिसोल आदि जस्ता हर्मोन्सहरू रिलिज गर्दछ र यसले गर्दा हाम्रो अनुहारको छालामा सेबम अथवा तेलको मात्रा पनि बढाउन सक्दछ, जसले गर्दा डन्डीफोरको समस्या पनि बढ्न सक्दछ। त्यही भएर जसको स्ट्रेसफुल लाइफस्टाइल छ उनीहरूले रेगुलर एक्सर्साइज गर्ने अथवा योगा गर्ने र पर्याप्त मात्रामा पानी पिउनु पर्दछ। त्यस्तै डन्डीफोर आउन नदिने अथवा कम गर्ने अर्को उपाय भनेको पर्याप्त मात्रामा सुत्ने। अध्ययनहरूले एउटा इन्ट्रेस्टिङ कुरा के देखाएका छन् भन्दा जो मान्छेहरू दिनमा 7-9 घण्टा सुत्दछन् त्यस्ता मान्छेहरू भन्दा कम सुत्ने मान्छेहरूमा डन्डीफोरको समस्या बढी देखिएको छ। यसमा के हुन्छ भन्दा निन्द्रा नपुग्दा शरीर स्ट्रेसफुल सिचुएसनमा जान्छ, जसले गर्दा हर्मोनल इम्ब्यालेन्स भई डन्डीफोरको समस्या बढ्न सक्दछ। त्यही भएर पर्याप्त मात्रामा सुत्नु जरुरी छ। त्यस्तै गरेर अर्को महत्वपूर्ण टिप भनेको जसको डन्डीफोरको समस्याको उपचार गरेर डन्डीफोर सन्चो भएको हुन्छ अथवा कम भएको हुन्छ उहाँहरूले पनि डन्डीफोरमा प्रयोग गरिएको मलमहरू जसमा एडापालिन, ट्रेटिनोइन, एजेलिक एसिड आदि भएको हुन्छ यस्तो मलमहरू कम्प्लिटली प्रयोग गर्न बन्द गर्न छोड्नु हुँदैन। कतिपयले के भन्नुहुन्छ भन्दा डन्डीफोरको उपचार गरुन्जेल मात्र सन्चो भयो त्यसपछि फर्कियो भन्नुहुन्छ। यसकै एउटा कारण भनेको हामीले मेन्टेनेन्स ट्रिटमेन्ट जसलाई भन्छौँ, जसमा उपचार सकिएपछि पनि मलमहरू हप्तामा कम्तीमा 2-3 पटक लगाइराख्नुपर्ने हुन्छ, यो पनि जारी राख्नु पर्दछ। यसले गर्दा पछि गएर हामीले खाने औषधिहरू प्रयोग गर्न बन्द गरे पनि मलमले डन्डीफोर आउन नदिन मद्दत गर्दछन्। त्यही भएर यो कुरा पनि ख्याल गर्नुपर्दछ। र यी सबै उपायहरू अपनाउँदा पनि यदि डन्डीफोर कम भएको छैन अथवा नयाँ दागहरू बसिरहेको छन् भने छाला तथा कपाल रोग विशेषज्ञको सल्लाह लिएर उपचार गर्नु पर्दछ। र यसरी आज मैले हजुरहरूलाई डन्डीफोर आउन नदिने 10 टिप्सहरूको बारेमा कुरा गरे। मलाई आशा छ यी टिप्सहरू अप्नाएर हजुरले आफ्नो समस्यालाई कम गर्न सक्नुहुन्छ। आजलाई यति नै। नमस्ते।

0: ए सम्झे यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँस वा कालिज पाइँदैन भने सुरुप झोल खाऊ भनेको यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो आयु पनि 45 वर्ष नै पो हुने हो कि चिन्ता लाग्छ हो सम्झे
1: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो हो सम्झे खुल्ला जंगलमा पालेको लोकल कुखुरा कालिज र हाँसको मासु अण्डा तथा चल्लाहरू मिलाएर पाइदो रहेछ
2: हजुर स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी प्रबन्ध निर्देशक हरि खड्का सम्पर्क 9800 28 28 810 9800 28 28 811 र 9800 28 28 816 लौ आयो खुसीको खबर होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर
3: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै शहर दुलेगौड़ा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस् सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस् बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ
2: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ
3: सम्पर्क प्रिन्स फेन्सी हाउस मोबाइल 9806681115
4: सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कुल भुरुङ्गेमा कक्षा 11 को नयाँ भर्ना खुल्यो
5: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कूलमा म्यानेजमेन्ट समूहमा सीमित सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्
4: सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कूल शुक्ला गण्डकी छ भुरुङ्गी
5: हाम्रा विशेषताहरू
4: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने
5: पर्याप्त खेलकुद अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा
4: सुविधा सम्पन्न भवन पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था
5: नोट पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीए को आधारमा 50% सम्म छुट प्रदान गरिनेछ
4: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म थप जानकारीका लागि 0 65 71 479 र 9560 62 265
6: ए बुढी तिमीले भने जस्तै घर बन्यो हेर त खुसी त छौ नि
7: घर मात्रै बनाएर हुन्छ त्यो भन्दा ठुलो कुरा त साजसज्जा हो नि सुन्नुहोस् त पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ
6: तिमी पनि यसो बुझ्ने गर न फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र हाम्रै धुलेगौडा बजारको हेल्पोस्ट चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ
7: ए हो र तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो हामी आजै जान्छौ
4: हजुर घर भित्र होस् या बाहिर गार्डन वा बारदेली सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्
8: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन शुक्ला गण्डकी 4 हेल्पोस्ट लाइन दुलेगौडा
4: प्रोपाइटर रबिन थापा सम्पर्क 9856033398 र 9845610950
9: ए सबिना यस्तो हतारमा कता हो
10: ए प्रदीप हेर न बिहेको दिन पनि आइसक्यो घर भवन बनाइहाल्नु पर्ने डिजाइन पनि हेरेकै छैन पोखरासम्म पुग्नु छ त्यही भएर म त हतार हतारमा हिँडेको
9: ल बिहेको घर गहना बनाउन पोखरा नै जानु पर्छ त यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल हो त्यहाँ जाऊ न तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौता लिनु र मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको
11: हजुर हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना विभिन्न राशि अनुसारका पत्थरहरू अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल दुलेगौडा बनकेवा चोक तनहु प्रोपाइटर सुविधा सुनार, बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846078528 र 9800286142।
12: यही आउँदो जेठ 30 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौड़ामा
13: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्तोषी थपलिया बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले स्त्री तथा प्रजनन सम्बन्धी रोग वा कुनै पनि किसिमका समस्या भएका बिरामीले समयमै उपचार सेवा लिई मौकाको फाइदा लिनुहोला।
12: उपचार हुने रोगहरू गर्भवती महिलाको स्वास्थ्य चेक जाँच महिनावारी गडबडी तल्लो पेट दुख्ने फोहोर पानी बग्ने गनाउने र चिलाउने बाँझोपन स्तनमा गिर्खा गाँठा गुठी महिलाहरूमा हुने सम्पूर्ण समस्याहरूको चेक जाँच तथा परामर्श साथै प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै प्रत्येक दिन ईसीजी यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
2: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा सम्पर्क 0564142333
13: र 9678168887।
14: टाइम चेकको साथमा बनकेवा कालिका सुनचाँदी पसल दुलेगौंडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजीराम सुनार विनोद सुनार, मोबाइल 9816695301।
15: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार।
2: ढोरबाराही हाइलाइट्सको साथमा
16: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौंडा बीपी चोक।
2: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841549304।
17: नमस्कार, रेडियो ढोरबाराही 103.8 मेगाहर्जको बिहान 7 बजेको ढोरबाराही हाइलाइट्समा समाचार कक्षबाट लक्ष्मी सुनारको स्वागत छ। ढोरबाराही हाइलाइट्समा अब समाचारहरू सुन्नुहोस्। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपतिको काठमाण्डु जिल्लाको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना जारी छ। दुम्बा राही स्थित एक पार्टी प्यालेसमा भएको निर्वाचनको मतगणना केही बेर अघि शुरू भएको हो। अबको करिब एक घण्टामा मतगणना सम्पन्न हुने केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले राष्ट्रसलाई जानकारी दिनुभएको छ। जिल्ला सभापति सहित पदाधिकारीका सबै पदमा निर्वाचन भएको छ। सभापति पद नेता सुरेश सापकोटा र राजु साक्य प्रतिस्पर्धामा हुनुहुन्छ। प्रथम जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन हुन लागेको हो। काठमाडौँ क्षेत्र नम्बर 4 को क्षेत्रीय प्रतिनिधि छनौटका लागि पनि निर्वाचन भएको छ। काठमाडौँको अन्य 9 वटा क्षेत्रका क्षेत्रीय प्रतिनिधि भने सर्वसम्मत रूपमा चयन भएका छन्। परराष्ट्र मन्त्री सुशील खनाल र भारतीय विदेश मन्त्री एस जयशंकर बीच नयाँ दिल्लीमा द्विपक्षीय वार्ता भएको छ। औपचारिक भ्रमणमा रहेका मन्त्री खनाल र समकक्ष जयशंकर बीच भएको वार्तामा नेपाल भारत सम्बन्धका विविध पक्ष, विकास, सहकारी, कनेक्टिभिटी, पेपर पारवाहन र ऊर्जा लगायतका विषयमा व्यापक छलफल भएको हो। वार्ताका क्रममा दुवै मन्त्रीले नेपाल भारत सहकारीका क्षेत्रमा भएका प्रगतिप्रति सन्तोष व्यक्त गर्दै नव प्रवर्तन, स्टार्ट अप, डिजिटल तथा वित्तीय प्रविधि र क्षमता अभिवृद्धिमा साझेदारी विस्तार गर्ने सहमति जनाएका छन्। यसैबीच भारतको युनिफाइड पेमेन्ट्स इन्टरफेस यूपीआई र नेपालको नेशनल पेमेन्ट्स इन्टरफेस एनपीआई बीच व्यक्तिगत रकम स्थान्तरण पियर टू पियर सेवा औपचारिक रूपमा शुरू भएको छ। यसबाट दुई देशबीचको सीमापार डिजिटल भुक्तानी थप सहज हुने अपेक्षा गरिएको छ। वार्तापछि भारतले सन् 2015 भूकम्पपछिको पुनर्निर्माण सहयोग अन्तर्गत निर्माण सम्पन्न भएका 72 स्वास्थ्य संस्था र 12 सांस्कृतिक सम्पदा संरक्षण परियोजना नेपाललाई हस्तान्तरण गरेको छ। श्रम संस्कृति पार्टीले प्रधानमन्त्री बालेन्द्र शाहको नेपाल भारत सीमा विवाद सम्बन्धी अभिव्यक्ति विरूद्ध प्रदर्शन गरेको छ। पार्टीले प्रधानमन्त्रीको अभिव्यक्ति विरूद्ध माइती घर र खबरदारी सभा आयोजना गरे विरोध प्रदर्शन गरेको हो। प्रधानमन्त्री शाहले प्रतिनिधि सभामा सम्बोधन गर्ने क्रममा नेपालले पनि भारतको भूमि मिचेको रहेछ भन्ने अभिव्यक्ति दिनुभएको थियो। अभिव्यक्तिपछि विपक्षी दल तथा नागरिक अगुवाहरूले प्रधानमन्त्री विरूद्ध प्रदर्शन गर्दै आएका छन्। प्रदर्शनमा सहभागी दल बहादुर गुरूङले प्रधानमन्त्रीले गलत अभिव्यक्ति दिएको बताउनुभएको छ। उहाँले प्रधानमन्त्रीले नेपालको भूमि अरूलाई पनि मिच्न नदिने र नेपालले अरूको भूमि मिचेको भन्ने अभिव्यक्ति झुटो भएको बताउनु पर्ने उल्लेख गर्नुभएको छ। उहाँले प्रधानमन्त्रीले माफी नमागेसम्म धरना नदिराख्ने बताउनु भएको छ। राष्ट्रिय मानवाधिकार आयोगले गएको भदौ 23 र 24 गते भएको आन्दोलनका क्रममा बालबालिकालाई मानवीय ढालका रूपमा प्रयोग गरेको र हिंसा भड़काउन उत्तेजक भूमिका खेलिएको निष्कर्ष निकालेको छ। नेपाली कांग्रेसको पार्टी केन्द्रीय कार्यालयमा बोल्दै आयोगद्वारा गठित जाँच समितिकी संयोजक एवं आयोग सदस्य डाक्टर लिली थापाले यस्तो बताउनु भएको हो। प्रतिवेदनमा प्रधानमन्त्री र नेपाली सेनालाई उन्मुक्ति दिएको भन्ने प्रश्नको खण्डन गर्दै डाक्टर थापाले तथ्य प्रमाणका आधारमा मात्र सिफारिश गरिएको स्पष्ट पार्नुभएको छ। नेपाली सेनाका जिम्मेवारी कमाण्डरहरूलाई सचेत गराउन र यस्ता कार्य नदोहोर्याउन निर्देशन दिने सिफारिश गरिएको छ। जाँचबुझका क्रममा आयोगले 437 भिडियो क्लिपको अध्ययन गरेकामा 35 वास्तविक पुष्टि भएका थिए। ती भिडियोमा बालबालिकालाई अगाडि राखी मानव ढाल बनाउन बम बनाउन सिकाउन र सुरक्षाकर्मीमाथि आक्रमण गर्न उत्तेजक निर्देशन दिएको प्रमाण भेटिएको छ। आन्दोलनमा उत्तेजक भूमिका देखिएका 54 जना व्यक्तिको पहिचान गरी अनुस्थापन सन्धान आवश्यक रहेको आयोगको ठहर छ। नेपालले बाल अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि अनुमोदन गरिसकेकाले आन्दोलनमा बाल बालिकाको प्रयोगलाई आयोगले मानव अधिकारको गम्भीर उल्लंघनको रूपमा व्याख्या गरेको छ। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा 10 माध्यमिक शिक्षा परीक्षा एसईको पूरक ग्रेड वृद्धि परीक्षा सम्पन्न भएको 2 साताभित्र नतिजा प्रकाशन गर्ने गरी तयारी गरेको छ। आगामी असार 1 गतेदेखि 9 गतेसम्म पूरक परीक्षा हुँदैछ। यसअघि एसईई 2082 परीक्षा फल 1 महिनामा प्रकाशन गरिएको थियो। परीक्षा नियन्त्रक टुकराज अधिकारीले आगामी असार 25 गते भित्र पूरक परीक्षाको परीक्षाफल प्रकाशन गरिने बताउनु भएको छ। एसईमा 1,46,500 विद्यार्थी नन ग्रेडेड भएकामा पूरक परीक्षामा कतिले सहभागिता जनाउँछन् भन्ने यकिन तथ्याङ्क प्राप्त भइसकेको उहाँले बताउनु भएको छ। ग्रेड सी भन्दा कम प्राप्त गरेका विद्यार्थी पूरक परीक्षामा सहभागी हुनेछन्। पोखरा महानगरपालिकाको बस पार्क क्षेत्रमा अतिक्रमण गरी बनाइएका घर तथा अन्य भौतिक संरचनाहरू स्थानीयवासीले स्वतस्फूर्त रूपमा हटाउन थालेका छन्। महानगरपालिकाले त्यस क्षेत्रका संरचना हटाउन दिएको 15 दिने सूचनाको समय सीमा यही 24 गति सकिँदै गर्दा स्थानीयले आफ्ना संरचनाहरू आफै हटाउन शुरू गरेका हुन्। व्यवस्थित बस पार्क निर्माणको योजनालाई सहयोग पुर्याउने उद्देश्यले स्थानीय जग्गाधनीहरूले घर टहरा भत्काउने र आफ्ना सामानहरू सुरक्षित स्थानमा सार्ने कार्य गरिरहेका छन्। विगतमा 1,50,000 रूपियाँ मा लाल पूर्जा प्राप्त गरेका स्थानीय बासिन्दाले विकासका लागि महानगरलाई सहयोग गर्नुपर्ने र बस पार्क निर्माणका लागि सहज वातावरण तयार गर्नुपर्ने आफूहरूको समेत जिम्मेवारी रहेको बताउनु भएको छ। महानगरको सूचना अनुसार तोकिएको समयभित्र सूचनाहरू हटाएर बस पार्क निर्माण कार्यलाई अगाडि बढ़ाउन स्थानीयले सकारात्मक पहल कदमी लिनुभएको हो।

तनहुको बेस नगरपालिकामा अचेत अवस्थामा फेला परेका एक अपरिचित पुरूषको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको छ। त्यो मृतकको नाम थर र ठेगाना खोल्न नसकेकाले जिल्ला प्रहरी कार्यालय तनहुका सूचना अधिकारी प्रहरी नायक उपरीक्षक द्वारिका प्रसाद घिमिरेले जानकारी दिनुभएको छ। उहाँका अनुसार शनिबार दिउँसो अन्दाजी 2 बजेको समयमा ब्यास नगरपालिका 10 दुम्सी चौर स्थित सार्वजनिक स्थानमा ती पुरूष अचेत अवस्थामा फेला परेका थिए। स्थानीय बासिन्दाहरूले फेला परेपछि तत्काल प्रहरी टोलीको सहयोगमा उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल दमोली लगिएको थियो। अस्पताल पुगाए लगत्तै उपचारकै क्रममा सोही दिन दिउँसो 3:20 बजे चिकित्सकहरूले उहाँलाई मृत घोषित गरेका थिए। घटनास्थलको प्रारम्भिक अनुसन्धान र शव जाँच मुचुलका लगायतका कानूनी प्रक्रिया पूरा गरिसकेको प्रहरीले जनाएको छ। मृतकको शवलाई पोस्टमार्टम तथा पहिचानका लागि प्रदेश अस्पताल दमोलीकै शव गृहमा राखिएको छ। स्थानीय स्तरमा प्रहरीले मृतकको घर परिवार तथा आफन्तको खोजी गरे पनि वातावरण खोल्न नसकेकाले सार्वजनिक रूपमा हुलिया जारी गरिएको छ। प्रहरीका अनुसार मृतकको पुरूष अन्दाजे 35-40 वर्ष उमेर समूहको जस्तो देखिनुहुन्छ। हुलिया दाह्री र कपाल पारेको तथा दाह्री हल्का फुलेको छ। शरीरको माथिल्लो भागमा कालो रंगको टी शर्ट लगाउनु भएको छ। तल्लो भागमा नीलो रंगको जीन्स प्यान्ट लगाउनु भएको छ। हुलियाका आधारमा कोही कसैले चिन्नु भएमा जिल्ला प्रहरी कार्यालय तनहु वा नजिकैको प्रहरी कार्यालयमा जानकारी गर्दै अनुसन्धान कार्यमा सहयोग गरिदिन प्रहरीले अनुरोध गरेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशको उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ। महाशाखाका अनुसार अहिले लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेश सहित देशका अधिकांश हिमाली तथा पहाड़ी भागमा साधारणतया बदली रहेको छ भने तराईमा आंशिक बदली भएको छ। बागमती गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका 1-2 स्थानमा मेघगर्जन तथा चट्याङ सहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो कोशी प्रदेश सहित देशका हिमाली भागमा साधारणतया बदली रहने तथा मध्य प्रदेश सहित बाँकी पहाड़ी भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ। बाँकी तराईका भागमा भने मुख्यतया मौसम सफा रहने अनुमान गरिएको छ। कोशी प्रदेशका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भागका केही स्थानमा मेघर्जन तथा चट्याङ सहित मध्यमसम्म वर्षा हुने सम्भावना रहेको छ। साथै मध्य प्रदेश सहित बाँकी हिमाली भागका 1-2 स्थानमा वर्षा तथा हिमपात हुन सक्ने जनाइएको छ। मधेस बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागका केही स्थानमा अनपेक्षित रूपमा तापक्रम बढ्ने सम्भावना रहेको छ। अब अन्तर्राष्ट्रिय समाचार। कुवेत र बहराइन दुवैले शनिबार आफ्नो देशमाथि इरानले गरेको आक्रमणको निन्दा गरेका छन्। यसलाई सार्वभौमिकताको ठाडो उल्लंघन र क्षेत्रीय स्थिरतालाई खतरामा पार्ने खतरनाक तनाव वृद्धिको संज्ञा दिएका छन्। कुवेतको विदेश मन्त्रालयले सामाजिक सञ्जाल एक्समा भनेको छ, यो आक्रमण कुवेतको सार्वभौमिकता सुरक्षा र क्षेत्रीय अखण्डताका साथै अन्तर्राष्ट्रिय कानून संयुक्त राष्ट्र चार्टर र सुरक्षा परिषदको प्रस्ताव 2817 को ठाडो उल्लंघन हो। क्षेत्रीय द्वन्द्व रोक्नका लागि व्यापक विश्वव्यापी प्रयासहरू केन्द्रित भइरहेका बेला निरन्तर आक्रमणले खतरनाक तनाव वृद्धिलाई संकेत गरेको विज्ञप्तिमा उल्लेख छ। कुनै पनि वाहनामा आक्रमणको औचित्य पुष्टि गर्न सकिँदैन विज्ञप्तिमा भनिएको छ। बहराइनको विदेश मन्त्रालयले शनिबार नै एक विज्ञप्ति जारी गर्दै आक्रमणले खाड़ी क्षेत्रको सुरक्षा र स्थिरताका लागि खतरा उत्पन्न गरेको जनाएको छ। उसले इरानलाई आक्रमण रोक्न स्ट्रेट अफ हर्मुज बिना कुनै प्रतिबन्ध खुल्ला गर्न र अन्तर्राष्ट्रिय कानून अन्तर्गत समुद्री नौवहनको स्वतन्त्रताको सम्मान गर्न आग्रह गरेको छ। विश्वभरका साना जलाशयहरूको पानी भण्डारण क्षमता उल्लेखनीय दरमा घटिरहेको पछिल्लो एउटा अध्ययनले देखाएको छ। चिनिया विज्ञान प्रतिष्ठान अन्तर्गत नान्जिङ भूगोल तथा ताल विज्ञान संस्थानका अनुसन्धानकर्ताहरूको नेतृत्वमा गरेको अध्ययनले उपग्रह तस्विर भौगोलिक तथ्याङ्क तथा इन्जिनियरिङ अभिलेखको आधारमा विश्वव्यापी जलाशयको विस्तृत तथ्याङ्क भण्डारण तयार गरेको हो। अध्ययनमा विश्वका 5,50,000 भन्दा बढ़ी जलाशय समेटिएका छन्। अध्ययन अनुसार विश्वका जलाशयहरूले हरेक दशकमा औसत 7.3% भण्डारण क्षमता गुमाइरहेका छन्। विशेष गरी साना जलाशयहरू यस समस्याबाट सबैभन्दा बढ़ी प्रभावित भएका छन्। जलाशयहरूले कृषि
सिंचाई खानेपानी बाढ़ी नियन्त्रण तथा विद्युतीय उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने भए पनि नदीबाट बगेर आउने माटो बालुवा तथा अन्य पदार्थ बाँध पछाडि थुप्रिँदै जाँदा जलाशयमा पानी भण्डारण गर्ने ठाउँ घट्दै जाने र उपयोगिता कमजोर बन्दै जाने समस्या बढ़िरहेको प्रतिवेदनमा भनिएको छ। अब अन्तिममा खेल समाचार। एसियाली खेलकुद क्रिकेट छनौट अन्तर्गत पहिलो सेमी फाइनल नेपालले आज ओमनसँग खेल्दैछ। सिंगापुरमा चलिरहेको प्रतियोगितामा नेपाल र ओमन बीचको खेल नेपाली समय अनुसार बिहान 7:15 शुरू हुनेछ। समूह ए को विजेताको रूपमा सेमी फाइनल पुगेको नेपालले समूह बी को उपविजेता ओमनसँग खेल्न लागेको हो। नेपालले समूह चलाउन उत्कृष्ट प्रदर्शन गरेको थियो। नेपालले पहिलो खेलमा चीनलाई 221 रनले तथा दोस्रो खेलमा मलेसिया सियालाई 167 रनले पराजित गर्दै समूह विजेता बनेको हो। नेपाल र ओमन बीच अहिलेसम्म 9 टी ट्वेन्टी अन्तर्राष्ट्रिय खेल भएका छन्। तीमध्ये नेपालले 6 खेल जितेको छ भने 2 खेलमा पराजित भएको छ। एक खेल भने नतिजा विहीन भएको थियो। आजको खेल जित्ने टोली फाइनलमा पुग्नेछन्। अर्को सेमी फाइनलमा खेलमा मलेसिया र हङकङ खेल्नेछन्। साफ महिला च्याम्पियनशीप 2026 को उपाधि घरेलु टोली भारतले जितेको छ। गोवाको जवाहरलाल नेहरू रंग खेल जितेको छ भने 2 खेलमा पराजित भएको छ। एक खेल भने नतिजा विहीन भएको थियो। आजको खेल जित्ने टोली फाइनलमा पुग्नेछन्। अर्को सेमी फाइनलमा खेलमा

0: र अन्तरले हराउँदै उपाधि जितेको हो। यो सँगै भारतले साफ महिला प्रतियोगितामा छैटौं पटक उपाधि जित्न सफल भएको छ। भारतको जितमा सानफिदा नोंगरोङमा प्यारी छाछा र लिन्दा कुम्ली एक एक गोल गर्नुभएको थियो। बंगलादेशका लागि रितु पोर्णा चम्काली एक गोल गर्नुभएको थियो। सेमी फाइनलमा बंगलादेशले नेपाललाई 2-1 गोलले हराएको थियो भने भारतले भूटानलाई 1-0 गोलले हराउँदै फाइनलमा पुगेको थियो। पछिल्ला दुई संस्करण सन् 2022 र 2024 च्याम्पियनशीप बनेको बंगलादेश यसपटक उपविजेता बनेको छ। हवस् त यिनै खबरहरूसँगै बिहान 7 बजेको ढोरबार हाइलाइट्स अहिलेको लागि सकिएको छ। 10 बजेको थप समाचारका साथ पुनः हाम्रो भेट हुने रहेछ। तबसम्मको लागि समाचार कक्षबाट म लक्ष्मी सुनार सहित हाम्रो प्रसारण लक्ष्मी सुनार विदा हुने आज्ञा चाहन्छु। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
2: हजुरबाले आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो। मेरै आँखा पोलेर हेर्नै भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी कहाँ पाइन्छ होला त?
3: अब चिन्ता नलिनुहोस्। आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ।
4: साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ।
3: ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र, दुलेगौड़ा, प्रोप्राइटर दिव्या मल्ल ठकुरी 9805501422, दिपेश मल्ल ठकुरी 9805501420, दीप मल्ल ठकुरी 9864041530।
5: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ। यस्तो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त छन् कहाँ होला र?
6: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साट फेर मर्मत सबै गरिन्छ नि।
5: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु पितल, ढलट, आल्मुनियम, सिलोट, सरेस, किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान, गृहस्थी, होटल, रेस्टुरेन्ट, समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग, प्रोप्राइटर सूर्य बहादुर बानिया, संगम बानिया। फोन 0564141142, 9856231128, 9462614726।
7: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता
8: हेर्दा हेर्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो। तर राम्रो प्रचारको लागि भने
9: माइली भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
8: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
9: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
10: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
9: मोटर, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
10: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
9: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
10: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
9: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुछ्रे बैङ्कको ठिक पारिपट्टि। फोन 0665903769।
11: अब मुटुरोगको उपचारका लागि ठूलो राहत, नेपाल सरकारले सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत अब

0: पोखरा स्थित गण्डकी मेडिकल कलेजले पनि मुटु रोग भएका बिरामीहरूका लागि 2,00,000 रुपियाँ सम्मको उपचार बीमा सुविधा प्रदान गर्न थालेको छ। गण्डकी मेडिकल कलेज पोखरा, विश्वसनीय सेवा, अनुभवी चिकित्सक र आधुनिक उपचार सुविधा सहित गण्डकी मेडिकल कलेज जनताको स्वास्थ्यका लागि समर्पित।
1: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् भयो।
2: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
1: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरेनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
2: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
1: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरेनी 4 आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छैला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
2: होटल फ्यामिली एन्ड लज, खैरेनी 4 बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 98 5 60 23 420, 98 0 41 54 674 र 98 4 60 23 420।
3: अब सुन्नुहोस् पूरा समाचार।
4: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
3: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
4: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
3: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
4: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
3: मध्यपान र धूम्रपान सेवन नगरौं।
4: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 धुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौड़ाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोप्राइटर मीन बहादुर सुनार 98253-9922, 98058-28008 र 98460-69246।
7: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz।

0: तपाई घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
1: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
0: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
2: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागञ्जकी दुई काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 9860-32475 र 9801-32475।
3: आहा, कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
4: दिदी पनि नमजार झुक्किनु भएछ नि, हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
1: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला, फोन 0658-590-065, मोबाइल 9816-63-3372।
5: सधैँ झैं यही आउँदो जेठ 30 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा,
6: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्तोषी थपलिया बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले, स्त्री तथा प्रजनन सम्बन्धी रोग वा कुनै पनि किसिमका समस्या भएका बिरामीले समयमै उपचार सेवा लिई मौकाको फाइदा लिनुहोला।
5: उपचार हुने रोगहरू, गर्भवती महिलाको स्वास्थ्य चेक जाँच, महिनावारी गडबडी, तल्लो पेट दुख्ने, फोहोर पानी बग्ने, गनाउने र चिलाउने, बाँझोपन, स्तनमा गिर्खा, गाँठा गुठी, महिलाहरूमा हुने सम्पूर्ण समस्याहरूको चेक जाँच तथा परामर्श, साथै प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट, छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे, एनएमओली स्क्यान गरिनुका साथै प्रत्येक दिन ईसीजी, यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
1: वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौडा, सम्पर्क 0654-14-233
6: र 9868-61-887।
7: सुन शुद्धताको प्रतीक, तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ। वर्षौंदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहक वर्गको मन जित्न सफल ओम प्रोसर आभूषण सुन चाँदी पसल, दुलेगौडा, भित्री बजार।
0: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साठ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसर आभूषण सुन चाँदी पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, भित्री बजार। प्रोपाइटर भोज बहादुर सुनार,
7: मोबाइल 9908-5535।
8: मम्मी भोक लाग्यो, खाजा खाऊ न।
9: नानु, बाबालाई भन न आज बाहिरको खाजा खाऊ भनेर।
8: हस् मम्मी।
10: मैले सुने छोरी, ल जाम हिँड।
9: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है, त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
10: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
1: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विङ्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9908-28-144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
10: बीजी मोमो हाउस, दुलेगौडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
11: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ, कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाएने हुन्थ्यो नि बुहारी।
9: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा, त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि, कति मान्छे जाँदो रहेछन्।
11: ए हो र, ल त ल।
12: आफ्नै मिलबाट आफै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्। साथै तेल पनि पेलिन्छ। होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल गाछे पानी पेट्रोल पम्प अगाडि। प्रोपाइटर अर्जुन लम्साल। फोन 06564142 र 98560
13: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
14: विगत लामो समयदेखि तपाईहरुको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार।
13: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
15: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
13: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
15: एनसीएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
13: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला।
14: सम्पर्क फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
16: प्रोपाइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 98461-56996 छ।
17: सफलताको अर्को नाम जुनियर सिटिजन्स एकेडमी माध्यमिक विद्यालय।
18: शिक्षा बस्तीको IUM मा MBBS अध्ययनको सफलता तथा सार्थक सुवेदीको IUE इन्जिनियरिङ सफलताको निरन्तरता। सन्ध्या पौडेल, श्वेता ढुङ्गाना, प्रमीक्षा राणा भाट, कृष्णा परियार र मल्लिका तिमिल सिन्हा लगायतको मेडिकल क्षेत्रमा उत्कृष्ट उपलब्धि।
17: इन्जिनियरिङ तर्फ सुबित पोटेल, प्रीतम आचार्य र लप्सन आले तथा CSIT मा सुमन गुरुङ र सबिन गुरुङको उल्लेखनीय सफलता। BBA, BHM लगायत विभिन्न क्षेत्रमा पनि विद्यार्थीहरूको उत्कृष्ट उपलब्धि।
18: केवल पढाई मात्र होइन, अनुभवी तथा समर्पित शिक्षक टोली, प्रविधि मैत्री स्मार्ट कक्षा, आधुनिक साइन्स, होटल म्यानेजमेन्ट तथा कम्प्युटर ल्याब, व्यवहारिक एवं अनुसन्धानमुखी शिक्षण पद्धति, नियमित अतिरिक्त कक्षा, करियर काउन्सिलिङ तथा व्यक्तित्व विकासका विशेष कार्यक्रम।
17: फुटसलमा हिसान कास्की विजेता, गण्डकी स्तरीय प्रतियोगितामा सदाबहार उत्कृष्ट प्रदर्शन र प्रदेश स्तरीय ह्यान्डबल प्रतियोगितामा तेस्रो स्थान।
19: आज हाम्रा विद्यार्थीहरू अमेरिका, अस्ट्रेलिया, जापान, कोरिया र बेलायत लगायतका देशका प्रतिष्ठित विश्वविद्यालय तथा कलेजहरूमा अध्ययनरत छन्। 47 वर्षको उत्कृष्ट इतिहास बोकेको शैक्षिक धरोहर JCA स्कूलमा शैक्षिक सत्र 2083 लागि साइन्स म्यानेजमेन्ट, होटेल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, टुरिज्म एन्ड माउन्टेनियरिङ विषयमा कक्षा 11 नयाँ भर्ना खुल्यो। आजै सम्पर्क गर्नुहोस्। जुनियर सिटिजन एकेडेमी माध्यमिक विद्यालय, पोखरा 26 बुढी बजार, पृथ्वी राजमार्ग सँगै। फोन 06141398, 06141503, 98627-61481, 98463-32582, फेसबुक JCA स्कूल पोखरा।
13: खेतोको थेदीमु रेडियो ढोरबाराही 103.8 MHz।

0: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
1: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
0: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
1: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: ನಿಮ್ಮ ಮೆಟಲ್ ಸ್ಟೀಲ್ ಫನ್ ಪಾರ್ಕ ಸಬೈ ಸಾಮಾನ ಸೈನಿ ಕತ್ತಿ ಮಜಾ ಕೈ ಠಾವ್ ಮತಾರ ಜಲಿನಿ ಪೈನಿ
1: हजुर सबै सामान पाइने एउटै ठाउँ ओम भगवती मेटल एन्ड स्टील उद्योग
2: हामी कहाँ सटर च्यानल गेट ट्रस्ट निर्माण ट्याङ्की स्ट्यान्ड फलाम र स्टील का रेलिङ घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल स्टील का सम्पूर्ण सामानहरू खेलौना कुर्सी टेबल बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बालबालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्
1: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार घर जग्गा विद्यालय संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ
2: प्रोप्राइटर ओमकार नागिला सम्पर्क 9855601013 9807294
3: तपाईँको संस्था कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ
4: अब चिन्ता नलिनुहोस् तरण एन्ड सिसल प्रिन्ट उद्योग जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ
3: ब्यानर फ्लेक्स प्रिन्ट पोस्टर बिल बुक लेटर हेड टी शर्ट प्रिन्ट भिजिटिङ कार्ड विवाहको निमन्त्रणा कार्ड सहित कप मेडल सेट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ
4: छिटो सेवा सफा प्रिन्ट अनि दिगो सम्बन्ध त्यसैले त रोजाई सबैको
3: सरन एन्ड स्पेसल प्रिन्ट उद्योग शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै
4: प्रोप्राइटर दुर्गामान श्रेष्ठ सम्पर्क 9843161209 र 9801417718 आजै सम्पर्क गर्नुहोस्
5: हजुर दान गरौ
3: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं धार्मिक पुण्य प्राप्त गरौं
6: ऐतिहासिक धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ
5: दान गरौं सकेको गरौं सबैले गरौं
3: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था शुक्ला गण्डकी आस्तन हो
7: किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त
8: हेर्नु कान्छे यतिका पाहुना आउनु भएको छ मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो
7: बजारै भरि फ्रेस हाउस छ जहाँबाट ल्याए पनि हुन्छ भो खेतको चिन्ता लिनु भएको छ यो दिदीले
9: चिन्ता होइन नि बहिनी मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ
7: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस् आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ
6: शुक्ला गण्डकी फ्रेस हाउस दुरेगौडा तनहु पञ्चमुनि स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्गिला विकास बैंकको पछाडि यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्
9: प्रोप्राइटर विवेक ढुङ्गाना जानकी ढुङ्गाना मोबाइल 9856066136 र 9151166136
10: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है
11: सुन्नुहोस् न ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्नल अफसेट प्रेसबाट नै गर्नुपर्छ कि क्या हो राम्रो मात्र होइन उत्कृष्ट बन्छ कार्यक्रम
10: ओके ल डन
1: हजुर सिग्नल अफसेट प्रेस शुक्ला गण्डकी चार दुलेगौडा गणपति लघुवित्त रहेको भवनमा
10: यहाँ फ्लेक्स प्रिन्ट ब्यानर होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो कप मेडल र प्रमाण पत्र बनाइन्छ पत्र पत्रिका पुस्तक कार्यालयका कागज पत्रहरू छाप भिजिटिङ कार्ड परिचय पत्र रजिस्टर ब्याच स्पिकर बिल भरपाई पासबुक ब्रोसर तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्
1: प्रोप्राइटर गोविन्द सिग्देल फोन 9855628543 र 9417007087
12: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ होइन, केले मोहनी लगाएर हो?
13: साँच्चै के मोहनी नै लगाए कि बुढा? मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल ढोका खापा त्रिकोस चौकोस अनि किचनको डेकोरेसन दराज पलङ लोबे टेबल सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
12: कहाँ बनाए छन्द्र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
13: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो अरे बनाएको पनि।
14: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
15: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन्न है।
16: मेडम, धुम्रपान भनेको के हो?
15: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट बिँडी तमाखु कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
16: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? मैडम,
15: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख फोक्सो पेट फियो आन्द्रा मूत्र नली पाठेघर आदिको क्यान्सर हुन्छ। दम दीर्घ श्वास प्रश्वास रोग उच्च रक्तचाप हृदयघात मस्तिष्क घात गर्भवतन हुने कम तौलको बच्चा जन्मने अवधि पूरा नभए बच्चा जन्मने मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
16: अनि नि मैडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
15: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
17: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
18: जयमा सिंह, तपाईँ सुन्दै हुनुहुन्छ रेडियो धोरबाराही 103.8 मेगाहर्ज।

0: 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
1: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
2: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
3: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई रु 1,00,000 सम्मको उपचार सहुलियत कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
2: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि रु 10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
3: सेवा लिने क्रममा चाहिने जानकारी
2: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
3: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
2: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
3: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-552-493-552-494-582-778।
4: ए गर्मियामा आयो हजुर सुकिसक्यो घाँस वनमा आगो लाग्यो भने जीव जन्तुको नाश वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो आफ्नो वन जङ्गलको आफै रक्षा गर।
5: वन डढेलो रोकथामको लागि डिभिजन वन कार्यालय तनहुँको सार्वजनिक अपील।
1: सुखा मौसमको कारण वन क्षेत्रमा धेरै मात्रामा सुखापात, पतिङ्गर, झारपात, काठ, दाउरा थुप्रिएका हुनाले सानो आगोको झिल्का सल्केमा आगो लाग्न सक्दछ। वनमा लाग्ने आगो वन डढेलो हो। वनमा डढेलो लागेमा निभाउन कठिन भई वन, वन्यजन्तु, धन सम्पत्ति एकैछिनमा खरानी हुन सक्छ भने समयमै होसियारी अप्नाउन नसकिएमा ज्यान समेत जान सक्दछ। त्यसैले आफ्नो घर वरिपरि डढेलो नआउने गरी सफा राखौं। खेतबारीमा सुकेका घाँसपात, घुरान र फोहोर पोल्दा वनमा आगो जान नदिऊ। चुरोटको ठुटा निभाएर मात्रै फालौं। वनभोज खाएपछि राम्ररी आगो निभाऊ। गोठालो जाँदा राम्रो घाँस पलाउँछ भनेर जंगलमा आगो नलगाऊ। कसै गरी अचानक वनमा आगो लागिहालेमा उपभोक्ता समूह, स्थानीय समुदाय, वन कर्मचारी र सुरक्षा कर्मीको पहलमा निभाऊ। वनमा आगो लगाउनु फौजदारी कसुर हो। कसैले वन जंगलमा आगो लगाएमा डढेका रूख बिरूवाको क्षतिको रकम भराई 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुन्छ। तपाईँ हाम्रो वरिपरि रहेका वन जंगल हाम्रो साझा सम्पत्ति भएको हुनाले वन जंगलमा आगो लागि हुन जाने कुनै पनि काम नगर्नु नगराउनु हुन डिभिजन वन कार्यालय तनहुँ सबैमा हार्दिक अपील गर्दछ।

0: निसन्तान पन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
1: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आयुर्वेद तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत
2: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिरा छन्। आगामी असार 13 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ।
1: सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
0: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा, फोन 0625414233, मोबाइल 9968168187।
3: आज हामी हाम्रो खानामा आइरन भन्ने पोषण तत्वको महत्वको बारेमा छलफल गरौं है। किशोर अवस्थामा तीव्र रूपमा शारीरिक र मानसिक विकास हुने हुनाले आइरन युक्त पोषिलो खानेकुरा खानुपर्छ। खानामा भएको आइरन तत्वले हाम्रो शरीरमा रगतको कमी हुन दिँदैन।
4: हामीलाई कसरी रगतको कमी हुन्छ त मिस?
3: केटीहरूमा महिनावारी शुरू भएपछि रगतको कमी हुन सक्छ। त्यस्तै शारीरिक सरसफाईको कमीले जुकाको संक्रमण भएमा तथा घाउ चोट लागेर धेरै रगत बगेमा पनि रक्त अल्पता हुन सक्छ।
4: यो रक्त अल्पता भएमा के हुन्छ नि मिस?
3: थकाइ लाग्ने, बौद्धिक क्षमता तथा शारीरिक स्फूर्तिमा कमी आउँछ।
4: यसबाट बस्न के गर्छ मिस?
3: नियमित रूपमा हरियो सागपात खानुको साथै आइरन फोलिक एसिड चक्की नियमित रूपमा खाने गर्नुपर्छ।
4: यो चक्की कहाँ पाइन्छ मिस?
3: स्वास्थ्य संस्था, महिला स्वास्थ्य स्वयं सेविकासँग नियमित रूपमा निशुल्क पाइन्छ। साथै अभियानको क्रममा विद्यालयमा समेत पाइन्छ।
5: प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
6: कहाँ जाने?
7: सिधै मयम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट
6: मयम चिसापानी, अनि बिचमा नझर्ने?
7: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
6: ए हो र, यस्तो सुविधा पनि आइसक्यो? ल जाम जाम।
8: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोपाइटर रामचन्द्र महत 9841616878 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत 9825552663।
1: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
0: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन,
8: प्राथमिक प्रोपाइटर रामचन्द्र महत 9841616878 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटे

0: तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पुन,
1: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
0: हाड़ जोड़नी तथा नशा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड़ जोड़नी नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
1: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, कैंसर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
0: यूरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
1: नाक कान घाटी तथा थायराइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाघे,
0: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनीष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
1: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एण्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियूष गिरी,
0: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
1: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
0: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
2: वार्ड आईसीयू एनआईसीयू जनरल एंड लैप्रोस्कोपी सर्जरी सेवा पोस्ट ऑफ सेवा फिजियोथेरापी इंडोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी यूरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घंटा इमर्जेन्सी सेवा साथ ही अन्य विशेषज्ञ डाक्टर द्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौं।
3: 24 घंटा पैथोलॉजी सेवा उपलब्ध छ। विस्तृत जानकारी को लागि पद्मश्री हॉस्पिटल एंड एलाइड साइंसेस प्राली पोखरा 9 न्यू रोड, फोन 0161-590-162-590-163।
4: कान्छे भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
5: हस् मम्मी, नयाँ घरमा फूल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
4: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
5: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
6: हजुर, हामी कहाँ रुद्री एकहा व्रतबन्ध घर पैचो नौ ग्रह ग्रह शान्ति लाखवती महायज्ञ सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
4: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
6: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9848383522।
7: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
8: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
9: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
7: ए त्यसो भए युवर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा कछाड कम्ब्याट ज्याकेट सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
8: हामी कहाँ गुरुङ मगर नेवार छेत्री तामाङ ठकुरी भुजेल जात जातिको ड्रेस युके स्वेटर ब्याग तथा पर्स मणिपुरे सिङ्गापुरे होल्यान्ड लुङ्गी सल कोरियन टी सर्ट कम्मर बन्धक दौरा सुरुवाल खुकुरी टोपी लगायत परम्परागत जातीय गर गहनाहरू शिरबन्दी शिरफुल टिकमाला ढुम्री यार्लिङ मारवाड़ी पाटेसुन बुलाकी लाहुरे फुली जन्तर चन्द्रमा नौगेडी असर्फी कण्ठमाला मुगामाला हमिलमाला न्यापुसिक ज्यापुसिक तायोमाला लुसवाङ माकसी कल्ली बिरमली आँसी खुर्पेटो सुर्खेथैली डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू रानीहार चन्द्रहार मिनीहार चोकरहार मंगलसूत्र बालाचुरा पञ्चधातु अंगुठी रामलीला झुम्का पिजोडा झुम्का सिक्री लकेट माइली तिलहरी छड्के तिलहरी घुम्टो क्राउन सेन्डिल जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
7: सम्पर्क युवर सिङ्गापुर फेन्सी एन्ड ज्वेलरी सप मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा प्रोपाइटर आरएन कुमार श्रेष्ठ मोबाइल 9821484264 र 9814553305।
10: राहुलले किन स्कुल नपठाएको मैले दाई?
11: काममा अलि सघाउँछ कि भनेर नि।
10: होइन दाई, बाल बालिकालाई पढाउनु उनीहरूको अधिकार हो, बालश्रम त अपराध हो नि। हाम्रो इच्छा सबै बाल बालिकालाई गुणस्तरीय शिक्षा। उमेर पुगेका सबै बाल बालिकालाई विद्यालय भर्ना गरौं। छोरा र

0: लाई समान शिक्षा को अवसर दियौं, बाल श्रम को अंत गरौं।
1: अनुरोध गण्डकी प्रदेश सरकार मुख्यमंत्री तथा मंत्री परिषद को कार्यालय प्रेस रजिस्ट्रार को कार्यालय गण्डकी प्रदेश पोखरा।
2: बाल विद्या मंदिर माध्यमिक विद्यालय बीबीएम शुक्ला गण्डकी नगरपालिका चार दुलीगौड़ा तनहु को कक्षा एघार को नया भर्ना संबंधी सूचना।
3: शुक्ला गण्डकीमा नै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरमै महत्वपूर्ण र व्यावसायिक विषयको रूपमा परिचित होटल म्यानेजमेन्ट अध्यापन गराउन सफल। यस स्कूलमा होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट ग्रुपमा नयाँ भर्नाका लागि धमाधम फारम वितरण भइरहेको छ।
4: दक्ष शिक्षक, शान्त शैक्षिक वातावरण, प्रयोगत्मक सिकाई, छात्रवृत्ति, यातायात लगायतका सुविधा रहेको यस स्कूलमा आजै भर्ना भएर आफ्नो सिट सुरक्षित गर्नुहोस्।
3: थप जानकारीका लागि बिहान 6 बजेदेखि अपरान्न 5 बजेसम्म विद्यालय प्रशासन वा फोन 0564142585, मोबाइल 9856035497 र 9856034885 सम्पर्क गर्न सकिनेछ।
4: प्रधानाध्यापक एवं बाल विद्या मन्दिर माध्यमिक विद्यालय शुक्ला गण्डकी 4 दुलीगौड़ा तनहुँ।
5: पीड़ितों को थे दी मु रेडियो ढोरबाराही 103.8 MHz।

0: धूम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
2: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
3: धूम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपड़ा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
6: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौड़ा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपड़ा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपड़ाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
5: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
6: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
7: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी। अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
8: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाऊ।
6: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
5: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौड़ा युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142634 र 9811756606।
9: सिर्जना बोर्डिङ स्कुल पोखराको कक्षा 11 भर्ना खुलेको सम्बन्धी सूचना।
10: सिर्जना बोर्डिङ स्कुल सृजना चोक पोखरामा कक्षा 11 लागि विज्ञान व्यवस्थापन तथा होटल म्यानेजमेन्ट समूहमा नयाँ भर्नाका लागि आवेदन फारम वितरण भइरहेकाले आजै भर्ना भई ठुक्क हुनुहोस्।
9: यस स्कूलमा विज्ञान विषयसँग सम्बन्धित सबै विषयहरू र अन्य विषयहरूमा होटल म्यानेजमेन्ट, टुरिज्म, विज्ञान र व्यवस्थापन दुवैतर्फ कम्प्युटर साइन्स लगायतका ऐच्छिक विषयहरू अध्ययन गर्न सकिनेछ।
10: सृजना बोर्डिङ स्कूल शान्ति मार्ग सृजना चोक पोखरा, फोन नम्बर 0161578053 र 0161553595।
11: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ब्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौड़ालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौड़ा, प्रोप्राइटर पासा राजु, मोबाइल 9806613195 र 9847153068।
12: ल नहो छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के? बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ। बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र? यही युनाइटेड सप्लायर्समा छँदैछ नि। बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि। त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्। हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट पाइन्ट, स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ। सम्पर्क युनाइटेड सप्लायर्स, दुलेगौड़ा हेल्पोस्ट चोक, प्रोप्राइटर कृष्णराज पण्डित, फोन 0065414008।
1: सधैँ झै यही आउँदो जेठ 30 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौड़ामा
13: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्तोषी थपलिया बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले स्त्री तथा प्रजनन सम्बन्धी रोग वा कुनै पनि किसिमका समस्या भएका बिरामीले समयमै उपचार सेवा लिई मौकाको फाइदा लिनुहोला।
1: उपचार हुने रोगहरू गर्भवती महिलाको स्वास्थ्य चेक जाँच महिनावारी गडबडी तल्लो पेट दुख्ने फोहोर पानी बग्ने गनाउने र चिलाउने बाँझोपन स्तनमा गिर्खा गाँठा गुठी महिलाहरूमा हुने सम्पूर्ण समस्याहरूको चेक जाँच तथा परामर्श साथै प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनएमओली स्क्यान गरिनुका साथै प्रत्येक दिन ईसीजी यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
10: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्लागणदेखि चार दुलेगौड़ा सम्पर्क 065414233
13: र 9968168
14: नमस्ते अहिले तपाईँ रेडियो डुल्पालाई सुन्दै हुनुहुन्छ।

0: Connect your dream. Connect your future. Stay. Connect your heart.
1: Connect Australian Education and Visa Services. Shukla Kandagi Char Tulegonda, Watin Department Bowen Sangai, Mobile, Antanabe Pansati, Batis Charsi, Tiranabe, or Antanabe Pansati, or Tishuna Tirata.
2: तपाईको संस्था कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ
3: अब चिन्ता नलिनुहोस् शरण एन्ड सिसल प्रिन्ट उद्योग जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ
2: ब्यानर फ्लेक्स प्रिन्ट पोस्टर बिल बुक लेटर हेड टी-शर्ट प्रिन्ट भिजिटिङ कार्ड विवाहको निमन्त्रणा कार्ड सहित कप मेडल सेट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ
3: छिटो सेवा सफा प्रिन्ट अनि दिगो सम्बन्ध त्यसैले त रोजाई सबैको
2: शरण एन्ड सिसल प्रिन्ट उद्योग शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै
3: प्रोप्राइटर दुर्गामान श्रेष्ठ सम्पर्क 9843661209 र 9801421718 आजै सम्पर्क गर्नुहोस्
4: आहा कति स्वादिष्ट मासु हो यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो
5: दिदी पनि नमजाल झुक्किनु भएछ नि हुन त मैले पनि त्यही सोचेको थिएँ तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि
6: हजुर हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ साथै होम डेलिभरी पनि गरिन्छ छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा प्रोप्राइटर तीर्थराज गर्तौला फोन 0635900065 मोबाइल 9816634372
7: दाई पहिला यो मोबाइल हेर्नुहोस् न के भयो भयो फोटो भिडियो नम्बर सबै यसमै थियो 81 बिग्रियो
8: खै दिनुहोस् त ए चिन्ता नगर्नुहोस् तपाई द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ
7: अनि बन्छ त दाई
8: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ अनि सुन्नुहोस् त
9: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्मिसोनीको ठिक पारिपट्टि
10: सबै ब्रान्डका मोबाइल बिक्री साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्
11: नोट नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्
10: प्रोप्राइटर राजन पौडेल मोबाइल 9856062029
12: एभुडी तिमीले भने जस्तै घर बन्यो हेर त खुसी त छौ नि
13: घर मात्रै बनाएर हुन्छ त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि सुन्नुहोस् त पोखरातिर गएर राम्रो राम्रो फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ
12: तिमी पनि यसो बुझ्ने गर न फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र हाम्रै दुलेगौडा बजारको हेल्प पुस्तकमा खुलेको द भिलेज गार्डनमा जाउ न तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ
13: ए हो र तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो हामी आजै जान्छौ
14: हजुर घर भित्र होस् या बाहिर गार्डन वा बारदेली सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्
15: पञ्चनन्दन कृषि उद्योग प्रालीद्वारा सञ्चालित द भिलेज गार्डन शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन दुलेगौडा
3: प्रोप्राइटर रबिन थापा सम्पर्क 9856033998 र 9845610950
16: सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कुल भुरुङ्गेमा कक्षा 11 को नयाँ भर्ना खुल्यो
17: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कूलमा म्यानेजमेन्ट समूहमा सीमित सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्
16: सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कूल शुक्ला गण्डकी छ भुरुङ्गी
17: हाम्रा विशेषताहरू
16: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने,
18: पर्याप्त खेलकुद, अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा,
16: सुविधा सम्पन्न भवन, पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था।
18: नोट, पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीए को आधारमा 50% सम्म छुट प्रदान गरिनेछ।
16: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म। थप जानकारीका लागि 0565174779 र 98562665।
19: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोल बाराही 103.8 मेगा।

0: आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी
1: हजुर घर निर्माण बाटो नाला सामुदायिक भवन विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस् सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक इट्टा ढुङ्गा गिटी बालुवा चोकर सुपथ मूल्यमा पाइन्छ
0: सम्पर्क अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली शुक्ला गण्डकी दुई गाछे पानी नयाँ पुल र चेवनधामबाट जान सकिने प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ मोबाइल 9810887161 र सिजन गुरुङ 9705440900
2: आज पनि भाटो आयो के हो कि तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन
3: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के खाना बनाउनेको बेथा तिमीलाई के थाहा राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिमलो हुनु पर्यो नि राइस कुकरको हालत यस्तो छ ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ करार मात्रै भयो
2: नरिसौ न त लु बरु हिँड कहाँबाट ल्याउने हो
3: तिमीलाई पड्किने बाहेकहरू केही आउँदैन क्यारे दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे हो त्यही जाने हो
1: हजुर हामी कहाँ सम्पूर्ण किचन सामग्री तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ आमा समूह समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ
0: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9855683507 कविता श्रेष्ठ सम्पर्क 0654140055 र 9846618817
4: 103.8 अन्तर्मनको आवाज
5: स्टुडियो
6: अहिले बिहानको 9 बज्यो
1: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु को साथ ही पुरानो गर गहना नया गहना संग साटफेर पनि गरिन्छ प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816095301

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबरमा सञ्जु बुलनसँगै रविन्द्र सुवेदीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: प्रधानमन्त्रीको विवादित फेसबुक पोस्टले सामाजिक सञ्जाल विवादित, मन्त्रीदेखि सांसदसम्म बचाउ र रमाइलोमा।
0: राष्ट्रपाको जिल्ला अधिवेशन आज पनि जारी, भारत भ्रमणबाट परराष्ट्र मन्त्री खनाल स्वदेश फर्किँदै।
1: स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा ट्राक्टर दुर्घटना हुँदा 11 जना घाइते, बाढ़ीले अवरूद्ध दिक्तेल चखेवा भन्ज्याङ सड़क सञ्चालनमा।
0: इजरायली आक्रमणमा लेबनानका उच्च सैन्य अधिकारी सहित 12 जनाको मृत्यु, सार्वभौम सत्ता र अन्तर्राष्ट्रिय कानूनको घोर उल्लंघन भएको लेबनानको प्रतिक्रिया।
1: र एसियन गेम्सको मेन्स क्वालिफायर अन्तर्गत सेमी फाइनल खेलमा नेपालले ओमान विरूद्ध पायो 95 रनको लक्ष्य।

0: प्रभु महालक्ष्मी बाटै जीवन बीमा गरौ।
1: प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड।
2: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
3: समाचार अब विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहको एक विवादास्पद पोस्टले सामाजिक सञ्जाल विभाजित बनेको छ। प्रधानमन्त्री शाहले गैराती सरकारी कर्मचारीलाई व्यङ्ग्य गर्दै आफूलाई पनि राजदूत बन्न मन लागेको अभिव्यक्ति फेसबुक मार्फत दिनुभएको थियो, जसमा भनिएको छ मलाई पनि एम्बासडर बन्न मन छ, पीएमको नम्बर छ भने यसो दिनुहोस् न। प्रधानमन्त्री पदमा रहेको व्यक्तिबाट निम्नस्तरको अभिव्यक्ति सार्वजनिक भएको भन्दै आलोचना शुरू भएपछि सरकारकै केही मन्त्री र रासोपाका सांसदहरू प्रधानमन्त्रीको स्टाटसमा कमेन्ट गर्न पुगेका छन्, जहाँ पदीय मर्यादा र गम्भीरता बिर्सेर हाँसी मजाक बनाउने प्रयास गरिएको छ। शिक्षा मन्त्री सस्मित पोखरेलदेखि सांसदहरू रंजु दर्शना, ज्वाला संग्रौला लगायतको कमेन्ट देखिन्छ। यस्तै संविधान संशोधनका लागि बहसपत्र बनाउने कार्यदलको नेतृत्वमा रहेका पूर्व सांसद आसिफ शाह पनि कमेन्ट गर्न आइपुग्नु भएको छ। केहीले भने प्रधानमन्त्रीले दुईवटा फेसबुक आईडी चलाइरहेकाले सार्वजनिक भएको आईडीबाट मजाक गर्न मिल्ने भन्दै बचाव गरेका छन्। केही दिन अघि नेपाल सरकारका सचिव कृष्ण हरि पुष्करले आफूलाई राजदूत बनाउन आग्रह गर्दै प्रधानमन्त्रीलाई एसएमएस गरेपछि प्रहरीले 7 घण्टाभन्दा बढ़ी समय नियन्त्रणमा लिएर केरकार गरेको थियो। त्यसै विषयसँग सम्बन्धित हुने गरी प्रधानमन्त्री शाहले स्टाटस लेख्नु भएको देखिन्छ, जसमा मन्त्री सांसद सल्लाहकार लगायत सहभागी भएर रमाइलो गराउने प्रयास गरिएको छ। यस विषयमा सामाजिक सञ्जाल प्रयोगकर्ता विभाजित देखिएका छन्। कतिपयले प्रधानमन्त्रीलाई मेसेज पठाएको आरोपमा सचिवमाथि धरपकड़ गर्ने तर प्रधानमन्त्री आफैले निम्नस्तरको स्टाटस लेखेर मनोरञ्जन गर्ने परिपाटी राम्रो नभएको टिप्पणी गरेका छन्। त्यसमाथि मन्त्री र सांसदहरू प्रधानमन्त्रीको गम्भीर त्रुटिलाई सामान्यकरण गर्न कमेन्टमा उपस्थित भएको टिप्पणी गरिएको छ।
4: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको जिल्ला अधिवेशन आज पनि हुँदैछ। जिल्ला अधिवेशन हिजो र आज हुने तय भए अनुसार आज पनि विभिन्न जिल्लामा अधिवेशन हुन लागेको हो। हिजो 36 जिल्लाको अधिवेशन तय भएकोमा कतै सर्वसम्मत नेतृत्व चयन हुँदा कतै निर्वाचन गरिएको छ। आज 25 जिल्लाको अधिवेशन हुने रासोपाले जनाएको छ। हिजो झापा, तिरथुम, मोरङ, ताप्लेजुङ, भोजपुर, शंख, सभा, खलढुङ्गा, सुनसरी, रौतहट, महोत्तरी, दोलखा, काठमाडौँ, भक्तपुर, नुवाकोट, मकनपुर, काभ्रे, सिन्धुपाल्चोक, सिन्धुली, स्याङ्जा, कास्की, पर्व मा अधिवेशन भएको छ। बागलुङ म्याग्दीको अधिवेशन बागलुङ र म्याग्दीको पनि अधिवेशन गरिएको छ। हिजो नै गुल्मी, नवलपरासी, पाल्पा, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, रोल्पा, कालीकोट, सल्यान, बैतडी, बजाङ र दार्चुलाको जिल्ला अधिवेशन भएको छ। मतदान भएका जिल्लाहरूको मतपरिणाम आउने क्रममा छ। आज उदयपुर, सोलुखुम्बु, खोटाङ, सिराहा, चितवन, ललितपुर, तनहुँ, नवलपुर, गोर्खा, लमजुङ, अर्घाखाँजी, रूपन्देही, प्युठान, सुर्खेत, जाजरकोट, दैलेख, रूकुम, मुगु, जुम्ला, अछाम, डोटी, डडेलधुरा, कैलाली, कञ्चनपुर र बाजुराको जिल्ला अधिवेशन हुने तालिका छ। रासोपाको पहिलो राष्ट्रिय महाधिवेशन यही असार 7 देखि 9 गतिसम्म चितवनमा हुने तय गरिएको छ।
3: भारत भ्रमणमा रहेका परराष्ट्र मन्त्री शिशिर खनाल आज स्वदेश फर्किने हुनुहुन्छ। भारतीय विदेश मन्त्री एस जयशंकरको निमन्त्रणामा शुक्रबार जानुभएका मन्त्री खनाल आज फर्किन लाग्नु भएको हो। मन्त्री खनालको भ्रमणका क्रममा भारतको सहयोगमा 2072 सालको भूकम्पपछिको पुनर्निर्माण कार्यक्रम अन्तर्गत सम्पन्न 72 स्वास्थ्य संस्था तथा 12 सांस्कृतिक सम्पदा परियोजना भर्चुअल रूपमा हस्तान्तरण गरिएका छन्। भारतीय विदेश मन्त्री एस जयशंकरले सो परियोजना हस्तान्तरण गर्नुभएको हो। यस्तै भारत र नेपालको राष्ट्रिय भुक्तानी प्रणाली इन्टरफेस बीच सीमा पार व्यक्तिगत रेमिट्यान्सलाई सहज बनाउनका लागि जोड़ लिंगेज संयुक्त रूपमा शुभारम्भ गरिएको छ। साथै नयाँ दिल्लीमा डिजिटल इण्डिया भाषिणी र काठमाडौँ विश्वविद्यालय बीच भोइस फर्स्ट भाषा अनुवाद प्लेटफर्मका लागि राष्ट्रिय डिजिटल पूर्वाधार सह निर्माण गर्न सम्झौता आदान प्रदानको समझदारी पनि भएको छ। छलफलमा व्यापार तथा आर्थिक सहयोग, सीमापार कनेक्टिभिटी, ऊर्जा साझेदारी, जलस्रोत व्यवस्थापन र खेलकुद लगायतका माध्यमबाट जनस्तरको सम्बन्ध प्रवर्धन गर्ने विषय समेटिएको दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
4: स्याङ्जाको कालीगण्डकी गाउँपालिका 4 वन कसी रूद्र बेनी सड़क खण्डमा मलामी बोकेको ट्र्याक्टर दुर्घटना हुँदा 11 जना घाइते भएका छन्। घाइतेमध्ये 3 जनाको अवस्था गम्भीर छ। मलामी गएर फर्कने क्रममा लुम्बिनी प्रदेश 001-05-76 नम्बरको ट्र्याक्टर अनियन्त्रित भई सड़कको नालामा पल्टिँदा स्थानीय 21 वर्षीय अंकित राणा, 40 वर्षीय मोहन घरती र 62 वर्षीय कृष्णबहादुर घरती गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। गम्भीर घाइते 3 जनालाई मिशन अस्पताल पाल्पा बिरुवा उपचारको लागि लगिएको प्रहरी नायक उपरीक्षक रमेश दत्त अवस्थीले जानकारी दिनुभयो। अन्य घाइतेहरूको कालीगण्डकी अस्पतालमा उपचार भइरहेको छ।
3: बाढ़ीका कारण अवरूद्ध दिक्तेल चखेवा भन्ज्याङ सड़क सञ्चालनमा आएको छ। दिक्तेल रूपाकोट मजुवागढ़ी नगरपालिका 8 बुवालुङ स्थित पखु खोलामा आएको भीषण बाढ़ीले उक्त सड़क अवरूद्ध बनेको थियो। मध्यपाड़ी लोकमार्गमा पर्ने दिक्तेल चखेवा भन्ज्याङ सड़क यही जेठ 22 गते वर्षापछि आएको भीषण बाढ़ीले अवरूद्ध बनेकोमा दिक्तेल रूपाकोट मजुवागढ़ी नगरपालिका नेपाली सेनाको रणभीम गण मुडे ब्यारेक जिल्ला प्रहरी कार्यालय खोटाङ र स्थानीयवासीले सञ्चालनमा ल्याएका हुन्। अवरूद्ध सड़क खुलेपछि भोजपुरबाट दिक्तेल हुँदै काठमाडौँ र काठमाडौँबाट दिक्तेल हुँदै भोजपुरतर्फ सवारी साधन सञ्चालनमा आएका जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक निराजन बस्नेतले जानकारी दिनुभयो।
4: आज विश्व खाद्य सुरक्षा दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। यस वर्ष सबैतिर स्वच्छ खानपान खाद्य जन्य समस्याको समाधान भन्ने नारा तय गरिएको छ। सुरक्षित खाद्य वस्तुको महत्वबारे जनचेतना अभिवृद्धि गर्न सन् 2019 देखि हरेक वर्ष जून 7 दिन विश्वभर यो दिवस मनाउन थालिएको हो। यस दिवसले खाद्य सुरक्षा, जनस्वास्थ्य, कृषि, व्यापार, पर्यटन र दिगो विकास बीचको अन्तर सम्बन्धलाई उजागर गर्दै सुरक्षित खाद्य वस्तुको सुनिश्चितताको लागि सबै पक्षलाई सक्रिय भूमिका निर्वाह गर्न आह्वान गरेको छ। दिवस मनाइरहँदा दूषित खाद्य वस्तुका कारण विश्वभर हरेक वर्ष करिब 60 करोड़ मानिस बिरामी पर्ने गरेको तथ्याङ्क सार्वजनिक भएको छ। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओका अनुसार खाद्यजन्य रोगका कारण वार्षिक करिब 4,30,000 जनाको मृत्यु हुने गरेको छ। पर्याप्त मात्रामा सुरक्षित र पोषणयुक्त खाद्य वस्तुमा पहुँच मानव जीवन स्वास्थ्य र समग्र कल्याणका लागि अपरिहार्य मानिन्छ। दूषित खाना वा पानी मार्फत शरीरमा प्रवेश गर्ने ब्याक्टेरिया, भाइरस र परजीवी तथा रासायनिक पदार्थका कारण विभिन्न खाद्य जन्य रोग फैलने गर्छन्। यस्ता रोगका कारण हरेक वर्ष करिब 1,25,000 बालबालिकाको मृत्यु हुने गरेको छ।
3: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
5: गुणस्तरीय प्लम्बिङको पर्पज नाम
6: मार्बलका सिपी विशेष प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड। साथै मार्बलका यूपीभीसी प्रडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
7: सुरक्षा घरको साथ जीवन।
2: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। काठमाडौँ उपत्यकामा बितेको 24 घण्टामा 2,256 सवारी चालक कार्यवाहीमा परेका छन्। यसबाट राज्य कोषमा 4,91,500 रूपियाँ राजस्व दाखिल भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। कार्यालयका अनुसार मादक पदार्थ सेवन गरी सवारी चलाउने 151 जना कार्यवाहीमा परेका छन्। नियम विपरीत राइड सेयरिङ गरेका 111, संकेत बत्ती पालना नगर्ने 142 र तीव्र गतिमा सवारी चलाउने 230 जनालाई कार्यवाही गरिएको हो। यस्तै गरी लेन अनुशासन पालना नगर्ने 33, निषेधित क्षेत्रमा हर्न बजाउने 153, 93, सड़क पेटीमा सवारी साधन पार्किङ गर्ने 177, एकतर्फी सड़कमा सवारी चलाउने 118 र अन्य सवारी नियम पालना नगरेका 1,161 जनालाई कार्यवाही गरिएको छ।
3: अब अन्तर्राष्ट्रिय समाचार। दक्षिणी लेबनानमा इजरायलले गरेको पछिल्लो आक्रमणमा लेबनानी सेनाका उच्च अधिकारीहरूसहित कम्तीमा 12 जनाको मृत्यु भएको छ। अमेरिकाको मध्यस्थतामा दुई देशबीच सशस्त्र युद्धविरामको सहमति भएको केही दिनमै यो घातक आक्रमण भएको हो। लेबनानी सेनाका अनुसार खर्दाली नवाती सड़कमा गुड़िरहेको एउटा सैन्य सवारी साधनलाई निशाना बनाएर गरिएको आक्रमणमा एक ब्रिगेडियर जनरल, एक क्याप्टेन र एक सैनिकको ज्यान गएको छ। इजरायली सेनाले भने उक्त आक्रमण सक्रिय युद्ध क्षेत्रमा भएको दावी गरेको छ। उसले यस घटनाबारे थप अनुसन्धान भइरहेको बताएको छ। लेबनानी सेनाले इजरायलको यस कदमलाई कुनै पनि समाधानमा पुग्ने प्रयासलाई विफल पार्ने उद्देश्यले गरिएको क्रूर र नियोजित आक्रमण भनेको छ। लेबनानका राष्ट्रपति जोसेफ आउनले यसलाई लेबनानी सार्वभौम सत्ता र अन्तर्राष्ट्रिय कानूनको घोर उल्लंघन भन्दै कड़ा निन्दा गर्नुभएको छ। त्यस्तै प्रधानमन्त्री मन्त्री नवाफ सलामले यसलाई जघन्य अपराध र सम्पूर्ण लिबनानी जनतामाथिको आक्रमणको संज्ञा दिनुभएको छ। यसैबीच लिबनानी सेनाका कमाण्डर जनरल रूडोल्फ हेकल आफ्ना पाकिस्तानी समकक्षी फिल्ड मार्शल असिम मुनिरसँग वार्ता गर्न पाकिस्तान प्रस्थान गर्नुभएको छ। पाकिस्तानले हाल अमेरिका, इजरायल र इरानबीच जारी युद्ध अन्त्यका लागि मध्यस्थताको प्रयास गरिरहेको छ। लिबनानमा भइरहेको इजरायली आक्रमणलाई यो वार्ताको मुख्य एजेण्डा मानिएको छ।
4: अब खेल समाचार। एसियन गेम्सको पुरूष क्वालिफायर अन्तर्गत सेमी फाइनल खेलमा नेपालले ओमान विरूद्ध 95 रनको लक्ष्य पाएको छ। आज बिहान सिंगापुरमा भएको खेलमा टस हारेर पहिले फिल्डिङमा आएको नेपालले ओमानलाई 19.4 ओभरमा 94 रनमा समेट्यो। नेपालका लागि करण केसीले 3 विकेट लिए, यस्तै सन्दीप लामिछानी र सोमपाल कामीले 2 विकेट लिए। ओमानका लागि सुफान मेहमुदले सर्वाधिक 38 र जुबिल अल बुलासीले 22 रन बनाए। अहिले नेपाल जवाफी ब्याटिङमा आएको छ। ब्याटिङमा नेपालको पनि शुरूआती प्रदर्शन कमजोर देखिएको छ। ताजा अवस्थामा नेपालले 2.1 ओभरमा 2 विकेट गुमाएर 28 रन मात्र बनाएको छ। समयको विजेता बन्दै नेपालले सेमी फाइनलको यात्रा तय गरेको थियो, जसमा नेपालले मलेसिया र चीन विरूद्ध प्रभावशाली जीत हात पारेको थियो। समूह बीको ओमान भने हङकङसँग पराजित भएपछि उपविजेताको रूपमा सेमी फाइनलमा प्रवेश गरेको थियो। समूह एमा रहेको चीन तथा समूह बीमा रहेको बहराइन र घरेलु टोली सिंगापुर भने समूह चरणबाटै बाहिरिएका थिए।
3: अब मौसम। आज पनि देशका पहाड़ी र हिमाली भागमा वर्षाको सम्भावना रहेको छ। तराईका जिल्लाहरूमा तापक्रम बढ़ने क्रम जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव रहेकाले विभिन्न क्षेत्रमा बदली तथा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज बिहान बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा भएको छ। दिउँसो कोशी प्रदेशका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्मको वर्षा हुने सम्भावना छ। साथै मधेस प्रदेशसहित बाँकी हिमाली भागका एक दुई स्थानमा वर्षा तथा हिमपात हुन सक्ने जनाइएको छ। महाशाखाका अनुसार मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागका केही स्थानमा आज अनपेक्षित रूपमा तापक्रम बढ़ने वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज बिहान बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा भएको छ। दिउँसो कोशी प्रदेशका केही स्थान तथा

0: बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: प्रधानमन्त्रीको विवादित फेसबुक पोस्टले सामाजिक सञ्जाल विवादित, मन्त्रीदेखि सांसदसम्म बचाउ र रमाइलोमा।
0: राष्ट्रपाको जिल्ला अधिवेशन आज पनि जारी, भारत भ्रमणबाट परराष्ट्र मन्त्री खनाल स्वदेश फर्किँदै।
1: स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा ट्र्याक्टर दुर्घटना हुँदा 11 जना घाइते, बाढ़ीले अवरूद्ध दिक्तेल चखेवा भन्ज्याङ सड़क सञ्चालनमा।
0: इजरायली आक्रमणमा लेबनानका उच्च सैन्य अधिकारी सहित 12 जनाको मृत्यु, सार्वभौम सत्ता र अन्तर्राष्ट्रिय कानूनको घोर उल्लंघन भएको लेबनानको प्रतिक्रिया।
1: र एसियन गेम्सको मेन्स क्वालिफायर अन्तर्गत सेमी फाइनल खेलमा नेपालले ओमान विरूद्ध पायो 95 रनको लक्ष्य।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। सन्चु र रविन्द्र विदा हुन्छौं, नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।
3: AIO. Yes, AIO. All in one mart. The best place for shopping.
4: के छ र हो खास त्यहाँ?
3: के छैन भन न, नुनदेखि सुनसम्मका सम्पूर्ण सामग्रीहरू, लत्ता कपडा, खाद्य सामग्री, बैंकिङ संस्थाहरू एकै ठाउँमा, त्यो पनि सुलभ मूल्यमा, अनि गुणस्तरीय रेस्टुरेन्टहरू, त्यसमाथि प्रशस्त पार्किङ एरिया।
4: वाउ, कहाँ छ र यो?
3: यही मिन भवनमा, शान्तिनगर गेट सँगै यातायात व्यवस्था कार्यालयको छेउमा।
5: All in one mart, helping make your life easier.
6: Texas International College announces registration open for plus two science, management, along with hotel management, humanities and law. Our features: outstanding board result, experienced faculty, modern labs and library, scholarship opportunities, sports and extracurricular activities, admission process, entrance exam, SEE grade evaluation and personal interview.
7: For more details, Texas International College, Mitra Park, Java Hill, Kathmandu. Phone 01447917-4490670. Website texasintl.edu.np.
8: जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई चोइस गर्ने सुविधा हुन्छ। thahakhabar.com, जहाँ तपाईँ निर्धक्क चोइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com। त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिन छिनको खबर अब thahakhabar.com मा।

0: gedang gedang se sanchuban moba chungani se hwai kinmala hinna sunillama thindo gadela kaidi moba hwai mendo phale biba gas dilbam gamse kinmala hinna chu hwai la cham chamde gedang gedang se sanchuban mola radio thaha sanchar 99.4 megahertz orangla se online di www.thasanchar.com then thaha khabar.com gamse online la madhyam gamse jamaling kyung nu sosi pratachhi rupri sanchuban mola tiningani se hanglangon di aitabar la getang sengsi chibamula aitabar la reading and stage from samik rajnitik bishi thin tamang khilwanangla sarokar la bishi kadri kendrit laban getang sengman habamula donno thin lingbo labala chamdi ngansi charcha paricharcha laban getang sengman habamula getang di tining and stage from samik rajnitik bishi la tam thuidoma विवादित तत्वन हवा ग्रीन लोन पला व्यक्ति के दे आजन मोबा विषम चल समझम दे पेन ग्रीन लोन पला सामाजिक संदाल ले हवा कर की स्टार्टअप से दाते सामाजिक संदाल लिफ्ट सिचिव मुला ग्रीन लोन पर हंगबा हुल्ला जिम्मेवार अथवा हुल चंगबा नेतृत्व लाबा व्यक्ति तोला सामाजिक संदाल ले कर की ठट्टा लाडूप्रे हवा स्टेटस हमरी थेथोरी जा सरकार लन जा मंत्री कदे अथवा लोनपो कदे थिन सत्तारूढ़ सांसद कदेला जा जन जजकोला क्लंगवरंग वा जन टिप्पणी कदे अथवा स्टेटस ला कमेंट कदे मुला सुसे देपेन सामाजिक संजाल दा लेपना लाभ मुला सुसे लामा ग्रीन लोन पर बालेंद्र शाल थप आलोचना ती बेला मुला अथवा सामाजिक संजाल विभाजित मोबा सु अवस्था मुला यंगसे अपेक्षा लबा जा जुन छार्दो युवा अथवा जेन्जे आन्दोलन लिछा जो कुर्की आज छार जोसला छ्यामले ग्रन्नुन प हाजी तिगे तानम तिगे लानम युवा जुन अपेक्षा अथवा आशला गुङरी चरङमा दुई दुई हाबा लोलोल अभिव्यक्ति गदे थेन छ्याम सामाजिक सञ्जाल केन्द्रित ताम गदेसे लेप्न लाभन हाबमला सुसिला
1: होइन रमिला जति बेला पनि तल्लो घर जान्छौ होइन किले मोनी लगाएर हो
2: साँच्चै कि मोनी नै लगाए कि बुढा मेरो तन मन त्यतै मात्र छ हजुर पनि सिटीको घरको झ्याल ढोका खापा त्रिकोष चौकोस अनि किचनको डेकोरेसन दराज पलङ लोबे टेबल सोफा सेट एकपटक हेर्न जानु त जे हेर्यो त्यही मोनी लाउने खालको छ
1: कहाँ बनाएछन् र हो हेर्दा राम्रो भए पनि मजबुत त छैन होला
2: हुन्छ नि खुब पौवाडाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे न पसाङ्गिएको छ न त धुला नै लागेको छ वर्षौं भएर बनाएको पनि
3: हजुर आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस् तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ सम्पर्क सुदीक्षा फर्निचर उद्योग दुलेगौंडा पौवा डाँडा पञ्चमुनि स्कुल माथिपट्टि प्रोप्राइटर हरिबहादुर विश्वकर्मा मोबाइल 98141 35622
4: यसको बुवा यसपालि अलिअलि घर गहना जोड्नु पर्यो पैसा पनि जम्मा भएकै छ बाचुन्जेल त हो नि मान सम्मान इज्जत बनेको
5: हतारको काम लतार भन्छन् जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा सेवा बुझ्नु पर्यो किन हतारिन्छ हौ विश्वासिलो सुनचारी पसल खोजौला नि
4: सेन्जा धनलक्ष्मी सुनचारी पसल भएपछि त भइहाल्यो नि बुढा छापावाला सुनका गहना राशि अनुसारका पत्थर जडित हरेक डिजाइनका आकर्षक घर गहना खरिद गर्न सकिने अनि सुन्नु त विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचारी पसलको नाममा शाखा पनि विस्तार गरेको छ
6: यहाँ विभिन्न डिजाइनका घर गहना पाइनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ
7: साथमा बिना रसायनका घर गहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ
6: स्याङ्जा धनलक्ष्मी सुनचारी पसल शुक्ला गण्डकी तीन दुलेगौडा दूर बाराही मन्दिर जाने जीप लाइन अगाडि शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि प्रोप्राइटर रामो विश्वकर्मा 98171669 राजु विश्वकर्मा 98087162
8: हजुरबाले आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो मेरै आँखा पोलेर हेर्नै भएको छैन आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी रोजी कहाँ पाइन्छ होला त
2: अब चिन्ता नलिनुहोस्। आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ।
9: साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ।
2: ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र, दुलेगौडा, प्रोप्राइटर दिव्या मल्ल ठकुरी 9508501422, दिपेश मल्ल ठकुरी 9508501420,
9: दीप मल्ल ठकुरी 9406041530।
10: सुन्न न श्रेया, यो चाया पोतो डन्डीफोर एलर्जीले मेरो अनुहार नै।
11: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
10: कहाँ?
11: गण्डकी मेडिकल हल।
12: हो, गण्डकी मेडिकल हल। अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
11: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चौरीपन, अनुहारको डन्डीफोर, कोठी, दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
12: र चौथो शनिबार गण्डकी हस्पिटल र ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
10: गण्डकी मेडिकल हल, दुलेगौडा, माछा पुस्ले बैङ्कको ठ्याक्कै पारि। सम्पर्क 0965903369, मोबाइल 9840826926।

0: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
1: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
0: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरेनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
1: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
0: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरेनी 4 आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्गी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
1: होटल फ्यामिली एन्ड लज, खैरेनी 4 बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 98 5 60 23 420, 98 0 41 54 674 र 98 4 60 23 420।
2: सफलताको अर्को नाम जुनियर सिटिजन्स एकेडमी माध्यमिक विद्यालय।
3: शिक्षा बस्तीको आईयूएममा एमबीबीएस अध्ययनको सफलता तथा सार्थक सुवेदीको आईयूई इन्जिनियरिङ सफलताको निरन्तरता। सन्ध्या पौडेल, श्वेता ढुंगाना, प्रमीक्षा राणा भाट, कृष्णा परियार र मल्लिका सिमिल सिन्हा लगायतको मेडिकल क्षेत्रमा उत्कृष्ट उपलब्धि।
2: इन्जिनियरिङ तर्फ सुमित पोटेल, प्रीतम आचार्य र लप्सन आले तथा सीएसआईटीमा शुभम गुरुङ र सबिन गुरुङको उल्लेखनीय सफलता। बीबीए, बीएचएम लगायत विभिन्न क्षेत्रमा पनि विद्यार्थीहरूको उत्कृष्ट उपलब्धि।
3: केवल पढाइ मात्र होइन, अनुभवी तथा समर्पित शिक्षक टोली, प्रविधि मैत्री स्मार्ट कक्षा, आधुनिक साइन्स, होटल म्यानेजमेन्ट तथा कम्प्युटर ल्याब, व्यवहारिक एवं अनुसन्धानमुखी शिक्षण पद्धति, नियमित अतिरिक्त कक्षा, करियर काउन्सिलिङ तथा व्यक्तित्व विकासका विशेष कार्यक्रम।
2: फुटसलमा हिसान कास्की विजेता, गण्डकी स्तरीय प्रतियोगितामा सदाबहार उत्कृष्ट प्रदर्शन र प्रदेश स्तरीय ह्यान्डबल प्रतियोगितामा तेस्रो स्थान।
4: आज हाम्रा विद्यार्थीहरू अमेरिका, अस्ट्रेलिया, जापान, कोरिया र बेलायत लगायतका देशका प्रतिष्ठित विश्वविद्यालय तथा कलेजहरूमा अध्ययनरत छन्। 47 वर्षको उत्कृष्ट इतिहास बोकेको शैक्षिक धरोहर जेसीए स्कूलमा शैक्षिक सत्र 2083 लागि साइन्स म्यानेजमेन्ट, होटेल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, टुरिज्म एन्ड माउन्टेनरिङ विषयमा कक्षा 11 नयाँ भर्ना खुल्यो। आजै सम्पर्क गर्नुहोस् जुनियर सिटिजन एकेडेमी माध्यमिक विद्यालय, पोखरा 26 बुढी बजार, पृथ्वी राजमार्ग सँगै। फोन 061-411-398, 061-411-503, 98-627-61-481, 98-63-32-582, फेसबुक जेसीए स्कूल पोखरा।
5: मरेको के हो?
6: हेर त, रगतै रगत भयो, छ्या म त त्यस्तो हेर्न नि सक्दिन।
5: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिच बाटो पो बाटो काटेको।
6: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
5: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
6: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
7: हो। बाटो काट्दा जेब्रा क्रसबाट काटौ, जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
8: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: प्रदेश जनस्वास्थ्य कार्यालय तनहुको सूचना। आयोडिन हाम्रो शरीरलाई आवश्यक सूक्ष्म पोषक तत्व हो, यो हामीले खाना खानबाट मात्र चाहिने मात्रामा पूरा नहुने हुँदा दुई बालबालिकाको छिन्न भएको नुन मार्फत खानेकुरामा राखी खानु आवश्यक छ। दैनिक रूपमा 5 ग्राम 1 चिया चम्चा भन्दा कम दुई बालबालिकाको छिन्न भएको प्याकेटको नुन खाऊ। आयोडिनयुक्त नुनलाई घाम र पानीको प्रभाव नपर्ने गरी सुरक्षित तरिकाले राख्ने गरौं। आयोडिन युक्त नुन खाना छोडेमा आयोडिनको कमीले हुने विकृतिहरू पुनः देखिन सक्ने हुनाले यस्तो नुन घर परिवारको दैनिक खाने खानामा नियमित रूपले प्रयोग गरौं। नुनमा भएको आयोडिन जोगाउनको लागि पाकिसकेपछि मात्र खानेकुरामा नुन राख्ने गरौं। प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
11: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
12: साँच्ची कि मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त, जे हेर्यो त्यही मोहनी लाउने खालको छ।
11: कहाँ बनाएछन् र हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
12: हुन्छ नि हो, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भएर बनाएको पनि।
13: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ, साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनी स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
14: ए सम्झि, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँस वा कालिज पाइँदैन भने सुरुप झोल खाऊ भनेको, यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो, आयु पनि 45 वर्ष नै पो हुने हो कि, चिन्ता लाग्छ हो सम्झि।
15: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो हो सम्झि। खुल्ला जंगलमा पालेको लोकल कुखुरा, कालिज र हाँसको मासु, अण्डा तथा चल्लाहरू मिलाएर पाइदो रहेछ।
16: हजुर, स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी, प्रबन्ध निर्देशक हरि खड्का, सम्पर्क 9008828810, 9008828811 र 9008828816।
17: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भई सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
18: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
11: ए सबिना, यस्तो हतारमा कता हो?
12: ए प्रदीप, हेर न, बेहेको दिन पनि आइसक्यो, घर गहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
11: ल, बिहेको घर गहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
19: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहुँ, प्रोप्राइटर सुबेदार बाजीराम सुनार र सूर्य गहत्रास, मोबाइल 9840788528 र 9008816142।
20: इंटरवेंशनल रेडियोलॉजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भंडारी चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा में।
21: इंटरवेंशनल रेडियोलॉजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भंडारी आईतवार देखि शुक्रवार सम्म साझा 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा में आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
20: उपचार सेवाहरू
21: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसाहरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
20: अल्ट्रासाउण्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यु नमूना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
21: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
20: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिव विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
21: शरीरमा जम्मा भएको पस, पी वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
20: पाठीघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठीघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
21: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7-78-582-7-79-582-7-80।
22: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतीहरूको लागि खुसीको खबर।
23: लामो समयदेखि सन्तान नभएका दम्पतीहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत
24: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन आगामी असार 13 गते शनिवार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ।
23: सम्बन्धित समस्या भएका दम्पतीले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
22: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 062-414-233, मोबाइल 98-678-87।
25: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
24: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार।
25: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
26: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
25: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
26: एनसिएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
25: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
24: फोन बजार, सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
22: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ, मोबाइल 98-461-56-99 छ।
27: आज हामी हाम्रो खानामा आइरन भन्ने पोषण तत्वको महत्वको बारेमा छलफल गरौँ है। किशोर अवस्थामा तीव्र रूपमा शारीरिक र मानसिक विकास हुने हुनाले आइरन युक्त पोषिलो खानेकुरा खानुपर्छ। खानामा भएको आइरन तत्वले हाम्रो शरीरमा रगतको कमी हुन दिँदैन।
28: हामीलाई कसरी रगतको कमी हुन्छ त मिस?
27: केटीहरूमा महिनावारी शुरू भएपछि रगतको कमी हुन सक्छ। त्यस्तै शारीरिक सरसफाईको कमीले जुकाको संक्रमण भएमा तथा घाउ चोट लागेर धेरै रगत बगेमा पनि रक्त अल्पता हुन सक्छ।
28: यो रक्त अल्पता भएमा के हुन्छ नि मिस?
27: थकाई लाग्ने, बौद्धिक क्षमता तथा शारीरिक स्फूर्तिमा कमी आउँछ।
28: यसबाट बस्न के गर्ने चाहिँ मिस?
27: नियमित रूपमा हरियो सागपात खानुको साथै आइरन फोलिक एसिड चक्की नियमित रूपमा खाने गर्नुपर्छ।
28: यो चक्की कहाँ पाइन्छ मिस?
27: स्वास्थ्य संस्था, महिला स्वास्थ्य स्वयं सेविकासँग नियमित रूपमा निशुल्क पाइन्छ। साथै अभियानको क्रममा विद्यालयमा समेत पाइन्छ।
18: प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको जनहितमा जारी सन्देश।

0: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मि।
1: ओके यो झुम्का हेर न है झन् कस्तो राम्रो जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त अन्त डुलेर दुःख मात्रै पाइयो।
0: ल ल फटाफट रोज हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है होलसेलमा समेत पाइने रहेछ।
1: हो त है सामान लिन टाढा किन जानु पर्यो र
2: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको धुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल
3: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता
4: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि जयसवाल कस्मेटिक पसल धुलेगौडा भित्री बजार।
5: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
4: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल फोन 98461612020।
0: होइन श्रीमानज्यू के भयो गाडी स्टार्ट गर्नु न जाने बेला भइसक्यो अहिलेसम्म गाडीको फोनको मारेको मारै हुनुहुन्छ केही समस्या आयो कि क्या हो
6: यो बाटो पनि कहिले भन्छ खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो जति धोए पनि हिलो जाने होइन
0: समस्या त आइहाल्छ नि बरु समाधान पो खोज्ने हो त अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि त्यही बनाउन र धुलाउन लैजानु न जुन सुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
7: हजुर हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस् सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल प्रोपाइटर बुद्धि बहादुर कार्की मोबाइल 9860373310 र 9921653507।
8: सुन शुद्धताको प्रतीक तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौँ।
9: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
8: ओम प्रोसर आभूषण सुनचाँदी पसल दुलेगौडा भित्री बजार।
10: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिँदै आएको ओम प्रोसन आभूषण सुनसादी पसल शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार प्रोपाइटर भोज बहादुर सुनार
11: मोबाइल 9800585537 र 9800665859।
12: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
13: सुन्नुहोस् न ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्नल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो राम्रो मात्र होइन उत्कृष्ट बन्छ कार्यक्रम।
12: ओके ल डन।
13: हजुर सिग्नल अफसेट प्रेस शुक्ला गण्डकी 4 दुलेगौडा गणपति लघुवित्त रहेको भवनमा
12: यहाँ फ्लेक्स प्रिन्ट ब्यानर होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो कप मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका पुस्तक कार्यालयका कागज पत्रहरू छाप भिजिटिङ कार्ड परिचय पत्र रजिस्टर ब्याच स्टिकर बिल भरपाई पासबुक ब्रोसर तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
13: प्रोपाइटर गोविन्द सिग्देल फोन 9855628543 र 9847।
14: ए हेर्नुहोस् त यो समाचार त कस्तो असम्मको छ स्योर गरिदिउँ कि क्या हो
15: पक्नुहोस् नानी जे पाए त्यही कुरा सत्य हुँदैन पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ।
16: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं अफवाह नफैलाउ सत्य जाँचौ भ्रमबाट बचौ जिम्मेवार संचार संस्कृति अपनाउ।
14: अनुरोध गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा।
17: टाइम चेकको साथमा बन्केवा कालिका सुनचाँदी पसल दुलेगौडा हेल्पोस चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301।
18: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार
0: धोरबाराही हाइलाइट्सको साथमा
9: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक
0: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841349304
19: नमस्कार रेडियो ढोरबाराही 103.8 मेगाहर्जको बिहान 10 बजेको ढोरबाराही हाइलाइट्समा श्रीया गुरुङको स्वागत छ अब समाचारहरू सुन्नुहोस् सत्तारूढ़ राष्ट्रीय स्वतन्त्र पार्टी रासोपाले आज 28 जिल्लामा पहिलो अधिवेशन गर्दैछ कोशी प्रदेशका चार मधेसका चार बागमतीका दुई गण्डकीका चार लुम्बिनीका तीन कर्णालीका छ र सुदूरपश्चिमका पाँच जिल्लामा अधिवेशन हुन गइरहेका केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले जानकारी दिनुभएको छ उहाँकाअनुसार उदयपुर सोलुखुम्बु खोटाङ इलाम सिराहा धनुषा पर्सा सर्लाही चितवन दोलखा तनहु नवलपरासी बर्दघाट सुस्तपूर्व गोर्खा लमजुङ अर्घाकाछी रूपन्देही प्युछान सुर्खेत जाजरकोट दैलेख रूकुम पश्चिम मुगु जुम्ला अछाम डोटी कैलाली कञ्चनपुर र बाजुरामा अधिवेशन हुनेछ आयोगका प्रमुख केसीका अनुसार जिल्ला अधिवेशनको निर्वाचन प्रक्रिया निष्पक्ष रूपमा सम्पन्न गर्न प्रत्येक जिल्लामा तीन सदस्यीय निर्वाचन समिति परिचालित भएका छन् राष्ट्रपतिले शनिबार 38 जिल्लामा अधिवेशन सम्पन्न गरिसकेका छन् आयोगका अनुसार शनिबार झापा मोरङ तेह्रथुम ताप्लेजुङ भोजपुर शंखसभा ओखलढुङ्गा सुनसरी महोत्तरी रौतहाट दोलखा काठमाडौँ भक्तपुर नुवाकोट धादिङ मकवानपुर काभ्रेपलाञ्चोक सिन्धुपाल्चोक र सिन्धुलीमा अधिवेशन सम्पन्न भएका छन् जिल्ला अधिवेशनहरू पार्टीलाई तदर्थ संरचनाबाट पूर्ण वैधानिक र जनअनुमोदित संरचनामा रूपान्तरण गर्ने महत्वपूर्ण खड्किला भएको जनाउँदै आयोगले आन्तरिक लोकतान्त्रिक अभ्यासलाई स्वच्छ निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सम्पूर्ण सरकारवालाहरूमा अनुरोध गरेको छ विशेष संगठनिक परिस्थितिका कारण 12 जिल्ला अधिवेशन भने यही चेर 26 गते हुनेछ पार्टीले जनाएको छ नेकपा एमालेका नेता गोकुल बासकोटाले एमाले सचिवालयले गरेको कार्यविभाजनमा कटाक्ष गर्नुभएको छ वहाँले अब एमाले कसरी बन्छ भनेर एआईलाई सोध्नु पर्ने अवस्था आएको प्रतिक्रिया दिनुभएको हो बासकोटाले एमालेको कार्यविभाजनमा कुनै पनि सिद्धान्तले काम नगरेको बताउनु भएको छ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा साङ्जोको प्रथम जिल्ला अधिवेशनबाट रूपनगद भण्डारी विश्वासपन जिल्ला सभापतिमा निर्वाचित हुनुभएको छ शनिबार पुतली बजार नगरपालिका एक स्थित सिटी हलमा सम्पन्न अधिवेशनमा लामो समयसम्म सर्वसम्मतिको प्रयास गरिए पनि सहमति जुट्न नसकेपछि सभापति र उपसभापति पदका लागि निर्वाचन भएको थियो सभापति पदका अन्तिम प्रतिस्पर्धामा रहेका उपेन्द्र आर्यलाई 260 मतान्तरले पराजित गर्दै भण्डारीले नेतृत्व दोहोर्याउनु भएको हो सभापतिमा भण्डारीले खसेको 314 मत मध्ये 284 मत प्राप्त गर्दै विजयी हुनुभएको हो उहाँका प्रतिस्पर्धी उपेन्द्र आर्यले 24 मत प्राप्त गर्दा 6 मत बदर भएको निर्वाचन समितिले जनाएको छ यसअघि भण्डारी नै जिल्ला सभापतिको जिम्मेवारीमा रहनु भएको थियो यस्तै चारजनाको उम्मेद्वारी परेको उपसभापति पदमा उमा फुवाल 145 मत सहित विजयी हुनुभएको छ उहाँसँग प्रतिस्पर्धामा रहेका श्रीराम घिमिरे 100 शान्त आर्यले 33 र रामप्रसाद भुजालले 26 मत प्राप्त गर्नुभएको थियो फुवालले आफ्ना प्रतिस्पर्धीहरूलाई पछि पार्दै उपसभापतिको जिम्मेवारी हात पार्नु भएको हो अधिवेशनले अन्य पदाधिकारी र सदस्यहरू निर्विरोध चयन गरेको रासोपा साङजाले जनाएको छ अधिवेशनबाट सचिवमा प्रसन्न पौडेल र सहसचिवमा जिल्ला संगठन विभाग प्रमुख डुगराज आर्यल चयन हुनु यसैगरी सदस्यहरूमा पिता कुमारी खनाल टंक प्रसाद न्यौपाने देवी प्रसाद रेग्मी डोलराज मलमसाल र चण्डिका प्रसाद सापकोटा चयन भएको प्रमुख निर्वाचन अधिकृत संघीय सांसद तथा पार्टीका केन्द्रीय संगठन विभाग सदस्य छविलाल डुंगरीले जानकारी दिनुभएको छ भाजपा सांसदले क्षेत्रीय नेतृत्व पनि टुंगाएको छ। दुई निर्वाचन क्षेत्र रहेको जिल्लामा क्षेत्र नम्बर एकको सभापतिमा सूर्यप्रसाद पौडेल र क्षेत्र नम्बर दुईको सभापतिमा जगदीश गैरेत चयन हुनुभएको छ। यसअघि पनि जिल्ला सभापतिको जिम्मेवारी सम्हालिसकेका भण्डारी पुनः निर्वाचित भएसँगै नवगठित कार्य समितिले संगठन विस्तार, सदस्यता अभियान र आगामी राजनैतिक गतिविधिलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको राजसपा स्याङ्जाले जनाएको छ। आज विश्व खाद्य सुरक्षा दिवस नेपालमा पनि मनाइँदैछ। सुरक्षित खाद्य वस्तुको महत्वबारे जनचेतना अभिवृद्धि गर्न खाद्य सुरक्षा सबैको जिम्मेवारी भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी दिवस मनाउने गरिन्छ। संयुक्त राष्ट्र संघीय महासभाले सन् 2018 एक प्रस्ताव पारित गर्दै जून 7 तारीकलाई विश्व खाद्य सुरक्षा दिवसका रूपमा घोषणा गरेको हो। घोषणापछि सन् 2019 विश्वभर खाद्य सुरक्षा दिवस मनाउन थालिएको हो। दिवसको प्रावधान तथा समन्वय विश्व स्वास्थ्य संगठन र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनले संयुक्त रूपमा गर्दै आएका छन्। दूषित खाद्य वस्तुका कारण विश्वभर हरेक वर्ष 60 करोड़ मानिस बिरामी पर्ने गरेको तथ्याङ्क रहेको छ। डब्ल्यूएचओका अनुसार खाद्यजन्य रोगका कारण वार्षिक झण्डै 4,20,000 जनाको ज्यान जाने गरेको छ। सुरक्षित र पोषणयुक्त खाद्य वस्तुमा पहुँच मानव जीवन र स्वास्थ्यका लागि अपरिहार्य मानिन्छ। दूषित खाना वा पानी मार्फत शरीरमा प्रवेश गर्ने ब्याक्टेरिया, भाइरस, परजीवी र रासायनिक पदार्थको कारण विभिन्न खाद्यजन्य रोग फैलिने गर्दछन्। यस्ता जोखिमहरू प्राय नाङ्गो आँखाले देख्न नसकिने भएकाले खाद्य सुरक्षालाई अझ चुनौतीपूर्ण विषयका रूपमा हेरिएको छ। उपत्यका ट्राफिक प्रहरी कार्यालयले शनिबार विदाको दिन 2,256 सवारी चालकलाई सवारी नियम उल्लंघनमा कार्यवाही गरेको छ। यसबाट राज्य कोषमा 4,91,500 राजस्व दाखिला भएको छ। प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका 151, नियम विपरीत राइड सेयरिङ गरेका 111, संकेत बत्ती उल्लंघनकर्ता 142 र तीव्र गतिमा सवारी साधन हुर्काएका 230 जनालाई कार्यवाही गरिएको हो। यसैगरी लेन अनुसार पालना नगर्ने 33, निषेधित क्षेत्रमा हर्न बजाउने 193, सड़क पेटीमा सवारी साधन पार्किङ गर्ने 117, एकतर्फी सड़कमा सवारी चलाउने 118 र अन्य सवारी नियम पालना नगरेका 1,161 जनालाई कार्यवाही गरिएको हो। सुकलागुञ्जकी उद्यमशील महिला समूहमा आबद्ध सदस्यले सोशियल मीडिया मार्केटिङ सम्बन्धी तालिम लिएका छन्। बढ़दो सामाजिक सञ्जालको प्रभावलाई मध्यनजर गर्दै समूहमा आबद्ध व्यवसाय महिलाहरूले 5 दिनसम्म सोशियल मीडिया मार्केटिङ सम्बन्धी सिप सिकेका हुन्। नेतृत्व विकास सँगै सोशियल मीडिया मार्केटिङ तालिमको शनिबार समापन गरिएको हो। तालिम समापन समारोहमा बोल्दै सुकलागुञ्जकी नगरपालिका 4 वडा अध्यक्ष राजु वाग्ले राजकुमार समयको मार्गलाई आत्मसात गर्न सकेमा मात्रै व्यापार व्यवसायमा सफल भइने बताउनु भएको हो। अभ्यासले हरेक विषयमा पोख्त बनाउने उहाँको भनाइ रहेको थियो। सुकलागण्डकी नगर उद्योग वाणिज्य संघ वडा व्यवस्थापन समिति सुकलागण्डकी 4 सभापति बालकृष्ण बेकरले हरेक क्षेत्रमा सफल हुन आत्मविश्वास चाहिने बताउनु भएको हो। सिप सिकेर सक्षम भएपछि सबैतिर सफल हुन सकिने उहाँको भनाइ रहेको छ। तालिममा सहभागी अञ्जना श्रेष्ठले सिकाए आफूलाई आत्मविश्वास बढ़ाएको बताउनु भएको हो। अहिलेको युग सोशियल मीडिया हो। घरमै बसेर अनलाइनमा किनबेच गर्न सक्छौ। सामाजिक सञ्जाल चलाएर व्यापारमा सफल हुन सकिने रहेछ। अनलाइनमा व्यापार गर्न सकिन्छ र कसरी गर्ने, कसरी सिक्छौ अनुभव रहेको छ। आज श्रेष्ठले तालिम अवधिभर सिकेको सिपलाई आफ्नै व्यवसायमा प्रयोग गरेर अगाडि बढ़ने बताउनु भएको छ। सुजता सेन्चुरीले मोबाइल र सामाजिक सञ्जालको प्रयोगबारे सचेत बनाएको उल्लेख गर्नुभएको हो। अर्की सहभागी सरिता रिमाले व्यवसायमा आवश्यक सिप सिकेको बताउनु भएको छ। संघकी अध्यक्ष सरिता गर्तौला न्यौपानेको अध्यक्षतामा भएको तालिम समापन समारोहमा स्वागत उपाध्यक्ष श्री माया गुरूङ र कार्यक्रम संचालन सचिव सपना पराजुली सिग्देलले गर्नुभएको थियो। पाँच दिनसम्म चलेको तालिममा विनोद ढुङ्गनाले सामाजिक सञ्जालको प्रभाव कसरी सदुपयोग गर्न सकिन्छ, फोटो भिडियो कसरी खिच्ने र कसरी आकर्षक तरिकाले सामाजिक सञ्जालमा पोस्ट गर्ने, कसरी बोल्ने लगायतका विषयमा सहजीकरण गर्नुभएको थियो। भारीका कारण अवरूद्ध भएको खोटाङको डिगतेल चर्खेवा भन्जाङ सड़क सञ्चालनमा आएको छ। डिगतेल रूपाकोट मजुवा गढी नगरपालिका आँच बुवालुङ पंकुखोलामा आएको बाढ़ीले सड़क अवरूद्ध रहेको थियो। मध्य पहाड़ी लोकमार्गमा पर्ने डिगतेल चर्खेवा भन्ज्याङ सड़कमा अस्ति शुक्रबार वर्षापछि बाढ़ी आएको थियो। पंक खोला बान्दा माथिमा आएको लेतो सहितको बाढ़ीले झण्डै 25 मिटर सड़क बिग्रेको थियो। अवरूद्ध सड़क दिक्तेल रूपाकोट मजुवा गढी नगरपालिका नेपाली सेनाको रणभीमगढ़ मुडे ब्यारेक जिल्ला प्रहरी कार्यालय खोटाङ र स्थानीयवासीको पहलमा खोलेको हो। सड़क खुलेपछि भोजपुरबाट डिगतेल हुँदै काठमाडौँ र काठमाडौँबाट डिगतेल हुँदै भोजपुरतर्फ जाने गाड़ी चल्न थालेका जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक निराजन बस्नेतले जानकारी दिनुभएको छ। धादिङको रूबी भ्याली गाउँपालिकाको पर्यटकीय गन्तव्य कालो दह र सेतु दह जाने कठिन बाटोमा पथमार्ग निर्माण गरिएको छ। भौगोलिक रूपमा विकट र हिँड्न कठिन रहेको गोरेटोमा व्यवस्थित पथमार्ग निर्माण गरिएको हो। कालो र सेतु दह हुँदै नेपाल चीन सीमाना नजिकको हर्ची पाँचसम्मको पदमार्ग निर्माण गरिएको स्थानीय पद प्रदर्शक मार्कुस तामाङले जानकारी दिनुभएको छ। रूबी भ्याली गाउँपालिका एक लिङ्सो गाउँमा बासिन्दाले 21 दिनसम्म श्रमदान गरेर बाबिल खर्कदेखि 4,650 मिटर उचाइमा रहेको हर्जी पाँचसम्म गोरेटो पदमार्ग निर्माण गरेका हुन्। देशका पहाड़ी र हिमाली क्षेत्रमा अझै केही दिन वर्षाको सम्भावना रहेको छ। पहाड़ी र हिमाली क्षेत्रमा मौसम बदली भए केही दिन पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तर देशको तराई क्षेत्रमा भने तातो हावा चल्नेछ। तातो हावाले अत्याधिक गर्मी बढ़ने महाशाखाले जनाएको छ। अहिले लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेश सहित देशका धेरै जसो हिमाली तथा पहाड़ी भागमा बदली छ भने तराईमा आंशिक बदली रहेको छ। आज कोशी प्रदेशका केही ठाउँ मधेस बागमती र गण्डकी प्रदेशको थोरै ठाउँमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। बागमती र गण्डकी प्रदेशमा अबको केही दिन मध्यम वर्षा हुने अनुमान गरिएको छ। साप्ताहिक मौसम पूर्वानुमान अनुसार आउँदो शुक्रबार र शनिबार कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशको एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ। मधेस लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागका थोरै ठाउँमा मध्यम तातो लहर हुने साथै कोशी बागमती र गण्डकी प्रदेशका तराई भागका केही ठाउँमा तातो दिन हुने सम्भावना रहेको छ। भारतको कंग्रेस जनता पार्टीले केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानलाई पदबाट राजीनामा दिन 7 दिनको अल्टिमेटम दिएको छ। शनिबार दिल्लीको जन्तर मन्तरमा विरोध प्रदर्शन गर्दै सो पार्टीका प्रवक्ता आशुतोष रंगाले प्रधानमन्त्री नरेन्द्र मोदीलाई शिक्षा मन्त्री बर्खास्त गर्न माग गरेका हुन्। अन्यथा 7 दिनपछि फेरि विरोध गरिने चेतावनी दिएका छन्। अब अन्त्यमा खेल समाचार। नेपाल एसियन गेम्स पुरूष क्रिकेट छनौट प्रतियोगिताको फाइनलमा पुगेको छ। सिंगापुरमा नेशनल क्रिकेट मैदानमा भएको पहिलो सेमी फाइनलमा ओमानलाई 8 विकेटले हराउँदै नेपाल फाइनलमा पुगेको हो। ओमानले दिएको 95 रनको लक्ष्य नेपालले 2 विकेटको क्षतिमा पूरा गरेको हो। हस्त बिहान 10 बजेको ढोलबरा हाइलाइट्स आजलाई सकिएको छ। समाचार कक्षबाट म श्रेया गुरुङ बिदा हुने आज्ञा चाहन्छु। नमस्कार।
10: तपाईको वरिपरि गाउँटोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर
19: नेपालले दुई विकेटको क्षतिमा पूरा गरेको हो। हस्त बिहान 10 बजेको ढोलबडा हाइलाइट्स आजलाई सकिएको छ। समाचार कक्षबाट

0: वा धोरबाराही एफएम एट द रेट जीमेल डट कम मा इमेल गर्नुहोस्।
1: ल नहो छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ। बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र, यही युनाइटेड सप्लाइजमा छँदैछ नि। बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमा चाहिँ महँगो होला नि। त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्। हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट पाइन्ट, स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थाङका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ, साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ। सम्पर्क युनाइटेड सप्लायर्स, डेलेगौड़ा हेल्प स्टोक, प्रोपाइटर कृष्णराज पण्डित, फोन 065414100।

0: दीपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्दै भएन।
1: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
0: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
1: त्यही दुलीगोडा बजारमा छ नि दीर्घाय फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
0: ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ। होइन हतार छ, पछि आउँदै गरौँला है।
2: दीर्घायु फर्निचर सोरुम,
1: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज पलङ डाइनिङ टेबल मोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
3: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9560602068।
4: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् भयो।
5: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
4: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
5: ए होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
4: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी 4 आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्यान्डी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
5: होटल फ्यामिली एन्ड लज खैरिनी 4 बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 9560234120, 9801454674 र 9460234120।
6: कान्छी भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
7: हस मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
6: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कतै पाइन्छ र?
7: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
8: हजुर, हामी कहाँ रुद्री एकहा, व्रतबन्ध, घर पैचो, नवग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
6: सेन्सीका पूजा सामग्री पसल प्रभु।

0: तीन भन्दा एक घर माथि बजाज शोरूम सँगै
1: प्रोपाइटर समीक्षा गुरुङ सम्पर्क 9841633101 र 9648883522
2: विद्यार्थी भाइ बहिनीहरू आज म तिमीहरूलाई धूम्रपानको बारेमा पढाउँदैछु ध्यान दिएर सुन है
3: मैडम धूम्रपान भनेको के हो
2: ल सुन धूम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो चुरोट बिँडी तमाखु कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो धूम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन् ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ
3: अनि धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ मैडम
2: धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख फोक्सो पेट फियो आन्द्रा मूत्र नली पाठेघर आदिको क्यान्सर हुन्छ दम दीर्घ श्वास प्रश्वास रोग उच्च रक्तचाप हृदय घात मस्तिष्क घात गर्भवतन हुने कम तौलको बच्चा जन्मने अवधि पूरा नभए बच्चा जन्मने मृत बच्चा जन्मने आदि गराउँदछ त्यति मात्र कहाँ हो र धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ
3: अनि नि मैडम यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि
2: छन् नि यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धूम्रपान नगर्ने धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं आफू बचौं र अरूलाई पनि बचाऊ
1: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कूल भुरुङ्गेमा कक्षा 11 को नयाँ भर्ना खुल्यो
4: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कूलमा म्यानेजमेन्ट समूहमा सीमित सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्
1: सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कूल शुक्ला गण्डकी छ भुरुङ्गी
4: हाम्रा विशेषताहरू
1: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने
4: पर्याप्त खेलकुद अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा
1: सुविधा सम्पन्न भवन पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था
4: नोट पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीए को आधारमा 50% सम्म छुट प्रदान गरिनेछ
1: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म थप जानकारीका लागि 0 65 571 479 र 9560 62 265
5: सधैँ झैं यही आउँदो जेठ 30 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा
6: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्तोषी थपलिया बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले स्त्री तथा प्रजनन सम्बन्धी रोग वा कुनै पनि किसिमका समस्या भएका बिरामीले समयमै उपचार सेवा लिई मौकाको फाइदा लिनुहोला
5: उपचार हुने रोगहरू गर्भवती महिलाको स्वास्थ्य चेक जाँच महिनावारी गडबडी तल्लो पेट दुख्ने फोहोर पानी बग्ने गनाउने र चिलाउने बाँझोपन स्तनमा गिर्खा गाँठा गुठी महिलाहरूमा हुने सम्पूर्ण समस्याहरूको चेक जाँच तथा परामर्श साथै प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनएमओली स्क्यान गरिनुका साथै प्रत्येक दिन ईसीजी यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ
2: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा सम्पर्क 0 65 414 233
1: र 9678168887
7: यो डाग्री पुरानो भएर सबै पानी चुहिएको छ यसो टालटुल गर्न पाए नि हुन्थ्यो आज भोलि तामाको गाग्री त हराइसक्यो बनाउने ठाउँ त झन् कहाँ होला
8: ल हेर यी काइलीलाई त केही थाहा छैन हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साट फेर मर्मत सबै गरिन्छ नि
7: हजुर दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु पितल ढलोट आल्मुनियम सिलोट चरेस किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान गृहस्थी होटल रेस्टुरेन्ट समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ सम्पर्क दुलेगौडा मेटल उद्योग प्रोप्राइटर सूर्यबहादुर
2: दानिया संगम दानिया फोन 0654414 98563 23128 98462414726
9: हाम्रो प्रतिबद्धता धातु का भाड़ा बर्तन को उपलब्धता।
10: ओहो बाबुजी नमस्कार, स्कूल बस कुर्नु भएको अनि यति सानो बाबुलाई यति गर्मुखी ट्याको झोला बोकाएर आफू चाहिँ छाता ओढेर बस्नु भएको छ त
11: के गर्नु, बानी पार्नु पर्छ नि नानी।
10: के केमा बानी पार्नुहुन्छ हौ बाबुजी? बिचरा यति सानो बाबु बिहान 8 बजे कति खुवाएर पठाउनुहुन्छ? अनि स्कूलमा खाजाको रूपमा घरमा तयार गरेको खाजा पठाउनुहुन्न, फसलका तयारी चाउचाउ बिस्कुट जस्ता पत्रु खाना जङ्क फुड मात्र खुवाउनुहुन्छ। फेरि बेलुकी बसबाट 6 बजे आइपुग्छ अनि फेरि उसलाई होमवर्कै चटारो। यो त बाल बालिकाको लागि शारीरिक एवं मानसिक यातना जस्तै भयो नि, होइन र?
11: के गर्ने त नानी, नजिकका स्कूलमा भर्ना गराउन सकेन, खाजा पकाउनै भ्याइँदैन।
10: आफ्नो बच्चाको स्वास्थ्यको लागि समय निकाल्नु पर्यो नि भाउजू। बच्चाको शारीरिक तथा मानसिक वृद्धि विकास र राम्रो पढाइ हुनको लागि पोषणयुक्त खाना आवश्यक पर्छ। पोषणयुक्त खाना खान नपाउँदा, उमेर भन्दा बढी तौल भएको किताबको भारी बोकाउँदा, बढी होमवर्क गर्नुपर्दा बच्चाको शारीरिक एवं मानसिक विकासमा नकारात्मक असर पुर्याउँछ।
11: ए त्यसो पो हो नानी, ल अर्को वर्षदेखि चाहिँ नजिकको स्कूलमा जसरी नै पठाउँछौ अनि घरले बनाएको खाना र खाजा खुवाउँछौ। ल है नानी, स्कूल बस आयो, धन्यवाद है नानी।
12: बाल बालिकाको खाना तथा खाजाको रूपमा पत्रु अर्थात जङ्क फुडको प्रयोग नगरौं, बाल बालिकाको शारीरिक एवं मानसिक विकासमा सहयोग गरी स्मार्ट बनाऊ।
13: प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
14: ओम भगवती मेटल एंड स्टील उद्योग लाई छिटो अनि गुणस्तर का सामान पाउना लाई गाछे पानी मा मेटल स्टील फन पार्क का सब सामान चाहिनी कति मजा एक ठाउँमा तर्जलिनी पाइनी।
15: हजुर, सबै सामान पाइने एउटै ठाउँ ओम भगवती मेटल एन्ड स्टील उद्योग।
16: हामी कहाँ सटर, च्यानल गेट, ट्रस निर्माण, ट्याङ्की स्ट्यान्ड, फलाम र स्टीलका रेलिङ, घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल, स्टीलका सम्पूर्ण सामानहरू, खेलौना, कुर्सी, टेबल, बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बाल बालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्।
15: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार, घर जग्गा, विद्यालय, संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
16: प्रोप्राइटर ओमकार नागिला, सम्पर्क 9856060113, 9807294।
17: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
18: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
17: त्यसैले दान गरौं, सकेको गरौं, सबैले गरौं। अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था शुक्ला गण्डकी आस्था नहु।
19: होइन आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
20: हेर न आर्यन, पर्सि स्कूलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
21: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
19: ए त्यसो भए युवर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याक ज्याकेट, सिङ्गापुरी पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
20: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कन्थमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी। चुन्नी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गरगहनाहरू रानीहार चन्द्रहार मिनीहार चोकरहार मंगलसूत्र बालाचुरा पञ्चधातु अंगुठी रामलीला झुम्का पिजडा झुम्का सिक्री लकेट माइली तिलहरी छड्के तिलहरी घुम्टो क्राउन सेन्डिल जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
19: सम्पर्क युअर सिंगापुरे फेन्सी एन्ड ज्वेलरी सप मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा प्रोप्राइटर आरएन कुमार श्रेष्ठ मोबाइल 9841484264 र 9811453305।
0: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज
3: 103.8 मेगाहर्ज प्रेजेंट एवरीडे 10:30 AM टु 12 PM
22: इट्स टाइम फॉर कॉलिंग टाइम
3: ओनली ऑन रेडियो ढोरबाराही।

हेलो, गुड मर्निङ दर्शन, नमस्कार अनि स्वागत छ सम्पूर्ण श्रोता साथीलाई प्रोग्राम कलिङ टाइममा, जसले बेला सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज सन्तनमनका वा साथ इन्टरनेट अनलाइन मार्फत पनि हामीलाई www.radiodhurbarahi.com.np लगइन गरेर पनि विश्वभरिकै साथ सुनेर साथ दिन सक्नुहुन्छ भने प्रोग्राम कलिङ टाइम लिएर तपाईँको साथमा सदा चाहिँ आज पनि उपस्थित भइसकेको छु म। कार्यक्रम प्रस्तुत अनुमल्ला रहन्छ अबको 12 बजेको समयसम्म भने फरक बार फरक श्रृंखलाको साथमा हामी हप्ताको सातै दिन आउने गर्दछौं, जहाँ चाहिँ आज भनेको हप्ताको शुरूआती दिन मजाले अन्ताक्षरीको साथमा चाहिँ जोडिन्छ। 95.4 शून्य शून्यको बाटो भएर आउँदै गर्नुहोला साथीलाई, हामी केही चिन्ह सहभागी गराउँछौं भने अहिलेको लागि अब अन्ताक्षरी भन्ने बित्तिकै अब धेरैभन्दा धेरै गुनगुनाइने गीत पनि हो, नबिर्से तिमीलाई नपाए तिमीलाई, यो सुमधुर गीतमा आवाज भन्ने अब धेरैको सुन्न सकिन्छ। अहिलेको लागि हामी सुनाउँदैछौँ रचना रिमालको आवाजमा सजिएको यो सुमधुर गीत।

नवीर छेत्री मिलाई नपाए तिमीलाई यो सुमधुर गीतबाट कार्यक्रमको शुरूआत गरिसकेको छु र सुनारी मालका आवाजमा सजिएको यो गीतमा लिरिक्स रहेको छ विपिन किरणको अनि महेश खड्काको चाहिँ म्युजिकमा रहेको सुमधुर गीतबाट कार्यक्रमको शुरूआत गरे सँगसँगै पालो अब तपाईँको हो 9564142 बाटो भएर आउन सक्नुहुन्छ जहाँ चाहिँ हामी फरक बार फरक श्रृंखलाको साथमा हप्ताको सातै दिन आउने गर्दछौं भने जहाँ चाहिँ हाम्रो प्रोग्रामको स्पोन्सर गरिदिएको छ ओमी माभुसन सुनसारी प्रसन्तले गौडाले प्रोपाइटर हुनुहुन्छ मेन बहादुर सुनार भन्ने सेवाहरूको कुरा गर्नुपर्दा चाहिँ अर्डर अनुसारको विभिन्न डिजाइनका गरगना खरिद बिक्री तथा साफसफाइ गर्नु परेमा अनि पुराना गरगनाहरू पनि साफसफाइ गरिनुका साथै मनमा तने खरिद बिक्री पनि गरिन्छ गएर यहाँले सेवा सुविधा लिन सक्नुहुन्छ भने प्रोग्रामको अर्को पनि स्पोन्सर छ प्रोग्रामको प्राइज स्पोन्सर गरिदिएको छ यो सिङ्गापुरी फेन्सी एन्ड ज्वेलरी सपले र प्रोपाइटर हुनुहुन्छ आर्यन कुमार श्रेष्ठ भने ग्यारेन्टीका गरगना साथसाथै विभिन्न जातजातिका ड्रेसहरू त्यस्तै युके स्वेटर मणिपुरी सिङ्गापुरी होल्यान्ड लुङ्गी कुरेन्टी सर्ट दौरा सुवाल अनि त्यसै गरी पास्नेको कपडा दुवै चप्पल लौरे कपडा लगायत परम्परागत जातीय गरगनाहरू लगायत सम्पूर्ण सामानहरू छ योमा एउटै ठाउँबाट यहाँले सेवा सुविधा लिन सक्नुहुन्छ र हामी चाहिँ हप्ताको सातै दिन फरक बार फरक श्रृंखलाको साथमा सँगसँगै बारीपछि एकजना साथीलाई विजय गराउँछौ अनि विजय साथी मध्ये पनि अन्तिमबार शनिबार भन्ने एकजना साथीले चाहिँ लक्की ड्र मार्फत पाउन सक्नुहुन्छ रुसैको रिचार्ज जहाँ चाहिँ अघिल्लो हप्ताको विजय साथी अर्थात हिजोको विजय साथी चाहिँ हुनुहुन्छ हाम्रो अमृतला सन्जी कास्कीदेखि अनि लुङ्गेखादेखि र उहाँले अब आफ्नो नम्बर टिपाइसक्नु भएको छ भने थुप्रै छ अब टिपाउनु भएको छैन भने पनि अब यो हप्ताभरिमा चाहिँ टिपाउन सक्नुहुने धेरै धेरै बधाई पनि छ र यसरी नै सहभागी जनाउन सक्नुहुन्छ भन्दै आज आइतबारको एपिसोडमा रहेर हामी अन्तर्राष्ट्रिय विशेषको साथमा चाहिँ जोडिन्छौ सहभागी जनाउन सक्नुहुन्छ 9564142 बाटो भएर र अहिलेको लागि भने एउटा मिठो गीत सुनाइहाल्छ है तपाईँमा चाहिँ राख्दैछु मास्टर साहेब सिकाइदेउ फिरती रमाइलो पनि छ मिठो पनि छ सम्भोजित बासकोटा अनि देवीका वन्दनाका आवाजमा सोझेको यो गीत स्वीकार्नुहोला है त

हजुर मास्टर साहेब सिकाइदे उफी र त्यो रमाइलो गीत तपाईँमा कार्यक्रममा स्थान दिइसकेको छु र अब पालो तपाईँको हो 9064142002 को बाटो भएर अन्ताक्षरीको साथमा जोडिन सक्नुहुन्छ र यति बेलाको क्रममा भने हामीसँग चाहिँ कोही साथी लाइनमा हुनुहुन्छ ढिला नगरी स्वागत गरिहालौँ कहाँदेखिको हुनुहुन्छ हेलो नमस्ते हजुर हेलो नमस्ते हजुर कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो जेनी साथीलाई थ्याङ्क यू सो मच यहाँलाई पनि अनि हाम्रो जेनिसाजी के गर्दै हुनुहुन्छ अहिलेको समय कपडा धुनु है अब काम त बाँकी नै छ अनि अघि बजेको मिठो गीत थियो नि मास्टर साहेब सिकाइदेऊ पिरती पिरती भनेर सुन्नुभयो त अनि हाम्रो जेनिसाजीलाई त्यो गीत चाहिँ कतिको मन पर्छ नि ठिकै भन्नु पर्यो भने चाहिँ त्यति साह्रो मन पर्दैन हो ठिकै हुन सक्छ ल ठिकै छ अब तपाईँलाई मनपर्ने गीत सङ्गीत सँगसँगै आज चाहिँ हामी अब अन्ताक्षरी चाहिँ खेल्नुपर्छ है अनि तपाईँ पहिलो सहभागी साथी पनि हुनुहुन्छ तपाईँलाई मनपर्ने मिठो गीतबाट सुरु गरिदिनुहोस् न त

0: ल ल बाजा पर्यो नि त हजुरलाई
1: हजुर
0: ल बाजा ल लाली ली लुले लै लो लौ लम ला जे बाजा गाउनु भए पनि पाइयो है भनेर गाउने कि डरेम डरेम भनेर गाउने होला मैले ल अब दर्याम दर्याम गरेर हामी चाहिँ मतिर जाउँ है ल म बाच

0: ल ए वाचक आउनु पर्यो है अहिले भने
1: हामीले के नै सुख पर्छ पनि होइन
0: होइन र बाटो चाहिँ के गाउने होला त।

0: कान्छीलाई भेटाउने काठमाडौँ सहर। ल, हाम्रो जेम्सजीलाई पनि रवा चाहिँ पर्यो है।
1: हुन्छ।

0: फेरि रबाट ल अब मैले रबाट गाएपछि चाहिँ हाम्रो जेन साजीले एकचोटि गाउने अनि हामी साथीलाई पालो दिनुपर्छ है त्यसपछि
1: रबाट।

भनेर फेरि र बाट नै पर्यो नि त हाम्रो जैन साथीलाई. हजुर र बाटै पर्यो. ल अब त्यसपछि चाहिँ हामी छुट्टिनु पनि पर्छ. एकचोटि मिठो गरेर र बाट गाइदिनुहोस् ल.

0: सर केही छ ल छबाट चाहिँ हामी अर्को साथीलाई पालो दिन्छौ र विश्राम पश्चात भन्ने अब तपाईँले अघि गुनगुनान भएको मिठो जाम्पो खाएर मिनी बसेमा भन्ने गीत चाहिँ म सुनाउँछु रेडियो प्रोग्राम सुन्दै गर्नु होला है ल अहिले भने छुटिनु पर्छ जेनी साजी शुभ दिन नमस्कार बाई बाई हुन्छ शुभ दिन सानी मान्छे हुनुहुन्छ ज्ञानी मान्छे हुनुहुन्छ कति मिठो गाउनुहुन्छ क्या है अनि उहाँले चाहिँ अब दर्केको दर्कै छ भनेर छतिर पुर्याउनु भएको छ अहिलेको लागि भने हामी जानुपर्ने बेला भएको छ कार्यक्रमको पहिलो व्यावसायिक विश्राममा 11 बजेको टाइम चेक लगतै हाम्रो पुनः भेट हुन्छ नै यहाँहरू भने फोन डायल गर्दै गर्नुहोला 0 64 14 2 0 0 बाटो भएर अनि साथमा रेडियो ट्युन गरेर सुन्दै गर्नुहोला प्रोग्राम कलिङ टाइम है त
1: This is Radio Dhorbarahi 103.8 MHz. पसल सरेको सूचना शुक्ला गण्डकी 4 दुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुले गौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ प्रोपाइटर मीन बहादुर सुनार 9825359122 9800528 र 9840609246
2: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
3: यस दुलेगौडा पोलिक्लिनिकमा यही जेठ 30 गते शनिबार पेट छाती मुटु मधुमेह र थाइरोइड रोग विशेषज्ञ वरिष्ठ प्राध्यापक डाक्टर तीर्थलाल उपाध्याय
2: गण्डकी मेडिकल कलेज जीएमसीमा कार्यरत वरिष्ठ नसा तथा मनोरोग विशेषज्ञ डाक्टर अच्युत आचार्य
3: हार्जोनी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल
2: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै उपचार गराई मौकाको फाइदा लिनुहोला
4: साइलियामा प्रकाश राईको फर्निचर पसल सरेको छ है झुकिनु होला नि
5: हो र फेरि कहाँ सारेछन् बाबुले पसल
4: बिपी चोकमै हो पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि
5: ए ल ल तपाईँ पनि झुक्किनु होला नि याद राख्नुहोस् गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक
3: प्रोपाइटर थान प्रकाश नेउपाने 9856033878 प्रशान्त नेउपाने 9860026925
6: ए सबिना यस्तो हतारमा कता हो
7: ए प्रदीप हेर न बिहेको दिन पनि आइसक्यो गरगहना बनाइहाल्नु पर्ने डिजाइन पनि हेरेकै छैन पोखरासम्म पुग्नु छ त्यही भएर म त हतार हतारमा हिँडेको
6: ल बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल हो त्यहाँ जाऊ न तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको
8: हजुर हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना विभिन्न राशि अनुसारका पत्थरहरू अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ सम्पर्क बनकेवा कालिका सुनचादी पसल दुलेगौडा बनकेवा चोक तनहुँ प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहत्रास मोबाइल 9846078528 र 9800286142
9: 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ आर्थिक गणनामा सहभागी भई सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन् यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
10: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
11: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
12: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
11: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्बाया पुन,
12: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल,
11: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
12: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
11: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
12: नाक कान घाटी तथा थायराइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
11: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
12: एन्टिरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
11: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
12: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
11: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
13: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
14: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 फोन 061-590-162-590-163।
15: डर लाग्नु, निद्रा नलाग्नु,
16: अनौठा विचार आउनु,
15: निराशा बढ्नु, खुसी नहुनु,
16: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
15: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
16: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
15: छटपटी हुनु, चिटचिट पसिना आउनु,
16: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
15: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
16: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
15: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौ, बिरामीलाई हौसला बढाऊ।
17: नेपाल सरकार विज्ञापन बोर्ड।
18: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
19: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत
20: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिरा छन्। आगामी असार 13 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ।
19: सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
18: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 062-414-233, मोबाइल 98-678-1887।
21: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई?
22: हो नि, पोखरा मुस्ताङदेखि बन्देपुरसम्म, मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू, कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त।
23: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ, आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौ र पाहुनालाई हार्दिक सत्कार गरौ। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
22: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
24: This is Radio Dhor Barahi, 103.8 MHz.
25: Station 1. Studio Talchit.
26: Aile, Vienna ko 11 bajyo.
0: टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनि गरिन्छ प्रोपाइटर बाजीराम सुनार विनोद सुनार मोबाइल 9816695301
1: हजुर कार्यक्रमको यो पहिलो व्यावसायिक विश्राम अनि 11 बजेको टाइम चेक लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु प्रोग्राम रहेको छ कल इन छायम र कल गर्न सक्नुहुन्छ सभा जननको लागि टेलिफोन लाइन खुल्ला रहेको छ 0564142000 बाट भएर चाहिँ आउन सक्नुहुन्छ 0564142000 टेलिफोन लाइन मार्फत मिठो मिठो कुराकानीको साथमा आज अन्ताक्षर विशेषको साथमा जोडिरहेका छौँ अहिले भनेकै साथी हुनुहुन्छ लाइनमा भन्दै थिए तर साथी त कता सुन्दै हुनुहुन्छ भने सहभागिता चाहिँ खुलेर गर्न सक्नुहुन्छ अनि अघि चाहिँ शुरूआतीमा हामीलाई जेन्साजीले चाहिँ सम्झाउनु भएको थियो र उहाँले र मैले अब अन्ताक्षरी गुनगुनाउँदै गर्दा चाहिँ अब छतिर पुगेको छ छबाट अब गीत आउँछ भने होइन कार्यक्रममा सहभागिता जनाउँदै हामीसँग अन्ताक्षरीको साथमा जोडिन चाहनुहुन्छ भने फोन डायल गर्दै गर्नु होला अहिले भने फेरि पनि कोही सहभागी साथी हुनुहुन्छ है लाइनमा हेलो नमस्ते हजुर हेलो कहाँदेखि कसको आवाज सुन्दैछु किन नबोल्नु भएको होला हेलो हाम्रो जगदीशजी हुनुहुन्छ अनि जगदीशजी फोन डायल गरेर हामीसँग कुरा किन नगर्नु भएको बोल्दै थिए अनि हामी बोलेको चाहिँ सुन्नु भएको छ कि छैन म बोलेको सुन्नु भएको छ कि छैन हाम्रो जगदीशजीले सुन्नु भएको छ है अनि हाम्रो जगदीशजी चाहिँ आज अन्ताक्षरी गाउन एकदमै रेडी भएर आउनु भएको छ हो अनि साथमा चाहिँ साथी पनि राख्नु भएको छ ल अब चाहिँ अब जगदीशजी पनि रेडी म पनि रेडी है त्योभन्दा अगाडि चाहिँ सोधिहाल्नु पर्यो आज रेडियो प्रोग्राम सुन्नु भएको छ कि छैन सुन्नु भएको छ ल सुन्नु भएको छ भने अनि पालो के बाटो परेको छ भनेर थाहा छ कि छैन त थाहा छ ल अनि तपाईँको पछाडि रेडियो पनि अन गर्नु भएको छ र छैन है आवाज चाहिँ डबल आएको हो जस्तो पनि लागिरहेको थियो ल अब भने अन्ताक्षरी खेलौँ त हामी ल हुन्छ ल ल छ बाटो पालो परेको छ ल गाइदिनुहोस् मिठो गीत छ बाटो अनि कहाँ पुग्ने होला बगेको खोला ल ठिकै छ अब ल बाटो चाहिँ म गाउँछु अनि त्यसपछि हजुरको पालो है त लौ न यो मन पग्लेरै पानी भो बाटो खोज्दै बगेरै जाने भो साँझ पर्यो झमकै ओ मन परेको मायालु किन हो अलकै ल खै भनेपछि अब कबाट पर्यो नि त हाम्रो जगदीशजीको पालो त माया बस्छ दिदीमा बस्छ दिदीमा भनेर मतिर पुग्यो है मेरो पालो म बाचा

0: साले ला बाटा पर्यो है अहिले त ला बाटा पालो पर्यो ल है ल बाटो भनेपछि अब लालु पाते ल बाटो हो कि हजुर लालु पाते ल
1: लङ्का फुल लङ्का फुल बर्षायो बर्षायो नाइरे रुमले बर्षायो पानपुरले

ल म बाट पालो पर्यो नि त म बाट म मकै म अरे के हजुर हजुर म बाट मामा घर जाने हो हाम्रो जगदीश्रीको साथमा चाहिँ को हुनुहुन्छ आज लास्टमा चाहिँ के बाट पालो आयो र लास्टमा चाहिँ के भन्नुभएको थियो बुझ्न गाह्रो पर्यो नि त फुलमाथि भन्नुभएको थियो कि कबाट आएको हो लकी।

ल ल बाजे पऱ्यो नि त फेरि जगदीश्रीको पालो त सारेको मन छैन मुख मात्रै भन्नुपर्ने होइन त बेसारीको मन छैन मुख मात्रै अरे कि ल त्रबाट मेरो पालो पछि चाहिँ हजुरको एक पालि अनि हामी साथीलाई पालो दिनुपर्छ है जगदीशजी रबाट भन्नुभएको त्रबाट होइन ल ठिकै छ अब रबाट भन्नुभएको छ म रबाट यसरी गीत गुनगुनाउँछु अनि तपाईँको एक पालि अनि हामी साथीलाई पालो दिन्छौँ है जगदीशजी रबाट रुन्छ नि मन किन रुँदैन रुख बोली न बोला निरमाया वचनको घाउ निको हुँदैन ल नबाट पालो आयो नि त नबाट न न्युरी मुन्टी न आदि होइन हाम्रो जगदीशजीलाई धेरै धेरै धन्यवाद अनि हाम्रो जगदीशको साथमा चाहिँ आज को हुनुहुन्छ भनेर सोधेको के अघि मैले को हुनुहुन्छ अरे बाबा हुनुहुन्छ है ल बाबालाई पनि धेरै धेरै धन्यवाद हाम्रो जगदीशजीलाई पनि थ्याङ्क यू सो मच अनि गीत गाएर चाहिँ पुग्यो कि पुगेन त हाम्रो जगदीशजीलाई पुग्यो है ल नबाट चाहिँ हामी अरू साथीलाई पालो दिन्छौँ अहिले भने छुट्टिनु पर्ने हुन्छ एउटा मिठो गीत पनि सुन्दैछौँ सुन्दै गर्नु होला है ल छुट्टिन्छौँ नमस्कार शुभदिन उहाँ हुनुहुन्थ्यो जगदीश खत्रीजी अनि सानो मान्छे हुनुहुन्छ कस्तो रमाइलो हुनुहुन्छ उहाँले अक्सर हामीलाई चाहिँ सम्झिराख्नुहुन्छ छुट्टीको समयमा है अनि उहाँले चाहिँ अन्ताक्षरी गाएर हामीसँग गइसक्नु भएको छ छुट्टिएर नबाट साथीको पालो परेको छ भने अहिलेको लागि अघि सुरुवातीमा चाहिँ हाम्रो जेनिसाजीले गुनगुनाउनु भएको अन्ताक्षरीको समयमा यो गीत चाहिँ यहाँले लोक भाकामा पनि सुन्न सक्नुहुन्छ र आधुनिक शैलीमा चाहिँ प्रशान्त पौडेलको आवाजमा सुन्न सक्नुहुन्छ झम्पोखारा मिनी बसेमा सुमधुर गीत रहेको छ शब्द संगीत अब बीचमा चाहिँ अब सिमसिम पानी पनि भन्छ तर बर्खा त्यति साह्रो नलागे तापनि अब पानी मजाले पर्न नसके तापनि अहिलेको लागि अब शीतलताको स्वरूप चाहिँ हामी यो सुमधुर गीत सुन्छौँ स्वीकार्नु होला है त

हजुर जाम्बो खारा मिनी वर्षैमा यो सुमधुर गीत सँगसँगै अहिलेको लागि भने ढिला नगरी तपाईँ माझ अर्को गीत सँगसँगै हामी चाहिँ विश्राममा जानुपर्ने बेला पनि भइसकेको छ अनि अब त्यस पश्चात भने हामी साथीहरूलाई आज आइतबारकै एपिसोडमा अन्ताक्षरी खेले सँगसँगै हामी साथीहरूलाई सहभागी गराउँदै गर्छौ भने झ्यानै खायो तेमोरीको मायाले जान्छु भन्छौ माया मानेर धर्मेन्द्र सेवनको आवाजमा सजिएको यो सुमधुर गीत सँगसँगै विश्राम पश्चात हामी पुनः उपस्थित हुन्छौ नै र अब आउने साथीको पालो चाहिँ अन्ताक्षरी गाउनको लागि नबाट परेको छ है तयारी गरेर बस्दै गर्नुहोला सहभागिता जनाउँदै गर्नुहोला अहिलेको लागि स्वीकार्नुहोस् यो मिठो गीत।

0: This is Radio Dhurbarahi, 103.8 megahertz.
1: कहाँ जाने?
2: सिधै मयम चिसापानी बाट काठमाडौँ, काठमाडौँ बाट
1: मयम चिसापानी, अनि बीचमा नझर्ने?
2: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
1: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
3: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 98461-16878 र दुलेगौडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसापानीका लागि संयोग कटेज लज एण्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 98235-52663।
4: यसको बुवा यसपालि अलिअलि गरगहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाँचुन्जेल त हुने, मान सम्मान इज्जत बनेको,
5: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ, यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छ हौ, विश्वासिलो सुनचारी पसल खोजौला नि।
4: स्याङ्जा धनलक्ष्मी सुनचारी पसल भएपछि त भइहाल्यो नि बुढा, छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गरगहना खरिद गर्न सकिने, अनि सुन्नु त विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचारी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
6: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ,
7: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
6: स्याङ्जा धनलक्ष्मी सुनचारी पसल शुक्ला गण्डकी 3 दुलेगौडा दुरबाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 98171-16069, राजु विश्वकर्मा 98087-169।
8: मम्मी भोक लाग्यो, खाजा खाऊ न?
9: नानु बाबालाई भन न आज बाहिरको खाजा खाऊ भनेर।
8: हजुर मम्मी।
10: मैले सुने छोरी, ल जाम हिँड।
9: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है, त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
3: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
9: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मम पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विङ्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदोकोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 98028-28144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
3: बीजी मम हाउस, दुलेगौडा हेल्पस चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
11: चरक मेमोरियल हस्पिटल, कर्मचारी सञ्चय कोषद्वारा सूचीकृत अस्पताल।
12: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्तालाई ₹1,00,000 उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
11: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलेसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको

0: उपचारको लागि रु 10 लाख सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
1: सेवा लिने क्रममा चाहिने जानकारी
0: सञ्चय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्म मिति र कोषको नम्बर।
1: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
0: साबिकका सञ्चयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
1: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493, 552-494, 582-778।
2: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटे छन् कि क्या हो।
3: दिदी पनि नमजार झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
4: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रत बन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 065-590-065, मोबाइल 98-166-34-372।
5: बाल विद्या मन्दिर माध्यमिक विद्यालय बीबीएम शुक्ला गण्डकी नगरपालिका 4 दुलेगौडा तनहुँको कक्षा 11 को नयाँ भर्ना सम्बन्धी सूचना।
6: शुक्ला गण्डकीमा नै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरमै महत्वपूर्ण र व्यावसायिक विषयको रूपमा परिचित होटल म्यानेजमेन्ट अध्यापन गराउन सफल यस स्कूलमा होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट ग्रुपमा नयाँ भर्नाका लागि धमाधम फारम वितरण भइरहेको छ।
7: दक्ष शिक्षक, शान्त शैक्षिक वातावरण, प्रयोगत्मक सिकाई, छात्रवृत्ति, यातायात लगायतका सुविधा रहेको यस स्कूलमा आजै भर्ना भएर आफ्नो सिट सुरक्षित गर्नुहोस्।
6: थप जानकारीका लागि बिहान 6 बजेदेखि अपरान्न 5 बजेसम्म विद्यालय प्रशासन वा फोन 065-414-285, मोबाइल 98-560-35-497 र 98-560-34-885 सम्पर्क गर्न सकिनेछ।
7: प्रधानाध्यापक एवं बाल विद्या मन्दिर माध्यमिक विद्यालय शुक्ला गण्डकी 4 दुलेगौडा तनहुँ।
8: मेरो परिवार स्वस्थ छ, खुशी छ। मायाले भरिएको हाम्रो यो सानो संसारमा आउने दिनहरूमा अझै ठूलो खुशी आउने आशा छ। म कल्पना पनि गर्न चाहन्न, उनी गर्भवती हुँदा मैले उनलाई झण्डै गुमाइसकेको थिएँ। उनलाई कम्पन आएर मुछा परेकी थिइन्। धन्न मलाई यो खतराको लक्षण हो भन्ने थाहा थियो र मैले तुरन्तै उनलाई नजिकैको स्वास्थ्य संस्थामा लगे। म सचेत भएको हुनाले मैले सही कदम चाले र आज हामी सँगै छौ।
9: बेसरी टाउको दुख्नु, आँखा तिरमिराएर धमिलो देख्नु, हात मुख सुनिनु, अँध्यारो भएर कम्पन आउनु वा मुछा पर्नु, कडासँग तल्लो पेट दुख्नु र योनिबाट रगत बग्नु गर्भावस्थामा देखा पर्न सक्ने खतराका 6 लक्षणहरू हुन्। यी मध्ये कुनै पनि एक लक्षण देखा पर्ने बित्तिकै नजिकैको स्वास्थ्य संस्थामा तुरन्तै लगिहालौ।
8: सुरक्षित गर्भावस्था परिवारको खाँचो श्रीमानले राख्नुपर्छ विशेष चासो।
10: प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
11: This is Radio Dhorbarahi 103.8 MHz.
12: हजुर, कार्यक्रमको यो किसिमको विश्राम लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ छायम र कल गर्न सक्नुहुन्छ। सहभागिता जनाउनको लागि 065-414-2000 टेलिफोन लाइन त खुल्ला सधैँ छ भने प्रोग्राम सुन्दै हुनुहुन्छ भने अबको 12 बजेको समयसम्म हामी तपाईँको साथमा रहन्छौं। अन्तिमसम्म पनि सुनेर साथ दिनु सक्नुहुन्छ र सुनेर साथ दिइरहनु भएको छ भने आशा अपेक्षा पनि छँदैछ। र अहिले भनेको सहभागी साथी हुनुहुन्छ लाइनमा, ढिला नगरी स्वागत गरिहाल्छ। हेलो, नमस्ते हजुर।
13: नमस्ते।
12: नमस्ते, कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो लक्ष्मीजीलाई।
13: धन्यवाद।
12: अनि बागमानीतिरको हालखबर के कस्तो छ लक्ष्मीजी, आजको सुनाइदिनुहोस् न त।
13: एकदम ठिकठाक छ।
12: एकदमै ठिकठाक छ। अनि रेडियो प्रोग्राम चाहिँ सुन्नु भएको छ कि छैन? भर्खरै सुन्नु भएको भनेपछि हाम्रो लक्ष्मीजी चाहिँ अब तेस्रो सहभागी साथी हुनुहुन्छ। योभन्दा अगाडि चाहिँ अब दुईजना साना साना बाबु नानीले चाहिँ अब सहभागिता जनाएर गइसक्नु भएको छ है। अनि पालो चाहिँ नबाट परेको छ है आज। हजुर अब पालो नबाट परे सँगसँगै अब एउटा मिठो नबाट चाहिँ गीतबाट सुरु गरिदिनुहोस् अनि हामी मजाले अन्ताक्षरी खेल्नुपर्छ है ल रेडी हुनुहुन्छ ल सुरु गरिदिनुहोस्
13: मिठोरीले के गर्दैन निन्द्रा तैले पनि सम्झेर रोला
12: उसले पनि सम्झेर रोला ल बाट पो परे त पालो थाहा छ ल बाट लालु पाते भनेर कुन चाहिँ गीत गाउनु भएको थियो रे लालु पाते नुग्यो भाइतिर भन्ने गीत चाहिँ गइसक्यो जस्तो लाग्यो है ल बाट लालु पाते फुल छैन रूप मात्रै हे बेसारेको मन छैन मुख मात्रै ल त्रबाट है हजुर
13: त्रिशुलीको किनारहरू सुरुमा भरि दुखी अनुहरू कुष्ठला छैन है सन्ताको सन्ता

0: ल र बाटो पर्यो है
1: हजुर रुखु निकिन अन्दन रुखु निर माया बसन्तको घाउनीको हुँदैन
0: वचनको घाउ निको हुँदैन यो मिठो गीत चाहिँ अघि पनि गइसकेको छ है लक्ष्मीजी अर्को रबाट हजुर अर्को रबाट
1: गाइदिनुहोस्
0: गएको छैन ल गाइदिनुहोस् मबाट पो पालो परेर है मबाट चाहिँ गाउनु पर्यो है म

0: मा ल मा बाचा है
1: मेरे खुशी
0: अब आज चिने न बाट नज

0: La Mavaca, ajun.
1: Marachu madhulaitu nivarana Ramadai ramadavatir chalam
0: आवाज मात्र चलाउनु फेरि नबाट पालो परेको हो
1: हजुर
0: नास

0: कोबाट है
1: हजुर कबा छ
0: किन तिमी
1: ल मबाट पालो परे है मलाई जे गरे नि हुँदैन अरूको मायाले छुँदैन हो त्यसैले नाम के हो भन न गाउँका हो लगन मै तिम्रो मायालु तिमी मेरै हो भन न हो ल हबाट गाइदिनु पर्यो है हजुर
0: आँखा भरि आँसु भयो बाँच्नु थोरो दुनिया टाढा भयो यो मायाको संसारमा यो मायाको संसारमा आज धेरै जाला भयो
1: जाला भयो यो बाट

0: پیترا لحترا باعتا فارین تا فیری
1: ترا وٹن
0: آجو
1: ترسلی بودی رانی مدھر چھا پیلو پیلو مایا لیو چھا تی چور چھا ایتن سنی ایتن سنی دارولی کمار ہی ناکو سری اللہ نے
0: कसरी हल्लाउने अब चाहिँ एक एक पालो गर्नुपर्छ है लक्ष्मीजी नबाट कसरी हल्लाउने निरजैले रिसाउने निरजैले रिसाउने निर कहिले होला मायासँग माया मिसाउने ल नबाट नै गाइदिनुहोस्
1: नबाट है
0: हजुर
1: नचाहेको होइन तिमीलाई नचाहेको होइन तर पनि तिमी भन्ने उपाय नै छैन तिम्रो घरै भत्काउने नियत मेरो भइन तर पनि तिमी भन्ने उपाय नै छैन
0: ल आज चाहिँ अब नबाट धेरै पालो परेको छ हामी अर्को साथीलाई पनि पालो दिन्छौ कार्यक्रममा सहभागिता जनाइदिनु भएकोमा हाम्रो लक्ष्मीजीलाई धेरै धेरै धन्यवाद है अनि साथमा चाहिँ अहिलेको लागि प्रमोद खरेलको हिजो मात्र रिलिज भएको सलल कर्णाली बोलको गीत हामी सुन्दैछौ सुन्दै गर्नु होला है त नमस्कार बाई बाई लक्ष्मीजी हुनुहुन्छ हाम्रो नियमित श्रोता साथी पनि हुनुहुन्छ मिठो गीत तपाईँ माझ राख्दैछु हिजो मात्र रिलिज भएको सुरुवातीमा ओपनिङ चाहिँ गरेको थिएँ है अनि आज पनि अब हिजो छुट्नु भएको साथीहरूलाई चाहिँ सुनौ कर्णालीको कथा अब कर्णालीसँग सँगसँगै अब मायाको कथालाई चाहिँ बोकेको सुमधुर गीत रहेको छ यो गीत सँगसँगै हामी चाहिँ विश्राममा जानुपर्ने हुन्छ अनि विश्राम पश्चात चाहिँ हामी मिलेसम्म साथीलाई सहभागी गराउँछौँ जहाँ चाहिँ पालो परेको छ नबाट आज नबाट धेरै गीत पनि गइसक्यो सो अलिकति तयारी गरेर चाहिँ आउनुहोला हामी सँगै रहनुहोला सुन्दै गर्नुहोला प्रोग्राम कलिङ

0: This is Radio Dhurbarahi, 103.8 MHz.
1: तपाई घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
0: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
1: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
2: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागंजदेखि दुई काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 9856-32475 र 9801-32475।
3: तपाईँको संस्था, कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
4: अब चिन्ता नलिनुहोस्, तरणयान सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
3: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सेट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा, साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
4: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
3: शरण एन्ड स्पेशल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै,
4: प्रोप्राइटर दुर्गामान श्रेष्ठ, सम्पर्क 9843-61209 र 9801-41-2718। आजै सम्पर्क गर्नुहोस्।
5: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि?
6: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
5: तिमी पनि यसो बुझ्ने गर न, फुल, गमला, सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्प स्टोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ।
6: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
4: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
7: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
4: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9856-33398 र 9845-10950।
8: ल किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
9: हेर्न कान्छे, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
8: बजारै भरे फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो, केको चिन्ता लिनु भएको छ यो दिदीले?
10: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
8: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
4: शुक्ला गण्डकी फ्रेस हाउस, दुरेगौडा तनहु, पञ्चमुनि स्कुलको अगाडि, सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार, साङ्गिला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
10: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856-66136 र 9151-66136।
1: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए, नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच बाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौंडा। प्रोप्राइटर पासा राजु। मोबाइल 9806613195 र 9847153068।
11: ए सम्धी, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँस वा कालिस पाइँदैन भने सुरुप झोल खाऊ भनेको? यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो? आयु पनि 45 वर्ष नै पो हुने हो कि? चिन्ता लाग्छ हौ सम्धी।
12: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो हौ सम्धी। खुल्ला जंगलमा पालेको लोकल कुखुरा, कालिज र हाँसको मासु, अण्डा तथा चल्लाहरू मिलाएर पाइदो रहेछ।
13: हजुर, स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी। प्रबन्ध निर्देशक हरि खड्का। सम्पर्क 9028 28811
14: This is Radio Dhorbarahi 103.8 MHz.

0: हजुर कार्यक्रमको यो व्यवसायिक विश्राम लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा पुनः स्वागत गर्दै अब भने समयको अन्त अन्ततर्फ पनि सौसो ढिला नगरीको साथी हुनुहुन्छ लाइनमा सहभागी गराइहाल्छु है. हेलो नमस्ते हजुर.
1: हेलो
0: हेलो दर्शन हजुर कार्यक्रममा धेरै धेरै स्वागत. कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो ऋषिराम. हेलो हामी बोलेको सुन्नु भएको छैन. अझै पनि सुन्नु भएको छैन. म बोलेको आवाज चाहिँ सानो आयो भन्दै हुनुहुन्थ्यो. अब भने हामी सहभागी गराउन चाहिँ सकिँदैन है किनकि अब समय पनि एकदमै कम छ. अब ठिकै छ मिलेसम्म चाहिँ हामी उहाँलाई अबको साथी हुनुहुन्छ सहभागी चाहिँ गराउने कोसिसमा छ. छोटो मिठो कुराकानी मात्रै भए पनि हामी चाहिँ गर्छौँ. हेलो नमस्ते हजुर.
1: नमस्कार हजुर.
0: दर्शन हजुर कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो ऋषिरामजीलाई.
1: धन्यवाद.
0: हजुर मेरो खाना चाहिँ भइसक्यो. अनि हाम्रो ऋषिरामजी चाहिँ आज किन होला यति अन्तिममा चाहिँ सहभागिता जनाउनु भएको. अनि अब हामी चाहिँ कार्यक्रमको अन्त अन्ततर्फ पनि छौँ. यस्तो ढिला नगरिकन तपाईँको गाउँ ठाउँको हालखबर सुनाइदिइहाल्नुहोस् न त के छ.
1: अनि गाउँतिर ठिकै छ हरू मकै सकिहालेको मकै खाइहाल्यो होइन.
0: हजुर हजुर.
1: अब अर्को त अब चाहिँ खेतको अब बिर्सिरहेको छ. अब चाहिँ बिस्तारै कोदेर अब मकैको आश भएन. अब चाहिँ कोदो धानतिर बलुवा पनि हो.
0: ल ठिकै छ. यो कुराकानी सँगसँगै आज चाहिँ हामी धेरै कुराकानी गर्न सकेन. समयको अन्ततर्फ पनि छौँ. अनि पालो चाहिँ नबाट परेको छ एउटा मिठो गीत गाइदिइहाल्नुहोस् न त. अनि हामी
1: नबाट
0: हजुर
1: अब जाने नजाने पनि अब जस्तो छ त्यस्तै.
0: ल ठिकै छ. आज चाहिँ अब धेरै गीतसँग चाहिँ हामी अन्ताक्षरी गाउन पाइएन. सो अन्तिममा चाहिँ नपरेको छ नबाट
1: चाहिँ.
0: ठिकै छ.
1: हजुर
0: नबाट.
1: अन्ताक्षरी गाउनलाई तयार
0: तैयार र बाटो गाउनु पर्यो. रातो बरुको मत हजुरको होइन अरूको मत हजुरको होइन अरूको. ल
1: कालो कालो कालो कोठारालाई त पाए त जै गए नि पूर्वैको साई त
0: पूर्वैको साई त.

0: भन्नु है
1: हजुर नजाउँछन् कैलाली कञ्चन कालो पानी म राम्रो छ भन्छन्
0: भन्छन्। अब चाहिँ एक एक पालो गर्नुपर्छ है ऋषिराजी ल न बाटो गाउनु पर्यो है।

0: पक्कै पनि साथैमा बस्न नपाइने ल अन्तिम चोटि मबाट हाम्रो ऋषिरामजीकै पाली मजाले गाइदिनुहोस् अनि हामी छुट्टिनु पर्छ है
1: हजुर
0: मबाट यति नै है अर्को आइतबार चाहिँ हामी मजाले अलि धेरै समय लिएर चाहिँ अब कुराकानी गरौँला है अहिले भने समय सकिसकेको छ सो छुट्टी पर्छ नमस्कार शुभ दिन
1: हस्त
0: नमस्कार आफू कसरी देखि हुनुहुन्थ्यो ऋषिराम शाहजी सँगसँगै आज कार्यक्रममा सहभागिता जनाउनु भएको थियो लक्ष्मी लम्सालजी हुनुहुन्थ्यो बागमारादेखि ढोरपुरदेखि जगदीश खत्रीजी हुनुहुन्थ्यो अनि साथमा चाहिँ मिलन्थ्योलदेखि सम्झाउनु भएको थियो जेनिसा थापाजीले सम्पूर्ण श्रोता साथीलाई धेरै धेरै धन्यवाद र विशेष धन्यवाद तिनजेलसम्म सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोता साथीलाई भन्दै आजको विजयी साथी पनि गराउनु पर्ने हुन्छ जहाँ चाहिँ त्योभन्दा अगाडि चाहिँ हाम्रो प्रोग्रामको स्पोन्सर गरिदिएको छ ओमे माभूषण सुनसादी पसल दुलेगौडाले प्रोपाइटर हुनुहुन्छ मेन बहादुर सुनार र प्रोग्रामको प्राइज स्पोन्सर गरिदिएको छ हेर्सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सपले प्रोपाइटर हुनुहुन्छ आर्यन कुमार श्रेष्ठ भन्ने यो कार्यक्रम सम्बन्धी जानकारी सँगसँगै बाह्रै पछि एकजना साथीलाई विजय गराउँछौ अनि अन्तिम बार शनिबार चाहिँ एकजना साथीले लक्की ड्र मार्फत पाउन सक्नुहुन्छ रुसैको रिचार्ज भन्दै आजको विजयी साथी चाहिँ हुन सफल हुनुभएको छ शुरूआतीमा सहभागिता जनाउने साथी मिलन्टोल देखिनुहुन्छ जेनिसा थापा आजको सुमिठासको साथमा जोडिनु भएको थियो उहाँलाई धेरै धेरै बधाईको साथमा अन्तिमबार शनिबारसम्म सुनेर हामीलाई साथ दिनुहोला भन्दै जाँदा जाँदै माइती घर बोलको सुमधुर गीत रहेको छ जहाँ चाहिँ सञ्जीवनीका आवाजमा सजिएको यो गीत सँगसँगै आजको एपिसोडबाट म कार्यक्रम प्रस्तुत अनुमल्ल पनि विदा हुन्छु नमस्कार शुभ दिन बाई बाई

0: यही 2083 वैशाख 2 गते देखि असार 7 गते सम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
1: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
2: सिर्जना बोर्डिङ स्कूल पोखराको कक्षा 11 भर्ना खुलेको सम्बन्धी सूचना।
3: सिर्जना बोर्डिङ स्कूल सृजना चोक पोखरामा कक्षा 11 लागि विज्ञान व्यवस्थापन तथा होटल म्यानेजमेन्ट समूहमा नयाँ भर्नाका लागि आवेदन फारम वितरण भइरहेकाले आजै भर्ना भई ठुक्क हुनुहोस्।
2: यस स्कूलमा विज्ञान विषयसँग सम्बन्धित सबै विषयहरू र अन्य विषयहरूमा होटल म्यानेजमेन्ट, टुरिज्म, विज्ञान र व्यवस्थापन दुवैतर्फ कम्प्युटर साइन्स लगायतका ऐच्छिक विषयहरू अध्ययन गर्न सकिनेछ।
3: सृजना बोर्डिङ स्कूल शान्ति मार्ग सृजना चोक पोखरा। फोन नम्बर 061-578-053 र 061-553-595।
4: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
5: साँच्चै के मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेर्यो त्यही मोहनी लाउने खालको छ।
4: कहाँ बनाएछन् र हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
5: अँ हुन्छ नि हुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे। न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौ भएरै बनाएको पनि।
6: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कूल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा। मोबाइल 98-1140-35-622।
7: दाई पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो? भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
8: खै दिनुहोस् त। ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल सब नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
7: अनि बन्छ त दाई?
8: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
9: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बस बिसौनीको ठिक पारिपट्टि।
10: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
11: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
10: प्रोप्राइटर राजन पौडेल, मोबाइल 98-560-62-29।
4: होइन आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
5: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
12: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
4: ए त्यसो भए युवर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
5: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, डुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली,
13: डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गरगहनाहरू रानीहार चन्द्रहार मिनीहार चोकरहार मंगलसूत्र बालाचुरा पञ्चधातु अंगुठी रामलीला झुम्का पिजडा झुम्का सिक्री लकेट माइली तिलहरी छड्के तिलहरी घुम्टो क्राउन सेन्डिल जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
14: सम्पर्क युअर सिंगापुर फेन्सी एन्ड ज्वेलरी सप मुक्तिनाथ बैंकको एक घरमाथि दुलेगौडा प्रोपाइटर आरएन कुमार श्रेष्ठ मोबाइल 9841484264 र 9811453005।
15: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज
16: स्टुडियो टाइम चेक
17: अहिले मध्याह्नको 12 बज्यो।
18: टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पो चोक अपने भवन में छापावाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु को साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816395301।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा सञ्जु बुलनसँगै रविन्द्र सुवेदीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ। रासपाको जिल्ला अधिवेशन आज पनि जारी। भारत भ्रमणबाट परराष्ट्र मन्त्री खनाल आज स्वदेश फर्किँदै।
0: प्रधानमन्त्रीको विवादित फेसबुक पोस्टले सामाजिक सञ्जाल विभाजित, मन्त्रीदेखि सांसदसम्म बचाउ र रमाइलोमा।
1: विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा 2 जनाको मृत्यु, 13 जना घाइते। विभिन्न कार्यक्रम गरी खाद्य सुरक्षा दिवस मनाइँदै।
0: इजरायली आक्रमणमा लेबनानका उच्च सैन्य अधिकारी सहित 12 जनाको मृत्यु, सार्वभौम सत्ताको घोर उल्लंघन भएको लेबनानको प्रतिक्रिया।
1: र ओमानलाई 8 विकेटले हराउँदै नेपाल एसियन गेम्स क्वालिफायरको सेमी फाइनलमा प्रवेश।
2: मार्बलको पाइप जडान गरे घरलाई पनि केही भन्नुपर्छ। एकदम ठिक छ, कुरा मिलाउ। अनि कर्सर बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाइ, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ, त्यसैले त यही लिन आएको।
4: विदेशमा पनि फ्लो गार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
3: जीवन घरको।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको जिल्ला अधिवेशन आज पनि जारी छन्। हिजो 36 जिल्लाको अधिवेशन तय भएकोमा कतै सर्वसम्मत र कतै निर्वाचन मार्फत नेतृत्व चयन गरिएको छ। आज 25 जिल्लाको अधिवेशन शुरू भएको रासोपाले जनाए। रासोपाले जनाएको छ हिजो झापा, तेह्रथुम, मोरङ, ताप्लेजुङ, भोजपुर, शंखुवासभा, ओखलडुङ्गा, सुनसरी, रौतहट, महोत्तरी, दोलखा, काठमाडौँ, भक्तपुर, नुवाकोट, मकवानपुर, काभ्रे, सिन्धु पाल्चोक, सिन्धुली, स्याङ्जा, कास्की पर्वत, बागलुङ, म्याग्दीको अधिवेशन भएको थियो। यस्तै गुल्मी, नवलपरासी, पाल्पा, कपिलवस्तु, दाङ, बाँकी, बर्दिया, रोल्पा, कालीकोट, सल्यान, बैतडी, बझाङ र दार्चुलाको पनि अधिवेशन भएको छ। तीमध्ये केहीमा सर्वसम्मत र केहीमा मतदान भएको छ। आज उदयपुर, सोलुखुम्बु, खोटाङ, सिरास, चितवन, ललितपुर, तनहु, नवलपुर, गोर्खा, लमजुङ, अर्घाखाँची, रूपन्देही, प्युठान, सुर्खेत, जाजरकोट, दैलेख, रूकुम, मुगु, जुम्ला लगायतका जिल्लामा अधिवेशन हुँदैछ।
1: भारत भ्रमणमा रहेका परराष्ट्र मन्त्री शिशिर खनाल आज स्वदेश फर्कन्दै हुनुहुन्छ। भारतीय विदेश मन्त्री एस जयशंकरको निमन्त्रणामा शुक्रबार जानुभएका मन्त्री खनाल आज फर्कन लाग्नु भएको हो। मन्त्री खनालको भ्रमणका क्रममा भारतको सहयोगमा 2072 सालको भूकम्प पछिको पुनर्निर्माण कार्यक्रम अन्तर्गत सम्पन्न 72 स्वास्थ्य संस्था तथा 12 सांस्कृतिक सम्पदा परियोजना भर्चुअल रूपमा हस्तान्तरण गरिएका छन्। भारतीय विदेश मन्त्री जयशंकरले सो परियोजना हस्तान्तरण गर्नुभएको हो। यस्तै भारत र नेपाल राष्ट्रिय भुक्तानी प्रणाली इन्टरफेस बीच सीमा पार व्यक्तिगत रेमिट्यान्सलाई सहज बनाउनको लागि जोड लिंकेज संयुक्त रूपमा शुभारम्भ गरिएको छ। साथै नयाँ दिल्लीमा डिजिटल इण्डिया भाषिनी र काठमाडौँ विश्वविद्यालय बीच भोइस फास्ट भाषा अनुवाद प्लेटफर्मका लागि राष्ट्रिय डिजिटल पूर्वाधार सह निर्माण गर्न सम्झौता आदान प्रदानको समझदारी पनि भएको छ। छलफलमा व्यापार तथा आर्थिक सहयोग, सीमा पार कनेक्टिभिटी, ऊर्जा साझेदारी, जलस्रोत व्यवस्थापन र खेलकुद लगायत माध्यमबाट जनस्तरको सम्बन्ध प्रवर्धन गर्ने विषयमा समेटिएको दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
0: प्रधानमन्त्री बालेन्द्र शाहको एक विवादास्पद पोस्टले सामाजिक सञ्जाल विभाजित बनेको छ। प्रधानमन्त्री शाहले गैराती सरकारी कर्मचारीलाई व्यङ्ग्य गर्दै आफूलाई पनि राजदूत बन्न मन लागेको अभिव्यक्ति फेसबुक मार्फत दिनुभएको थियो, जसमा भनिएको छ मलाई पनि एम्बासडर बन्न मन छ, पीएमको नम्बर छ भने यसो दिनुहोस् न। प्रधानमन्त्री पदमा रहेको व्यक्तिबाट निम्नस्तरको अभिव्यक्ति सार्वजनिक भएको भन्दै आलोचना शुरू भएपछि सरकारकै केही मन्त्री र रासोपाका सांसदहरू प्रधानमन्त्रीको स्ट्याटसमा कमेन्ट गर्न पुगेका छन्। जहाँ पदीय मर्यादा र गम्भीरता बिर्सेर हाँसी मजाक बनाउने प्रयास गरिएको छ, शिक्षा मन्त्री सस्मित पोखरेलदेखि सांसदहरू रंजु दर्शना, ज्वाला संग्रौला लगायतको कमेन्ट देखिन्छ। केही दिनअघि नेपाल सरकारका सचिव कृष्णहरि पुष्करले आफूलाई राजदूत बनाउन आग्रह गर्दै प्रधानमन्त्रीलाई एसएमएस गरेपछि प्रहरीले 7 घण्टाभन्दा बढ़ी समय नियन्त्रणमा लिएर केरकार गरेको थियो। त्यसै विषयसँग सम्बन्धित हुने गरी प्रधानमन्त्री शाहले स्ट्याटस लेख्नु भएको देखिन्छ, जसमा मन्त्री, सांसद, सल्लाहकार लगायत सहभागी भएर रमाइलो गराउने प्रयास गरिएको छ। यस विषयमा सामाजिक सञ्जाल प्रयोगकर्ता क्षेत्र विभाजित देखिएका हुन्। कतिपयले प्रधानमन्त्रीलाई मेसेज पठाएको आरोपमा सचिवमाथि धरपकड गर्ने तर प्रधानमन्त्री आफैले निम्न स्तरको स्टाटस लेखेर मनोरञ्जन गर्ने परिपाटी राम्रो नभएको टिप्पणी गरेका छन्। त्यसमाथि मन्त्री र सांसदहरू प्रधानमन्त्रीको गम्भीर त्रुटिलाई सामान्यकरण गर्न कमेन्टमा उपस्थित भएको टिप्पणी गरिएको छ।
1: सर्लाइको बरथवामा बैलगाडाले ठक्कर दिँदा घाइते बालकको आज उपचारको क्रममा मृत्यु भएको छ। हिजो बरथवा नगरपालिका सोह्रका खैरू पण्डितले चलाएको बैलगाडाले स्थानीय 9 वर्षीय सुभाष कुम्भाल घाइते भएका थिए। गम्भीर घाइते बालकलाई तत्काल उपचारको लागि बरथवा स्थित नगर अस्पताल पुर्याइएको थियो। त्यहाँबाट थप उपचारको लागि वीरगंज न्यूरो अस्पताल पुर्याइएकोमा बालकको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वेद प्रसाद गौतमले जानकारी दिनुभयो।
0: अछामको कमल बजार नगरपालिका साथ स्थित क्वालेखमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। दुईजना घाइते भएका छन्। गैराती भएको दुर्घटनामा कमल बजार नगरपालिका साथका 34 वर्षीय कर्ण भाटको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका भाटको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिनुभयो। घाइते हुनेमा मृतक भाटका 13 वर्षीय छोरा मिनबहादुर भाट र सोही ठाउँका 30 वर्षीय बद्री भाट रहेका छन्। जीप चालक प्रहरीको नियन्त्रणमा छन्। यस्तै स्याङ्जाको कालीगण्डकी गाउँपालिका 4 बनकसी रूद्रवेणी सड़क खण्डमा मलामी बोकेको ट्र्याक्टर दुर्घटना हुँदा 11 जना घाइते भएका छन्। घाइते मध्ये 3 जनाको अवस्था गम्भीर छ। मलामी गएर फर्किने क्रममा लुम्बिनी प्रदेश 0051-0576 नम्बरको ट्र्याक्टर अनियन्त्रित भई सड़कको नालीमा पल्टिँदा स्थानीय 21 वर्षीय अंकित राणा, 40 वर्षीय मोहन घर्ती र 62 वर्षीय कृष्णबहादुर घर्ती गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।
1: आज विश्व खाद्य सुरक्षा दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। यस वर्ष सबैतिर स्वच्छ खानपान खाद्यजन्य समस्याको समाधान भन्ने नारा तय गरिएको छ। सुरक्षित खाद्य वस्तुको महत्वबारे जनचेतना अभिवृद्धि गर्न सन् 2019 हरेक वर्ष जून 7 का दिन विश्वभर यो दिवस मनाउन थालिएको हो। यस दिवसले खाद्य सुरक्षा, जनस्वास्थ्य, कृषि, व्यापार, पर्यटन र दिगो विकास बीचको अन्तर सम्बन्धलाई उजागर गर्दै सुरक्षित खाद्य वस्तुको सुनिश्चितताको लागि सबै पक्षलाई सक्रिय भूमिका निर्वाह गर्न आह्वान गरेको छ। दिवस मनाइरहँदा दूषित खाद्य वस्तुका कारण विश्वभर प्रत्येक वर्ष करिब 60 करोड़ मानिस बिरामी पर्ने गरेको तथ्याङ्क सार्वजनिक भएको छ। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओका अनुसार खाद्यजन्य रोगका कारण वार्षिक करिब 4,20,000 जनाको मृत्यु हुने गरेको छ। पर्याप्त मात्रामा सुरक्षित र पोषणयुक्त खाद्य वस्तुमा पहुँच मानव जीवन, स्वास्थ्य र समग्र कल्याणको लागि अपरिहार्य मानिन्छ। दूषित खाना वा पानी मार्फत शरीरमा प्रवेश गर्ने ब्याक्टेरिया, भाइरस, परजीवी तथा रासायनिक पदार्थका कारण विभिन्न खाद्यजन्य रोग फैलिने गर्छन्। यस्ता रोगका कारण हरेक वर्ष करिब 1,25,000 बालबालिकाको मृत्यु हुने गरेको छ।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
5: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप, लाङटाङ हिमालको स्वच्छ प्रकृति।

0: निरन्तर गराउँदछ।
1: अनि धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छन् मैडम?
0: धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदय घात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभए बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
1: अनि नि मैडम, यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
0: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा

0: अब चिन्ता नलिनुहोस्। आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ। साथै आँखाको माइनर अपरेशन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ। ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र, दुलेगौड़ा, प्रोप्राइटर दिव्या मल्ल ठकुरी 9805041422, दिपेश मल्ल ठकुरी 9805041420, दीप मल्ल ठकुरी 9840041530।
1: सफलताको अर्को नाम जुनियर सिटिजन्स एकेडमी माध्यमिक विद्यालय।
2: शिक्षा बस्तीको आईयूएममा एमबीबीएस अध्ययनको सफलता तथा सार्थक सुवेदीको आईयूई इन्जिनियरिङ सफलताको निरन्तरता। सन्ध्या पौडेल, श्वेता ढुंगाना, प्रमेक्षा राणा भाट, कृष्णा परियार र मल्लिका तिमिल सिन्हा लगायतको मेडिकल क्षेत्रमा उत्कृष्ट उपलब्धि।
1: इन्जिनियरिङ तर्फ सुबित पोटेल, प्रीतम आचार्य र लप्सन आले तथा सीएसआईटीमा शुभम गुरुङ र सबिन गुरुङको उल्लेखनीय सफलता। बीबीए, बीएचएम लगायत विभिन्न क्षेत्रमा पनि विद्यार्थीहरूको उत्कृष्ट उपलब्धि।
2: केवल पढाइ मात्र होइन, अनुभवी तथा समर्पित शिक्षक टोली, प्रविधि मैत्री स्मार्ट कक्षा, आधुनिक साइन्स, होटल म्यानेजमेन्ट तथा कम्प्युटर ल्याब, व्यवहारिक एवं अनुसन्धानमुखी शिक्षण पद्धति, नियमित अतिरिक्त कक्षा, करियर काउन्सिलिङ तथा व्यक्तित्व विकासका विशेष कार्यक्रम।
1: फुटसलमा हिसान कास्की विजेता, गण्डकी स्तरीय प्रतियोगितामा सदाबहार उत्कृष्ट प्रदर्शन र प्रदेश स्तरीय ह्याण्डबल प्रतियोगितामा तेस्रो स्थान।
3: आज हाम्रा विद्यार्थीहरू अमेरिका, अस्ट्रेलिया, जापान, कोरिया र बेलायत लगायतका देशका प्रतिष्ठित विश्वविद्यालय तथा कलेजहरूमा अध्ययनरत छन्। 47 वर्षको उत्कृष्ट इतिहास बोकेको शैक्षिक धरोहर जेसीए स्कूलमा शैक्षिक सत्र 2083का लागि साइन्स म्यानेजमेन्ट, होटेल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, टुरिज्म एन्ड माउन्टेनियरिङ विषयमा कक्षा 11मा नयाँ भर्ना खुल्यो। आजै सम्पर्क गर्नुहोस्। जुनियर सिटिजन एकेडेमी माध्यमिक विद्यालय, पोखरा 26 बुढी बजार, पृथ्वी राजमार्ग सँगै। फोन 0164113598, 0164113598, 9867614181, 9863325582, फेसबुक जेसीए स्कूल पोखरा।
4: प्रणाम, अभी अपने सुनतनी रेडियो ढोरबराही 103.8 मेगाहर्ट्ज़ अंतर मन की आवाज।

0: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी। अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
1: बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभे गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाम।
2: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
3: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142034 र 98171656।
4: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
5: के भयो दाई, पैसा भएपछि नि के को तनाव हो र?
4: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा डुल्दा हैरान भएको छु।
1: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ।
3: उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0564142036, मोबाइल 9856078302 र 9846078302।
6: ए सम्झी, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँसुवा कालिस पाइँदैन भन्या सुरुप झोल खाऊ भनेको, यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो। आयु पनि 45 वर्ष नै पो हुने हो कि, चिन्ता लाग्छ हो सम्झी।
7: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो सम्झी। खुल्ला जंगलमा पालेको लोकल कुखुरा, कालिज र हाँसको मासु, अण्डा तथा चल्लाहरू मिलाएर पाइँदो रहेछ।
8: हजुर, स्वच्छ, शान्त, मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी, प्रबन्ध निर्देशक हरि खड्का, सम्पर्क 9008828810, 9008828811 र 9008828816।
9: ए गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीरा मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर, आफ्नो आफ्नो वन जङ्गलको आफै रक्षा गर।
10: वन डढेलो रोकथामको लागि डिभिजन वन कार्यालय तनहुँको सार्वजनिक अपील।
11: सुक्खा मौसमको कारण वन क्षेत्रमा धेरै मात्रामा सुक्खापात, पतिङ्गर, झारपात, काठ, दाउरा थुप्रिएका हुनाले सानो आगोको झिल्का सल्केमा आगो लाग्न सक्दछ। वनमा लाग्ने आगो वन डढेलो हो। वनमा डढेलो लागेमा निभाउन कठिन भई वन, वन्य जन्तु, धन सम्पत्ति एकैछिनमा खरानी हुन सक्छ भने समयमै होसियारी अप्नाउन नसकिएमा ज्यान समेत जान सक्दछ। त्यसैले आफ्नो घर वरिपरि डढेलो नआउने गरी सफा राखौं। खेतबारीमा सुकेका घाँसपात, घुरान र फोहोर पोल्दा वनमा आगो जान नदिऊ। चुरोटको ठुटा निभाएर मात्रै फालौं। वनभोज खाएपछि राम्ररी आगो निभाऊ। गोठालो जाँदा राम्रो घाँस पलाउँछ भनेर जंगलमा आगो नलगाऊ। कसै गरी अचानक वनमा आगो लागिहालेमा उपभोक्ता समूह, स्थानीय समुदाय, वन कर्मचारी र सुरक्षा कर्मीको पहलमा निभाऊ। वनमा आगो लगाउनु फौजदारी कसुर हो। कसैले वन जंगलमा आगो लगाएमा डढेका रूख बिरुवाको क्षतिको रकम भराई 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुन्छ। तपाई हाम्रो वरिपरि रहेका वन जंगल हाम्रो साझा सम्पत्ति भएको हुनाले वन जंगलमा आगो लागि हुन जाने कुनै पनि काम नगर्नु नगराउनु हुन डिभिजन वन कार्यालय तनहुँ सबैमा हार्दिक अपील गर्दछ।

0: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
1: हो र फेरि कहाँ सारेछन् बाबुले पसल?
0: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीएस सोरुम थियो नि। हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
1: ए ल ल,
2: तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस् गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
3: प्रोपाइटर थान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925।
4: होइन श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
5: यो बाटो पनि कहिले बन्छ? खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
4: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
6: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की, मोबाइल 98 60 73 73 10 र 98 261 53 507।
7: सुन, शुद्धताको प्रतीक तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौँ।
8: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
7: ओम प्रसर आभूषण सुनचाँदी पसल, दुलेगौडा फेत्री बजार।
9: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्दै आएको ओम प्रसन्न आभूषण सुनचाँदी पसल, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोपाइटर भोज बहादुर सुनार,
10: मोबाइल 98058535337 र 98066159900।
11: सधैँझै यही आउँदो जेठ 30 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा
12: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्तोषी थपलिया बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले स्त्री तथा प्रजनन सम्बन्धी रोग वा कुनै पनि किसिमका समस्या भएका बिरामीले समयमै उपचार सेवा लिई मौकाको फाइदा लिनुहोला।
11: उपचार हुने रोगहरू गर्भवती महिलाको स्वास्थ्य चेक जाँच, महिनावारी गडबडी, तल्लो पेट दुख्ने, फोहोर पानी बग्ने, गनाउने र चिलाउने, बाँझोपन, स्तनमा गिर्खा गाँठा गुठी, महिलाहरूमा हुने सम्पूर्ण समस्याहरूको चेक जाँच तथा परामर्श, साथै प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै प्रत्येक दिन ईसीजी यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
13: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, सम्पर्क 065414233
8: र 98 678 87।
14: फुटेल खाए सारे मिठो, पकाए त स्वाकै, एक पाकेटले पेट भरि नि के हो भन अपाकै।
15: यो हो बोनस चाउचाउ।

0: This is Radio Dhurbarahi, 103.8 MHz.
1: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा
2: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
1: उपचार सेवाहरू
2: भेरिकोस भेनको लेजर उपचार खुट्टाका सुन्निएका तथा फुलेका नसा लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि
1: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया
2: रक्तनली सम्बन्धी रोगहरूको उपचार एन्जियोप्लास्टी स्टन्ट राख्ने प्रक्रिया इम्बोलाइजेसन
1: क्यान्सर उपचार ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू सानो चिरफार मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार
2: शरीरमा जम्मा भएको पस वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया
1: पाठीघरको मासु युटेरिन फाइब्राइड एम्बुलाइजेसन पाठीघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि
2: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061582778 582779582780
3: सुन्नु न गाउँमा आमालाई साह्रै भएको छ रे तपाईँ त आजै जानुस् भयो
4: अनि यति अबेला भइसक्यो गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि
3: त्यसको चिन्ता लिनै पर्दैन नि खैरेनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि
4: ए होटल फ्यामिली छ नि है हुन्छ म आजै जान्छु
3: हजुर विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरेनी 4 आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन् साथै लोकल कुखुरा हाँसको छोइला बदेलको मासु क्यान्डी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्
4: होटल फ्यामिली एन्ड लज खैरेनी 4 बजार प्रोप्राइटर अर्जुन सापकोटा मोबाइल 98 5 60 23 420 98 0 41 54 674 र 98 4 60 23 420
5: दुलेगोडा बजारमा कति फोटो स्टुडियो खुल्यो कति बन्द भए कति के भए तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन
6: ए मलाई मात्र हो कि भनेको तपाईँलाई पनि त्यस्तै पो हुन्छ आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ त्यही जाने हो म त
5: हजुर दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ अर्जेन्ट फोटो मोबाइलबाट फोटो दुबोको माला फ्रेममा तयार पार्नु परेमा जन्मदिन विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस् कीर्ति फोटो स्टुडियो दुलेगौडा प्रोप्राइटर कीर्तिमान थापा मगर
7: लौ आयो खुसीको खबर होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर
8: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस् सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस् बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ
7: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ
8: सम्पर्क प्रिन्स फेन्सी हाउस मोबाइल 98 0 66 81 115
9: हजुर दान गरौ
10: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौ धार्मिक पुण्य प्राप्त गरौ
11: ऐतिहासिक धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ
9: दान गरौ सकेको गरौ सबैले गरौ
10: अनुरोध शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था शुक्ला गण्डकी 8 तन हो
12: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोल बाराही 103.8 MHz
13: स्टुडियो टाइम
14: अहिले दिउँसोको एक बज्यो
15: टाइम चेकको साथमा बनकेवा कालिका सुनचाँदी पसल दुलेगौड़ा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165935301

मुखे खोल्न पर्ने हो कि आफै बुझी ए जानी मुखे खोल्न पर्ने हो कि आफै बुझी जानी रामै राजा थिए र पोसिता भयो।

0: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोल बाराही 103.8 मेगाहर्ज।
1: 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
2: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
3: बाल विद्या मन्दिर माध्यमिक विद्यालय बीबीएम शुक्ला गण्डकी नगरपालिका 7 दुलीगौड़ा तनहुँको कक्षा 11 को नयाँ भर्ना सम्बन्धी सूचना।
4: शुक्ला गण्डकीमा नै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरमै महत्वपूर्ण र व्यावसायिक विषयको रूपमा परिचित होटल म्यानेजमेन्ट अध्यापन गराउन सफल। यस स्कूलमा होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट ग्रुपमा नयाँ भर्नाका लागि धमाधम फारम वितरण भइरहेको छ।
5: दक्ष शिक्षक, शान्त शैक्षिक वातावरण, प्रयोगत्मक सिकाइ, छात्रवृत्ति, यातायात लगायतका सुविधा रहेको यस स्कूलमा आजै भर्ना भएर आफ्नो सिट सुरक्षित गर्नुहोस्।
4: थप जानकारीका लागि बिहान 6 बजेदेखि अपरान्न 5 बजेसम्म विद्यालय प्रशासन वा फोन 0564142585, मोबाइल 9856035497 र 9856034885 सम्पर्क गर्न सकिनेछ।
5: प्रधानाध्यापक एवं बाल विद्या मन्दिर माध्यमिक विद्यालय शुक्ला गण्डकी 4 दुलेगौडा तनहुँ।
6: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
7: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
6: सम्पर्क अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजन गुरुङ, मोबाइल 9510884161 र सिजन गुरुङ 9705440900।
8: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
5: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत
9: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिरा छन्। आगामी असार 13 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा आउँदै हुनुहुन्छ।
5: सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
8: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 0564142333, मोबाइल 9968861887।
10: तपाई घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्। प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
11: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटफिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
10: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
8: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी तनहुँ, प्रोप्राइटर रमेश भुजेल, फोन 9856032475 र 9801132475।
12: कान्छी, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
13: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन। हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
14: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
15: हजुर, हामी कहाँ रुद्री एकहा, व्रतबन्ध, घर पैचो नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
13: सेन्सीका पूजा सामग्री पसल प्रभु बेङ भएको होइन?
14: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
13: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै

0: प्रोपाइटर समीक्षा गुरुङ। सम्पर्क 9841633101 र 9848683522।
1: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
2: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्नल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
1: ओके, लेट्स डन।
2: हजुर, सिग्नल अफसेट प्रेस, सुप्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
1: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्पिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
2: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9560285443 र 9847000787।
3: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोपाइटर पासा राजु, मोबाइल 9806613195 र 9847153368।
4: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ट्ज।

0: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोलबाराही 103.8 मेगाहर्ज।
1: छिटो निस्क, अहिले फर्किन ढिला हुन्छ के। दिएको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो। फेरि पोखरा पुग्नु छ, दिएको कपडा किन्न पनि पोखरा जानु पर्छ र यही युनाइटेड सप्लायर्समा छँदैछ नि। बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि। त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्। हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट प्यान्ट, स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम, साडी, लेगिङ्स, टप्स, कुर्ता सुरुवाल र थाङका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ, साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ। सम्पर्क युनाइटेड सप्लायर्स, दुलेगौडा हेल्प स्टोक प्रोपाइटर कृष्णराज पण्डित, फोन 065414100008।

0: connect your dream, connect your future, still connect your heart.
1: Connect Australian Education and Visa Services. शुक्ला गंडकी चार दुलेगौड़ा वाचिन डिपार्टमेंट भवन सँगै मोबाइल 9856324093 र 9856283।
2: यता नआऊ है बुहारी, तलै बस, छाछुट नगर। आज कति दिन रे?
3: तीन दिन भयो।
2: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
3: केही हुन्न मुआ, सुन न, हुने होइन कि, सफा गरे भइहाल्यो नि।
2: आ जेसुकै भन, म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
3: मुआ, महिनावारी भएको बेला खाना नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा सुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
4: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युनजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
2: ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ।
5: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: ओम भगवती मेटल एंड स्टील उद्योगलाई छिटो अनि गुणस्तरका सामान पाउनलाई, गाछी पानीमा मेटल स्टील फन पार्कका सबै सामान चाहिने, कति मजा एकै ठाउँमा तर्जलिनी पाइने।
8: हजुर, सबै सामान पाइने एउटै ठाउँ, ओम भगवती मेटल एन्ड स्टील उद्योग।
9: हामी कहाँ सटर, च्यानल गेट, ट्रस निर्माण, ट्याङ्की स्ट्याण्ड, फलाम र स्टीलका रेलिङ, घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल, स्टीलका सम्पूर्ण सामानहरू, खेलौना, कुर्सी, टेबल, बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बाल बालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्।
8: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार, घर जग्गा, विद्यालय, संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
9: प्रोप्राइटर ओमकार नागिला, सम्पर्क 9855601013, 9807294।
10: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि।
11: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साथ सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रो राम्रो फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
10: तिमी पनि यसो बुझ्ने गर न, फुल, गमला, सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्प पुस्तकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ।
11: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
12: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
13: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी चार, हेल्प पोस्ट लाइन, दुलेगौडा।
12: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9855633098 र 9465610950।
14: दिदी, किन हो यो छिमेकी त सधैँ झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
15: हो, हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नुपर्छ।
14: हिंसा सहेर नबसौ, विभेद मुक्त समाज निर्माणमा जुटौ।
15: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानूनत दण्डनीय छ, लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउ र कानूनी उपचार खोजौ।
14: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
16: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोलबाडा है 103.8 मेगाहर्ज।
1: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा
2: विगत लामो समयदेखि तपाईहरुको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
1: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
3: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
1: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
3: एनसीएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ।
1: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला।
2: सम्पर्क फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
4: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 98461-56996 छ।
5: साइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
6: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
7: खै ल्याउन त कहाँबाट ल्याएको निकाल्छे, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
8: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर रा बनाएको मल पाइँदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
5: ए हो र, हस् दाई म आजै जान्छु।
2: हजुर, यस हाइजेनिक राज प्रणालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
1: हाइजेनिक राज प्रणाली शुक्लागण्डकी 8 सफल एकले टोल गणपति। प्रोप्राइटर रामकृष्ण भण्डारी। मोबाइल 98562-68891।
7: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
9: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो, जैसे वाल कस्मेटिक हुँदा हुने अन्त मिलेर दुःख मात्रै पाइयो।
7: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है, होलसेलमा समय पाइने रहेछ।
9: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
10: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल
11: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
2: ग्राहकको चाहना नै हाम्रो सन्तोष। जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार।
10: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
2: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल। फोन 98461-61220।
12: कहाँ जाने?
13: सिधै मयम चिसा पानीबाट काठमाडौँ।
12: काठमाडौँबाट
13: मयम चिसा पानी
12: अनि बीचमा नझर्ने?
13: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयम चिसा पानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
12: के हो र, यस्तो सुविधा पनि आइसक्यो? ल जाम जाम।
2: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 98461-16878 र दुलेगौडा ढोल फिर्दी छाब्दी देउराली साँखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 98235-52663।
9: दाई पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
14: खै दिनुहोस् त। ए ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
9: अनि बन्छ त दाई?
14: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
15: द एप्पल शॉप नोकिया सर्विस सेंटर दुलेगौड़ा बस विसौनी को ठीक पारिपट्टी
16: सबै ब्रांड का मोबाइल बिक्री साटफेट र एसेसरीज सामानहरू उपलब्ध छन्
15: नोट नया आईफोन खरीद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्
16: प्रोप्राइटर राजन पौडेल मोबाइल 9856062029
17: This is Radio Dhur Barahi, 103.8 MHz.
18: Station 1.
19: Studio Talchit.
20: Aile, Diusako Dui Bajo.
21: टाइम चेक को साथ में बनकेवा काली का सुन चांदी पसल दुलेगौड़ा हेलपोस्ट चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठ फेर पनी गरीन प्रोपाइटर बाजीराम सुनार विनोद सुनार मोबाइल 9816695301
22: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार
17: धोरबाराही हाइलाइट्सको साथमा
23: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक
17: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841549304
24: नमस्कार रेडियो ढोरबारही 103.8 मेगाहर्जको दिउँसो 2 बजेको ढोरबारही हेडलाइट्समा अशोक विश्वकर्माको स्वागत छ तपाईँ हामीलाई इन्टरनेट अनलाइनमा पनि www.radiodhorbarahi.com.np र हाम्रो पात्र मोबाइल एप मार्फत विश्वभरि एकसाथ सुन्न सक्नुहुनेछ ढोरबारही हेडलाइट्समा अब समाचारहरू सुन्नुहोस् परराष्ट्र मन्त्री सुशील खनाल र भारतका विदेश मन्त्री एस जयशंकर बीचमा नयाँ दिल्लीमा हिजो द्विपक्षीय वार्ता भएको छ वार्तामा दुई देश बीच व्यापार आर्थिक सहकारी सीमापार सम्पर्क सञ्जाल ऊर्जा साझेदारी जलस्रोत व्यवस्थापन र जनस्तरको सम्बन्ध विस्तारका विषयमा विस्तृत छलफल भएको नेपाली राजदूतावास नयाँ दिल्लीले निकालेको विज्ञप्तीमा उल्लेख गरिएको छ दुवै देशका मन्त्रीहरूले नेपाल भारत सम्बन्धको समग्र अवस्थाबारे समीक्षा गर्दै दुई देश बीचको दीर्घकालीन साझेदारीलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ साथै विभिन्न तीनवटा निर्णय पनि भएका छन् नेपाल र भारतबीच व्यक्ति व्यक्तिबीच हुने सीमापार डिजिटल भुक्तानी प्रणाली संचालनमा ल्याउने घोषणा गरिएको छ यो व्यवस्था यसअगाडि नेपाल क्लियरिङ हाउस लिमिटेड र भारतको नेसन्स पेमेन्ट्स कर्पोरेशन अफ इण्डिया बीचमा भएको समझदारी पत्र अन्तर्गत कार्यान्वयनमा आएको हो यसले भविष्यमा नेपाल र भारतबीच डिजिटल कारोबारलाई थप सहज छिटो र औपचारिक बनाउने अपेक्षा गरिएको छ त्यस्तै भूकम्प लगत्तै भारत सरकारको विकास सहयोगमा नेपालमा निर्माण गरिएका 72 स्वास्थ्य क्षेत्रका तथा 12 सांस्कृतिक क्षेत्रका गरी कुल 84 पुननिर्माण परियोजनामा नेपाललाई हस्तान्तरण गर्ने घोषणा गरिएको छ अर्को काठमाडौँ इन्जिनियरिङ विश्वविद्यालय अन्तर्गतको सेन्टर फर डिजिटल पब्लिक इन्स्ट्रक्चर एण्ड आर्टिफिशियल इन्टेलिजेन्स र भारतको डिजिटल इण्डिया भाषिणी डिभिजन बीचमा समझदारी पत्र आदान प्रदान गरिएको छ यो सहकारी भोइस फर्स्ट भन्ने भाषा अनुवाद गर्ने प्लेटफर्म निर्माणका लागि राष्ट्रिय डिजिटल पूर्वाधार विकास गर्ने उद्देश्यले गरिएको हो यसले नेपाली भाषासहित विभिन्न भाषामा एआईमा आधारित अनुवाद प्रणाली विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ भेटका क्रममा विदेश मन्त्री एस जयशंकरले प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँग दुवै देशको कल्याणका लागि मिलेर काम गर्ने प्रतिबद्धता पुनः दोहोर्याउनु भयो परराष्ट्र मन्त्री खनाल विदेश मन्त्री एस जयशंकरको मैत्रीपूर्ण निमन्त्रणामा भारतको औपचारिक भ्रमणका लागि अस्ति शुक्रबार नयाँ दिल्ली जानु भएको हो परराष्ट्र मन्त्री खनाल आज काठमाडौँ फर्कने कार्यक्रम रहेको छ यसैबीच भारत भ्रमणमा रहनुभएका परराष्ट्र मन्त्री सुशील खनालले प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल र भारत सीमाका विषयमा संसदमा दिएको अभिव्यक्तिका बारेमा स्पष्टीकरण दिनुभएको छ आइतबार आज भारतीय समकक्षी एस जयशंकरसँग द्विपक्षीय छलफल सकेपछि दिल्ली स्थित नेपाली दूतावासमा पत्रकारहरूसँग कुराकानी गर्दै उहाँले सीमा लगायतका विषयमा उठेका प्रश्नको स्पष्ट जवाफ दिनुभएको हो हामीले भारत र चीन दुवैतर्फ औपचारिक कूटनैतिक माध्यमबाट हाम्रो धारणा व्यक्त गरिसकेका छौं त्यसैले यो दृष्टिकोणबाट हामीले पूरा देशलाई स्पष्ट रूपमा के भनेका छौं त्यो लिम्पू लेक र लिम्पू अधुरा भूमि हाम्रो हो, यो हाम्रो ऐतिहासिक कुरा हो। त्यसैले युके को सन्दर्भमा प्रधानमन्त्री बोल्नु भएको त्यही हो परराष्ट्र मन्त्री खनालले भन्नुभयो। तपाईँलाई थाहा छ यीमध्ये धेरैजसो सीमा विवाद लामो ऐतिहासिक विरासतको हिस्सा हुन्। विशेष गरेर नेपाल र भारतको वर्तमान सीमा 1816 सिलगढी सन्धिबाट आउँछ। त्यसैले प्रधानमन्त्रीज्यूले निकै प्रष्ट रूपमा जोड दिनु भए चाहिँ हामी टेबलमा बस्छौं र यो विवाद कूटनीतिक संयन्त्रका माध्यमबाट समाधान हुनेछ। त्यसैले हामी हाम्रो विवाद कूटनीतिक प्रक्रियाबाट समाधान गर्न चाहन्छौं। उहाँले प्रधानमन्त्री शाहको अभिव्यक्तिका विषयमा हामीलाई ऐतिहासिक प्रमाण आवश्यक प्रदर्शन भन्दै युकेको पुस्तकालय र संग्रहालयहरूमा हुन सक्ने केही दस्तावेजमा हाम्रो पहुँच हुन सक्छ कि भनेर हेर्न मात्रै चाहेका छौं, तर यसको अर्थ हामीले मध्यस्थता मागेका छौं भन्ने होइन, त्यो हाम्रो आशय पनि होइन। पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्री खनालले सीमा विवादका विषयमा वार्ता र कूटनीतिक प्रक्रियाबाट समाधान खोज्न भारत सरकारलाई आग्रह गर्नुभएको छ। सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आज 28 जिल्लामा पहिलो अधिवेशन गर्दैछ। कोशी प्रदेशका 4, मधेस प्रदेशका 4, बागमती प्रदेशका 4, गण्डकी प्रदेशका 4, लुम्बिनी प्रदेशका 3 र कर्णाली प्रदेशका 6 तथा सुदूरपश्चिम प्रदेशका 5 जिल्लामा आज अधिवेशन हुन लागेको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले जानकारी दिनुभयो। पार्टीको निर्वाचन आयोगका अनुसार उदयपुर, सोलुखुम्बु, खोटाङ, इलाम, सिराहा, धनुषा, पर्सा, सरलाही, चितवन, दोलखा, तनहु, नवलपरासी, बर्दघाट, सुस्ता पूर्व, गोर्खा, लमजुङ, अर्घखाँसी, रूपन्देही, प्युठान, सुर्खेत, जाजरकोट, दैलेख, रूकुम पश्चिम, मुगु, जुम्ला, अछाम, डोटी, कैलाली, कञ्चनपुर र बाजविरामा अधिवेशन हुनेछ। हरेक जिल्लामा 3 सदस्यीय निर्वाचन समिति परिचालन भएका छन्। रासोपाले हिजो 38 जिल्लामा अधिवेशन सम्पन्न गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा तनहुको जिल्ला अधिवेशन अन्तर्गत तनहुमा सभापति र उपसभापति तथा सहसचिव पदमा मात्रै निर्वाचन हुने भएको छ। अन्य सबै पदमा भने सर्वसम्मत रूपमा चयन भएका छन्। सभापति पदका लागि विश्वनाथ बास्तोला र डाक्टर शेष रमणी न्यौपाने बीचमा प्रतिस्पर्धा हुने भएको छ। त्यस्तै गरी उपसभापति पदमा विष्णु बहादुर पन्त र पदम राज न्यौपाने उम्मेद्वार रहनु भएको छ। सहसचिव पदका लागि पदम बहादुर सुनार र दुर्गा कुमार श्रेष्ठ चुनावी मैदानमा उत्रिनु भएको छ। अधिवेशन अन्तर्गत सचिव, सदस्य र क्षेत्रीय संयोजक सहितका अन्य पदमा भने सर्वसम्मत नेतृत्व चयन गरिएको छ। नेतृत्व चयनका लागि हुने मतदान र मतगणना पछाडि नेपाल नयाँ जिल्ला कार्य समितिको टुङ्गो लाग्ने भएको छ। कैलालीको टीकापुरमा आयोजना गरिएको 11 अन्तर्व्यवस्थापिका सम्मेलन 9 सन्देश पत्र जारी गरेर सम्पन्न भएको छ। सम्मेलनले सबै प्रदेशसभामा डिजिटल पार्लियामेन्ट प्रणाली स्थापना, अन्तर्व्यवस्थापिका मञ्चको सचिवालयलाई संघीय संसद सचिवालय अन्तर्गत सञ्चालन गर्ने व्यवस्थापकीय प्रतिष्ठान स्थापना गर्न पहल गर्ने र संसदीय बजेट कार्यालय स्थापना प्रक्रियालाई अगाडि बढ़ाउने लगायतका निर्णय गरेका छन्। समापन समारोहलाई सम्बोधन गर्दै प्रतिनिधि सभाका सभामुख डोल प्रसाद आर्यालले जनप्रतिनिधिहरूले जनताको विश्वास र अपेक्षा अनुसार इमानदारीतापूर्वक निष्ठा र जिम्मेवारीपूर्वक काम गर्नुपर्नेमा जोड़ दिनुभयो। जनताको विश्वासमा आघात नपुग्ने गरी काम गर्नु जनप्रतिनिधिको दायित्व हुने बताउनु भएको छ। सभामुख आर्याली संघीयता सुदृढीकरणका लागि प्रदेश सभाहरूबीचमा समन्वय, अनुभव आदान प्रदान र सहकार्य आवश्यक रहेको उल्लेख गरिएको छ। यस्तै उहाँले संसदीय कार्यलाई प्रभावकारी बनाउन समय व्यवस्थापन, डिजिटल प्रणालीको प्रयोग र विषय वस्तुमा केन्द्रित छलफलको संस्कृतिको विकास गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ। पोखरा महानगरपालिकाले बसपा क्षेत्रभित्र सञ्चालनमा रहेको सहारा आधारभूत विद्यालयलाई आधुनिक व्यवस्थापनमा स्थानान्तरण गर्ने भएको छ। बसपाल क्षेत्रमा बसोबास गरिरहेका सुकुम्बासी परिवारलाई महानगरले निर्माण गर्ने संयुक्त आवासमा स्थानान्तरण गर्ने योजना अनुसार विद्यालयलाई पनि सोही क्षेत्रमा सार्न लागि हो। महानगरपालिकाका मेयर धनराज आचार्यका अनुसार बस पार्कको टोलहरूलाई व्यवस्थित रूपमा नयाँ बस्तीमा बसाउने स्पष्ट योजना अगाडि बढ़िसकेको छ। हालको विद्यालयलाई नयाँ बस्तीमा थप व्यवस्थित र आधुनिक रूपमा स्थानान्तरण गरिनेछ। उहाँले भन्नुभयो, विद्यालयको भविष्यलाई लिएर नागरिक र सरकारवालाहरूबाट व्यक्त चासोप्रति ध्यान आकर्षण भएको जनाउँदै उहाँले यसलाई महानगरको दीर्घकालीन योजनाका रूपमा व्याख्या गर्नुभएको छ। यसैबीच यस सूचनाको पूर्व तयारी स्वरूप नै गत फागुनमा सम्पन्न प्रतिनिधि सभा र निर्वाचन विश्वविद्यालयमा रहेको मतदान केन्द्रलाई परिवर्तन गरिएको पनि उहाँले बताउनुभयो। उक्त मतदान केन्द्रलाई पोखरा बहुमुखी क्याम्पसमा गर्ने काम कुनै आकस्मिक निर्णय नभएको पनि उहाँले स्पष्ट पार्नु भएको छ। यसैबीच पोखरा बस पार्कलाई आधुनिक र सुविधा सम्पन्न बनाउने परियोजनाको काम योजनाबद्ध रूपमा अगाडि बढ़िरहेको पनि उहाँले उल्लेख गर्नुभएको छ। यसका लागि आवश्यक परियोजना व्यवस्थापन बजेट सुनिश्चितता र भौतिक सुधार निर्माणको कार्यहरू भइरहेका छन्। विकास र व्यवस्थापनको यो महाअभियानमा सबै पक्षको सकारात्मक सहयोग र सद्भावको अपेक्षा गरिएको उहाँले बताउनुभयो। प्रविधिको विकाससँगै अपराधमा अपराधका स्वरूप पनि बदलिँदै गएका छन्। सीमित व्यक्तिको संलग्नतामा उनी परम्परागत अपराधभन्दा फरक योजनाबद्ध समूहद्वारा गरिने संगठित अपराध र वित्तीय प्रणालीलाई लक्षित गरेर गरिने बैंकिङ कसुरले राज्य समाज र अर्थतन्त्रलाई समेत गम्भीर असर पार्ने गरेको छ। जसले गर्दा संगठित अपराध र बैंकिङ कसुर फौजदारी प्रणालीका लागि चुनौतीका रूपमा देखा पर्न थालेको एक कार्यक्रममा बताइएको छ। तनहुँ जिल्ला अदालत भारिकाईद्वारा आयोजना गरिएको फौजदारी कानून अन्तर्गत संगठित अपराध तथा बैंकिङ कसुर विषयक अन्तर्क्रिया कार्यक्रममा न्यायाधीश राजेश कुमार कटवाल र अधिवक्ता डाक्टर अवतार नेपानीले संगठित अपराध तथा बैंकिङ कसुर विषयको विभिन्न कानूनी तथा व्यवहारिक पक्षबारे जानकारी गराएको हो। कार्यक्रममा न्यायाधीश कटवालले संगठित अपराध कुनै पनि व्यक्तिको कार्य मात्र नभएर योजनाबद्ध रूपमा समूहद्वारा सञ्चालन हुने अपराध भएको उल्लेख गर्दै यसको अनुसन्धान र अभियोजन अन्य अपराधको तुलनामा बढ़ी जटिल हुने गरेको बताउनुभयो। कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार चाँदीको भाव घटेको छ। चाँदी आज तोलामा 8,200 र सुन आज तोलामा 8,200 र चाँदी 335 रूपियाँ नै घटेको छ। नेपाल सुन चाँदी व्यवसाय महासंघका अनुसार आज भाव घटेर सुन तोलाको 3,800 रूपियाँमा कारोबार भइरहेको छ। अस्ति शुक्रबार सुनको भाव तोलामा 3,09,000 रूपियाँ भएको थियो। आज चाँदी तोलाको 4,895 रूपियाँमा कारोबार भइरहेको छ। अस्ति शुक्रबार चाँदी तोलाको 5,230 रूपियाँमा कारोबार भएको थियो। अब अन्तर्राष्ट्रिय समाचार। दक्षिण लेबनानमा इजरायलले गरेको पछिल्लो आक्रमणमा लेबनानी सेनाको उच्च अधिकारी सहित कम्तीमा पनि 12 जनाको ज्यान गएको छ। अमेरिकाको मध्यस्थतामा दुई देशबीच सशस्त्र युद्ध विरामको सहमति भएको केही दिनमा नै इजरायलबाट ठूलो आक्रमण भएको हो। लेबनानको स्वास्थ्य मन्त्रालयले विज्ञप्ति मार्फत इजरायली आक्रमण खरदाली नवातीएह क्षेत्रलाई लक्षित गरेर भएको जनाएको छ। सुरक्षाकर्मी चढ़ेको एउटा गाड़ीमा भएको आक्रमणमा सेनाको उच्च अधिकारीले पनि ज्यान गुमाएको अल जजीराले जनाएको छ। इजरायली सेनाले यो आक्रमण सक्रिय युद्ध क्षेत्रमा भएको दावी गर्नुभयो। यो क्षेत्रमा आवत जावतका लागि इजरायली सेनासँग समन्वय आवश्यक पर्ने उहाँको भनाइ छ। लेबनानका राष्ट्रपति जोसेफले आक्रमणको निन्दा गर्नुभएको छ। चीनका वैज्ञानिकहरूले समन्वित पूर्व अनुमान क्षेत्रमा ठूलो उपलब्धि हासिल गर्दै नयाँ कृत्रिम बुद्धिमत्ता अर्थात एआई मोडल सार्वजनिक गरेका छन्। यसले आधी अत्याधिक वर्षा र आधीबाट उत्पन्न समुद्र विश्वको शक्तिशाली तरंग तथा समुद्र बरफ जस्ता जटिल समुद्री घटनाको पनि पूर्वानुमान गर्न सक्नु भएको छ। पूर्वी चीनको सान्दोङ प्रान्त छिङमा चौथो चीन डिजिटल नयाँ मोडलको औपचारिक उद्घाटन भएको छ। चीनको विज्ञान प्रतिष्ठान अन्तर्गतको समुद्र विज्ञान अनुसन्धान संस्थानद्वारा विकसित यो प्रणाली सन् 2024 अन्त्यतिर सार्वजनिक गरिएको अघिल्लो संस्करणको उन्नत रूप रहेको चीनी समाचार संस्था सिन्हुआले जनाएको छ। अन्तिम खेलमा चार नेपाली एसियाली खेलकुद छनौट क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो खेलमा कमानलाई 8 विकेटले हराउँदै नेपाल फाइनलमा पुगेको हो। बिहान सिंगापुरको नेशनल क्रिकेट मैदानमा भएको खेलमा ओमानले गरेको 95 रनको लक्ष्य रहेको भन्दै नेपालले 9 ओभर 2 बलमा 2 विकेट गुमाएर पूरा गरेको हो। नेपालको जितमा लोकेश बमले, अभिजित चार, कप्तान रोहित पौडेलले 21 रन बनाउनु भयो, त्यस्तै कुशल भोटले 20 रनमा आउट हुनु भएको छ। ओटमनले नेपालको 2 विकेट लिनु भएको थियो। त्यस अगाडि ओभर 4 बलमा 6 विकेट गुमाएर 93 रनमा ओमानका कप्तान महमुदले सर्वाधिक 38 रन बनाए भने जुबैर अल बलुचले 22 र अब्दुल साहिलले 16 रन जोड्नुभयो। नेपालका करण केसीले 3 विकेट लिनुभएको छ भने सोमबारका हामी सन्दीप लामिछानेले समान 2 विकेट, साहब आलम, कुशल मल्ल र देवेन्द्र सिंह अहिले 1-1 विकेट लिनु भएको छ। जसले नेपाल उपाधि नजिक पुगेको छ। उपाधिका लागि नेपालले हङकङ र मलेसियासँगको 2nd सेमी फाइनल खेलको विजेतासँग खेल्ने भएको छ। विविध खबरहरू सँगसँगै दिउँसो 2 बजेको धोरबाराही हाइलाइट आजका लागि सकिएको छ। 5 बजी हामी थप विवरण सहितका समाचारहरू लिएर फेरि उपस्थित हुनेछौँ। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म पनि विदा हुने आज्ञा चाहन्छु। रेडियो धोरबाराही 103.8 MHz सुन्दै गर्नुहोला। नमस्कार।
0: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0564141100 वा dhorbarahi@gmail.com इमेल गर्नुहोस्।
3: गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा पर्यवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछ। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारो। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
4: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
6: शैलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ। बाजुन्जेल त हो नि, मान सम्मान इज्जत बढेको।
18: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ। यो जमानामा सेवा बुझ्नु पर्यो।
3: थ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछ। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारो। राष्ट्रिय आर्थिक गणना

0: खोजौला नि
1: सन्जा धनलक्ष्मी सुन चाँदी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित हरेक डिजाइनका आकर्षक गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्सिया चोकमा निस्याङ्जा धनलक्ष्मी सुन चाँदी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
2: यहाँ विभिन्न डिजाइनका गरगहना पाइन्छ, साथै खरिद बिक्री तथा साटफेट पनि गरिन्छ।
0: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेट गर्दा उचित मूल्य पाइनेछ।
2: सन्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, ढोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 9871160069, राजु विश्वकर्मा 9807172।
3: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
4: म्याडम, धुम्रपान भनेको के हो?
3: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तिजन्य पदार्थको धुवा खानु हो। सुरोट, बिडी, तमाखु, कक्कड जस्ता सुर्तिजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
4: अनि धुम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
3: धुम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, थियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
4: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तिजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
3: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तिजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
5: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश। सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कुल भुरुङ्गेमा कक्षा 11 को नयाँ भर्ना खुल्यो।
6: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कुलमा म्यानेजमेन्ट समूहमा सिमेन्ट सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
5: सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कुल, शुक्ला गण्डकी भुरुङ्गी।
6: हाम्रा विशेषताहरू:
5: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने,
6: पर्याप्त खेलकुद, अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा,
5: सुविधा सम्पन्न भवन, पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था।
6: नोट: पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीए को आधारमा 50% सम्म छुट प्रदान गरिनेछ।
5: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म। थप जानकारीका लागि 0565174779 र 9856062।
7: ए सबिना, यसको हतारमा कता हो?
8: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
7: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचाँदी पसल हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
9: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोप्राइटर सुबेदार बाजीराम सुनार र सूर्य गहत्रास, मोबाइल 9846078528 र 9908216142।
10: सधैँ पसलबाट बोरा घिसारिया छ खास।

0: तैले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाए नि हुन्थ्यो नि बुहारी।
1: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा, त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि, कति मान्छे जाँदा रहेछन्।
0: ए हो र, ल त ल।
2: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्। साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछेपानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल। फोन 0564142222 र 98560212692।
3: एउटा सानो लापरवाहीले सिङ्गो वन नै सखा भुने भयो।
4: हाम्रो वन, हाम्रो धन, डडेलोबाट जोगाउन गरौँ जतन। वनमा डडेलो लगाउने कानूनी अपराध हो। डडेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौं। वन जोगिए मात्र हामी जोगिन्छौ।
5: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: हिँड्दा हिँड्दै दुलेगोडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
1: माइली भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
0: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
1: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार, र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
2: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू:
1: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
2: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
1: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
2: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
1: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुस्रे बैङ्कको ठिक पारिपट्टि। फोन 0625903769।
3: तपाईँको संस्था, कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
1: अब चिन्ता नलिनुहोस्, शरण एन्ड सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
3: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी सर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सिट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा, साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
1: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
3: शरण एन्ड स्पेशल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै,
1: प्रोपाइटर दुर्गामान श्रेष्ठ। सम्पर्क 9843661209 र 9801421718। आजै सम्पर्क गर्नुहोस्।
4: मम्मी, भोक लाग्यो, खाजा खाम न।
5: नानु, बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर।
4: हस् मम्मी।
6: मैले सुने छोरी, ल जाम हिँड।
5: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त सस्तो किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
7: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
5: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विन्स, चिकन छोइला, पाङ्रा फ्राई, साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ, र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9008828144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
7: बीजी मोमो हाउस, दुलेगौडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
8: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ, यसो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त छन् कहाँ होला र?
9: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साठ फेर मर्मत सबै गरिन्छ नि।
8: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु, पितल, ढलोट, आल्मुनियम, सिलोट, चरेस, किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान, गृहस्थी, होटल, रेस्टुरेन्ट, समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग, प्रोप्राइटर सूर्यबहादुर बानिया, संगम बानिया। फोन 0564141142, 9856231128, 9462614726।
10: हाम्रो प्रतिबद्धता, धातुका भाँडा बर्तनको उपलब्धता।
11: ए, गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाच, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर, आफ्नो आफ्नो वन जङ्गलको आफै रक्षा गर।
12: वन डढेलो रोकथामको लागि डिभिजन वन कार्यालय तनहुँको सार्वजनिक अपील:
13: सुक्खा मौसमको कारण वन क्षेत्रमा धेरै मात्रामा सुक्खापात, पतिङ्गर, झारपात, काठ, दाउरा थुप्रिएका हुनाले सानो आगोको झिल्का सल्केमा आगो लाग्न सक्दछ। वनमा लाग्ने आगो वन डडेलो हो। वनमा डडेलो लागेमा निभाउन कठिन भई वन वन्य जन्तु धन सम्पत्ति एकैछिनमा खरानी हुन सक्छ भने समयमै होसियारी अपनाउन नसकिएमा ज्यान समेत जान सक्दछ। त्यसैले आफ्नो घर वरिपरि डडेलो नआउने गरी सफा राखौं। खेतबारीमा सुकेका घाँसपात घुरान र फोहोर पोल्दा वनमा आगो जान नदिऊ। चुरोटको ठुटा निभाएर मात्रै फालौं। वनभोज खाएपछि राम्ररी आगो निभाऊ। गोठालो जाँदा राम्रो घाँस पलाउँछ भनेर जंगलमा आगो नलगाऊ। कसै गरी अचानक वनमा आगो लागिहालेमा उपभोक्ता समूह, स्थानीय समुदाय, वन कर्मचारी र सुरक्षा कर्मीको पहलमा निभाऊ। वनमा आगो लगाउनु फौजदारी कसुर हो। कसैले वन जंगलमा आगो लगाएमा डढेका रूख बिरूवाको क्षतिको रकम भराई 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुन्छ। तपाईँ हाम्रो वरिपरि रहेका वन जंगल हाम्रो साझा सम्पत्ति भएको हुनाले वन जंगलमा आगो लागि हुन जाने कुनै पनि काम नगर्नु नगराउनु हुन डिभिजन वन कार्यालय तनहुँ सबैमा हार्दिक अपील गर्दछ।

0: हजुर सुन्नुहोस् न, छुट्टीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-076-044।
2: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
3: पसल सरेको सूचना, शुक्ला गण्डकी 4 दुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौड़ाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253919122, 98058-28008 र 98460-69246।
4: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
5: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
6: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 065-590-065, मोबाइल 98166-34372।
7: हजुर, दान गरौ।
8: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
9: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
7: त्यसैले दान गरौ, सकेको गरौ, सबैले गरौ।
8: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था शुक्ला गण्डकी आस्थान हो।
10: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बडी। अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो। बरु कहाँ जाने होला त?
11: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो। हामी पनि त्यतै जाऊ।
10: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
11: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ। फोन नम्बर 065-414-234 र 98171-56606।
2: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ट्ज।

0: थाहा संचार नेटवर्कले काठमाण्डमा तयार पारेको दिउँसो तीन बजेको थाहा खबरमा अप्सरा बोहरासँगै दिनेश जोशीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: सीमा विवादमा बेलायतको मध्यस्थता नखोजेको परराष्ट्र मन्त्री खनालको प्रस्तुति। कूटनीतिक माध्यमबाट विवाद समाधान गर्न नेपाल प्रतिबद्ध रहेको भनाई।
0: पुनः गृहमन्त्री बन्ने सुदन गुरूङको संकेत, दुई महिनासम्म तस्विर खिच्न नआउन आग्रह।
1: देशभर 18,000 बढ़ी बालबालिकामा कुपोषण भेटियो, सबैभन्दा धेरै मध्य प्रदेशमा।
0: पाकिस्तानी गृहमन्त्री र इरानी विदेश मन्त्री बीच भेटवार्ता, क्षेत्रीय सुरक्षाबारे छलफल।
1: र अमेरिकाले फुटबल टोलीका पदाधिकारीलाई भिसा नदिएको भन्दै इरानको आपत्ति।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक प्लेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-7644 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। परराष्ट्र मन्त्री शिशिर खनालले कूटनीतिक माध्यमबाट सीमा विवाद समाधान गर्न नेपाल प्रतिबद्ध रहेको बताउनु भएको छ। भारत भ्रमणमा रहनुभएका मन्त्री खनालले आज नयाँ दिल्लीस्थित नेपाली दूतावासमा आयोजित पत्रकार सम्मेलनमा नेपाल भारत बीचका सीमा सम्बन्धी समस्या वार्ता र कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल तयार रहेको बताउनु भएको हो। मन्त्री खनालले सीमा विवादमा बेलायतको मध्यस्थता नेपालले नखोजेको समेत स्पष्ट पार्नु भएको छ। खनालले नेपाल र भारतको सीमा विवादको विषयमा बेलायतको मध्यस्थता खोजेको नभई दस्तावेजहरूको पहुँचको कुरा गरेको बताउनुभयो। मन्त्री खनालले दुवै पक्ष खुल्ला हृदयका साथ संवादमा जुटे, कुनै पनि समस्या समाधान गर्न नसकिने खालको नरहेको बताउनुभयो। नेपाल अहिले साझा समृद्धिका लागि आपसी हितमा आधारित साझेदारी निर्माणमा केन्द्रित रहेको उहाँको भनाइ छ। संसदमा प्रधानमन्त्री बालेन्द्र शाहले सीमा विवादका लागि बेलायत सरकारसँग पनि कुरा गरिरहेको बताउनु भएको थियो। प्रधानमन्त्रीको विवादित अभिव्यक्तिका कारण मुलुकभित्र र बाहिर पनि तरंग सिर्जना गरेको थियो। यस विषयमा भारतले द्विपक्षीय मामिलामा तेस्रो पक्षको कुनै भूमिका स्वीकार नगर्ने बताइसकेको छ। भारत भ्रमणमा रहनुभएका परराष्ट्र मन्त्री खनाल आजै स्वदेश फर्किँदै हुनुहुन्छ।
1: पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सांसद सुदन गुरूङले फेरि गृहमन्त्री बन्ने संकेत गर्नुभएको छ। आज रासपा गोर्खाको पहिलो जिल्ला अधिवेशनमा उहाँले आफूमाथि लागेका आरोप गलत साबित हुने र आफूले सफाई पाउने बताउनु भएको हो। सांसद गुरूङले आफू फेरि गृहमन्त्री बनेमा दुई महिनासम्म तस्विर खिच्नका लागि नआउन समेत अनुरोध गर्नुभयो।
3: त्यो फेरि तपाईँको जिम्मेवारीमा उहाँहरूले इच्छाउनुहुन्छ र मलाई काबिल देख्नुहुन्छ भने म त्यो पदमा गइहालेँ भने पनि मलाई अलिकति समय दिनु म हजुर सबैजना आग्रह गर्छु। मलाई दुई महिना जतिको समय दिनु, त्यतिखेर यो फोटो खिच्ने र माला लाउने, खाता लाउने, बधाई दिने कार्यक्रमहरू नगरौँ, मन्त्रालय धाउने काम नगरौँ। दुई महिना जति मलाई समय दिनुहोला, म त्यति दिनसम्म सबै कुराहरू स्ट्याब्लिस गरिदिन्छु।
1: सांसद गुरूङले सार्वजनिक पदमा रहँदा उठेका सवालहरूको जवाफ दिन आफू पूर्ण रूपमा जिम्मेवार बनेको बताउनु भएको छ। सम्बोधनका क्रममा उहाँले रासोपाको संगठन निर्माण र आगामी नेतृत्वको कार्यशैलीका बारेमा पनि स्पष्ट धारणा राख्नुभयो। अब बन्ने जिल्ला सभापति राजधानी केन्द्रित हुन नहुने उहाँको भनाइ छ। सांसद गुरूङले आफू गृहमन्त्री हुँदा आम जनताबाट अभूतपूर्व साथ र सहयोग पाएको स्मरण समेत गर्नुभयो।
0: देशभर 18,000 बढ़ी बालबालिकामा कड़ा खालको कुपोषण भेटिएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गत परिवार कल्याण महाशाखाले सार्वजनिक गरेको तथ्याङ्क अनुसार देशभर 18,309 जना बालबालिकामा कड़ा खालको कुपोषण भेटिएको हो। छ महिनादेखि पाँच वर्ष मुनिका बालबालिकामा दीर्घ शीघ्र कड़ा खालको कुपोषण देखिएको हो। तथ्यांक अनुसार सबैभन्दा धेरै कुपोषणको समस्या मधेश प्रदेशमा देखिएको छ। मधेशका 2,83,308 जना बालबालिकामा गरिएको परीक्षण अनुसार 8,380 जनामा कड़ा खालको कुपोषण देखा परेको छ। सबैभन्दा कम गण्डकी प्रदेशमा 662 जना बालबालिकामा कड़ा खालको कुपोषण भेटिएको पुष्टि भएको परिवार कल्याण महाशाखाले जनाएको छ।
1: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सरकारले शासकीय सुधारका 100 वटा कार्यसूचीमा केन्द्रित भएर काम गरिरहेको बताउनु भएको छ। आज मन्त्रालयमा संचारकर्मी संघको भेटघाटमा उहाँले प्रधानमन्त्री बालिन्द्र शाहले उक्त कार्यसूचीमा काम गर्न निर्देशन दिएकाले त्यसलाई सम्पन्न गर्न आफूहरूको ध्यान केन्द्रित भएको बताउनु भएको हो। मन्त्री मेहताले मन्त्रालयमा धेरै सुधारका काम पूरा गर्नुपर्नेमा जानकारी रहेको भन्दै आगामी दिनमा सोही कामलाई सम्पन्न गर्न लागि पर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो। यस्तै मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाले स्वास्थ्य बीमा सुधारका लागि ऐन नै संशोधन गर्न आवश्यक रहेको बताउनु भएको छ। उहाँले सरकारले बीमा क्षेत्रमा देखिएको गुनासोहरू तत्काल सम्बोधन गर्नुपर्ने अवस्था आएको पनि बताउनु भएको छ। सचिव देवकोटाले सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई उच्च प्राथमिकता राखेको दावी गर्नुभयो। सरकारले विगतका वर्षहरूमा भन्दा उक्त कार्यक्रमका लागि दोब्बर बजेट विनियोजन गरेकाले स्वास्थ्य बीमा कार्यक्रम सुधारमा फड्को मार्ने अवस्था रहेको उहाँको जिकिर छ।
0: कोशी प्रदेशका मुख्यमन्त्री हेमन्त कुमार कार्कीले 2 दिने विदा नीतिबारे फेसबुक मार्फत सुझाव माग गर्नु भएको छ। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थ भएको र आपूर्ति असहज भएपछि पालिन शाह नेतृत्वको सरकार गठन भएलगत्तै गएको चैत 22 गतेदेखि शनिबार र आइतबार गरी 2 दिन सार्वजनिक विदा दिने निर्णय कार्यान्वयनमा आएको थियो। यो व्यवस्था लागू भएपछि कतिपय स्थानीय तहले यसलाई अस्वीकार गर्दै साबिककै व्यवस्था अनुसार कार्यालय सञ्चालन गरे पनि अधिकांश सरकारी कार्यालय र स्थानीय तहले यसको पालना गरेका थिए। तर आज मुख्यमन्त्री कार्कीले नै 2 दिन सार्वजनिक विदा दिने निर्णय कार्यान्वयन गर्ने वा हटाउने भन्ने बारे सरकारवालाहरूसँग सुझाव माग गरेपछि 2 दिने विदा कटौती हुने सम्भावना बलियो बनेको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
4: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
5: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
6: सुरक्षा घरको साथ जीवनभर।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्क होम डिशो खुशीको कनेक्शन
1: यो हो थाहासंचार नेटवर्क समयको आवाज समयको आवाज
2: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
3: अब बाँकी समाचार। नेपालको प्राय पहाड़ी क्षेत्रमा बढ़ी पाइने काँडे भ्याकुर चरा पहिलो पटक मध्य प्रदेशमा पनि फेला परेको छ। समुद्री सतहदेखि 443 मिटरको उचाइमा रहेको चुरे वन क्षेत्र पर्ने 12 जीतपुर सीमा उपमहानगरपालिका 22 दुधौरा खोला नजिकै उक्त चरा फेला परेको हो। चराविद हटन चौधरी र सूरज बरालले चरा अवलोकनका क्रममा यही जेठ 21 गते दुधौरा खोलाको पूर्वी शाखा खोला किनारमा यस चराको अभिलेख गर्नुभएको नेपाल पंक्षीविद संघले जनाएको छ। उचाइका दृष्टिकोणले यो हालसम्मकै सबैभन्दा कम उचाइमा काँडे भ्याकुरको पहिलो अभिलेख गरिएको हो। नेपाल पंक्षीविद संघ र मिथिला वाइल्ड लाइफ ट्रस्टको संयुक्त सहकारीमा हाल मध्य प्रदेशका 8 जिल्लामा चरा सर्वेक्षणको काम भइरहेको छ। अब 12 जिल्लामा पनि चरा फेला परेसँगै यसको भौगोलिक फैलावट नेपालका 7 प्रदेशमा पुष्टि भएको छ।
2: चरको मूल्य वृद्धि र निर्माण सामग्रीको चरम अभावका कारण रोकिएको नागढुङ्गा मोगलिन सड़क खण्ड विस्तारको काम पुनः शुरू भएको छ। राजधानी काठमाडौँको मुख्य लाइफ लाइन मानिने नागढुङ्गा मुगलिन सड़कको विस्तारको जिम्मा पाएको शर्मा एण्ड कम्पनीका डाइरेक्टर सौरभ शर्माले निर्माणका लागि अत्यावश्यक बिटुमिन ल्याइसकेको र काम पुनः शुरू गरिएको जानकारी दिनुभयो। पश्चिम एशियामा जारी द्वन्दका कारण चरको मूल्य वृद्धि भएको र भारतबाट ल्याइने बिटुमिन अभाव भएको भन्दै निर्माण कार्य प्रभावित बनेको थियो। यसबीच निर्माण व्यवसायीहरूले भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सा लगायतलाई भेटेर चरको मूल्य वृद्धिका कारण परेका समस्या समाधानका लागि सहजीकरण गरिदिन आग्रह गरेका थिए। मन्त्री लम्सालले मूल्य समायोजनको आश्वासन दिएपछि निर्माण कार्य थाल्न निर्माण व्यवसायी तयार भएका हुन्।
3: अब अन्तर्राष्ट्रिय समाचार। पाकिस्तानका गृहमन्त्री मोहसिन नकवीले इरानका विदेश मन्त्री अब्बास अराघतीसँग तेहरानमा भेटवार्ता गर्नुभएको छ। अमेरिका र इरान बीच कायम युद्ध विरामलाई मजबूत बनाउने प्रयास जारी रहेका बेला पाकिस्तानका विशेष दूत तथा गृहमन्त्री नकवीले आज इरानका विदेश मन्त्री अराघतीसँग तेहरानमा भेटवार्ता गर्नुभएको हो। इरानी अर्धसरकारी समाचार संस्था तस्मीनका अनुसार दुवै नेताबीच क्षेत्रीय सुरक्षा अवस्था, अमेरिका इरान सम्बन्ध र जारी शान्ति प्रक्रियाबारे छलफल भएको छ। पाकिस्तानले अप्रेल महिनादेखि लागू भएको अमेरिका इरान युद्ध विरामलाई दीर्घकालीन बनाउन दुवै पक्षबीच मध्यस्थकर्ताको भूमिका निर्वाह गर्दै आएको छ।
2: अब खेल समाचार। इरानको फुटबल महासंघले सन् 2026 विश्वकप प्रतियोगिता अघि राष्ट्रिय फुटबल टोलीका केही व्यवस्थापकीय तथा कार्यकारी अधिकारीहरूलाई अमेरिकी प्रवेशाज्ञा भिजा नदिइएको भन्दै कड़ा आलोचना गरेको छ। महासंघले आफ्ना आधिकारिक वक्तव्य मार्फत अमेरिकी कदमलाई खेल भावना विपरीत र पूर्ण रूपमा राजनीतिक प्रेरित तथा अन्तर्राष्ट्रिय खेलकुद कानूनको मर्म विपरीत भएको जनाएको छ। महासंघका अनुसार राष्ट्रिय टोलीसँग सम्बन्धित व्यवस्थापकीय प्राविधिक र प्रशासनिक तथा सहयोगी कर्मचारीहरू प्रतियोगिताको तयारीका लागि अत्यावश्यक रहेकाले उनीहरूलाई भिजा उपलब्ध गराइनु आवश्यक रहेको बताएको छ। इरानले यस विषयलाई अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफा समक्ष पनि उठाएको जनाएको छ। महासंघले प्रतियोगितामा सहभागी टोलीका आवश्यक अधिकारीहरूको भिजा सुनिश्चित गराउने जिम्मेवारी फिफाको समेत रहेको उल्लेख गरेको छ। इरानी फुटबल महासंघले आयोजक राष्ट्रको यो कदमलाई विभेदपूर्ण र लक्षित व्यवहारको संज्ञा दिएको छ। यद्यपि अमेरिकाले इरानी राष्ट्रिय टोलीका खेलाड़ीहरूका लागि आवश्यक भिजा प्रक्रिया सम्पन्न भएको जनाएको छ। दिउँसो 3 थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
3: सीमा विवादमा बेलायतको मध्यस्थता नखोजेको परराष्ट्र मन्त्री खनालको प्रस्तुति, कूटनीतिक माध्यमबाट विवाद समाधान गर्न नेपाल प्रतिबद्ध रहेको भनाई,
2: आफू पुनः गृहमन्त्री बन्न लागेको सुदुन गुरूङको संकेत, 2 महिनासम्म तस्वीर खिच्न नआउन आग्रह,
3: देशभर 18,000 बढ़ी बालबालिकामा कुपोषण भेटियो, सबैभन्दा धेरै मध्य प्रदेशमा।
2: पाकिस्तानी गृहमन्त्री र इरानी विदेश मन्त्री बीच भेटवार्ता, क्षेत्रीय सुरक्षाबारे छलफल।
3: र अमेरिकाले फुटबल टोलीका पदाधिकारीलाई भिसा नदिएको भन्दै इरानको आपत्ति।
2: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। अप्सरा र दिनेश बिदा हुन्छौ, नमस्कार।
4: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।
5: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
6: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
5: बीपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
6: ए ल ल,
7: तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बीपी चोक,
5: प्रोपाइटर ठान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925।
8: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
6: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
8: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
9: ल, किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनु हुन्न त?
10: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
9: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो, खेरको चिन्ता लिनु भएको छ यो दिदीले?
11: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनु पर्छ।
9: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
12: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनि स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार, साङ्लीला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
11: प्रोपाइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 98560 66136 र 98151 66136।
12: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
6: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्नल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
12: ओके, ल डन।
6: हजुर, सिग्डेल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
12: यहाँ जानुहोस्।
11: प्रोपाइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 98560 66136 र 98151 66136।

0: एनुका साथै मायाको चिनो कप मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका पुस्तक कार्यालयका कागज पत्रहरू छाप भिजिटिङ कार्ड परिचय पत्र रजिस्टर ब्याच स्टिकर बिल भरपाई पासबुक ब्रोसर तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
1: प्रोप्राइटर गोविन्द सिग्देल फोन 9855628543 र 9847000787।
2: तपाईं घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्। प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट। विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
3: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटफिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
2: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
4: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागंजकी 2 काछे पानी तनहुँ। प्रोप्राइटर रमेश भुजेल, फोन 9855328475 र 9801132475।
5: आज पनि भाटो आयो के हो कि तिम्रो पारा, राम्रोसँग खाना बनाउन आउँदैन?
6: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भो।
5: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
6: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्यारे? दुले गाउँको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ अरे, हो त्यही जाने हो?
2: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
3: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा। प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9855638507। कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 9846618817।
7: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
8: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल।
7: ओम प्रोसर आभूषण सुनचाँदी पसल, दुलेगौडा भित्री बजार।
2: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसर आभूषण सुनचाँदी पसल, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार। प्रोप्राइटर भुज बहादुर सुनार।
4: मोबाइल 9808535537 र 9806615869।
3: योइतोको थेदिमु रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
7: तपाईको घर आँगनमा घन्किने मादलुका ताल सँगै वनपाखा मेलापात, उकाली ओरालीमा सुसेलिने भाकाहरू, हाम्रै मौलिकपन बाँसुरीको धुन सँगै मौलिक संस्कृतिको पहिचान जोगाउने क्रममा कार्यक्रम ओम प्रोसन आभूषण लोक सुसेली
2: मात्र रेडियो ढोरबाराही 103.8 मेगाहर्जमा हरेक दिन दिउँसो 3:15 करिब 4 बजेसम्म प्रायोजक ओम प्रसन्न आभूषण सुनचाँदी पसल, दुलेगौडा 4 भित्री बजार। मोबाइल 9808535537।
3: आकर्षक सुनचाँदीको गहना, नारीको चाहना।

हुनेछ। रेस कार्यक्रमलाई प्रायोजक गरिएको छ ओम प्रसन्नाभूषण सुनचाँदी पसलले। यो पसल दुलेगोडाको भित्री बजारमा रहेको छ। यदि सुनचाँदी सम्बन्धी थप सेवाहरू चाहिएमा, कारोबारहरू पनि गर्नु परेमा, त्यस पसलबाट पनि कारोबारहरू यहाँले गर्न सक्नुहुनेछ। र आजको श्रृंखलामा रहेर आइतबारको दिनमा रहेर रोजाईको गीत संगीतलाई कार्यक्रम स्थान दिनेछौ। र श्रोता साथी 0415140000 बाटो भएर लोक भाकाहरू सुन्नको लागि कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ, कल गर्न सक्नुहुनेछ भने कार्यक्रमको पहिलो सांगीतिक कोशी सुरुमियारको लागि एउटा निकै नै सुमधुर भाकालाई राख्न तर्फतिर लागिरहेको छु। चर्चित भाका रहेको छ, गीतको बोल रहेको छ, न्याउली बनाईमा स्वीकार्नुहोला।

दर्शन नमस्ते नमस्कार स्वागत छ कार्यक्रम ओम प्रतिनावसन डोलसचिलीको प्रतीक्षा गरी बस्नुहुने तपाईँ सम्पूर्ण साथीहरूमाझ म कार्यक्रम प्रस्तुता श्रिया गुरुङ कार्यक्रममा उपस्थित भइसकेकी छु। कार्यक्रममा फेरि पनि एउटा अर्को रमाइलो श्रृंखलाको साथमा भने तपाईँले हामीलाई रेडियो ठोबाराही 103.5 मेगाहर्ज अन्तमनको आवाज साथै www.radiothobarahi.com.np लगइन गरेर पनि विश्वभरिकै साथ हामीलाई एकैसाथ सुन्न सक्छ।

0: हजुर श्रोता साथी न्याउली बनाईमा सुमधुर भाकालाई पनि कार्यक्रम स्थान दिइसकेको छु भने पके पनि हाम्रो सम्पूर्ण श्रोता साथीहरूले कार्यक्रममा मिठो भाकालाई सुनिराख्नु भएको छ होला र 0541 40 40 00 बाटो भएर कार्यक्रममा आउन सक्नुहुनेछ। कार्यक्रममा आफूलाई सुन्न मन भएको रोजाईको गीत संगीत सुन्नको लागि भने अहिलेको लागि भनेको साथी हुनुहुन्छ। हेलो नमस्ते हजुर। नमस्ते नमस्कार, चन्द्रजी बोल्दै हुनुहुन्छ अनि आज कुन चाहिँ भाका सुन्न चाहनुहुन्छ त नि चन्द्रजी?
1: हजुर मलाई यो हिमचुलीमा घाम लाग्यो घमाइलो भन्ने बताइदिनु न।
0: हिमचुलीमा घाम लाग्यो घमाइलो भन्नुहुन्छ
1: हजुर।
0: सुन्छ चन्द्रजी हजुरको रोजाईको गीतलाई केही क्षणमा स्थान दिन्छु भने अहिलेको लागि भने चाहिँ हामी छुट्टिन्छौँ है त। सुन्छ नमस्ते हजुर, वहाँ बोल्दै हुनुहुन्थ्यो चन्द्रजी मान्द्रीदेखि बोल्दै हुनुहुन्थ्यो निकै नै सुमधुर भाका उहाँले रोज्नु भएको छ र पक्कै पनि यहाँको रोजाईको भाकालाई कार्यक्रम स्थान दिने नै छु भने यहाँहरू भने आउन सक्नुहुनेछ 0541 40 40 00 बाटो भएर भने उहाँको रोजाईको गीतलाई कार्यक्रममा केही क्षणमा स्थान दिनेछु र अहिलेको लागि भने मानुङ कोटैमा गीतको बोल राखिरहेको छु भने स्वीकार्नुहोला है त।

हजुर श्रोता साथी मानुङ कोटैमा गीतको बोललाई पनि कार्यक्रममा स्थान दिइसकेको छु र पक्कै पनि हाम्रो सम्पूर्ण श्रोता साथीले सुमधुभागालाई सुन्नुभयो होला र श्रोता साथी अहिलेको लागि भने कार्यक्रममा ढिला नगरिकन हाम्रो चन्द्रजीको रोजाएको गीतलाई कार्यक्रममा स्थान दिनतर्फ लागिरहेको छु निकै नै सुमधुभागा उहाँले रोज्नु भएको छ पुरानो भाका पनि रहेको छ रामचन्द्र काफ्लेको आवाजमा सजिएको हिउँचोलीमा घाम लाग्यो घमैलो सुमधुभागा रहेको छ भने स्वीकार्नुहोला र आउँदै गर्नुहोला 0.45 1.45 0.0 को बाटो भएर हैका

0: हजुर सधैँ साथी, यो मिठो भाकालाई पनि कार्यक्रम स्थान दिइसकेको छु। हिमचुलीमा घाम लाग्यो खमैलो सुमधुर भाका रहेको थियो र श्रोता साथीको रोजाईको भाका पनि रहेको थियो भने पगे पनि यहाँले पनि सुन्नुभयो होला। र त्यसै गरी श्रोता साथी आउन सक्नुहुनेछ शून्य पछि सुन्नेको बाटो भएर कार्यक्रममा आफूलाई सुन्न मन भएको रोजाईको गीत संगीत सुन्नको लागि भने अहिलेको लागि भने कार्यक्रममा फेरि पनि कोही साथी लाइनमा हुनुहुन्छ। हेलो नमस्ते हजुर। हेलो नमस्ते हजुर। नमस्ते नमस्कार, कहाँदेखि कसको आवाज सुन्दैछु होला? आफू कसरीदेखि को बोल्दै हुनुहुन्छ होला? ऋषिरामजी बोल्दै हुनुहुन्छ है? हजुर। अनि आज कुन चाहिँ भाका सुन्न चाहनुहुन्छ त नि यहाँले?
1: मलाई भगवान् सुमन मल्ल र टिका सानीको त्यो रात्रि बसमा घुम्ती कति भन्ने?
0: रात्रि बसमा घुम्ती भन्नुहुन्छ है? सुन्छ हजुरको रोजाईको गीतलाई एकैछिनमा स्थान दिन्छु र अहिलेको लागि भने चाहिँ हामी छुट्टिन्छौँ है त। हुन्छ बाई बाई। हजुर उहाँ बोल्दै हुनुहुन्थ्यो, आफू कसरीदेखि ऋषिरामजी बोल्दै हुनुहुन्थ्यो, निकै नै सुमधुर भाका उहाँले रोज्नु भएको छ र पगे पनि श्रोता साथी यहाँको रोजाईको गीतलाई त कार्यक्रममा स्थान दिने नै छु भने अहिलेको लागि भने कार्यक्रममा केही क्षणको लागि मेरो रोजाईको भाकालाई राखिरहेको छु र पुनः यहाँको रोजाईको गीतलाई स्थान दिन्छु भने अहिलेको लागि भने माया मह गीतको बोललाई राखिरहेको छु। स्वीकार्नु होला है त।
2: आउनु न भाइ।

हजुर श्रोता साथी, यस मधुपाकालाई पनि कार्यक्रम स्थान दिइसकेको छु भने अहिलेको लागि भने कार्यक्रममा ढिला नगरिकन हाम्रो श्रोता साथीको रोजाईको गीतलाई स्थान दिनतर्फतिर लागिरहेको छु। र आफू कसरीदेखि ऋषि रामजी हुनुहुन्थ्यो, उहाँले यस मधुभाका रोज्नु भएको छ। त्यसै गरी सुप्रिम मल्ल र टिका सानुको आवाजमा सजिएको सुमधु भाकर भएको छ, स्वीकार्नुहोला।

हजुर श्रोता साथी, यो मिठो भाकालाई पनि कार्यक्रममा स्थान दिइसकेको छु र पक्कै पनि हाम्रो सम्पूर्ण श्रोता साथीहरूले कार्यक्रममा सुमधुर भाकालाई सुनिराख्नु भएको छ होला। र श्रोता साथी, अहिलेको लागि भने हामी कार्यक्रमको अन्त्य अन्त्यतर्फ पनि आइसकेका छौँ र कार्यक्रमको हाम्रो निश्चित समय पनि सकिने बेला भइसकेको छ। र त्यसै गरी जाँदा जाँदै कार्यक्रममा फेरि पनि एउटा अर्को सुमधुर भाकालाई राखिरहेको छु भने त्यसै गरी श्रोता साथी, अहिलेको लागि भने रेशम गीतको बोललाई राखिरहेको छु। प्रकाश दुधराज र मिलिना राईको आवाजमा सजिएको यस सुमधुर भाकालाई राख्दै आजको श्रृंखलाबाट म कार्यक्रम प्रस्तुत श्रिया गुरुङ यहाँ पाँचबाट विदा हुने आज्ञा चाहन्छु। नमस्ते, नमस्कार, हैता।

0: अफिसबाट अमित सरको फोन।
1: पछि कल ब्याक गर्छु।
2: सरी भगवान्, आज पनि ढिला भयो।
3: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु। आफ्नो सबै अलमल भरेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
4: मंगल दीप अगरबत्ती सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
5: आधिकारिक विक्रेता थापा सप्लायर शुक्ला गण्डकी साथ सेरा प्रोप्राइटर राजबहादुर थापा। मोबाइल 9856202779।
6: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
7: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
5: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अण्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065। मोबाइल 9816634372। दिस इज रेडियो ढोर बाराही 103.8 MHz।
8: स्टुडियो अहिले दिउँसोको 4 बज्यो।
9: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार। मोबाइल 9816595301।

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: बाल विद्या मन्दिर माध्यमिक विद्यालय बीबीएम शुक्लागण्डकी नगरपालिका चार दुलेगौंडा तनहुँको कक्षा एघारको नयाँ भर्ना सम्बन्धी सूचना
2: शुक्लागण्डकीमा नै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरमै महत्वपूर्ण र व्यावसायिक विषयको रूपमा परिचित होटल म्यानेजमेन्ट अध्यापन गराउन सफल यस स्कूलमा होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट ग्रुपमा नयाँ भर्नाका लागि धमाधम फारम वितरण भइरहेको छ।
3: दक्ष शिक्षक, शान्त शैक्षिक वातावरण, प्रयोगत्मक सिकाई, छात्रवृत्ति, यातायात लगायतका सुविधा रहेको यस स्कूलमा आजै भर्ना भएर आफ्नो सिट सुरक्षित गर्नुहोस्।
2: थप जानकारीका लागि बिहान 6 बजेदेखि अपरान्न 5 बजेसम्म विद्यालय प्रशासन वा फोन 0564142585, मोबाइल 9856035497 र 9856034385 सम्पर्क गर्न सकिनेछ।
3: प्रधानाध्यापक एवं बाल विद्या मन्दिर माध्यमिक विद्यालय शुक्लागण्डकी चार दुलेगौंडा तनहु।
4: हजुरबाले, आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो। मेरै आँखा पोलेर हेर्नै भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने, चस्मा पनि रोजी रोजी कहाँ पाइन्छ होला त?
5: अब चिन्ता नलिनुहोस्। आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ।
6: साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ।
5: ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र दुलेगौंडा, प्रोप्राइटर दिव्या मल्ल ठकुरी 9508501422, दिपेश मल्ल ठकुरी 9508501420,
6: दीप मल्ल ठकुरी 9460415530।
7: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
3: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत
8: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन आगामी असार 13 गते शनिवार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ।
3: सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श दिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछ।
7: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्लागण्डकी चार दुलेगौंडा, फोन 0564142533, मोबाइल 9868168187।
9: खै जन्म दर्ता दिनुहोस् त।
10: जन्म दर्ता गरेको छैन नि म्याडम।
9: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
10: हो र, मलाई त थाहा नै थिएन म्याडम।
9: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
10: पहिला कसैले भनेन
11: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
12: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
11: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
12: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
13: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
14: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
13: ल ल, फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
14: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
15: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौंडाको सबैभन्दा पुरानो होलसेल पसल,
16: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
17: ग्राहकको चाहना नै हाम्रो सन्त।
8: पदुष्टी जयसवाल कस्मेटिक पसल दुलेगौड़ा भित्री बजार।
15: हमी कहाँ कस्मेटिक तथा पार्लर का संपूर्ण सामान सुपथ मूल्य में पाइन का साथ ही होलसेल तथा खुद्रा मूल्य में बिक्री कर
8: प्रोपाइटर निरंजन प्रसाद जयसवाल फोन 9841612220।
16: कहाँ जाने?
17: सिधे मयम चिसा पानी बाट काठमाडौँ बाट
16: मयम चिसा पानी अनि बीचमा नझर्ने।
17: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयम चिसा पानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
16: ए हो र, यस्तो सुविधा पनि आइसक्यो र जाम जाम।
8: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोपाइटर रामचन्द्र महत 9841616878 र दुलेगौड़ा ढोरफिर्दी छाब्दी देउराली साखे हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत 9225552663।
18: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम
8: जी सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोपाइटर रामचन्द्र महत 9841616878 र दुलेगौडा ढोरफिर्दी छाब्दी देउराली साखे हुँदै मग्याम चिसा पानी।

0: पहिले भीमसेन मन्दिर दुलेगौड़ाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253919122 98058 र 98460976246।
1: This is Radio Dhorbarahi 103.8 MHz.

0: ल न हो छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ।
1: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र, यही युनाइटेड सप्लायर्समा छँदैछ नि।
0: बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि।
1: त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्।
2: हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट पाइन्ट, स्कूल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम, साडी, लेगिस, टप्स, कुर्ता सुरुवाल र थाङका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ, साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ।
3: सम्पर्क युनाइटेड सप्लायर्स, दुलेगौड़ा हेल्प चोक, प्रोप्राइटर कृष्णराज पण्डित, फोन 065414008।
4: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082, अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
5: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
6: सूर्योदय इंग्लिश बोर्डिंग स्कूल भुरुङ्गेमा कक्षा 11 को नयाँ भर्ना खुल्यो।
7: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कूलमा म्यानेजमेन्ट समूहमा सीमित सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
6: सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कूल शुक्ला गण्डकी छ भुरुङ्गी।
7: हाम्रा विशेषताहरू
6: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने,
7: पर्याप्त खेलकुद, अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा,
6: सुविधा सम्पन्न भवन, पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था।
7: नोट, पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीए को आधारमा 50% छुट प्रदान गरिनेछ।
6: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म। थप जानकारीका लागि 065-571-479 र 98-560-62-265।
8: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
9: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
8: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाथे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 98510-88461 र सिजन गुरुङ 97045-40900।
10: यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा नेपाल आर्मी हस्पिटल तथा पद्मा नर्सिङ होम पोखरामा कार्यरत वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, थाइराइड तथा सुगर रोग विशेषज्ञ डाक्टर सुदर्शन सुवेदी आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूलाई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
11: उपचार हुने रोगहरू
10: उच्च रक्तचाप, मुटु रोग, छाती दुख्ने, पोल्ने, जोडले धड्कने,
11: पुरानो ग्यास्ट्रिक, कलेजोको समस्या, मधुमेह,
10: लामो समयदेखिको रुखा खोकी, सास फेर्न गाह्रो हुने, दम,
11: दिसा पिसाब एवं पेटको समस्या,
10: तौल घटबड हुने वा थाइराइडको समस्या,
11: लामो समयदेखिको टाउको वा मांसपेशीको दुखाइ, ज्वरो जस्ता समस्याहरूको चेकजाँच, उपचार तथा परामर्श सँगै दुलेगौडामा नै पहिलो पटक वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक भिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा उपलब्ध रहेको छ।
10: दैनिक ईसीजी, गुणस्तरीय ल्याब तथा फार्मेसी सेवाका लागि पनि हामीलाई सम्झनुहोस्।
11: वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौडा तनहुँ।
10: फोन नम्बर 065414233 र 98678-61887।
12: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
13: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई रु 1,00,000 सम्म को उपचार सहुलियत कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
12: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि रु 10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
13: सेवा लिने क्रममा चाहिने जानकारी
12: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
13: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
12: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
13: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-552-493-552-494-582-778।
14: सबैले दीपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
15: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
14: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका दिपा। ए दिपा यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
15: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
14: ए त्यसो भए त म गइहाले,
15: चिया त पिएर जाऊ,
14: अहिले हतार छ पछि आउँदै गरौँला है।
16: दीर्घायु फर्निचर सोरुम,
15: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
17: एभरेस्ट स्टील र नेपालको नम्बर 1 कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9840-61268 र 9850-60268।
18: ए बुढी तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
19: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
18: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्पोस्टोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
19: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
20: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
21: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
20: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9850-60-33-398 र 9845-10-950।
22: आहा कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
23: दिदी पनि नमजाल झुक्किनु भएछ नि, हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
24: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 065-590-065, मोबाइल 9816-34-372।
25: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

अब मुटुरोगको उपचारका लागि ठूलो राहत नेपाल सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत अब पोखरा स्थित गण्डकी मेडिकल कलेजले पनि मुटुरोग भएका बिरामीहरूका लागि 2,00,000 रुपियाँ सम्मको उपचार बीमा सुविधा प्रदान गर्न थालेको छ। गण्डकी मेडिकल कलेज पोखरा विश्वसनीय सेवा अनुभवी चिकित्सक र आधुनिक उपचार सुविधा सहित गण्डकी मेडिकल कलेज जनताको स्वास्थ्यका लागि समर्पित।

0: मेटली स्टील फन पर का सब सामान साइनी कत्ती मजा एक ठाव मतार जालिनी पाइनी।
1: हजुर, सबै सामान पाइने एउटै ठाउँ ओम भगवती मेटल एन्ड स्टील उद्योग।
2: हामी कहाँ सटर, च्यानल गेट, ट्रस्ट निर्माण, ट्याङ्की स्ट्यान्ड, फलाम र स्टीलका रेलिङ, घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल, स्टीलका सम्पूर्ण सामानहरू, खेलौना, कुर्सी, टेबल, बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बाल बालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्।
1: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार, घर जग्गा, विद्यालय, संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
2: प्रोप्राइटर ओमकार नागिला, सम्पर्क 9856601013, 9867279794।
3: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
4: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
3: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पोन,
4: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
3: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
4: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेर्चन,
3: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री। टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठफेर पनी। प्रोपाइटर बाजीराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
5: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार।
1: धोरबाराही हाइलाइट्सको साथमा
6: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस दुलेगौडा बीपी चोक,
1: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्। सम्पर्क 9841549304।
7: नमस्कार, रेडियो ढोरबाराही 103.8 मेगाहर्जको साझा 5 बजेको ढोरबाराही हाइलाइट्समा श्रीया गुरुङको स्वागत छ। अब समाचारहरू सुन्नुहोस्। पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा नेता सुदन गुरूङले राजनीतिमा प्रतिपक्षीय दलहरूले विरोध मात्र गर्ने प्रविधि अन्त्य हुनुपर्ने बताउनु भएको छ। रासोपा गोर्खाको प्रथम जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रमलाई आज सम्बोधन गर्दै वहाँले राम्रो कामलाई प्रतिपक्षले पनि सहयोग गरेर अघि बढ़नुपर्ने बताउनु भएको हो। पूर्व गृहमन्त्री गुरूङले देश बनाउन सबै मिलेर अघि बढ़नुपर्ने भन्दै रासोपा देश बनाउन आएको पार्टी भएको उल्लेख गर्नुभएको हो। वहाँले निर्वाचनमा आफूले गरेको वाचा पत्र पूरा गरेरै छोड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। पूर्व गृहमन्त्री गुरूङले निर्वाचन क्षेत्रका जनताको समस्यालाई समाधानका लागि छिट्टै सचिवालय स्थापना गरेर काम गर्ने वहाँको भनाइ रहेको छ। जिल्लामा बजेट नपरेको गुनासो आफूलाई पटक पटक आएको भन्दै वहाँले आफ्नो थाल कति छ भनेर हेर्दा अरूको थालको घट्यो कि घटेन भनेर पनि हेर्नुपर्ने बताउनु भएको हो। राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय ऊर्जा विभाग प्रमुख एवं तनहुँ क्षेत्र नम्बर 2 का सांसद श्री राम न्यौपानेले रासोपालाई असफल हुने छूट नरहेको बताउनु भएको छ। रासोपा तनहुँ जिल्ला समितिको आज आयोजित प्रथम अधिवेशनलाई सम्बोधन गर्दै वहाँले देशको ठूलो शक्ति रासोपामाथि जनताको आशा र भरोसा रहेकाले यो पार्टीलाई असफल हुने छूट नरहेको उल्लेख गर्नुभएको हो। न्यौपानेले विगतका सरकार आफ्नै झगडाबाट अपदस्थ भएको चर्चा गर्दै करिब दुई तिहाई नजिक रहेको वर्तमान सरकारलाई अन्य शक्तिबाट भन्दा आफ्नैबाट खतरा रहेको बताउनु भएको हो। देश परिवर्तन गर्ने संकल्प बोकेर जन्मिएको राष्ट्रपालाई बलियो शक्तिका रूपमा विकास गर्दै अगाडि बढ्नुपर्ने अहिलेको आवश्यकता रहेको बताउँदै वहाँले पार्टी भित्र सहमति र सहकार्यलाई सधैँ निरन्तरता दिनुपर्ने चर्चा गर्नुभएको छ। सांसद न्यौपानेले जुन आशा भरोसाका कारण राष्ट्रपालाई करिब 52 लाख मत प्राप्त भएको छ, विगतबाट पाठ सिकेर अगाडि बढ्दै जनताको भरोसालाई गन्तव्यमा पुर्याउनु पर्ने बताउनु भएको हो। राष्ट्रपाल गण्डकी प्रदेशका प्रवक्ता शंकर पन्तले पार्टीमा को पहिला आयो को पछि आयो भन्ने कुरा ठूलो नभएको बताउँदै संगठनलाई बलियो बनाउनु अहिलेको प्रमुख माग रहेको बताउनु भएको हो। सभापति विश्व बास्तोलाको अध्यक्षतामा आयोजित कार्यक्रममा रासोपा तनहुका संस्थापक सभापति विकास सिक्देल, क्षेत्र नम्बर 2 का संयोजक सुन्दर बस्याल, 1 का सचिव राशी शशी रूपा खेती, व्यास नगर सभापति चुडामणि दाहाल, शुक्लागंजकी नगर सभापति हरिबहादुर खड्कार लगायतले पार्टीभित्र एकता र सहकार्यको आवश्यकता औलाउनु भएको हो। भानु नगरपालिकाले उपभोक्ता समितिबाट गराउनु पर्ने कार्य तेस्रो पक्षबाट गएर 41 लाख अनियमित गरेको खुलेको छ। सार्वजनिक खरिद नियमावली 2064 नियम 97(9) अनुसार उपभोक्ता समितिहरूलाई मेसिन औजार उपकरणको आवश्यक नपर्ने श्रममूलक कार्यको जिम्मेवारी दिनुपर्ने व्यवस्था रहेको छ। उपनियम 10 मा उपभोक्ता समितिसँग सम्झौता भई तोकिएको कार्य उपभोक्ता समिति आफैले गर्नुपर्ने र कुनै निर्माण व्यवसाय सब कन्ट्राक्टरबाट गराउन नपाइने उल्लेख गरिएको छ। पालिकाले उपभोक्ता समितिसँग सम्झौता गरी गराइएका कार्यहरू उपभोक्ता समिति आफैले नगरी निर्माण व्यवसाय मार्फत गराउने गरेको खर्चका बिल भरपाईहरूबाट देखिन आएको छ। पूर्वाधार विकास मन्त्रालयले गरेको अध्ययन अनुसार विद्युतीय सवारी साधन ईभीको थप प्रवर्तनका लागि देशभर कम्तीमा 10,000 चार्जिङ स्टेशन बनाउनु पर्ने देखिएको छ। मन्त्रालयले गरेको नेपालमा ईभी प्रवर्तनका लागि अवसर, चुनौती र सम्भावना सम्बन्धी अध्ययन प्रतिवेदनले देशभर 10,000 चार्जिङ स्टेशन निर्माण गर्नुपर्ने जनाएको हो। हाल देशभर कुल 1,000 चार्जिङ स्टेशन सञ्चालनमा रहेका छन्। अधिकांश स्टेशन विद्युतीय सवारी साधनका आधिकारिक विक्रेताले सञ्चालन गर्दै आएका छन्। अधिकांश स्टेशन काठमाडौँ, पोखरा, भरतपुर लगायत मुख्य शहर क्षेत्रमा केन्द्रित रहेका छन्। मन्त्रालयका सहसचिव कृष्ण राज पन्थ संयोजक रहेको कार्यदलले तयार पारेको प्रतिवेदन अनुसार चार्जिङ पूर्वाधार, ब्याट्रीको लागत, सड़क पूर्वाधार, ब्याट्रीको पुनः उपयोग र डिस्पोजललाई चुनौतीका रूपमा दर्शाएका छन्। त्यसैगरी दक्ष जनशक्ति र अन्तर्राष्ट्रिय अनुभव, निजी क्षेत्रको सीमित सहभागिता, सीप विकासको अभाव, सवारी साधनका पार्ट्सको आयातमा रहेको निर्भरतालाई चुनौतीका रूपमा देखाएका छन्। उच्च शुरूआती लागत र न्यून पुनः बिक्री मूल्य, सवारी साधनको गुणस्तर, योग्य चालकको अभाव, ठूला सवारी तथा मालवाहक सवारीका रूपमा विद्युतीय सवारीको प्रयोग हुन नसक्नुलाई चुनौतीका रूपमा लिएको छ। पोखरा महानगरपालिकाले बस पार्क क्षेत्रभित्र सञ्चालनमा रहेको सहर आधारभूत विद्यालय आधुनिक र व्यवस्थित रूपमा नयाँ बस्तीमा स्थानान्तरण गर्ने भएको छ। बस पार्क क्षेत्रमा बसोबास गरिरहेका सुकुम्बासी परिवारलाई महानगरले निर्माण गर्ने संयुक्त आवासमा स्थानान्तरण गर्ने योजना अनुसार विद्यालयलाई पनि सोही क्षेत्रमा सार्न लागिएको हो। महानगरका मेयर धनराज आचार्यका अनुसार बस पार्क क्षेत्रका सुकुम्बासी टोलहरूलाई व्यवस्थित रूपमा नयाँ बस्तीमा बसाउने स्पष्ट योजना अगाडि बढ़िसकेको छ। विद्यालयको भविष्यलाई लिएर नागरिक र सरकारवालाहरूबाट व्यक्त चासोप्रति ध्यानकर्षण भएको जनाउँदै उहाँले यसलाई महानगरको दीर्घकालीन योजनाको रूपमा व्याख्या गर्नुभएको छ। यस योजनाको पूर्व तयारी स्वरूप नै गत फागुनमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा सो विद्यालयमा रहेको मतदान केन्द्रलाई परिवर्तन गरिएको उहाँले जानकारी दिनुभएको हो। उक्त मतदान केन्द्रलाई पोखरा बहुमुखी क्याम्पसमा सार्ने काम कुनै आकस्मिक निर्णय नभएको उहाँले स्पष्ट पार्नुभएको हो। पोखरा बस पार्कलाई आधुनिक र सुविधा सम्पन्न बनाउने परियोजनाको काम योजनाबद्ध रूपमा अगाडि बढ़िरहेको उहाँले उल्लेख गर्नुभएको हो। यसका लागि आवश्यक परियोजना व्यवस्थापन बजेट सुनिश्चितता र भौतिक पूर्वाधार निर्माणका कार्यहरू भइरहेका छन्। विकास र व्यवस्थापनको यो महाअभियानमा सबै पक्षको सकारात्मक सहयोग र सद्भावको अपेक्षा गरिएको उहाँले बताउनु भएको छ। पोखराको गौरव र पहिचानसँग जोड़िएको यो महत्वपूर्ण परियोजना सम्पन्न गर्न महानगरपालिका निरन्तर प्रतिबद्ध र क्रियाशील रहेको उहाँको दावी रहेको छ। महानगरले बस पार्क क्षेत्रको विकासका लागि आवश्यक सबै प्रक्रिया र तथ्याङ्कहरूको विश्लेषण गरेर नै काम अगाडि बढ़ाएको उहाँले बताउनु भएको हो। पछिल्लो समय बढ़दो सवारी दुर्घटना न्यूनीकरण गर्न तनहुँमा विशेष सड़क सचेतना अभियान आइतबारबाट शुरू गरिएको छ। मुख्य गरी बिहानीको समयमा सवारी साधनका घटनाहरू तीव्र रूपमा बढ़दै गएपछि जिल्ला प्रहरी कार्यालय तनहु र जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुले संयुक्त रूपमा मुख्य सड़क मार्गमा सड़क सुरक्षा तथा ट्राफिक सचेतना कार्यक्रम शुरू गरेका हुन्। अभियान अन्तर्गत सड़कमा चल्ने चालक सहचालक तथा यात्रुहरूलाई सुरक्षित यात्रा सवारी साधनको गति नियन्त्रण लेन अनुशासनको पालना र मादक पदार्थ सेवन मापसित गरी सवारी साधन नचलाउने लगायतका अत्यन्तै संवेदनशील विषयमा सचेतना प्रदान गरिएको छ। प्रहरीले दुर्घटना न्यूनीकरणका लागि बिहानको समयमा विशेष निगरानी राख्नुका साथै जनचेतनामूलक कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै लैजाने जनाएको छ। जिल्लामा सवारी दुर्घटनाको अवस्था कति भयावह छ भन्ने कुरा पछिल्लो 24 घण्टाको तथ्याङ्कले पनि पुष्टि गर्दछ। जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुका अनुसार जेठ 22 गते बिहान 6 बजेदेखि जेठ 23 गते बिहान 6 बजेसम्मको अवधिमा मात्रै तनहुका विभिन्न स्थानमा 3 सवारी दुर्घटना भएका छन्। दुर्घटनामा परि 4 घाइते भएका छन्, जसमध्ये 1 गम्भीर, 1 मध्यम र 2 सामान्य घाइते भएका छन्। यस अभियान र जिल्लाको समग्र सड़क सुरक्षाबारे जानकारी दिँदै जिल्ला प्रहरी कार्यालय तनहुका सूचना अधिकारी एवं प्रहरी नायक उपरीक्षक दाजिरेका प्रसाद घिमिरेले सवारी दुर्घटना हुनुमा चालकको लापरवाही र तीव्र गति मुख्य जिम्मेवार रहेको बताउनु भएको छ। बागलुङ नगरपालिका राजस्व सुधार कार्ययोजना निर्माणमा सक्रिय बनेको छ। नेपाल शहरी शासकीय तथा पूर्वाधार योजनाको सहयोगमा नगरपालिकाका जनप्रतिनिधि राजस्व शाखा सहितका कर्मचारी र वडा सचिव बीच अन्तक्रिया गरिएको छ। सार्वजनिक वित्त व्यवस्थापन विज्ञ दामोदर गिरीले बागलुङ नगरपालिकाले ठोस योजना बनाएर दृढ़ इच्छा शक्तिका साथ योजना कार्यान्वयन गर्न सके राजस्व संकलनमा उल्लेख्य प्रगति गर्न सक्ने प्रशस्त आधारहरू रहेको उल्लेख गर्दै राजस्व संकलनका कानूनी आधारहरू प्रस्तुत गर्नुभएको हो। उहाँले विकास र सेवाको सम्बन्ध राजस्वसँग सम्बन्धित रहेको चर्चा गर्दै कर्मचारी र जनप्रतिनिधिको क्षमता विकास गर्दै राजस्व संकलन र वितरणको न्यायोचित योजना तर्जुमा गरी काम गर्न आग्रह गर्नुभएको हो। नगरपालिकाले लक्ष्य अनुसारको राजस्व संकलन गर्न नसक्दा वार्षिक बजेट खाटामा जान थालेपछि राजस्व सुधार योजना तर्जुमा गरी काम गर्न लागि नगर उपप्रमुख एवं राजस्व परामर्श समितिका संयोजक राजु खड्काले बताउनु भएको हो। राजस्व संकलन र बजेट वितरणका लागि सरकारवालाको साझा बुझाई जरूरी देखिएको बताउँदै अन्तक्रियाबाट आएका सुझावहरूलाई ग्रहण गर्दै आगामी आर्थिक वर्षबाट लागू गर्ने गरी राजस्व सुधार कार्ययोजना निर्माणमा सहभागीको सहयोगको अपेक्षा गर्नुभएको हो। गर्भवती महिला सुत्केरी पूर्व बस्न र सुत्केरी भइसकेपछि कुरुवालाई निशुल्क बस्ने व्यवस्थाका लागि चैमेनीको कुस्मिसेरा प्राथमिकता स्वास्थ्य केन्द्र र गलकोटको नगर अस्पतालमा प्रसूति प्रतीक्षा घर निर्माण गरिएको छ। फेयरमेड फाउण्डेशन र नेपाल गाजा डेभलपमेन्ट फाउण्डेशनको सहयोगमा सञ्चालित सम्बोधन परियोजनाले चालू आर्थिक वर्षमा 2 प्रसूति प्रतीक्षा घर निर्माणका लागि 8 लाख रूपियाँ उपलब्ध गराएको थियो। जैमिनी र गलकोट नगरपालिकाले 6-6 लाख रूपियाँ थप गरी 10 लाख रूपियाँको लागतमा प्रसूति प्रतीक्षा घर निर्माण गरेका हुन्। सम्बोधन परियोजनाका अनुगमन अधिकृत सुजन पौडेलका अनुसार गलकोट नगर अस्पतालको प्रसूति प्रतीक्षा घरमा एकैपटक 3 परिवारसँगै कुरुवा बस्न सक्छन् भने कुस्मिसेरा स्वास्थ्य केन्द्रमा एकैपटक 2 परिवार बस्न मिल्ने गरी बनाएको छ। सड़क सञ्चालको जुरिएसँगै सोले डाँडामा पर्यटकीय पूर्वधार निर्माण गरिएका छन्। जिल्लाको तमान खोला गाउँपालिका चारमा पर्ने सोले डाँडामा 50 लाख रूपियाँको लगानीमा थप पर्यटकीय पूर्वधार निर्माण गरिएका हुन्। सोले डाँडालाई पर्यटकीय गन्तव्य बनाउन गाउँपालिकाले जड़ीबुटी संकलन तथा अनुसन्धान केन्द्र शहीद पार्क आकर्षक पोखरी पर्यटक बस्ने स्थल र पदमार्ग निर्माण गरेको छ। गाउँपालिकाका अध्यक्ष जोगलाल बुढाले सोले डाँडामा 50 लाख भन्दा बढ़ीको लगानीमा पूर्वधार निर्माण गरिएको बताउनु भएको हो। गाउँपालिकाले ठोरपाजन शिकार आरक्षक घुम्ने पर्यटकलाई तमान नै खोला ल्याउने योजना बनाएको छ। पालिकाको केन्द्र बोङ्गा दोफानदेखि खुखानी हुँदै गुर्जाखाट ढोरपाचन जोड्ने सड़क आरक्षको सहमति बिना निर्माण गर्ने लक्ष्य पूरा हुन सकेको छैन। यो सड़कको 7 किलोमिटर खण्ड ढोरपाचन शिकार आरक्ष क्षेत्रमा पर्दछ। हस्तसाझा 5 बजेको ठोरबरा हेला साझालाई सकिएको छ। समाचार कक्षबाट म श्रेया गुरुङ विदा हुने आज्ञा चाहन्छु। नमस्कार।
8: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा ढोरबाराही fm@gmail.com मा इमेल गर्नुहोस्।
9: ए सबिना, यसको हतारमा कता हो?
10: ए प्रदीप, हेर न, बेगो दिन पनि आइसक्यो। गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन। पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
9: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल हो। त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
8: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज। मोबाइल 9846788528 र 9008816142।
11: मेरो परिवार स्वस्थ छ, खुसी छ, मायाले भरिएको हाम्रो यो सानो संसारमा आउने दिनहरूमा अझै ठुलो खुसी आउने आशा छ। म कल्पना पनि गर्न चाहन्न, उनी गर्भवती हुँदा मैले उनलाई झन्डै गुमाइसकेको थिएँ। उनलाई कम्पन आएर मुछा परेकी थिइन्। तर मलाई यो खतराको लक्षण हो भन्ने थाहा थियो र मैले तुरुन्तै उनलाई नजिकैको स्वास्थ्य संस्थामा लगे। म सचेत भएको हुनाले मैले सही कदम चाले र आज हामी सँगै छौ।
12: बेसरी टाउको दुख्नु, आँखा तिरमिराएर धमिरो देख्नु, हातमुख सुनिनु, अँध्यारो भएर कम्पन आउनु वा मुछा पर्नु, कडासँग तल्लो पेट दुख्नु र योनिबाट रगत बग्नु गर्भावस्थामा देखा पर्न सक्ने खतराका 6 लक्षणहरू हुन्। यी मध्ये कुनै पनि एक लक्षण देखा पर्ने बित्तिकै नजिकैको स्वास्थ्य संस्थामा तुरन्तै लगिहालौ।
11: सुरक्षित गर्भावस्था परिवारको खाँचो श्रीमानले राख्नुपर्छ विशेष चासो।
13: प्रदेश जनस्वास्थ्य कार्यालय तनहुको जनहितमा जारी सन्देश।
14: सुन न श्रेया, यो चाया पोतो डन्डी फोर एलर्जीले मेरो अनुहार नै।
15: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
14: कहाँ?
15: गण्डकी मेडिकल हल।
16: हो, गण्डकी मेडिकल हल। अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
15: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चाउरीपन, अनुहारको डन्डी फोर, कोठी दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
16: र चौथो शनिबार गण्डकी हस्पिटल र हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
17: गण्डकी मेडिकल हल दुलेगौड़ा माछा पुस्रे बैंकको ठ्याक्कै पारी सम्पर्क 0965903969 मोबाइल 9840826926।
18: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा
16: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ। अब फोन बजार
18: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
19: हामी कहाँ सामसुङ रेडमी पोको ओप्पो भिभो रियलमी नार्जो आइटेल कलर टेक्नो नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
18: मोबाइल सँग सम्बन्धित चार्जर एयरफोन डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
19: एनसिएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटिसीको सिम पनि पाइन्छ। एनसिएलको नयाँ सिमको लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ।
18: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र लाइटको चार्जर पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
19: एनसिएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा

0: टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
1: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा तुलेगौडा।
2: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 9894166599 छ।
3: जय मसी, तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
1: अब दुलेगौड़ा स्थित महर्षि आयुर्वेद फर्मा में आयुर्वेद डाक्टर विवस बास्तोला द्वारा आयुर्वेद मौलिक पद्धति विभिन्न रोग सफल उपचार
0: आयुर्वेद औषधि आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू
1: पेट सम्बन्धी समस्याहरू ग्यास्ट्रिक वायुगोला कब्जियत अरुचि पेट दुख्ने पोल्ने अमिलो पानी आउने जस्ता समस्या
0: पाइल्स फिसर फिस्टुला बेरो फर्कने र पीएनएस को सफल उपचार
1: फिनास नाकको एलर्जी नाकमा मासु पलाएको
0: मृगौलाको पत्थरी पिसाब पोल्ने प्रोस्टेट सम्बन्धी समस्या
1: स्त्री तथा प्रसूति रोग महिनावारी गडबडी सेतो पानी बग्ने निसन्तान तथा यौन दुर्बलता पीसीओडी
0: नसा तथा बाथ सम्बन्धी रोगहरू ढाड कम्बरको दुखाई घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग
1: जन्डिस टाउको दुख्ने अनिन्द्रा हात खुट्टा गल्ने पोल्ने र झमझम गर्ने
0: साथै पुराना निको नभएको घाउ छाला सम्बन्धी रोगहरू एलर्जी धुपी दाँत जस्ता दीर्घ रोगको सफल उपचार
1: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौड़ा पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौड़ा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ
2: होइन रमिला जति बेला पनि तल्लो घर जान्छौ होइन किले मोहनी लगाएर हो
3: साँच्ची के मोहनी नै लगाए कि बुढा मेरो तन मन त्यतै मात्र छ हजुर पनि सिटीको घरको झ्याल ढोका खापा त्रिकोष चौकोस अनि किचनको डेकोरेसन दराज पलङ लोबे टेबल सोफा सेट एकपटक हेर्न जानु त जे हेरे त्यही मोहनी लाउने खालको छ
2: कहाँ बनाए छन् हो हेर्दा राम्रो भए पनि मजबुत त छैन होला
3: हुन्छ नि हो पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे न पसाङ्गिएको छ
2: हजुर आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस् तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ सम्पर्क सुभिक्षा फर्निचर उद्योग दुलेगौड़ा पौवा डाँडा पञ्चमुनि स्कुल माथि पट्टि प्रोप्राइटर हरिबहादुर विश्वकर्मा मोबाइल 9811435622
4: विद्यार्थी भाइ बहिनीहरू आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु ध्यान दिएर सुन है
5: म्याडम धुम्रपान भनेको के हो
4: ल सुन धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो चुरोट बिँडी तमाखु कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन् ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ
5: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ म्याडम
4: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख फोक्सो पेट फियो आन्द्रा मूत्र नली पाठेघर आदिको क्यान्सर हुन्छ दम दीर्घ श्वास प्रश्वास रोग उच्च रक्तचाप हृदय घात मस्तिष्क घात गर्भपतन हुने कम तौलको बच्चा जन्मने अवधि पूरा नभई बच्चा जन्मने मृत बच्चा जन्मने आदि गराउँदछ त्यति मात्रै कहाँ हो र धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ
5: अनि नि म्याडम यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि
4: छन् नि यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धुम्रपान नगर्ने धुमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ आफू बचौ र अरूलाई पनि बचाउ
6: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय स्वास्थ्य प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश
3: होइन श्रीमानज्यू के भयो गाडी स्टार्ट गर्नु न जाने बेला भइसक्यो अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ केही समस्या आयो कि क्या हो
2: यो बाटो पनि कहिले बन्छ खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो जति धोए पनि हिलो जाने होइन
3: समस्या त आइहाल्छ नि बरु समाधान पो खोज्ने हो त अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि त्यही बनाउन र धुलाउन लैजानु न जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि
2: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोप्राइटर बुद्धि बहादुर कार्की, मोबाइल 9860373310 र 9921653507।

0: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
1: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
0: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
1: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98066-81115। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौडा, प्रोपाइटर पासा राजु, मोबाइल 98066-13-195 र 98467-15-368।
2: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने,
3: के भयो दाई? पैसा भएपछि नि के को तनाव हो र?
2: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
4: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ।
5: उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ।
6: साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ।
5: थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 065-414-236, मोबाइल 98560-78302 र 98460-78302।
7: ए सम्झे, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँस वा कालिज पाइँदैन भने जुरुप्प झोल खाऊ भनेको यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो, आयु पनि 45 वर्ष नै पो हुने हो कि, चिन्ता लाग्छ हो सम्झे।
8: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो हो सम्झे। खुल्ला जंगलमा पालेको लोकल कुखुरा, कालिज र हाँसको मासु, अण्डा तथा चल्लाहरू मिलाएर पाइँदो रहेछ।
9: हजुर, स्वच्छ, शान्त, मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी, प्रबन्ध निर्देशक हरि खड्का, सम्पर्क 98028-28810, 98028-28811 र 98028-28816।
1: साथमा बन्केवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पोस्ट आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98165-95301।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको साँझ छ बजेको थाहा खबरमा कृष्ण शर्मासँगै दिनेश जोशीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: सभामुखद्वारा राजनीतिक दलहरूका प्रमुख सचेतकहरूको बैठक आह्वान। कांग्रेस सुदूरपश्चिमको विवाद सरकारमा भागवण्डा गर्ने सहमतिसँगै टुंगियो।
0: रासोपाको महोत्तरी र धनुषा जिल्ला अधिवेशन अनिश्चितकालका लागि स्थगित। पार्टी सञ्चालनमा मनोमानी गरेको आरोप।
1: ईभीका लागि देशभर 10,000 चार्जिङ स्टेशन निर्माण गर्न सुझाव। अधिकांश स्टेशन काठमाडौँ पोखरा लगायत मुख्य शहर केन्द्रित।
0: इरानका दुई ड्रोन खसालेको अमेरिकी सेनाको दावी। आक्रमकता विरूद्ध रक्षात्मक कार्यवाहीका लागि सधैं तयार रहेको भनाई।
1: र एसियन गेम्स छनौटको उपाधिका लागि नेपालले हङकङको सामना गर्ने।

0: रोक रोक होइन, ढुक्क हौ प्रभु महालक्ष्मीबाटै जीवन बीमा गरौ।
1: प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड।
2: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
3: समाचार अब विस्तारमा। सभामुख डोलप्रसाद दरियालले भोलि प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतकहरूको बैठक बोलाउनु भएको छ। प्रतिनिधि सभा कार्य संचालन नियमावली नयाँ आएपछि पुरानो कार्य व्यवस्था परामर्श समिति स्वतः विघटन भएको छ। नयाँ समिति नबनेकाले सदनको कार्यसूचीबारे छलफल गर्न सभामुख अरियालले सदनमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरूको बैठक बोलाउनु भएको हो। संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले भोलि बिहान 9:30 सिंहदरबार स्थित संघीय संसद सचिवालयमा सभामुखले प्रमुख सचेतकहरूको बैठक बोलाएको जानकारी दिनुभयो। अहिलेसम्म प्रतिनिधि सभा नियमावली 2079 अनुसार चलेको थियो। जेठ 17 गते विपक्षी दलहरूको विरोधका बीच प्रतिनिधि सभा नियमावली 2083 पारित भएको थियो। त्यसपछि विपक्षी दलहरूले सदनलाई कार्यसूचीमा प्रवेश गर्न नदिएकाले नयाँ कार्य व्यवस्था परामर्श समिति बन्न सकेको छैन। प्रतिनिधि सभा बैठक भोलि दिउँसो 1 बजेका लागि बोलाइएको छ।
4: नेपाली कांग्रेस सुदूरपश्चिम संसदीय दल स्पष्ट रूपमा दुई कित्तामा विभाजन भएसँगै सर्किएको शक्ति संघर्ष अन्तत मन्त्रीमण्डलमा भागवण्डा गर्ने सहमतिमा टुंगिएको छ। प्रदेश सरकारमा रहेका कांग्रेसका मन्त्री र राज्यमन्त्री भने फेर्ने सहमति भएसँगै मुख्यमन्त्री समेत रहनुभएका कमलबहादुर शाहलाई संसदीय दलको नेताबाट हटाउने मूल मागबाट असन्तुष्ट पक्ष पछि हटेको छ। यससँगै कांग्रेसबाट हाल सरकारमा रहेका आर्थिक मामिला मन्त्री बहादुर सिंह थापा, सामाजिक विकास मन्त्री मेघराज खड्का, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री शिवराज भट्ट, सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्का तथा आर्थिक मामिला राज्यमन्त्री प्रकाश बहादुर बम फिर्ता हुने लगभग निश्चित छ। दलभित्रको असन्तुष्ट समूहलाई सरकारमा दुई मन्त्री र एक राज्यमन्त्री दिने तथा मुख्यमन्त्री शाह पक्षले एक मन्त्री र एक राज्यमन्त्री पाउने सहमति गरिएको छ। भागवण्डा अनुसार मन्त्री छनौटका लागि छलफल थालिएको छ। असन्तुष्ट पक्षको नेतृत्व प्रदेश सभा सदस्य दिवान सिंह विष्टले गर्दै आउनु भएको छ। यो पक्षले पदमबहादुर शाही, मारबहादुर राउल, जुना दानी, तुलसी देवकोटा, गीता चौधरी, बेल बहादुर राणा मगर र ललिता सुनारले मन्त्री तथा राज्यमन्त्रीमा दावी गरिरहेका छन्। त्यसमा शाही, राउल र दानीको मन्त्री बन्ने सम्भावना रहेको बताइएको छ। मुख्यमन्त्री शाह पक्षले पनि मन्त्रीको नाम टुंगो लगाउन बाँकी रहेको बताएको छ। मुख्यमन्त्री शाहले नाम टुंगो लगाउन छलफल जारी रहेको बताउनुभयो।
3: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपामा आन्तरिक विवादका कारण महोत्तरी र धनुषा जिल्ला अधिवेशन अनिश्चितकालका लागि स्थगित गरिएको छ। महोत्तरीमा पार्टी सभापति शुभम यादवले निर्वाचनमा भाग लिन नपाउने भएपछि यादव समर्थकहरूले अधिवेशन अवरूद्ध गरेका थिए। विवाद समाधानका लागि विभिन्न चरणमा छलफल भए पनि सहमति हुन नसकेपछि अधिवेशन अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको निर्वाचन संयोजक मनिष कुमार शाहले जानकारी दिनुभएको छ। यस्तै धनुषामा पनि रासोपाभित्रको विवाद अझै साम्य हुन सकेको छैन। जिल्ला अध्यक्ष लक्ष्मेश्वर यादवमाथि मनोमानी ढंगले पार्टी सञ्चालन गरेको आरोप लगाउँदै असन्तुष्ट समूहले हिजो रातिदेखि पार्टी कार्यालयमा तालाबन्दी गरेको जिल्ला कार्य समिति सदस्य मिथु घिसिङले जानकारी दिनुभयो।
4: यस्तै 12 जिल्लाको कलैया उपमहानगरपालिकामा देखिएको विवाद पुनः स्वतःमा आएको छ। जेठ 17 गते सम्पन्न नगर अधिवेशनबाट बहुमतले निर्वाचित उमाशंकर रौनियार नेतृत्वको नगर समितिलाई पार्टीले मान्यता नदिने निर्णय गरेपछि विवाद चर्किएको हो। निर्वाचित पुरानै समितिलाई कायम गर्नुपर्ने मागसहित नेता तथा कार्यकर्ताहरू रासोपाको केन्द्रीय पार्टी कार्यालय वनस्थली स्थित घण्टीघरमा धरनामा बसेका हुन्। उनीहरूले पार्टीले गरेको निर्णय पुनर्विचार गर्न माग गरेका छन्। निर्वाचनको पुनः निर्वाचन हुनुपर्ने, आगामी दिनमा निष्पक्ष निर्वाचनको सुनिश्चितता गरिनुपर्ने लगायतका माग अघि सारेका हुन्। धरनामा सहभागी कार्यकर्ताहरूले बहुमतबाट निर्वाचित समितिको निर्णय उल्ट्याउनु लोकतान्त्रिक अभ्यास विपरीत भएको आरोप लगाएका छन्। उनीहरूले पार्टी नेतृत्वले विवाद समाधानका लागि पारदर्शी र न्यायोचित पहल गर्नुपर्ने बताएका छन्। अहिले रासोपाको जिल्ला अधिवेशन चलिरहेका बेला पालिका अधिवेशनमा विवादित बन्दा निष्पक्ष नेतृत्व चयनको विषयमाथि नै आशंका गरिएको छ।
3: पूर्वाधार विकास मन्त्रालयले गरेको एक अध्ययन अनुसार देशभर विद्युतीय सवारी साधन ईभीको थप प्रवर्धनका लागि मुलुकभर कम्तीमा 10,000 चार्जिङ स्टेशन निर्माण गर्नुपर्ने देखिएको छ। मन्त्रालयले गरेको नेपालमा ईभी प्रवर्धनका लागि अवसर चुनौती र सम्भावना सम्बन्धी अध्ययन प्रतिवेदनले मुलुकभर 10,000 चार्जिङ स्टेशन निर्माण गर्नुपर्ने जनाएको हो। सन् 2030 उक्त संख्या चार्जिङ स्टेशन निर्माण गर्न उक्त संख्यामा चार्जिङ स्टेशन निर्माण गर्न सकेमा विद्युतीय सवारी साधनको प्रवर्धन उल्लेख्य रूपमा हुने प्रतिवेदनमा उल्लेख गरिएको छ। हाल देशभर कुल 1,000 चार्जिङ स्टेशन सञ्चालनमा रहेका छन्। अधिकांश स्टेशन विद्युतीय सवारी साधनका आधिकारिक विक्रेताले सञ्चालन गर्दै आएका छन्। अधिकांश स्टेशन काठमाडौँ, पोखरा, भरतपुर लगायत मुख्य शहर केन्द्रित रहेका छन्। साविक भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले एक कार्यदल बनाएर विद्युतीय सवारी साधनको प्रवर्धनका लागि गर्नुपर्ने तयारीका बारेमा प्रतिवेदन बुझाएको थियो। सो मन्त्रालयका सहसचिव कृष्णराज पन्थ संयोजक रहनु भएको कार्यदलले तयार पारेको प्रतिवेदन अनुसार चार्जिङ पूर्वाधार, ब्याट्रीको लागत, सड़क पूर्वाधार, ब्याट्रीको पुनः उपयोग तथा डिस्पोजलाई चुनौतीका रूपमा दर्शाइएको छ। त्यस्तै दक्ष जनशक्ति र अन्तर्राष्ट्रिय अनुभव, निजी क्षेत्रको सीमित सहभागिता, सीप विकासको अभाव, सवारी साधनका पार्ट्सको आयातमा रहेको निर्भरतालाई चुनौतीका रूपमा देखाइएको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
2: हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-7624 वा himalayswater.com.np लगइन गर्नुहोस्।
5: मार्बल का सीपीपीसी प्रोडक्ट अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50% भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिका द्वारा प्रमाणित रोगाड ब्रान्ड साथै मार्बल का यूपीपीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
6: सुरक्षा घरको साथ जीवन दर्शन।
2: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। बाँकेमा हुलाकी सड़क विस्तार गर्न थालिएको छ। राप्ती सुनारी गाउँपालिका 3 स्थित नारायणपुरदेखि बाँकी र दाङको सिमाना कुसुमपारी भवानीपुरसम्म सड़क विस्तार गर्न लागि हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगंजले जनाएको छ। कार्यालय प्रमुख लीलाबहादुर भण्डारीले राजमार्गको दाङ बाँकी र बर्दिया खण्डको 75 किलोमिटर सड़क मध्ये करिब 36 किलोमिटर मार्गको ट्रयाक खोल्नुपर्ने र त्यसमा करिब 20 पुल निर्माण हुने बताउनुभयो। जस अन्तर्गत दाङतर्फ 22 किलोमिटर सड़क र 17 पुल सहित 29 अर्ब स्रोत सुनिश्चित भएको जानकारी दिनुभयो। कार्यालय प्रमुख भण्डारीका अनुसार अधिकांश सड़कका लागि टेण्डर हुने प्रक्रिया छ। परियोजना मार्फत अबको 3 वर्षमा दाङ बाँके र प्रदियामा काम सम्पन्न हुनेछ। त्यस सड़कले महेन्द्र राजमार्गको वैकल्पिक मार्गको काम गर्नेछ। सड़क विस्तारका लागि करिब 15 किलोमिटर घना जंगल पर्ने जनाइएको छ। रूखको अवस्थाबारे जानकारी प्राप्त गरेको र त्यस क्षेत्रमा वातावरणीय प्रभाव मूल्यांकन र विस्तृत परियोजना प्रतिवेदन डीपीआरको काम सम्पन्न भइसकेको प्रमुख भण्डारीले बताउनुभयो।
3: लागू औषध ब्राउन सुगर सहित प्रहरीले आज 2 पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय उर्लाबारी मोरङबाट खटिएको टोलीले मोटरसाइकललाई चेक जाँच गर्ने क्रममा चालक उर्लाबारी 6 29 वर्षीय केशव श्रेष्ठको साथबाट 14 ग्राम 720 मिलिग्राम र पछाडि सवार उर्लाबारी 5 24 वर्षीय निश्चल गुरूङको साथबाट 9 ग्राम 400 मिलिग्राम लागू औषध ब्राउन सुगर बरामद गरिएको हो। लागू औषध सहित पक्राउ परेका दुवैजना विरूद्ध थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
4: अब अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी सेनाले हुर्मुज जलमार्गमा इरानका दुई ड्रोन खसालिएको दावी गरेको छ। हुर्मुजमा अन्तर्राष्ट्रिय समुद्री आवागमनका निम्ति खतरा उत्पन्न गरिरहेका भन्दै इरानी ड्रोनलाई अमेरिकी सेनाले नष्ट गरेको सीएनएनले जनाएको छ। आज केही समय अघि मध्य पूर्वमा तैनाथ अमेरिकी सेनाले हुर्मुज जलमार्गमा अन्तर्राष्ट्रिय समुद्री आवागमनका निम्ति खतरा पैदा गरिरहेका इरानका दुई वान वे अट्याक ड्रोन खसालेको अमेरिकी सेन्ट्रल कमाण्डले सामाजिक सञ्जाल मार्फत जानकारी दिएको छ। सेनाले इरानी आक्रमकता विरूद्ध रक्षात्मक कार्यवाही जारी राख्न आफू सधैँ तयारी अवस्थामा रहेको पनि जनाएको छ। अमेरिका र इरान विरूद्ध युद्ध विराम गरिए पनि अमेरिका र इरान बीच युद्ध विराम गरिए पनि दुवै देशका सेनाले एकअर्कालाई यो उल्लंघन गरिरहेको आरोप लगाइरहेका छन्। यसअघि हिजो इरानले बहराइन र कुवेतमा आक्रमण गरेको रिपोर्ट सार्वजनिक भएको थियो। इरानले भने आफ्ना राडारमा अमेरिकाले आक्रमण गरेपछि जवाफ दिएको बताएको छ।
3: अब खेल समाचार। एसियन गेम्स पुरूष क्रिकेट छनौट प्रतियोगिताको उपाधिका लागि नेपालले हङकङको सामना गर्ने भएको छ। सिंगापुरमा भएको प्रतियोगिताको दोस्रो सेमी फाइनलमा मलेसियालाई 6 विकेटले पराजित गरेको हङकङले फाइनलमा नेपालसँगको भेट पक्का गरेको हो। आजै भएको प्रतियोगिताको पहिलो सेमी फाइनलमा ओमानलाई पराजित गरेर नेपालले फाइनलमा स्थान पक्का गरेको थियो। समूह चरणमा चीन र मलेसियालाई हराएको नेपालले अर्को समूहबाट आएको हङकङसँग खेल्न लागेको हो। यस अघि नै एसियन गेम्समा स्थान बनाइसकेका नेपाल र हङकङ बीचको फाइनल खेल भोलि मध्याह 12:15 शुरू हुनेछ। साँझ 6 थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: सभामुखद्वारा राजनीतिक दलहरूका प्रमुख सचेतकहरूको बैठक आह्वान। कांग्रेस सुदूरपश्चिमको विवाद सरकारमा भागवण्डा गर्ने सहमतिसँगै टुंगियो।
3: रासोपाको महत्तरी र धनुषा जिल्ला अधिवेशन अनिश्चितकालका लागि स्थगित। पार्टी सञ्चालनमा मनोमानी गरेको आरोप।
4: ईभीका लागि देशभर 10,000 चार्जिङ स्टेशन निर्माण गर्न सुझाव। अधिकांश स्टेशन काठमाडौँ पोखरा लगायत मुख्य शहर केन्द्रित।
3: इरानका दुई ड्रोन खसालिएको अमेरिकी सेनाको दावी। आक्रमकता विरूद्ध रक्षात्मक कार्यवाहीका लागि सधैँ तयार रहेको भनाई।
4: र एसियन गेम्स छनौटको उपाधिका लागि नेपालले हङकङको सामना गर्ने।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको साँझ 6 थाहा खबर सकियो। कृष्ण र दिनेश बिदा हुन्छौं। नमस्कार।
7: बिस्तारै चलाउनुहोस् न भाइ, हतार गरेर कता पुग्नु छ र?
8: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि। सड़क अनुशासन, सड़क नियम त सबैले मान्नै पर्छ नि।
7: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ।
8: तीव्र गतिमा सवारी नचलाऊ। हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ। मादक पदार्थ सेवन गरी सवारी नचलाऊ। तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
7: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
9: ए सबिना, यसको हतारमा कता हो?
10: ए प्रदीप, हेर न, बेहेको दिन पनि आइसक्यो। घर गहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन। पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
9: ल, बिहेको घर गहना बनाउन पोखरा नै जानु पर्छ त। यही दुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल। हो, त्यहाँ जाउ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगना त्यही बनाएको।
11: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहुँ, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज। मोबाइल 98460 78528 र 98028 16142।

0: connect your dream, connect your future, still connect your heart.
1: Connect Australian Education and Visa Services. Shukla Gandaki Char Tulegora, Wat in Department Bowen Sunday, Mobile, Antanabe Pasati, Botis Charsi, Tiranabe, Ro Antanabe Pasati, Artis Shunna Tirata.
2: निसन्तान 15 बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुशीको खबर
3: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत
4: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन आगामी असार 13 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ
3: सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ
2: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा फोन 06-4-14-233 मोबाइल 98-6-78-61-87
5: अब मुटुरोगको उपचारका लागि ठूलो राहत नेपाल सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत अब पोखरा स्थित गण्डकी मेडिकल कलेजले पनि मुटुरोग भएका बिरामीहरूका लागि 2,00,000 रुपियाँ सम्मको उपचार बीमा सुविधा प्रदान गर्न थालेको छ गण्डकी मेडिकल कलेज पोखरा विश्वसनीय सेवा अनुभवी चिकित्सक र आधुनिक उपचार सुविधा सहित गण्डकी मेडिकल कलेज जनताको स्वास्थ्यका लागि समर्पित
6: ओहो बाबुजू नमस्कार स्कुल बस कुर्नु भएको अनि यति सानो बाबुलाई यति गरुङ्गो किताको झोला बोकाएर आफू चाहिँ छाता ओढेर बस्नु भएको छ त
7: के गर्नु बानी पार्नु पर्छ नि नानी
6: केमा बानी पार्नुहुन्छ हो बाबुजू बिचरा यति सानो बाबु बिहान 8 बजे कति खुवाएर पठाउनुहुन्छ अनि स्कुलमा खाजाको रूपमा घरमा तयार गरेको खाजा पठाउनुहुन्न पसलका तयारी चाउचाउ बिस्कुट जस्ता पत्रु खाना जङ्कुट मात्र खुवाउनुहुन्छ फेरि बेलुकी बसबाट 6 बजे आइपुग्छ अनि फेरि उसैलाई होमवर्ककै चटारो यो त बालबालिकाको लागि शारीरिक एवं मानसिक यातना जस्तै भयो नि होइन र
7: के गर्ने त नानी नजिकका स्कुलमा भर्ना गराउन सकेन खाजा पकाउनै भ्याइँदैन
6: आफ्नो बच्चाको स्वास्थ्यको लागि समय निकाल्नु पर्यो नि भाउजू बच्चाको शारीरिक तथा मानसिक वृद्धि विकास र राम्रो पढाइ हुनको लागि पोषणयुक्त खाना आवश्यक पर्छ पोषणयुक्त खाना खान नपाउँदा पार्नुहुन्छ हो भाउजू बिचरा यति सानो बाबु बिहान 8 बजे कति खुवाएर पठाउनुहुन्छ अनि स्कुलमा खाजाको रूपमा घरमा तयार गरेको खाजा पठाउनुहुन्न पसलका तयारी चाउचाउ बिस्कुट जस्ता पत्रु खाना जङ्कुट मात्र खुवाउनुहुन्छ फेरि बेलुकी बसबाट 6 बजे

0: बढी होमवर्क गर्नुपर्दा बच्चाको शारीरिक एवं मानसिक विकासमा नकारात्मक असर पुर्याउँछ।
1: ए त्यसो पो हो नानी, ल अर्को वर्षदेखि चाहिँ नजिकको स्कुलमा जसरी नि पठाउँछौ अनि घरमै बनाएको खाना र खाजा खुवाउँछौ। ल है नानी, स्कुल बस आयो, धन्यवाद है नानी।
2: बाल बालिकाको खाना तथा खाजाको रूपमा पत्रु अर्थात शङ्ख फुलको प्रयोग नगरौं, बाल बालिकाको शारीरिक एवं मानसिक विकासमा सहयोग गरी स्मार्ट बनाऊ।
3: प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
4: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
5: हस् मम्मी, नयाँ घरमा फूल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
4: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
5: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
6: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती, महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
4: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घरमाथि बजाज शोरूम सँगै।
6: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9846633101 र 9846683522।
7: तपाईँको संस्था, कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
6: अब चिन्ता नलिनुहोस्, तरणयान सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
7: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सिट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा, साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
6: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
7: शरण एन्ड स्पेसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै।
6: प्रोपाइटर दुर्गामान श्रेष्ठ, सम्पर्क 9846661209 र 9801417718। आजै सम्पर्क गर्नुहोस्।
8: हजुर, दान गरौ।
7: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौ, धार्मिक पुण्य प्राप्त गरौ।
6: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
8: दान गरौ, सकेको गरौ, सबैले गरौ।
7: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था, शुक्ला गण्डकी आठतन हो।
5: ल किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
9: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
5: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो, खेको चिन्ता लिनु भएको छ यो दिदीले।
10: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनु पर्छ।
11: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
6: शुक्ला गण्डकी फ्रेस हाउस, दुलेगौडा तनहु, पञ्चमुनि स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार, साङ्गेला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
10: प्रोपाइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9151166136।
12: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
13: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको। के कहाँ पाइन्छ कुन्नी?
14: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
12: ए त्यसो भए युर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउन त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरी पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
13: हामी कहाँ गुरुङ, मगर, नेवार।

0: छेत्री तामाङ ठकुरी भुजेल जात जातिको ड्रेस युके स्वेटर ब्याग तथा पर्स मणिपुरे सिंगापुरे होल्यान्ड लुङ्गी सल कोरियन टी सर्ट कम्मर बन्धक दौरा सुरुवाल खुकुरी टोपी लगायत परम्परागत जातीय गरगहनाहरू शिरबन्दी शिरफूल टिकमाला ढुम्री यार्लिङ मारवाड़ी पाटेसुन बुलाकी लाहुरे फुली जन्तर चन्द्रमा नौगेडी असर्फी कण्ठमाला मुगामाला हमिलमाला न्यापुसिक जापुसिक तायोमाला लुसवाङ माकसी कल्ली बिरमली आँसी खुर्पेटो सुर्खे थैली डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गरगहनाहरू रानीहार चन्द्रहार मिनीहार चोकरहार मंगलसूत्र बालाचुरा पञ्चधातु अंगुठी रामलीला झुम्का पिजोडा झुम्का सिक्री लकेट माइली तिलहरी छड्के तिलहरी घुम्टो क्राउन सेन्डिल जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
1: सम्पर्क युर सिंगापुरे फेन्सी एन्ड ज्वेलरी सप मुक्तिनाथ बैंकको एक घरमाथि दुलेगौडा प्रोपाइटर आरएन कुमार श्रेष्ठ मोबाइल 9841484264 र 9811453005।
2: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
3: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
4: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाएनी हुन्थ्यो नि बुहारी।
5: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा। त्यहाँ त सावित्री जीरा सावा जेठो बुढो पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि। कति मान्छे जाँदा रहेछन्।
4: ए हो र ल त ल
6: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्। साथै तेल पनि पेलिन्छ। होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल गाछे पानी पेट्रोल पम्प अगाडि प्रोपाइटर अर्जुन लम्साल फोन 0564142 र 9850621692।
7: ए गर्मियामा आयो हजुर सुकिसक्यो घाँस वनमा आगो लाग्यो भने जीव जन्तुको नाश वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ वनमा हुने जीव जन्तुले साह्रै पीर मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो आफ्नो वन जङ्गलको आफै रक्षा गर।
8: वन डढेलो रोकथामको लागि डिभिजन वन कार्यालय तनहुँको सार्वजनिक अपील।
3: सुक्खा मौसमको कारण वन क्षेत्रमा धेरै मात्रामा सुक्खा पात पतिङ्गर झारपात काठ दाउरा थुप्रिएका हुनाले सानो आगोको झिल्का सल्केमा आगो लाग्न सक्दछ। वनमा लाग्ने आगो वन डढेलो हो। वनमा डढेलो लागेमा निभाउन कठिन भई वन वन्य जन्तु धन सम्पत्ति एकैछिनमा खरानी हुन सक्छ भने समयमै होसियारी अप्नाउन नसकिएमा ज्यान समेत जान सक्दछ। त्यसैले आफ्नो घर वरिपरि डढेलो नआउने गरी सफा राखौं। खेतबारीमा सुकेका घाँसपात घुरान र फोहोर पोल्दा वनमा आगो जान नदिऊ। चुरोटको ठुटा निभाएर मात्रै फालौ। वनभोज खाएपछि राम्ररी आगो निभाऊ। गोठालो जाँदा राम्रो घाँस पलाउँछ भनेर जंगलमा आगो नलगाऊ। कसै गरी अचानक वनमा आगो लागिहालेमा उपभोक्ता समूह स्थानीय समुदाय वन कर्मचारी र सुरक्षा कर्मीको पहलमा निभाऊ। वनमा आगो लगाउनु फौजदारी कसुर हो। कसैले वन जंगलमा आगो लगाएमा डढेका रूख बिरुवाको क्षतिको रकम भराई 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुन्छ। तपाईँ हाम्रो वरिपरि रहेका वन जंगल हाम्रो साझा सम्पत्ति भएको हुनाले वन जंगलमा आगो लागि हुन जाने कुनै पनि काम नगर्नु नगराउनु हुन डिभिजन वन कार्यालय तनहुँ सबैमा हार्दिक अपील गर्दछ।

0: फ्रेंड्स गॉसिप
1: ओए यो जीवन क्लास म पस्दिन कस्तो सोझो भएर आथ्यो नि त है
0: नडाक
2: हात थामी कादमा राखी संसार डुलायो मलाई संसार देखाउन आफ्नो रहर बुलायो न भन्यौ कहिले नाइ मलाई नगर्यौ कहिले
3: यस्तै बाल प्रतिभाहरू र विद्यार्थी भाइ बहिनीहरूसँग गरिएको रमाइलो कुराकानीहरू कार्यक्रम स्कूल कलेजमा मात्र रेडियो ढोरबाराही 103.8 मेगाहर्जमा हरेक आइतबार र शनिबार साँझ 6 बजेको थाहा खबरपछि 7 बजेसम्म।

0: नमस्ते नमस्कार स्वागत छ स्कूल कलेज मा तपाई हामीलाई रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनका आवाजका साथै इन्टरनेट अनलाइन मार्फत www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभर एकैसाथ सुन्न सक्नुहुनेछ। कार्यक्रम स्कूल कलेजमा हरेक हप्ताको आइतबार बेलुकी 6 बजेको थाहा खबर पछि 7 बजेसम्म सुन्न सक्नुहुनेछ। यस कार्यक्रममा रहेर विद्यार्थी भाइ बहिनी भित्र लुकेर रहेको प्रतिभा अन्तर्निहित प्रस्फुटन गराउने उद्देश्य सहित उनीहरूसँग गरिएको रमाइलो कुराकानी प्रस्तुत गर्छौ। यस कार्यक्रमलाई निरन्तरता दिँदै आजको श्रृंखला तयार गर्नको लागि म कार्यक्रम प्रस्तुत लक्ष्मी सुनार रहेको छु। यो क्षेत्रकै गुणस्तरीय नमूना विद्यालय ज्ञान बगैचा इङ्ग्लिस बोर्डिङ स्कूलमा चाहिँ हामी उपस्थित भइसकेका छौ र कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुहोला। अहिले भने भाइ बहिनीहरूसँगको कुराकानी तर्फ लागौ है त।
1: Hello everyone, Namaskar, my name is Lakshan Paudel from Fosagarmatha. Today I am here to tell a story about a lion and a mouse. Once upon a time there lived a lion and mouse. One day the lion was sleeping, the mouse started playing on it. The lion woke up, he catch up the mouse request for forgiveness. The lion get him go. After some days, the lion catch in a net. The mouse caught the net with its teeth. The lion was free. He thanked the mouse. The moral lesson of this story is kindness is always rewarded. Thank you.
0: अनि धेरै धेरै धन्यवाद छ भाइलाई। A lion and a mouse बोलको यो स्टोरी चाहिँ हामीलाई सुनाउनु भएको छ भाइले। अनि यो स्टोरी चाहिँ बुकबाट पढ्नु भयो कि आफैले रचना गर्नुभएको? नि
1: सोच्दै थिए अनि थाहा पाए।
0: आफैले रचना गर्नुभएको सोच्दै भनेपछि तपाईँको घर कहाँ हो नि?
1: बेल चौतारा।
0: बेल चौतारा हो। बेल चौताराबाट चाहिँ यहाँ कति बजे आउनुहुन्छ नि?
1: 9 बजेतिर।
0: 9 बजेतिर आउनुहुन्छ हो। अनि घरमा चाहिँ को को हुनुहुन्छ त?
1: अहिले आमा बुवा मात्र हुनुहुन्छ।
0: अनि तपाईँको फेभरेट गेम कुन हो नि?
1: मेरो हाइड एन्ड सिक।
0: हाइड एन्ड सिक गेम चाहिँ मनपर्छ तपाईँलाई? धेरै रमाइलो लाग्छ तपाईँले यो गेम खेल्न। अनि तपाईँको पढाइ चाहिँ कस्तो हुँदैछ त?
1: राम्रै हुँदैछ। 4 क्लासमा नयाँ नयाँ सब्जेक्ट आयो, अलिअलि गाह्रो लाग्छ।
0: अलिअलि गाह्रो चाहिँ लाग्छ है 4 क्लासमा। अनि तपाईँको फेभरेट टिचर को हुनुहुन्छ त?
1: मेरो फेभरेट टिचर शर्मिला टिचर।
0: शर्मिला टिचर हुनुहुन्छ हो। अनि योभन्दा पहिला चाहिँ रेडियोको यस्तो प्रोग्रामहरूमा भाग लिनुभएको थियो कि नै? लिनुभएको थियो। के सुनाउनु भएको थियो नि भन्दा पहिला चाहिँ?
1: पहिला एउटा कथा सुनाएको थिएँ अनि साथीहरूसँग गीत गाएको थिएँ अनि आज स्टोरी सुनाएँ।
0: यति धेरै राम्रो कुराहरू चाहिँ हामीलाई सुनाउनु भएको छ तपाईँले है। हुन्छ, अनि आगामी दिनहरूमा पनि यसरी नै हामीलाई सुनाउँदै जानुहोला। अनि अहिले चाहिँ रेडियो सुनेर बस्नुहुने आमा बुवाहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ?
1: सबैजनाले आफ्नो ख्याल गर्नुहोला, गर्मी बढेको छ, घरमा राम्ररी बस्दिनुहोला, बाहिर धेरै नजानुहोला, प्राणी प्रशस्त खानुहोला।
0: यस्तो राम्रो कुरा भन्न चाहनुहुन्छ है। ल हुन्छ, अनि अहिलेको लागि भने चाहिँ हामी छुट्टिन्छौँ है त।
1: हुन्छ,
0: बाई बाई।
1: बाई।
0: हुन्छ, हाम्रो सानो भाइले चाहिँ आफूले चाहिँ स्टोरी चाहिँ सुनाएर गइसक्नु भएको छ र अहिलेको लागि भने चाहिँ हामीसँग कुरा गर्नको लागि फेरि पनि सानो भाइ नै हुनुहुन्छ, उहाँसँगको कुराकानी तर्फ चाहिँ हामी अगाडि बढिहालौँ है त।
2: हेलो एभ्रीवन, माइ नेम इज प्रिकेन रानक। टुडे आई एम गोइङ टु टक अबाउट इन्भाइरोमेन्ट एन्ड क्लिनेस। द इन्भाइरोमेन्ट इज एभ्रिथिङ अराउन्ड अस, इन्क्लुडिङ एयर, वाटर, प्लान्ट्स, एनिमल्स and people. A clean environment helps us live a healthy and happy life. We should protect nature by planting trees, saving water, and keeping our surroundings clean. Pollution harms the earth and living things. Everyone should work together to make environment safe and beautiful for the future. Thank you.
0: हुन्छ, धेरै धेरै धन्यवाद छ भाइलाई। इन्भाइरोमेन्टको बारेमा चाहिँ तपाईँले सुनाउनु भएको छ है। अनि इन्भाइरोमेन्ट बारेमा चाहिँ सुनाउनु भयो अनि तपाईँको स्कुलबाट चाहिँ लानुभयो कि नै?
1: लानुभयो।
0: अनि तपाईँको स्कुलमा चाहिँ यो स्कुलमा चाहिँ कतिको यो सरसफाइलाई चाहिँ प्राथमिकता दिन्छ नि?
1: धेरै
0: धेरै नै दिएको छ हो। तपाईँको घरमा चाहिँ अनि सरसफाइलाई चाहिँ कतिको प्राथमिकता दिनुहुन्छ?
1: धेरै
0: धेरै नै दिनुहुन्छ हो। ल ठिकै छ। अनि तपाईँको पढाइ चाहिँ कस्तो हुँदैछ?
3: राम्रो
4: राम्रो हुँदैछ। थ्री क्लासमा हुनुहुँदो रहेछ अनि थ्री क्लासमा चाहिँ कतिको गाह्रो भएको छ पढाइहरूमा, बुकहरू चेन्ज भएको छ, कतिको गाह्रो लागेको छ?
3: थोरै
4: गाह्रो लागेको छ। अरू साथी दाई दिदीहरूलाई चाहिँ योभन्दा पहिला नि नयाँ क्लासमा आउँदा चाहिँ धेरै नै गाह्रो भयो भन्नुभएको थियो, तपाईँलाई चाहिँ थोरै नै गाह्रो लागेको रहेछ है। ल हुन्छ ठिकै छ, त्यसो भए चाहिँ तपाईँको घर चाहिँ कहाँ हो?
3: बेल
4: चौतारा हो तपाईँको घर नि। अनि बेल चौताराबाट चाहिँ स्कुलमा यहाँ आउँदा चाहिँ कति बजी आउनुहुन्छ नि?
3: 8:45
4: आउनुहुन्छ। अनि क्लास चाहिँ कति बजी हुन्छ त?
3: 10:11
4: क्लास हुन्छ अनि 8:45 आउनुहुँदो रहेछ। अनि स्कुलमा आएर चाहिँ के गर्नुहुन्छ त?
3: पढ्छ।
4: पढ्नुहुन्छ स्कुलमा आएर नि? कति ज्ञानी हुनुहुँदो रहेछ तपाईँ त है। ल अनि तपाईँको घरमा चाहिँ को को हुनुहुन्छ त?
3: आमा, दिदी, दाई, म
4: सबैजना हुनुहुँदो रहेछ। अनि तपाईँले यो रेडियोमा बोल्नु भएको अनि तपाईँको घरमा गएर चाहिँ सुन्न भन्नुहुन्छ कि नै?
3: भन्छु।
4: भन्नुहुन्छ। अनि घरमा चाहिँ कतिको खुसी हुनुहुन्छ? घरमा के भन्नुहुन्छ त बाबा आमाहरूले?
3: खुसी लाग्यो राम्रो बोल्यो भन्नुहुन्छ।
4: खुसी लाग्यो राम्रो बोल्यो भन्नुहुन्छ हो। ल ठिकै छ। अनि तपाईँको फेभरेट टिचर को हुनुहुन्छ त?
3: सोनी टिचर।
4: सोनी टिचर हुनुहुन्छ हो। अनि उहाँले चाहिँ कुन सब्जेक्ट पढाउनुहुन्छ त?
3: इङ्ग्लिस।
4: इङ्ग्लिस पढाउनुहुन्छ। अनि सोनी टिचर मनपर्छ भन्नुभयो, सोनी टिचरको चाहिँ पढाउने शैली मनपर्छ कि उहाँले गर्नुभएको व्यवहार मनपर्छ कि के मनपर्छ त? व्यवहार मनपर्छ हो। ल हुन्छ ठिकै छ। अनि यसरी नै पढाइलाई प्राथमिकता दिँदै जानु होला। अनि अहिले चाहिँ अरू साथी दाई दिदीहरूलाई पनि पालो दिनुपर्छ। अहिलेको लागि भने चाहिँ हामी छुट्टिन्छौँ। छुट्टिनु भन्दा पहिला चाहिँ रेडियो सुनेर बस्नुहुने तपाईँ जस्तै साथीहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ?
3: धेरै धेरै राम्रो।
4: धेरै धेरै राम्रो भन्न चाहनुहुन्छ।
3: तपाईँहरूले नै यसैले भाग लिनु होला, बोल्न नधराउनु होला। तपाईँले चाहिँ घरमा सरसफाइ र धेरै प्राथमिकता दिनु होला।
4: हुन्छ है। अहिलेको लागि भने चाहिँ हामी छुट्टिन्छौँ है त।
3: हुन्छ
4: हुन्छ। धेरै धेरै धन्यवाद छ भाइलाई यस्तो मिठो चाहिँ आफूले इन्भाइरोमेन्ट एन्ड क्लिनेसको बारेमा चाहिँ सुनाएर गइसक्नु भएको छ भने अहिलेको लागि भने चाहिँ हामीसँग बोल्नको लागि चाहिँ बहिनी हुनुहुन्छ। हामी धेरै कुराकानी नगरिकन बहिनीसँगको कुराकानी तर्फ चाहिँ हामी अगाडि बढ्नेछौँ है त।
5: हेलो एभ्री वान, इट्स मी सारिका थापा फ्रम ग्रेड 8 मुनाल। टुडे आई एम हियर टु deliver a short speech on the topic World Environment Day. World Environment Day is celebrated every year on 5 June to encourage awareness and action for the protection of the environment. It was established by the United Nations Environment Program, UNEP, in 1972 and has become one of the largest global environmental outreach events. The importance of World Environment Day is to raise awareness about environmental issues such as pollution, climate change, deforestation and biodiversity loss. Earth is our shared home. Clean air, pure water and healthy ecosystems are essential for life. Let us work together to protect our environment and create a greener, healthier future for generations to come. Protect nature, preserve the future. Happy World Environment Day. Thank you.
4: हुन्छ। धेरै धेरै धन्यवाद छ बहिनीलाई। अनि वातावरण दिवसको दिनमा चाहिँ तपाईँहरूको स्कुलबाट चाहिँ के के क्रियाकलापहरू गर्नुभयो नि?
5: हामी चाहिँ पहिला जङ्गल घुम्न गयौँ अनि त्यसपछि हाम्रो स्कुलमा सफा गर्यौँ, त्यति नै गर्यौँ।
4: भनेपछि स्कुलमा सफा गर्नुभयो, जङ्गलहरू पनि घुम्नुभयो है। ल अनि तपाईँको पढाइ चाहिँ कस्तो हुँदैछ त?
5: राम्रै भइरहेको छ।
4: राम्रै भइरहेको छ हो। अनि तपाईँको घर चाहिँ कहाँ हो नि?
5: बेलचौतारा।
4: बेलचौतारा नै हो। ल ठिकै छ। अनि तपाईँको फेभरेट फुड कुन हो नि?
5: मोमो
4: मनपर्छ। अनि तपाईँलाई चाहिँ मोमो कतिको मनपर्छ?
5: त्यस्तो धेरै नै मन पर्दैन, ठिकै
4: मनपर्छ। अनि कतिसम्म खान सक्नुहुन्छ त तपाईँले, कति प्लेटसम्म?
5: वान एन्ड हाफ
4: खान सक्नुहुन्छ है। अनि तपाईँको फेभरेट टिचर चाहिँ को हुनुहुन्छ नि?
5: सबै टिचर मेरो लागि सबै फेभरेटै हो।
4: भनेपछि सबै टिचरहरू एक समानै हुनुहुन्छ है। अनि यो स्कुलमा चाहिँ के के कुराको व्यवस्थाहरू छ नि, सुविधाहरू छ नि?
5: जति विद्यार्थीहरूलाई चाहिने सुविधाहरू सबै व्यवस्था भएको छ।
4: भनेपछि सबै कुराको व्यवस्था रहेको छ है। अनि तपाईँको घरमा को को हुनुहुन्छ त?
5: मेरो घरमा भाइ, म, मम्मी अनि बाबा।
4: भाइ, तपाईँ, मम्मी अनि बाबा हुनुहुन्छ है। अनि घरमा चाहिँ भाइसँग कतिको झगडा हुन्छ?
5: धेरै नै
4: झगडा हुन्छ हो। के कुरामा झगडा हुन्छ त नि भाइसँग? त्यस्तो धेरै नै
5: खानेकुरामा अनि पढ्दाखेरि डिस्टर्ब गर्छन् त्यस्तैमा।
4: धेरै जस्तो चाहिँ त्यस्तै खानेकुरा र पढ्दा डिस्टर्ब गर्दा हुन्छ हो। हुन्छ। अनि त्यसपछि भाइको चाहिँ कतिको माया लाग्छ त फेरि झगडै भए पनि?
5: धेरै नै लाग्छ,
4: धेरै नै माया लाग्छ हो। ल ठिकै छ, अनि घरमा चाहिँ अनि मम्मीलाई केही कामहरू गर्न हेल्प गर्नुहुन्छ कि नै?
5: गर्छु।
4: गर्नुहुन्छ के काम गर्न हेल्प गर्नुहुन्छ नि?
5: झाडु लाउन, पोछा लाउन, खाना बनाउन।
4: भनेपछि झाडु लाउन, पोछा लाउन, खाना बनाउन चाहिँ हेल्प गर्नुहुन्छ है। अनि बिदाको बेलामा चाहिँ के गर्नुहुन्छ? कतै घुम्न जानुहुन्छ कि फ्यामिलीसँग? केही घरमै बसेर साथीहरूसँग खेल्नुहुन्छ कि के गर्नुहुन्छ?
5: घुम्न जान्छु।
4: घुम्न जानुहुन्छ? कोसँग जानुहुन्छ, साथीहरूसँग कि फ्यामिलीसँग?
5: फ्यामिलीसँग।
4: फ्यामिलीसँग जानुहुन्छ हो। ल ठिकै छ, अनि बिदामा चाहिँ यस्तो फ्यामिलीसँग घुम्दै घुम्न पाउँदा चाहिँ कस्तो फिल हुन्छ त?
5: एकदम रमाइलो।
4: एकदम रमाइलो फिल हुन्छ हो। ल ठिकै छ, त्यसो भए तपाईँ चाहिँ स्कुलमा कति बजी आउनुहुन्छ त?
5: हाम्रो मर्निङ क्लास भएको कारणले चाहिँ म 6:15 आउँछु।
4: अनि बेलुका चाहिँ कति बजी छुट्टी हुन्छ त?
5: 4:10
4: छुट्टी हुन्छ हो। ल ठिकै छ, मर्निङ क्लास पनि राम्रोसँग पढ्दै जानु होला, आफ्नो पढाइलाई चाहिँ नि अगाडि बढाउँदै जानु होला। अनि अहिले चाहिँ रेडियो सुनेर बस्नुहुने श्रोता साथीलाई चाहिँ के भन्न चाहनुहुन्छ?
5: हामीले चाहिँ वातावरण चाहिँ सफा राख्नुपर्छ र घर वरपर फोहोर फाल्नु हुँदैन। फोहोर व्यवस्था गर्न चाहिँ डस्टबिनको युज गर्नुपर्छ।
4: हुन्छ, अनि अहिलेको लागि भने चाहिँ हामी छुट्टिन्छौँ। धेरै धेरै धन्यवाद सबैनीलाई ओल्ड इन्भाइरोमेन्ट डेको बारेमा चाहिँ हामीले सुनाएर गइसक्नु भएको छ। र अहिलेको लागि भने चाहिँ हामीसँग कुरा गर्नको लागि चाहिँ अर्को बहिनी हुनुहुन्छ, उहाँसँगको कुराकानी तर्फ लागौ है त।
6: नमस्कार सम्पूर्णमा, मेरो नाम उपसना यादव, कक्षा 9 अध्ययनरत छात्रा। आज 22 ज्येष्ठ अर्थात 5 जुन विश्व वातावरण दिवसका दिन हामी ज्ञान बगैँचाका कक्षा 8, 9, 10 अध्ययनरत विद्यार्थीहरू जंगल भ्रमणमा बोट बिरुवा अवलोकन गर्न गएका थियौ। बिहान करिब 7 हामी शिक्षक शिक्षिकासँग जंगल भ्रमणका लागि हाम्रो विद्यालय पछाडिको बाटोतर्फ हुँदै जंगलतिर लाग्यौं। बिहानी र साथीहरूसँगको समय भएर होला, समयको थाहा पत्तै पाएनौ। जंगल भ्रमण सकिएपछि हामी कक्षा 9 विद्यार्थी मिली विद्यालय वरिपरिको सेरोफेरो सरसफाई गरी वृक्षारोपण पनि गरेका थियौ। तसर्थ आजको विश्व वातावरण दिवसले हामीलाई आफ्नो वातावरणमा मात्र नभई वरपरका वातावरणमा पनि सरसफाई गरी वातावरणलाई भविष्यका लागि पनि संरक्षण गर्नुपर्छ भन्ने पाठ सिकाउँछ।
4: हुन्छ बहिनीलाई धेरै धेरै धन्यवाद छ। अनि तपाईँहरू चाहिँ विश्व वातावरण दिवसको दिनमा चाहिँ स्कुलबाट जानुभएछ, वृक्षारोपणहरू गर्नुभएछ, अनि कस्तो फिल भयो त वृक्षारोपणहरू गर्दा चाहिँ?
6: एकदमै रिस्पोन्सिबल फिल भयो।
4: एकदमै रिस्पोन्सिबल फिल भयो है। अनि जंगल घुम्दै गर्दा चाहिँ, अनि त्यहाँको बोट बिरुवाहरू हेर्दै गर्दा चाहिँ, अनि बिहान बिहानमा चाहिँ हावा खाँदा चाहिँ आनन्द भयो होला है तपाईँहरूलाई?
6: हजुर।
4: अनि त्यसो भए चाहिँ अनि साथीहरूसँग हिँड्दै गर्दा कस्तो फिल भयो त?
6: एकदमै रमाइलो।
4: एकदमै रमाइलो फिल भयो। ल ठिकै छ, अनि तपाईँको घरतिर चाहिँ कतिको सरसफाई राख्नुहुन्छ त?
6: सरसफाई नै हुन्छ, कहिले फोहोरको व्यवस्थापन पनि राम्रो हुन्छ।
4: हजुर, सरसफाइ नै हुन्छ, फोहोरको व्यवस्थापन पनि छ है। अनि स्कुलमा चाहिँ कतिको सरसफाइ छ?
6: स्कुलमा पनि राम्रो सरसफाइ छ।
4: स्कुलमा पनि राम्रो सरसफाइ छ है। अनि यो स्कुलमा चाहिँ के कुराहरू मनपर्छ नि तपाईँलाई?
6: यहाँको पढाइ, शिक्षक शिक्षिका, अनि पढाउने चलन चल्ती।
4: हजुर, पढाउने चलन चल्ती, शिक्षक शिक्षिका पनि मनपर्छ है। अनि तपाईँको घर चाहिँ कहाँ हो त?
6: दुलेगौडा।
4: दुलेगौडा, दुलेगौडाबाट चाहिँ केमा आउनुहुन्छ नि?
6: स्कुलको बसमा।
4: स्कुलको बसमा आउनुहुन्छ हो। अनि कति बजी आउँछ त स्कुलको बस त्यहाँ दुलेगौडामा चाहिँ?
6: बिहान 6:00 आउँछ।
4: 6:00 आउँछ है। ल हुन्छ, ठिकै छ। अनि बसमा चाहिँ अनि कतिको सुविधाहरू छ, मतलब बस्नको लागि, अनि झर्दै गर्दा, अनि रोड क्रसहरू गराइदिनको लागि चाहिँ कतिको सुविधा?
6: बसमा सबै भाइ बहिनीहरू मिलेर बस्नुहुन्छ। बाटो चाहिँ खलासी अङ्कलले कटाइदिनुहुन्छ र राम्रैसित बस्छौ बस्मा नि।
4: अनि तपाईँको चाहिँ ड्रिम के छ भने ठुलो भएपछि के बन्ने विचार छ तपाईँको?
6: म मेडिकल फिल्डतिर जाने।
4: मेडिकल फिल्डतिर जाने चाहिँ तपाईँको विचार छ हो, तपाईँको ड्रिम होला। हुन्छ, अनि यसरी नै अगाडि बढ्दै जानु होला, आफ्नो ड्रिमलाई पनि पुरा गर्नु होला। अनि तपाईँको घरमा चाहिँ रेडियो प्रोग्राममा बोलेको भनेर भन्नुहुन्छ कि नै?
6: भन्छु।
4: भन्नुहुन्छ, अनि सुन्न नि भन्नुहुन्छ कि नै?
6: भन्छु।
4: भन्नुहुन्छ, अनि यो प्रोग्राम चाहिँ कहिले आउँछ भन्ने थाहा छ?
6: आइतबार।
4: आइतबार आउँछ, अनि कति बजी आउँछ भन्ने थाहा छ होला त्यसो भए त तपाईँलाई है?
6: थाहा खबर सकिएपछि।
4: ल हुन्छ, अनि आइतबार चाहिँ थाहा खबर सकिएपछि 26 चाहिँ आउने गर्दछ है। अनि तपाईँको घरमा पनि सुन्न भन्नु होला। अनि तपाईँले घरमा गएर रेडियोमा बोलेको भन्दा चाहिँ घरमा मम्मी बाबा चाहिँ कस्तो फिल गर्नुहुन्छ जस्तो लाग्छ, मतलब मम्मी बाबाले चाहिँ कस्तो एक्सप्रेसन दिनुहुन्छ जस्तो लाग्छ?
6: खुसी हुनुहुन्छ होला र प्राउड पनि,
4: खुसी हुनुहुन्छ होला भन्ने लाग्छ होइन। तपाईँको फेभरेट टिचर चाहिँ को हुनुहुन्छ?
6: प्रिन्सिपल सर।
4: भनेपछि प्रिन्सिपल सर चाहिँ एकदम फेभरेट हुनुहुन्छ तपाईँको, अनि सरले गर्नुभएको व्यवहार हुन्छ कि के मनपर्छ सरलाई?
6: सरले गर्नुभएको हामी प्रति सबै सम्मान व्यवहार,
4: सरले गर्नुभएको सम्मान व्यवहार चाहिँ मनपर्छ हो। तपाईँको फेभरेट गेम कुन हो नि?
6: ब्याडमिन्टन।
4: ब्याडमिन्टन, अनि स्कुलको यस्तो प्रोग्रामहरूमा गेमहरूमा भाग लिनुहुन्छ कि नै?
6: लिन्छु।
4: लिनुहुन्छ हो, ल ठिकै छ। अनि यसरी आफ्नो ड्रिम फ्युचरलाई चाहिँ अगाडि बढाउँदै जानु होला। अहिलेको लागि भने चाहिँ हामी छुट्टिन्छौँ। छुट्टिनुभन्दा अगाडि चाहिँ रेडियो सुनेर बस्नुहुने साथीहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ?
6: हामीले विश्व वातावरण दिवसको दिन मात्र नभएर अरू दिनमा पनि फोहोरको व्यवस्थापन गर्नुपर्छ र वृक्षारोपण पनि गर्नुपर्छ।
4: हुन्छ, धेरै धेरै धन्यवाद छ बहिनीलाई। अहिलेको लागि भने चाहिँ हामी छुट्टिन्छौँ है त। हुन्छ, धेरै धेरै धन्यवाद छ बहिनीलाई आफ्नो कुराहरू चाहिँ राखेर जानुभएको छ भने। अहिलेको लागि भने चाहिँ हामीसँग कुरा गर्नको लागि भाइ हुनुहुन्छ, उहाँसँगको कुराकानीतर्फ चाहिँ हामी लागिहाल्नेछौँ है।
7: नमस्ते एभ्रीवन, माई नेम इज सक्षिम गुरुङ, अ स्टुडेन्ट अफ ज्ञान बगैँचा इङ्ग्लिस बोर्डिङ स्कुल। टुडे आई एम गोइङ टु सेयर माई एक्सपिरियन्स अफ नवोदय मोडल युनाइटेड नेसन्स अर एनएमयुएन। नवोदय मोडल युनाइटेड नेसन्स अर एनएमयुएन वाज ए एमयुएन प्रोग्राम held in the 15th, 16th and 17th of Jyaistha in the prestigious school of Hetauda, Navodaya Shishu Sadan. The main focus of this program was for the participants from all over the country to develop researching, debating and public speaking abilities with socialization included. It was a really thrilling experience. What started with a long ride to the venue where most of the participants didn't even want to go became a mix of educational, social and independent growth of all the participants into leaders where no one wanted to return home at the last day. The school, its members and the facilities they provided were all very much satisfactory. The kindness of the school staff, the friendliness of the participants and the hospitality that was provided to us was an experience that I have never experienced. Everybody was very wholesome and sweet. The growth that us the participants had, whether it be academically or as human beings as a whole, was very great. I learned many great skills and knowledge required in life thanks to NMUN. I am forever grateful to the organizers of the program and my teachers to let me participate in it. I hope I can get to participate in many programs such as this. The memories made along the program are the most precious to me. Navodaya Model United Nations will be missed by us the participants for a lifetime. Thank you.
4: धेरै धेरै धन्यवाद छ भाइलाई, अनि यो कुरालाई चाहिँ थोरै नेपालीमा चाहिँ एक्सप्लेन गर्न सक्नुहुन्छ?
7: नवोदय मोडल युनाइटेड नेसन्स भनेको नवोदय शिशु सदन स्कुलले राखेको एउटा एमयुएन प्रोग्राम हो। यसमा चाहिँ देशभरिका विभिन्न विद्यालयका छात्र छात्राहरू आएर 21 देशहरू दिइन्छ उनीहरूलाई। उनीहरूलाई चाहिँ त्यो देशको प्रतिनिधि गर्नुपर्ने रहेको हुन्छ र एउटा दिएको टपिकमा छलफल गर्नुपर्छ र त्यो टपिक चाहिँ हरेक ग्रुप अनुसार छुट्टा छुट्टै हुन्छ र यसरी नै त्यो ग्रुप अनुसार हामीले त्यो देशको अफिसियल वेबसाइटहरू हुन्छ कि त न्युजको वेबसाइटहरू हुन्छ त्यहाँबाट इन्फर्मेसनहरू जानकारीहरू लिएर टिपेर फेरि हामीले सबलाई सुनाउनुपर्ने हुन्छ र अरूहरूको पनि सुन्नुपर्ने हुन्छ। यसरी नै गरिएको डिस्कसनलाई पछि गएर समावेश गरेर एउटा पेपरमा लेखेर हाम्रो एमयुएन प्रोग्राम सकेको हुन्छ र नवोदय शिशु सदनको एनएमयुएन प्रोग्रामको सबभन्दा मलाई राम्रो लाग्ने दिन इभेन्ट भनेको चाहिँ त्यहाँको सोसल नाइट थियो, जहाँ सबजना पार्टिसिपेन्ट्सहरू एकअर्कासँग घुलमिल हुने कुरा गर्ने र धेरै नाच गानका कार्यक्रमहरू भएको थियो। र अन्तिममा भन्नुपर्दा नवोदय शिशु सदन प्रोग्राम एउटा व्यक्तिको रूपमा हामीले हाम्रो चौतर्फी विकासको लागि एकदमै महत्वपूर्ण र सहयोगी छ, त्यसैले यस्तो यस्तो प्रोग्रामहरूमा चाहिँ पार्टिसिपेट गर्नुहोस् भनेर म सबलाई एउटा सुझाव दिन चाहन्छु।
4: हुन्छ, धेरै धेरै धन्यवाद छ भाइलाई। अनि त्यसो भए तपाईँहरूलाई कुन देशको परेको थियो नि?
7: मलाई चाहिँ युएई अथवा सामान्य अर्थमा भन्नुपर्दाखेरि दुबई परेको थियो।
4: भनेपछि दुबईको परेको थियो, अनि दुबईको बारेमा चाहिँ तपाईँले कतिको खोज गर्नुभयो त?
7: यही घरबाटै खोजेर गएको थिएँ, त्यहाँ गएर उठाउनु पर्ने क्वेसन्स र त्यो क्वेसन्सहरूको लागि आन्सर्सहरू पनि खोजेर गएको थिएँ। पछि गएर फर्स्ट दिनको सेसनमा पार्टिसिपेट हुँदा त्यो सब क्वेसनहरू सकियो, त्यही भएर फेरि त्यसको रातभरि रिसर्च गर्नु परेको थियो अरू क्वेसन्स र आन्सर्सहरू पनि।
4: धेरै नै मेहनत गर्नुभएको रहेछ अनि यस्तो गर्दा चाहिँ तपाईँलाई चाहिँ आफूमा कतिको ट्यालेन्टहरू धन थपिए जस्तो लाग्यो कतिको धेरै नजानेको नबुझेको कुराहरू चाहिँ बुझे जस्तो लाग्यो त तपाईँलाई
7: जस्तै कि हाम्रो टपिक आर्टिफिसियल इन्टेलिजेन्सको बारेमा थियो मैले चाहिँ विभिन्न देशहरूको पढाइमा आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोगको बारेमा मैले बुझ्न सके यो प्रोग्रामबाट साथै मैले अरूहरूसँग बोल्ने सोसियलाइजेसन स्किल्स र पब्लिक स्पिकिङ जस्ता स्किल्सहरू पनि मैले विकास गरेको छु भन्ने मलाई लाग्छ
4: धेरै कुराहरूको चाहिँ विकास भएको रहेछ तपाईँमा है विकास गर्नुभएको रहेछ अनि यसरी नै अगाडि बढ्दै जानु होला अनि त्यसो भए चाहिँ यो कार्यक्रममा चाहिँ भाग लिन चाहिँ तपाईँको स्कुलबाट कतिजना जानुभयो नि
7: यो कार्यक्रममा भाग लिनको लागि जम्मा पाँचजना जानुभएको हाम्रो स्कुलबाट त्यहाँबाट दुईजना मेल र तिनजना फिमेल थिए
4: पाँचजना जानुभएको रहेछ है अनि त्यसो भए चाहिँ अनि पाँचजनाको ग्रुप नै भएर जानुभएको कि सिङ्गल सिङ्गललाई नै छुट्टै छुट्टै टपिक दिएको थियो त्यति बेला
7: सबलाई डिफरेन्ट डिफरेन्ट ग्रुपहरू चुज गर्ने भन्नुभएको थियो त्यही भएर सब छुट्टिएका थियौँ हामीहरू
4: पाँचजना जानुभएको छुट्टिनु भएको थियो है हुन्छ ठिकै छ अनि त्यसो भए चाहिँ अनि कहिले जानुभएको थियो नि यो प्रोग्रामको लागि चाहिँ
7: यो प्रोग्रामको लागि हामी 14 गते गएका थियौँ ज्येष्ठको र 15, 16, 17 गते प्रोग्राम गरेर हामी बेलुका फर्केको
4: 15, 16, 17 गते चाहिँ प्रोग्राम गरेर फर्किनु भएको थियो है अनि तपाईँहरूको पाँचजनाको साथमा चाहिँ अनि कुन सर जानुभएको थियो
7: हामीसँग हाम्रो प्रिन्सिपल सरले एज अ गार्डियन टिचर आउनुभएको थियो
4: प्रिन्सिपल सर जानुभएको थियो है अनि हुन्छ अनि स्कुललाई चाहिँ यस्तो राम्रो राम्रो कुराहरू सिक्नको लागि यस्तो कार्यक्रमहरू तपाईँहरूको लागि भनेर चाहिँ यसरी प्रस्तुत गरिदिनु भएको छ अनि अरू स्कुलमा पनि यस्तै प्रोग्रामहरू लिएर आइदिनु भएको छ होला अनि त्यसको लागि चाहिँ के भन्न चाहनुहुन्छ सर मिसलाई
7: हाम्रो विकासको लागि यति सब कार्यक्रमहरू राखिदिनु भएकोमा र हामीलाई भाग लिन दिनु भएकोमा म सब शिक्षकहरूलाई आफ्नो धन्यवाद प्रदान गर्न चाहन्छु व्यक्त गर्न चाहन्छु
4: हुन्छ अनि ती सबै शिक्षकहरूलाई चाहिँ धन्यवाद व्यक्त गर्न चाहनुहुन्छ है अनि यो स्कुलमा पढ्दा चाहिँ तपाईँले कस्तो फिल भएको छ त
7: मलाई यो स्कुलमा पढ्दा रमाइलो भइरहेको छ यहाँका विद्यार्थीहरू पनि सब घुलमिल हुने फ्रेन्डली छन् र यहाँका टिचर्सहरू पनि सब फ्रेङ्क फ्रेन्डली काइन्ड यस्तो छन्
4: सबै टिचरहरू है सबैलाई मनपर्छ होइन एकदमै रमाइलो फिल लाग्छ तपाईँलाई भनेपछि अनि तपाईँले चाहिँ स्कुलको प्रोग्रामहरूमा गेमहरूमा चाहिँ कतिको भाग लिनुहुन्छ
7: अब जति सक्छु त्यति धेरै प्रोग्रामहरूमा भाग लिन खोज्छु म चाहिँ
4: कुन कुन गेममा भाग लिनुभएको छ त
7: अहिलेसम्म बास्केटबल फुटबल ब्याडमिन्टन
4: अनि तपाईँको फेभरेट गेम चाहिँ कुन हो त
7: मेरो फेभरेट गेम चाहिँ बास्केटबल हो
4: बास्केटबल एकदमै मनपर्छ हो अनि बिदाको बेलामा चाहिँ कतिको खेल्नुहुन्छ
7: बिदाको बेला बिहान खेल्न जान्छु 2-3 घन्टा पछि फेरि दिउँसो कि त बेलुका घाम त्यति साह्रो लागेको छैन भने चाहिँ फेरि खेल्न जान्छु 1-2 घन्टा अझै
4: धेरै नै मन पर्दो रहेछ है ल हुन्छ यसरी नै आफ्नो पढाइलाई सँगै खेलकुदहरूमा पनि अगाडि बढ्दै जानु होला अनि तपाईँको ड्रिम चाहिँ के हो नि
7: मेरो देशलाई सेवा गर्नु अब देश भन्दा नि युके लाउरे भन्ने हो मेरो चाहिँ
4: ल हुन्छ भाइलाई धेरै धेरै बधाई छ तपाईँको ड्रिमलाई चाहिँ पुरा गर्नु होला अनि अहिलेको लागि भने चाहिँ रेडियो सुनेर बस्ने साथीहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ
7: यस्तै आफ्नो चौतर्फी विकास भन्ने खालको कार्यक्रमहरूमा चाहिँ सहभागी हुन सक्नुहुन्छ भने चाहे जतिको सहभागिता देखाउन सक्नुहुन्छ त्यतिको देखाउनुहोस् यो भनेको आफ्नै लागि हो त्यसैले डराउनु हुन्न र आफ्नो पुरै मनले पार्टिसिपेट गर्नुपर्छ
4: हुन्छ धेरै धेरै धन्यवाद छ भाइलाई अहिलेको लागि भने चाहिँ हामी छुट्टिन्छ
7: हुन्छ धन्यवाद
4: हुन्छ धेरै धेरै धन्यवाद छ भाइलाई आफ्नो कुराहरू चाहिँ राखेर गइसक्नु भएको छ भने हामीसँग अन्तिममा एकजना बहिनी हुनुहुन्छ उहाँसँगको कुराकानी तर्फ चाहिँ हामी लागिहाला है त
8: नमस्ते सो माइसेल्फ दीप्सा पौडेल अ पार्टिसिपेन्ट अफ MUN मोडल युनाइटेड नेसन विच वाज एट हेटौडा इन अ स्कुल नेम्ड अफ नवोदय शिशु सदन सिन्स दिस वाज द फर्स्ट MUN, I was absolutely excited for that. Me and my other 4 friends went to Hedoda at around 12 p.m. on 14th of Zesta. When we got to there, we met our new members from Kathmandu, Pokhara and Dharan. The next day was the starting of the formal session. The auditorium hall of that school made me nervous. There were so many participants participating there and everyone they were looking so capable and confident. After 1 hour of introduction, we went to our room. Then the real program started. I was the delegate of Saudi Arabia, which may not be recognized by everyone. So I had to attract everybody to my speech and make myself noticeable to them. I thought everyone was new there, but at last I got to know that they all were from Navodaya school and I was only one from Gyan Bagicha. Yet, I felt so proud of myself for being able to stand as a confident person. Keeping it short, it was a great experience that developed diplomatic and leadership skills into me. And moreover, it was, and it still is, great to tell everybody knows me not only by my name, Dipsa, but as a confident representative of Saudi Arabia. Thank you.
4: Ancha, dhere dhere dhanyawad cha bahinilai. Ani yo kura lai tapaile thorai Nepali ma explain garna saknuhuncha.
8: So, हामी चाहिँ ज्ञानबगैचा इंग्लिश स्कुलबाट चाहिँ हेटौडा एमएन प्रोग्रामको लागि चाहिँ गएका थियौँ. त्यति बेला हामी सुरुमा सरले हामीलाई जाने भनेर भन्नुभएपछि चाहिँ हामी सबैजना चाहिँ एक्साइटेड चाहिँ भएको थियौँ. तर त्यो रुमको त्यो स्कुलको अडिटोरियम हलमा गएपछि चाहिँ हामी सबैलाई अलिअलि डर भन्ने लागेको थियो, किनभने त्यहाँ सबैको नयाँ अनुहार, नयाँ नयाँ कुराहरू देख्दा चाहिँ कसैलाई नै डर लाग्दैन. र त्यहाँ हामीलाई चाहिँ सरहरूले कमिटीहरू जस्तै प्रतिनिधि सभा, युनिसेफ, जसले चाहिँ बच्चाहरूको हक अधिकारको लागि केही बोल्छ, अनि आइएलओ, अनि त्यस्तै लगायत अरू थुप्रै थुप्रै ग्रुपहरूमा चाहिँ हामी डिभाइड भएर गएका थियौँ. हाम्रो म जाने मेरो कमिटी युनिसेफमा चाहिँ अराउन्ड 30 स्टुडेन्टहरू चाहिँ हुनुहुन्थ्यो. हामीहरू सबैलाई चाहिँ एउटा एउटा कन्ट्रीहरू, जस्तै मलाई साउदी अरेबिया, मेरो साथीहरूलाई इन्डिया, जर्मनी, इजिप्ट र अरू थुप्रै थुप्रै कन्ट्रीहरू दिनुभएको थियो. र हामीले त्यो कन्ट्रीले त्यो कमिटीको लागि के गरेको छ, के गर्नेवाला छ र कसरी देशभरिको लागि एउटा राम्रो ठाउँ गराएको छ भनेर भन्नेवाला थियौँ. अन्तिममा भन्नुपर्दा यो प्रोग्राम भनेको चाहिँ हाम्रो देशमा हुने प्रतिनिधि सभामा कसरी कार्यहरू हुन्छ, विश्वभरको युनाइटेड नेसनमा कसरी मान्छेहरूले कसरी कुन कुन प्रक्रियाबाट कस्तो कस्तो कुराहरू गराउँछ भनेर चाहिँ यसले हामीलाई सिकाएको थियो. र अन्तिममा भन्नुपर्दाखेरि यो प्रोग्रामले गर्दा चाहिँ हामीमा चाहिँ नेतृत्व क्षमताको विकास पनि भएको थियो.
4: हुन्छ, धेरै धेरै धन्यवाद छ बहिनीलाई. यसरी नै हुन्छ अनि तपाईँमा चाहिँ यो प्रोग्राममा गएर चाहिँ कतिको नेतृत्व विकासहरू, कतिको आफूमा धेरै कुराहरूको विकासहरू भएको अनुभव गर्नुभएको छ?
8: नेतृत्व क्षमताको विकास या अरू कुनै पनि कुराको विकास चाहिँ यत्तिकै भन्दा त नदेखिने रहेछ. तर कहिले काहीँ टिचरहरूले हामीलाई ग्रुपमा छुट्याएर अब तिमी यो ग्रुपको लिडर हो, त्यो ग्रुपको लिडर हो भन्दाखेरि चाहिँ आफ्नो पनि अलिअलि त नेतृत्व क्षमता छ भने जस्तो त लाग्थ्यो. तर त्यहाँ गएर फर्किसकेपछि चाहिँ अब भने म अलि ठुलो ग्रुपहरूको लागि र मेरो स्कुलमा पनि नेतृत्व क्षमता मेरो मात्र विकास नगरेर अरूको पनि नेतृत्व क्षमता विकास गर्न सक्छु जस्तो लाग्छ.
4: यति धेरै विकास चाहिँ तपाईँमा बढेको छ है. तपाईँलाई चाहिँ वहाँ गएर चाहिँ ग्रुपमा डिभिजन गर्दा चाहिँ सुरुमा चाहिँ कतिको डर लागेको थियो?
9: त्यहाँसम्मको लागि म कार्यक्रम प्रस्तुत लक्ष्मी सुनार विदा हुने आज्ञा चाहन्छु. सुन्दै गर्नुहोला रेडियो ढोर 12.8 MHz कार्यक्रम स्कुल कलेजमा. नमस्कार.
10: साइलियामा प्रकाश साईको फर्निचर पसल गरेको छ है, झुकिनु होला नि.
11: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
10: बिबी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीआर सोरुम थियो नि. हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि.
11: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्, गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
10: प्रोपाइटर ठान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925.
12: टाइम चेकको साथमा बन्केवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ. अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ. प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98160 95301.
13: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार.
14: ढोरबाराही हाइलाइट्स को साथ में
15: छिटो छरितो र गुणस्तरीय सेवा को एउटै नाम कृष्ण आर्ट्स एंड अफसेट प्रेस दुलेगौड़ा बीपी चोक
14: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841549304
16: नमस्कार साँझ 7 बजेको ढोरबाराई हाइलाइट्समा समाचार कक्षबाट सहकर्मी अशोक विश्वकर्मासँगै म सृष्टि खत्रीको स्वागत छ। तपाईं यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज जन्तरमनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्रो एप मार्फत पनि हामीलाई केही साथ सुन्न सक्नुहुनेछ। ढोरबाराई हाइलाइट शुरू गरौं आजका मुख्य खबरका शीर्षकहरूबाट।
17: आफूहरूको काम प्रभावकारी बनाउन स्वकीयको सुविधा दिनुपर्ने संघ र प्रदेशका सांसदहरूको माग हप्तामा दुई दिन बित्दा तत्काल नहटाउने सरकारको स्पष्टोक्ति।
16: नेपाल भारत सीमा विवाद समाधानमा मध्यस्थता मागेर नभई कूटनीतिक माध्यमबाट समाधान गर्ने परराष्ट्र मन्त्री खनालको भनाई रासोपालाई असफल हुने छूट नरहेको सांसद ने उपानेको टिप्पणी।
17: राष्ट्रपति तनहुको सभापतिमा पुनः विश्व वस्तुला निर्वाचित न्यौपाने 123 मतले पराजित कोषाध्यक्षमा गहतराजलाई एक मतले पराजित गरेर दुर्गा कुमार श्रेष्ठ विजयी।
16: पाकिस्तानका आन्तरिक मामिला मन्त्री इरानका विदेश मन्त्रीसँग भेट्न तेहरानमा अमेरिका र इजरायलले इरान विरूद्ध युद्ध शुरू गरेको आज 100 दिन पूरा।
17: र नेपालले एसियाली खेलकुद छनौट क्रिकेट प्रतियोगिताको उपाधिका लागि हङकङसँग खेल्ने।
16: अब पूरा समाचार सुन्नुहोस्। संघीय संसद तथा प्रदेश सभाका सांसदहरूले आफ्नो संसदीय कामलाई प्रभावकारी बनाउन व्यक्तिगत सहयोगी सहित आवश्यक सहयोगी कर्मचारीको व्यवस्था गर्न माग गरेका छन्। सुदूरपश्चिम प्रदेशको टीकापुरमा सम्पन्न अन्तर्व्यवस्थापिका मंचको 13 सम्मेलनले जारी गरेको 9 बुँदे सन्देशपत्रमा संघीय संसद र प्रदेशसभाका सदस्यहरूका लागि सहयोगी कर्मचारी व्यवस्था गर्न सम्बन्धित निकायमा पहल गर्ने निर्णय गरिएको हो। सन्देशपत्रको 5 बुँदामा सांसदहरूको कार्यगत दक्षता अभिवृद्धि कानून तजुर्मा प्रक्रियालाई सुदृढ बनाउने तथा संसदीय गतिविधिलाई गुणस्तरीय र प्रभावकारी बनाउन सहयोगी कर्मचारी आवश्यक रहेको उल्लेख गरिएको छ। सम्मेलनले संघीय संसद तथा प्रदेशसभाका सदस्यहरूलाई संसदीय जिम्मेवारी निर्वाह अध्ययन अनुसन्धान कानून निर्माण र नीति विश्लेषणका कार्यमा सहयोग पुर्याउन आवश्यक जनशक्ति व्यवस्थापन गर्न पहल गर्ने प्रतिबद्धता जनाएको छ।
17: परराष्ट्र मन्त्री शिशिर खनालले नेपाल र भारतको सीमा विवाद समाधानमा मध्यस्थता मागेर नभई कूटनीतिक माध्यमबाट नै समाधान गर्ने बताउनु भएको छ। भारत भ्रमणका क्रममा भारतीय समकक्षीय जयशंकरसँग द्विपक्षीय छलफल सकेर दिल्लीमा रहेको नेपाली दूतावासमा भारतीय पत्रकारहरूसँग कुराकानी गर्दै मन्त्री खनालले यस्तो बताउनु भएको हो। उहाँका अनुसार नेपालले लिपुलेक र कालापानी क्षेत्रमाथिको आफ्नो दावी भारत र चीन दुवैलाई कूटनीतिक नोट मार्फत जानकारी गराइसकेको प्रधानमन्त्री भालेन्द्र शाहले बेलायतका पुस्तकालयहरूमा रहेको ऐतिहासिक दस्तावेजमा पहुँच खोज्ने उल्लेख गर्नुभएको भन्दै खनालले यसको अर्थ मध्यस्थता माग्ने होइन कूटनीतिक माध्यमबाट नै समाधान गरिने बताउनु भएको छ। एपीजी प्रतिवेदन सार्वजनिक गर्ने सम्बन्धमा उहाँले त्यो प्रतिवेदन दुवै देशको प्रधानमन्त्रीको सहमति बिना सार्वजनिक गर्ने अधिकार आफूसँग नरहेको पनि बताउनुभयो। भारतीय सेनामा गोर्खा भर्नाको विषयमा अग्निपथ योजनापछि देखिएको गतिरोध बारे बोल्दै उहाँले यो विषयमा छलफल नभएको तर उपयुक्त समयमा वार्तामा बसेर समाधान खोजिने बताउनुभयो। दुई देशबीचको सम्बन्धलाई भू राजनीतिक भन्दा विकास नीतिको चिराबाट हेर्न चाहेको पनि उहाँले बताउनु भएको छ।
16: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा केन्द्रीय ऊर्जा विभाग प्रमुख एवं तनहु क्षेत्र नम्बर 2 का सांसद श्रीराम नेउपानेले रासोपालाई असफल हुने छूट नरहेको बताउनु भएको छ। रासोपा तनहु जिल्ला समितिको आज आयोजित प्रथम अधिवेशनलाई सम्बोधन गर्नुहुँदै उहाँले देशको ठूलो शक्ति रासोपामाथि जनताको आशा र भरोसा रहेकाले यो पार्टीलाई असफल हुने छूट नरहेको उल्लेख गर्नुभएको हो। नेउपानेले विगतका सरकार आफ्नै झगडाबाट अपदस्थ भएको चर्चा गर्नुहुँदै करिब दुई तिहाई नजिक रहेको वर्तमान सरकारलाई अन्य शक्तिबाट आफ्नै बाट खतरा रहेको बताउनु भएको छ। देश परिवर्तन गर्ने संकल्प बोकेर जन्मिएको रासोपालाई बलियो शक्तिका रूपमा विकास गर्दै अगाडि बढ्नुपर्ने अहिलेको आवश्यकता रहेको बताउँदै उहाँले पार्टीभित्र सहमति र सहकार्यलाई सधैँ निरन्तरता दिनुपर्ने चर्चा पनि गर्नुभएको थियो। सांसद नेउपानेले जुन आशा भरोसाका कारण रासोपालाई करिब 52 लाख मत प्राप्त भएको छ, विगतबाट पाठ सिकेर अगाडि बढ़दै जनताको भरोसालाई गन्तव्यसम्म पुर्याउनुपर्ने उहाँले बताउनु भएको छ। सो क्रममा रासोपा गण्डकी प्रदेशका प्रवक्ता शंकर पन्तले पार्टीमा को पहिला आयो को पछि आयो भन्ने कुरा ठूलो नभएको बताउँदै संगठनलाई बलियो बनाउनु अहिलेको प्रमुख माग रहेको बताउनु भएको हो। कार्यक्रममा रासोपा तनहुका संस्थापक सभापति विकास सिग्देल, क्षेत्र नम्बर दुईका संयोजक सुन्दर बस्याल, एकका सचिव शशी रूपा खेती, दश नगर सभापति चुनामणि दाहाल, सुकरण्डकी नगर सभापति हरिबहादुर खड्का लगायतले पार्टीभित्र एकता र सहकार्यको आवश्यकता औल्याउनु भएको थियो।
17: कास्कीको पोखरा स्थित बहुचर्चित प्रकरणमा थुनामा रहेका नेकपा एमाले निकटीय बसौं नेपालका नेता शिव बहादुर गुरूङ अर्थात महेन्द्र भोटी धरोटीमा रिहा हुनुभएको छ। 17 करोड़ रूपियाँ बिगो रकम तिर्ने कबूल गरेपछि उहाँ 5 लाख रूपियाँ धरोटी बुझाएर केही दिन अगाडि रिहा हुनुभएको हो। कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेलवासीको इजलासले भोटेलाई धरोटीमा रिहा गर्ने आदेश गरेको हो। उहाँलाई 2080 सालमा सूर्य दर्शन सहकारी ठगीको अभियोगमा पूर्वपक्षका लागि थुनामा पठाइएको थियो। सहकारी ठगीमा जेलमा पुगेको उहाँलाई जिल्ला र उच्च अदालतले पनि थुनामा राख्ने आदेश दिएको थियो। उहाँसँगै सहकारी ठगीको अभियोगमा कारागारमा रहनुभएका सूर्य दर्शन सहकारीका कोषाध्यक्ष कुमार रम्तेल, उपाध्यक्ष कैलाश कुमार दरलामी र संचालक समितिका पूर्व सदस्य महेन्द्र भोटेलाई जिल्ला अदालत कास्कीले थुनामा पठाएको थियो।
16: सरकारका काम कार्यवाहीमाथि प्रभावकारी निगरानी बढ़ाउने तथा संसदमा आफ्नो भूमिकालाई थप सशक्त बनाउने उद्देश्य सहित कांग्रेसले जिम्मेवारी तोकेका विभागीय मन्त्रालयगत संयोजकहरूको बैठक आइतबार बसेको छ। संसदीय दलका नेता भीष्मराज आङदिङबेको अध्यक्षतामा बसेको बैठकमा विभिन्न मन्त्रालयगत संयोजकको जिम्मेवारी पाएका सांसदहरूले सरकारका गतिविधि, मन्त्रालयहरूको कार्य सम्पादन तथा जनतासँग प्रत्यक्ष सरकार राख्ने विषयहरूबारे धारणा राखेका हुन्। बैठकमा मन्त्री परिषदको निर्णय तथा सरकारका काम कार्यवाहीको नियमित निगरानी गर्ने, मन्त्रालयगत गतिविधिको अध्ययन र विश्लेषण गर्ने तथा संसदमा प्रभावकारी ढंगले विषय उठाउने विषयमा छलफल भएको थियो। साथै राष्ट्रिय महत्वका मुद्दामा पार्टीको धारणा निर्माण गर्न सुझाव दिने, जनताका गुनासा तथा समस्यालाई सम्बन्धित निकायसम्म पुर्याउने र सरकारलाई जवाफदेही बनाउन सक्रिय भूमिका खेल्ने निर्णय पनि भएको छ। यसबाहेक बैठकले मन्त्रालयगत जिम्मेवारी पाएका संयोजकहरूको बैठक प्रत्येक महिना कम्तीमा एकपटक अनिवार्य रूपमा बस्ने निर्णय पनि गरेको छ। आवश्यकता र परिस्थिति अनुसार जुनसुकै समयमा पनि बैठक बोलाउन सकिने जनाइएको छ। सिंहदरबार स्थित दलको कार्यालयमा बसेको बैठकले मन्त्रालयगत संयोजकहरूको सक्रियता बढ़ाएर सरकारको कामको प्रभावकारी अनुगमन गर्दै संसदमा रचनात्मक तथा सशक्त प्रतिपक्षी भूमिका निर्वाह गर्ने रणनीति बनाएको छ।
17: नेपाल सरकारले दुई दिन शनिबार र आइतबार सार्वजनिक विदा दिँदै आएकोमा आइतबारको विदा खारेज गर्न लागेको भन्ने समाचार सत्य नरहेको सरकारले स्पष्टोक्ति दिएको छ। आजको केही मीडियामा सरकारले हप्तामा दुई दिन शनिबार र आइतबार सार्वजनिक विदा दिँदै आएकोमा आइतबारको विदा खारेज गर्ने तयारी गरेको समाचार आएपछि सरकारले त्यसको खण्डन गरेको हो। प्रधानमन्त्री बालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले आइतबारको विदा खारेज गरिएको भन्ने आएको समाचार सत्य नभएको बताउनुभयो। यसअगाडि पश्चिम एसियाको समस्याका कारण इन्धनमा भएको निरन्तरको मूल्य वृद्धि लगायतले जनजीवन सहज होस् भन्ने उद्देश्यले गत चैतको 22 को मन्त्री परिषदको बैठकले शनिबार र आइतबार सार्वजनिक विदा दिएर कार्यालय समय बिहान 9 बजेदेखि अपराह 5 बजेसम्म कायम गर्ने निर्णय गरेको थियो।
16: प्रहरीले विश्वकप फुटबल चलिरहँदा हुन सक्ने अनलाइन माध्यमबाट सञ्चालन हुने बेटिङ तथा जुवा जुवाजन्य एप प्रयोग नगर्न आग्रह गरेको छ। प्रहरीले यस्ता गतिविधि नेपालमा गैरकानूनी रहेको स्मरण गराउँदै आफ्नो सामाजिक सञ्जालमा भिडियो मार्फत आर्थिक तथा साइबर अपराधको जोखिमबाट बच्न सचेत रहन अनुरोध गरेको हो। नेपाल प्रहरीका अनुसार पछिल्लो समय फुटबल लगायत विभिन्न खेलकुद प्रतियोगितालाई लक्षित गर्दै अनलाइन बेटिङ एप र वेबसाइटहरूको प्रचार प्रसार बढ़दै गएको छ। सामाजिक सञ्जाल तथा विभिन्न डिजिटल माध्यम मार्फत सजिलै आमदानी हुने प्रलोभन देखाइ सर्वसाधारणलाई बेटिङमा आकर्षित गर्ने प्रयास भइरहेको भन्दै प्रहरीले विशेष सतर्कता अपनाउन आग्रह गरेको हो। प्रहरीले अनलाइन बेटिङमा संलग्न हुँदा आर्थिक क्षति, व्यक्तिगत विवरण चोरी हुने जोखिम, बैंकिङ तथा डिजिटल वालेट दुरूपयोग हुने सम्भावना समेत रहने जनाएको छ। यस्ता प्लेटफर्महरू प्रयोग गर्दा प्रयोगकर्ताहरू विभिन्न साइबर ठगीको शिकार बन्न सक्ने भएकाले सचेत रहनुपर्ने प्रहरीले उल्लेख गरेको छ।
17: पोखरा बस पार्कको संरचना खाली गर्न पोखरा महानगरपालिकाले दिएको अल्टिमेटम सकिएको छ। यही समयमा महानगरले सुकुम्बासी समस्या समाधानका लागि गठन गरेको विभिन्न समितिले तदारूकताका साथमा काम गरिरहेका छन्। एउटा समितिले प्रतिवेदन बुझाइसकेको छ भने अरू समितिले पनि आफ्नो जिम्मेवारीको काम अन्तिम चरणमा पुर्याइसकेका छन्। सुकुम्बासी स्थानान्तरण गर्न जग्गा सिफारिश गर्न गठित समितिले 22 गते नै महानगरपालिकाका मेयर धनराज आचार्यलाई प्रतिवेदन बुझाएको हो। समितिले पोखराका विभिन्न 6 ठाउँमा जग्गा सिफारिश गरेको छ। समितिको संयोजक राधिका शाही युगीले प्राथमिकताका आधारमा उपयुक्त जग्गाहरूको खोजी गरेर सिफारिश गरिएको बताउनुभयो। महानगरले आज बस पार्क क्षेत्रमा डोजर चलाउने तयारी समेत गरेको थियो, तर उच्च अदालतले तत्काल घर टहर नभत्काउन अल्पकालीन आदेश दिएपछि काम रोकिएको हो। मेयर धनराज आचार्यले अदालतको सहारा लिएर गलत काम धेरै समय नटिक्ने चेतावनी दिनुभएको छ।
16: अब निजामती कर्मचारीहरूले प्रदेश स्तरमै निजामती कर्मचारी अस्पतालको स्वास्थ्य उपचार सुविधा पाउने भएका छन्। भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारी अस्पताल सिभिल अस्पताल काठमाडौँको सेवा प्रदेश स्तरसम्म विस्तार गर्ने नीति अनुसार प्रदेश अस्पतालहरूबाट कर्मचारीलाई स्वास्थ्य सेवा उपलब्ध गराउन लागेको हो। काठमाडौँ उपत्यका बाहिर कार्यरत तथा बसोबास गर्ने निजामती कर्मचारी, अवकाश प्राप्त कर्मचारी र आश्रित परिवारहरू को सहजताका लागि प्रदेशमा स्वास्थ्य सेवा पुर्याउन लागि सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको भनाई रहेको छ। मन्त्रालयका अनुसार निजामती कर्मचारी, अवकाश प्राप्त निजामती कर्मचारी तथा निजहरूको आश्रित परिवारलाई गुणस्तरीय स्वास्थ्य सेवा सहज, सुलभ र पहुँचयोग्य रूपमा उपलब्ध गराउने उद्देश्यले प्रदेश अस्पतालहरूसँग सम्झौता शुरू भएको छ। पहिलो चरणमा मध्य प्रदेशका लागि नारायण अस्पताल वीरगंज, पर्सा र बागमती प्रदेशका लागि भरतपुर अस्पताल, चितवनबाट निजामती कर्मचारीले निजामती अस्पताल काठमाडौँबाट पाउने छूट तथा सहुलियत सहित स्वास्थ्य सेवा पाउने भएका छन्। आइतबार मन्त्रालयले दुई अस्पतालसँग सम्झौता गरेसँगै सोमबारदेखि सेवा शुरू हुँदैछ। सेवा प्राप्त गर्न निजामती कर्मचारी वा अवकाश प्राप्त निजामती कर्मचारीले निजामती कर्मचारी अस्पतालबाट जारी भएको आधिकारिक परिचय पत्र साथमा हुनुपर्नेछ।
17: तपाई यति बेला साँझ 7 बजेको ढोरबारा ही हाइलाइट सुनिरहनु भएको छ। खबरको सिलसिला अझै जारी छ, हामी सँगै रहनुहोला।
18: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
19: विगत लामो समयदेखि तपाईहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार।
18: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
19: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
18: मोबाइलसँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
19: एनसिएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को
20: सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
18: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला।
15: सम्पर्क फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा तुलेगौडा।
21: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 9849699 छ।
22: पसल सरेको सूचना। शुक्ला गण्डकी चार दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोप्राइटर मीन बहादुर सुनार 9852359122, 9800528 र 9840609246।
23: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
24: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
25: खै ल्याउन त कहाँबाट ल्याए कुन्नी कान्छे, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
26: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइँदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
23: ए हो र, हस् दाई म आजै जान्छु।
15: हजुर, यस हाइजेनिक रान्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
18: हाइजेनिक रान्च प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल गणपति। प्रोप्राइटर रामकृष्ण भण्डारी। मोबाइल 9556062891।
25: होइन श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
26: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
25: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न, जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
26: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ, साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा, प्रभु बैंक भन्दा 50 मिटर तल। प्रोप्राइटर बुद्धि बहादुर कार्की। मोबाइल 9860373310 र 9261653507।
27: आहा, कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटे छन् कि क्या हो?
28: दिदी पनि नमजार झुक्किनु भएछ नि, हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
18: हजुर, हामी कहाँ विवाह भोज पिकनिक व्रत बन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ, छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल। शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0656905065। मोबाइल 9816634372।
17: विश्रामपछि पुनः स्वागत छ ढोरबाराही हाइलाइट्समा। अब बाँकी समाचारहरू। राष्ट्रिय स्वतन्त्र पार्टी तनहुको सभापतिमा विश्वनाथ बास्तोला निर्वाचित हुनुभएको छ। नयाँ नेतृत्व चयनका लागि आज भएको अधिवेशन मार्फत बास्तोला सभापतिमा निर्वाचित हुनुभएको हो। बास्तोलाले 187 मत प्राप्त गर्नुभएको निर्वाचन समितिका सदस्य राजु दहालले जानकारी दिनुभएको छ भने प्रतिस्पर्धी डाक्टर शेष रमण न्यौपानेले जम्मा 64 मत मात्रै प्राप्त गर्नुभएको छ। यस्तै उपसभापतिमा विष्णु बहादुर पन्त विजय हुनुभएको छ, उहाँले 131 मत प्राप्त गर्नुभएको थियो भने प्रतिस्पर्धी पदमराज न्यौपानेले 124 मत प्राप्त गर्नुभएको छ। सहसचिवमा दुर्गा कुमार श्रेष्ठ विजयी हुनुभएको छ, उहाँले 127 मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी पदम बहादुर सुनारले जम्मा 126 मत प्राप्त गर्नुभयो। सचिव पदमा भने अनिल श्रेष्ठ सर्वसम्मत निर्वाचित हुनुभएको छ। यस्तै सदस्यहरूमा सीता विक, अम्बिका वाग्ले, सीता अधिकारी, अन्जु दाहाल, केश बहादुर थापा सर्वसम्मत निर्वाचित हुनुभएको छ। क्षेत्र नम्बर 1 को संयोजकमा शशी रूपा खेती र क्षेत्र नम्बर 2 को संयोजकमा सुन्दर बस्याल सर्वसम्मत रूपमा निर्वाचित हुनुभएको छ।
16: यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा तनहुँको जिल्ला अधिवेशनमा सभापति पदका उम्मेद्वार डाक्टर शेषमा
17: 126 मत प्राप्त गर्नुभयो। सचिव पदमा भने अनिल श्रेष्ठ सर्वसम्मत निर्वाचित हुनुभएको छ। यस्तै सदस्यहरूमा सीता विक, अम्बिका वाग्ले, सीता अधिकारी, अन्जु दाहाल,

0: निर्वाचित हुनुभएको छ। पार्टी विधान अनुसार सभापति पदमा प्रतिस्पर्धा गर्नुभएको उम्मेद्वारले कुल सदर मतको कम्तीमा 25% मत प्राप्त गरेमा उहाँ सदस्य पदमा स्वतः निर्वाचित हुने व्यवस्था रहेको छ। अधिवेशनमा खसेको 251 सदर मत मध्ये नेपानेले 64 मत प्राप्त गर्नुभएको थियो। उहाँले कुल सदर मतको 25% भन्दा बढ़ी मत प्राप्त गरेपछि विधान बमोजिम जिल्ला सदस्य पदमा स्वतः निर्वाचित हुनुभएको हो। सभापति पदको निर्वाचनमा विश्वनाथ वास्तोलाई विजय हुनुभएको छ भने नेपाली सदस्य पदमा स्वतः निर्वाचित भएर जिल्ला समितिमा रहने हुनुभएको छ।
1: नेपालमा गरिएको एउटा अध्ययनले सानै उमेरमा किशोर किशोरीहरूमा विद्युतीय चुरट वा भेपको लत बढ़दै जान थालेको देखिएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषदको युथ टोबाको सर्वे 2025 अनुसार परम्परागत चुरट र सुर्ती बाहेक नयाँ किसिमको जोखिम पनि बढ़न थालेको छ। सर्वेक्षण प्रतिवेदनमा किशोर किशोरीहरूमा सिसा र हुक्का जस्ता हानिकारक पदार्थले पनि प्रभाव पारिरहेको लेख दिएको छ। परिषदले देशको 7 प्रदेशका 50 विद्यालयका 3,000 भन्दा धेरै विद्यार्थी माझ एक वर्ष लगाएर सर्वेक्षण गरिएको थियो। कक्षा 7 10 विद्यार्थी सहभागी भएको सर्वेक्षणमा 18.7% सुर्तीजन्य वस्तुको प्रयोग गरेको पाइएको छ, जसमा परम्परागत पदार्थको तुलनामा विद्युतीय चुरोट उक्का र सिसाको प्रयोगको प्रवृत्ति दोब्बर बढ़न थालेको देखिन्छ। विश्व स्वास्थ्य संगठनका अनुसार सुर्तीजन्य वस्तुको प्रयोगले क्यान्सर, मधुमेह, श्वास प्रश्वास र मुटु रोग जस्ता नसर्ने रोग निम्त्याउनुका साथै चाँडै ज्यान जाने र उच्च सामुदायिक स्वास्थ्य भार थप्ने गरेको छ। हुर्कद उमेरमा सुर्तीको लत अत्यन्तै हानिकारक हुने भएकाले चिकित्सकहरूले नियन्त्रणका उपाय र उपयुक्त नीति निर्माणको सुझाव दिइरहेका छन्।
0: पूर्वाधार विकास मन्त्रालयको एक अध्ययनले नेपालमा विद्युतीय गाड़ीको प्रवर्धनका लागि सन् 2030 देशभर कम्तीमा 10,000 चार्जिङ स्टेशन निर्माण गर्नुपर्ने सुझाव दिएको छ। नेपालमा ईभी प्रवर्धनका लागि अवसर, चुनौती र सम्भावना शीर्षकको यस अध्ययन प्रतिवेदन अनुसार अहिले देशभर 1,000 चार्जिङ स्टेशन सञ्चालनमा रहेका छन्। तिनीहरू धेरैजसो काठमाडौँ, पोखरा र भरतपुर जस्ता मुख्य शहरमा मात्र केन्द्रित रहेका छन्। राजमार्ग, ग्रामीण र दुर्गम क्षेत्रमा चार्जिङ सुविधाको अभावले लामो दूरीको यात्रामा विद्युतीय गाड़ीको प्रयोग गर्न कठिनाई भइरहेको छ। प्रतिवेदनले चार्जिङ पूर्वाधारको कमी, ब्याट्रीको उच्च लागत, दक्ष शक्तिको अभाव र पार्ट पूर्जाको आयातमा निर्भरतालाई प्रमुख चुनौतीका रूपमा उल्याएको छ। सरकारले जल विद्युतको आन्तरिक खपत बढ़ाउने उद्देश्यले विद्युतीय गाड़ीलाई प्राथमिकतामा राखेको छ।
1: नेपाल शैक्षिक परामर्श संघ इक्यानका अध्यक्ष लक्ष्मण पौडेलले सरकारले शैक्षिक परामर्श क्षेत्रलाई अपराधीकरण गर्न खोजेको गम्भीर गुनासो गर्नुभएको छ। व्यवसाय सञ्चालनका क्रममा हुने सामान्य प्रशासनिक र प्रक्रियागत त्रुटिलाई आपराधिक गतिविधि सरह व्यवहार गरेर धरकपड गर्नु उचित नभएको उहाँको भनाइ छ। उहाँले सामान्य त्रुटिमा जरिवाना गर्न सक्ने तर जेल चलान गर्नुपर्ने अवस्था नरहेको बताउनुभयो। शिक्षा मन्त्रालयको दर्ता र अनुगमन प्रक्रियामा कमजोरी रहेको उल्याउँदै उहाँले ती जरी सुधार नगरी सम्पूर्ण उद्योगलाई नै नियन्त्रण गर्ने प्रयास गलत भएको बताउनु भएको छ। पौडेलले गलत गर्ने व्यक्ति र संस्थालाई कार्यवाही गर्न आवश्यक भए पनि दशकौंदेखि इमानदारीतापूर्वक व्यवसाय गर्दै आएका सबै व्यवसायीलाई दोषीका रूपमा चित्रण गर्नु न्याय संगत नहुने बताउनु भएको छ। उहाँले सरकारसँग यस क्षेत्रको वास्तविक आकार र आर्थिक योगदानको तथ्याङ्क संकलन गरेर सरकारवालासँग गोलमेज छलफलबाट दीर्घकालीन नीति निर्माण गर्न आग्रह गर्नुभयो।
0: पश्चिम तराईमा आज पनि गर्मी कायमै रहेको छ। पछिल्लो 24 घण्टामा भएको केही वर्षाले पूर्वी तराईमा तुलनात्मक रूपमा केही शीतल भए पनि पश्चिम तराईमा गर्मी कायमै रहेको हो। पछिल्लो 1 घण्टामा गण्डकी, बागमती र कोशी प्रदेशका केही ठाउँ बाहेक अरू ठाउँमा पानी परेको छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको तराई क्षेत्रमा केही दिन तातो हावा चल्नेछ। तातो हावाले अत्यधिक गर्मी बढ़ने महाशाखाले जनाएको छ। पहाड़ी र हिमाली क्षेत्रमा भने मौसम बदली भई केही दिन पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
1: राष्ट्रीय स्वतन्त्र पार्टी स्याङ्जाको सभापतिमा रूपमांगत भण्डारी विश्वास निर्वाचित हुनुभएको छ। शनिबार हिजो सम्पन्न भएको मतदानमा भण्डारीले निकटतम प्रतिस्पर्धी उपेन्द्र रियाललाई भारी मतान्तरले पराजित गर्नुभएको हो। भण्डारीले 284 मत प्राप्त गर्दा अरियालले 24 मत मात्रै प्राप्त गर्नुभयो। उपसभापतिमा उमा भुइँयाल विजयी हुनुभएको छ। उहाँले 145

0: ल्याएर जित्दा निकटतम प्रतिस्पर्धी श्रीराम घिमिरेले 100 मत प्राप्त गर्नुभएको छ। शान्त आर्यले 33 र रामप्रसाद भूषालले 26 मत प्राप्त गर्नुभयो। उपसभापतिमा चारजना प्रतिस्पर्धामा रहेका थिए। बाँकी पदहरूमा सर्वसम्मत चयन भएको हो। सचिवमा प्रसन्न पौडेल, सहसचिवमा टुक राजा आर्यल चयन हुनुभएको छ। यस्तै सदस्यहरूमा ता कुमारी खनाल, टंक प्रसाद नेपानी, देवी प्रसाद रेग्मी, डोल राजल अंसाल र चन्द्रिका सापकोटा चयन भएको केन्द्रीय विभाग सदस्य बोधराज रेग्मीले बताउनु भएको छ।
1: अब अन्तर्राष्ट्रिय समाचार। पाकिस्तानका आन्तरिक मामिला मन्त्री मोहसिन नकवी इरानका विदेश मन्त्री अब्बास अराघचीसँग भेट्न तेहरान पुग्नु भएको छ। इरानले वाशिङटनसँगको शान्तिवार्ताका क्रममा लेबनान र खाड़ी युद्धबीच सम्बन्ध रहेको बताउँदै युद्ध अन्त्यका लागि गरिने सम्झौताले यसलाई सम्बोधन गर्नुपर्ने माग गर्दै आएको छ। अप्रेलमा घोषणा गरिएको युद्ध विराम लेबनानमा लड़ाई रूक्न असफल भएको छ। यस हप्ता घोषणा गरिएको नयाँ शर्त युद्ध विराम सम्झौतालाई हिजबुल्लाहले ठाडै अस्वीकार गरेको हो। इरानको विदेश मन्त्रालयले वाशिङटनको शत्रुतापूर्ण र उत्तेजक व्यवहारको निन्दा गर्दै इरानमा भएको पछिल्लो अमेरिकी आक्रमणको निन्दा गरेको छ। युद्ध विरामलाई स्थायी समाधानमा बदल्ने प्रयासहरू बारम्बार रोकिएका छन्। मध्यपूर्वीय द्वन्द्वले विश्व बजारलाई तहस नहस बनाएको छ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि अमेरिकी मध्यावधि चुनाव अघि यसलाई समाधान गर्न दबाव बढ़ाएको छ।
0: अमेरिका र इजरायलले इरान विरूद्ध युद्ध शुरू गरेको आज 100 दिन पूरा भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही हप्तामा नै युद्ध अन्त्य हुने दावी गरे पनि 100 दिनसम्म निष्कर्षमा पुग्न सकिरहेको छैन। वार्ताहरू निष्फल भए पछाडि अस्थायी युद्ध विराम गरेर थालिएको वार्ताले पनि नतिजा निकाल्न सकेको छैन। इरानले हिजो बहराइन र कुवेतमा क्षेपास्त्र प्रहार गरेपछि खाड़ी क्षेत्रमा तनाव झन बढ़न थालेको छ। यो आक्रमणलाई बहराइन सरकारले खुल्ला आक्रमण भनेको छ भने कुवेतले खतरनाक तनाव वृद्धि भन्दै कड़ा निन्दा गरेको छ। पहिले नै कमजोर रहेको युद्ध विराम यस घटनाले झनै जोखिममा पर्न थालेको छ।
1: अन्तिममा खेल समाचार। नेपालले एसियाली खेलकुद छनौट क्रिकेट प्रतियोगिताको उपाधिका लागि हङकङसँग खेल्ने भएको छ। आज भएको दोस्रो सेमी फाइनलमा हङकङले मलेसियालाई 6 विकेटले पराजित गरेसँगै नेपालसँग फाइनल खेल्ने टोलीको टुंगो लागेको हो। मलेसियाले दिएको 115 रनको लक्ष्य पछ्याएको हङकङले 18 ओभर 2 बलमा 4 विकेट गुमाएर भेटाएको हो। त्यसअघि टस हारेर ब्याटिङ गरेको मलेसियाले 9 विकेट गुमाएर 114 रन बनाएको थियो। यस्तै आज भएको पहिलो सेमी फाइनलमा ओमानलाई 8 विकेटले हराउँदै नेपाल फाइनलमा पुगेको छ। बिहान सिंगापुरको नेशनल क्रिकेट मैदानमा भएको खेलमा ओमानले दिएको 95 रनको सामान्य लक्ष्य नेपालले 9 ओभर 2 बलमा 2 विकेट गुमाएर भेट्टाएको थियो। त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको ओमान 19 ओभर 4 बलमा सबै विकेट गुमाउँदै 94 रनमा अल आउट भएको हो। अब मलेसिया र ओमानले भोलि तेस्रो स्थानका लागि खेल्नेछन् भने नेपाल र हङकङ बीचको फाइनल खेल पनि भोलि नै हुनेछ।
0: हामी यिनै खबरहरू सँगसँगै साँझ 7 बजेको दोहोरबारा ही हाइलाइट्सको अन्तमा छौं। विदा हुनु पूर्व आजका मुख्य समाचारहरू फेरि एकपटक सुन्नुहोस्।
1: आफूहरूको काम प्रभावकारी बनाउन सोखिएको सुविधा दिनुपर्ने संघ र प्रदेशका सांसदहरूको माग। हप्तामा 2 दिन विदा तत्काल नहटाइने सरकारको स्पष्टोक्ति।
0: नेपाल र भारतको सीमा विवाद समाधानमा मध्यस्थता मागेर नभई कूटनीतिक माध्यमबाट नै समाधान गर्ने परराष्ट्र मन्त्री खनालको भनाई। राष्ट्रपालाई असफल हुने छूट नरहेको सांसद नेउपानेको टिप्पणी।
1: राष्ट्रपा तनहुँको सभापतिमा पूर्ण विश्व वास्तुलाई निर्वाचित। नेउपाने 123 मतले पराजित। सहसचिवमा गहतराजलाई 1 मतले पराजित गरेर दुर्गा कुमार श्रेष्ठ विजयी।
0: पाकिस्तानका आन्तरिक मामिला मन्त्री इरानका विदेश मन्त्रीसँग भेट्न तेहरानमा। अमेरिका र इजरायलले इरान विरूद्ध युद्ध शुरू गरेको आज 100 दिन पूरा।
1: र नेपालले एसियाली खेलकुद छनौट क्रिकेट प्रतियोगिताको उपाधिका लागि हङकङसँग खेल्ने।
0: अवस्थानी विविध खबरहरू सँगसँगै साँझ 7 बजेको ढोरबाराही हाइलाइट आजको लागि सकिएको छ। राति 10 बजे हामी थप विवरण सहितका समाचारहरू लिएर फेरि उपस्थित हुन नै छौं। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै सहकर्मी सृष्टि र म अशोक विदा हुने आज्ञा चाहन्छु। रेडियो ढोरबाराही 103.8 MHz सुन्दै गर्नुहोला। नमस्कार।
2: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654 14 100 वा dhurbarahi@gmail.com मा इमेल गर्नुहोस्।
3: पानी प्यास लाग्यो, यही घण्टाको पानी खाइदिउँ कि क्या हो?
4: नानी बाबु, वर्षाको समय छ, पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनु पर्छ, म त बिरामी होइएला।
5: स्वच्छ खाने पानी र सफा वातावरण स्वस्थ जीवनको आधार हैया। झाडा पखाला र डेंगु जस्ता रोगबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाईमा ध्यान दिऊ। घर वरपर पानी जम्न नदेऊ, स्वस्थ बनाऊ।
6: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
7: कहाँ जाने?
8: सिधै मयम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट
7: मयम चिसापानी, अनि बिचमा नझर्ने?
8: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
7: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
9: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोपाइटर रामचन्द्र महत, 98461 16878 र दुलेगौंडा ढोलफिर्दी छाब्दी देउराली साखे हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत, 98235526363।
10: बाल विद्या मन्दिर माध्यमिक विद्यालय बीबीएम शुक्ला गण्डकी नगरपालिका 7 दुलीगौंडा तनहुँको कक्षा 11 को नयाँ भर्ना सम्बन्धी सूचना।
11: शुक्ला गण्डकीमा नै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरमै महत्वपूर्ण र व्यावसायिक विषयको रूपमा परिचित होटल म्यानेजमेन्ट अध्यापन गराउन सफल यस स्कूलमा होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट ग्रुपमा नयाँ भर्नाका लागि धमाधम फर्म वितरण भइरहेको छ।
12: दक्ष शिक्षक, शान्त शैक्षिक वातावरण, प्रयोगत्मक सिकाई, छात्रवृत्ति, यातायात लगायतका सुविधा रहेको यस स्कूलमा आजै भर्ना भएर आफ्नो सिट सुरक्षित गर्नुहोस्।
11: थप जानकारीका लागि बिहान 6 बजेदेखि अपरान्न 5 बजेसम्म विद्यालय प्रशासन वा फोन 0564142585, मोबाइल 98560354790 र 98560348585 सम्पर्क गर्न सकिनेछ।
12: प्रधानाध्यापक एवं बाल विद्या मन्दिर माध्यमिक विद्यालय शुक्ला गण्डकी 4 दुलेगौंडा तनहु।
13: मम्मी, भोक लाग्यो, खाजा खाम न?
14: नानु, बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर।
13: हस् मम्मी।
8: मैले सुने छोरी, ल जाम हिँड।
14: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
12: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
14: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मम पाइनुका साथै सुकुटी, छोइला, ड्राई स्टिक वा चिकन, चिकन विङ्स, चिकन छोइला, पाङ्रा छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 98028 28144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
12: बीजी मम हाउस, दुलेगौंडा, हेल्पोस चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
15: दुलेगौंडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन।
14: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ। आज पनि एउटा गिफ्ट किन्नु छ अनि 1-2 फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
16: हजुर, दशकौं देखि यहाँहरुको सेवामा समर्पित छौं। अर्जेन्ट फोटो, मोबाइल बाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौंडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
17: किन आँखा मिचेकुमिचे गरेको?
18: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
17: धेरै समय मोबाइल चलाइसिक्या
18: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
17: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
18: ए, त्यसो भए जोगिन के गर्ने त?
17: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
18: बुझे।
17: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
19: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
20: नेपाल सरकार, विज्ञापन बोर्ड।
21: सूर्योदय इंग्लिश बोर्डिंग स्कूल भुरुङ्गेमा कक्षा 11 को नयाँ भर्ना खुल्यो।
22: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कूलमा म्यानेजमेन्ट समूहमा सिमेन्ट सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
21: सूर्योदय इंग्लिश बोर्डिङ स्कूल, शुक्ला गण्डकी 6, भुरुङ्गी।
22: हाम्रा विशेषताहरू,
21: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने,
22: पर्याप्त खेलकुद, अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा,
21: सुविधा सम्पन्न भवन, पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था।
22: नोट, पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीए को आधारमा 50% सम्म छुट प्रदान गरिनेछ।
21: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म। थप जानकारीका लागि 0-65-571-479 र 98-560-62-265।
23: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, गाछेपानी।
16: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
23: सम्पर्क अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2, गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 98-510-88-461 र सिजन गुरुङ 97-045-40-900।
24: हजुरबाले, आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो। मेरै आँखा पोलेर हेर्नै भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी रोजी कहाँ पाइन्छ होला त?
23: अब चिन्ता नलिनुहोस्, आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान, ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ। साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ। ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र, दुलेगौंडा। प्रोप्राइटर दिव्य मल्ल ठकुरी 98-058-041-22, दिपेश मल्ल ठकुरी 98-058-041-20, दीप मल्ल ठकुरी 98-460-41-530।
25: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नगै भएन। ए तिमी पो बस्दै गर है म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
0: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरे क्या।
25: दिपा ए दिपा यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
0: त्यही दुलीगोडा बजारमा छ नि दीर्घाई फर्निचर्सहरू त्यहीबाट ल्याएको।
25: ए त्यसो भए त म गइहाले चिया त पिएर जाऊ अनि हतार छ पछि आउँदै गरौँ।
1: दीर्घायु फर्निचर शोरूम
23: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू दराज पलङ डाइनिङ टेबल लोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्डर अनुसार तयार पारिन्छ। एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर शोरूम दुलेगौडा बजार प्रोप्राइटर लक्ष्मीराज वाग्ले सम्पर्क 9846061268 र 9560602
2: निसन्तान 15 बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
3: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत
4: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिरा छन् आगामी असार 13 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा आउँदै हुनुहुन्छ।
3: सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा फोन 0664142333 मोबाइल 9968168887।
25: हेर्दा हेर्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो तर राम्रो प्रचारको लागि भने
5: माइली भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
25: ए त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
5: ठिक भन्नुभयो भाउजू अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
2: गण्डकी मेडिकल हल दुलेगौडा हाम्रा सेवाहरू
4: मुटुर श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार
2: सुगर प्रेसर थाइरोइड ज्वरो खोकी र एलर्जीको उपचार
4: पेट दुख्ने चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श
2: कान दुख्ने पाक्ने नाक बन्द हुने एलर्जी घाँटी दुख्ने टन्सिल सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
4: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस् सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा माछा पुस्रे बैङ्कको ठिक पारिपट्टि फोन 0625903769।
25: बिस्तारै चलाउनुहोस् न दाई हतार गरेर कता पुग्नु छ र?
26: म भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि सडक अनुशासन सडक नियम त सबैले मान्नै पर्छ नि।
25: ट्राफिक नियमको पालना गरौँ सुरक्षित यात्रा सुनिश्चित गरौँ
26: तीव्र गतिमा सवारी नचलाऊ हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौँ मादक पदार्थ सेवन गरी सवारी नचलाऊ तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
25: अनुरोध गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा।
23: सुन्नु न गाउँमा आमालाई साह्रै भएको छ अरे तपाईँ त आजै जानुहोस् हो
5: अनि यति अबेला भइसक्यो गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि
23: त्यसको चिन्ता लिनै पर्दैन नि खैरेनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
5: ए होटल फ्यामिली छ नि है हुन्छ म आजै जान्छु।
23: हजुर विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरेनी 4 आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन् साथै लोकल कुखुरा हाँसको छैला बदेलको मासु ट्याङ्गी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
4: होटल फ्यामिली एन्ड लज खैरेनी 4 बजार प्रोप्राइटर अर्जुन सापकोटा मोबाइल 9856420 9840554674 र 9846230420।
27: आज पनि भाट
6: डरायो के हो कि तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन
7: यी बुढा कुरै नबुझिकन त्यस्तै फर्किने के खाना बनाउनेको बेथा तिमीलाई के थाहा राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिमलो हुनु पर्यो नि राइस कुकरको हालत यस्तो छ ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ करारा मात्रै भयो
6: नरिसौ न त लु बरु हिँड कहाँबाट ल्याउने हो
7: तिमीलाई पर्खिने बाहेकहरू केही आउँदैन क्या अरे दुले गौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ अरे हो त्यही जाने हो
8: हजुर हामी कहाँ सम्पूर्ण किचन सामग्री तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ आमा समूह समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ
9: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856383507 कविता श्रेष्ठ सम्पर्क 0654140055 र 9846688817
10: आज पनि ढिला भयो
11: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु आफ्नो सबै अनुहार भरेर प्रभुसँगको यो आत्मीय जीवनले म एकदमै आनन्दित हुन महसुस गर्छु
13: मंगल दीप अगरबत्ती सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन
27: आधिकारिक विक्रेता थापा सप्लायर शुक्ला गण्डकी साथ सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 9856020279
28: ए बुढी तिमीले भने जस्तै घर बन्यो हेर त खुसी त छौ नि
29: घर मात्रै बनाएर हुन्छ त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि सुन्नुहोस् त पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ
28: तिमी पनि यसो बुझ्ने गर न फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र हाम्रै दुलेगौडा बजारको हेल्प चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ
29: ए हो र तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो हामी आजै जान्छौ
30: हजुर घर भित्र होस् या बाहिर गार्डन वा बारगली सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्
31: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन दुलेगौडा
30: प्रोप्राइटर रबिन थापा सम्पर्क 9856033398 र 9465010950
32: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन् यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
33: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ
34: एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा नेपाल आर्मी हस्पिटल तथा पद्मा नर्सिङ होम पोखरामा कार्यरत वरिष्ठ फिजिसियन पेट छाती मुटु थाइराइड तथा सुगर रोग विशेषज्ञ डाक्टर सुदर्शन सुवेदी आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूलाई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
35: उपचार हुने रोगहरू
34: उच्च रक्तचाप मुटु रोग छाती दुख्ने पुल्ने जोडले धड्कने
35: पुरानो ग्यास्ट्रिक कलेजोको समस्या मधुमेह
34: लामो समयदेखिको रुखा खोकी सास फेर्न गाह्रो हुने दम
35: दिसा पिसाब एवं पेटको समस्या
34: तौल गडबड हुने वा थाइराइडको समस्या
35: लामो समयदेखिको टाउको वा मांसपेशीको दुखाइ ज्वरो जस्ता समस्याहरूको चेक जाँच उपचार तथा परामर्श सँगै दुलेगौडामा नै पहिलो पटक वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक भिडियो एक्स रे तथा एनोमाली स्कैन सेवा उपलब्ध रहेको छ।
34: दैनिक ईसीजी गुणस्तरीय ल्याब तथा फार्मेसी सेवाका लागि पनि हामीलाई सम्झनुहोस्।
35: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्लागण्डकी 4 दुलेगौडा तनहुँ।
34: फोन नम्बर 0564142333 र 98778167।
0: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा।
1: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार सेवाहरू
1: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
0: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
1: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
0: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
1: शरीरमा जम्मा भएको पस पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
0: पाठीघरको मासु, युटेरिन फाइब्राइड एम्बुलाइजेसन, पाठीघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
1: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061582778852779582780।
2: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
34: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
2: ओम प्रोसर आभूषण सुनचाँदी पसल दुलेगौडा भित्री बजार।
3: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिँदै आएको ओम प्रोसर आभूषण सुनचाँदी पसल शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोप्राइटर भूज बहादुर सुनार।
10: मोबाइल 98058535533 र 98068615899।
12: ओम भगवती मेटल एंड स्टील उद्योग छिटुअनी गुणस्तर का सामान पाउना लाई गाछी पानी मा मेटल स्टील फन पार्क का सब सामान चाहनी कति मजा एक तरजलिनी पाइनी।
14: हजुर, सबै सामान पाइने एउटै ठाउँ ओम भगवती मेटल एन्ड स्टील उद्योग।
34: हामी कहाँ सटर, च्यानल गेट, ट्रस निर्माण, ट्याङ्की स्ट्याण्ड, फलाम र स्टीलका रेलिङ, घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल, स्टीलका सम्पूर्ण सामानहरू, खेलौना, कुर्सी, टेबल, बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बालबालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्।
14: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार, घर जग्गा, विद्यालय, संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
34: प्रोप्राइटर ओमकार नागिला, सम्पर्क 98560601013, 98067794।
15: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
16: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
15: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पुन,
16: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
15: हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्नी नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
16: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
15: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
29: नाक कान घाटी तथा थायराइड सर्जन, सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
15: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
29: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एण्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
15: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
29: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
15: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
4: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोप्लोमेट्री डायलोसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
5: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 फोन 01-5901-5963।
6: लगभग सबैजना आइसक्नु भयो, आजको वडा स्तरको छलफल सुरु गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
7: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
6: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
7: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
6: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
7: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
6: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
7: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
6: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट। विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
8: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
9: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
29: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागन्धकी 2 काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 98-5-60-32-475 र 98-011-32-475।
17: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
18: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्दल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
17: ओके, लेट्स डन।
18: हजुर, सिक्दिल अफसेट प्रेस, सुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
17: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
18: प्रोप्राइटर गोविन्द सिग्देल, फोन 98-5-60-28-543 र 98-4-17-00-787।
17: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बडी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
8: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभि गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाऊँ।
11: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गीतका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
13: सम्पर्क सोबी गिफ्ट एन्ड किचन कर्नर दुलेगौड़ा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0564142334 र 98171656606।
19: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन केले मोहनी लगाएर हो?
29: साँच्चै के मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त, जे हेर्यो त्यही मोहनी लाउने खालको छ।
19: कहाँ बनाएछन् र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
29: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भएर बनाएको पनि।
11: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा, पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 98141035622।
20: दाई पहिला यो मोबाइल हेर्दिनुहोस् न, के भयो भयो? फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
21: खै दिनुहोस् त, ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
20: अनि बन्छ त दाई?
21: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
22: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्ती समीको ठिक पारिपट्टि
23: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
22: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
23: प्रोप्राइटर राजन पौडेल, मोबाइल 98560-62029।
11: बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98165935301।

0: accepting people art. Gentleman God.
1: Yeah, पानी प्यास लागे यही घंटा को पानी खाई देंगे क्या हो?
2: नहीं बाबू, वर्षा को समय छ, पानी उमाले र वा फिल्टर गरेर मात्र पिउनु पर्छ। म त बिरामी हुने होला।
0: स्वच्छ खाने पानी र सफा वातावरण स्वस्थ जीवन को आधार। हैजा, झाडा पखाला र डेंगू जस्ता रोगबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाई मा ध्यान दियौ। घर वरपर पानी जम्न नदियौ। स्वस्थ बनौ।
3: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषद को कार्यालय, प्रेस रजिस्ट्रार को कार्यालय, गण्डकी प्रदेश पोखरा।
4: काइली दिदी, आलु लगाउने बेला भयो, म पाउनु भयो त? ए, दाई पनि घरै हुनुहुँदो रहेछ त?
5: खै ल्याउन त कहाँबाट ल्याएको निकाल्छे? हाम्रो त बुढाले ल्याएका हुन्।
4: मल पनि साह्रै राम्रो रहेछ।
6: सुन त माइली, गणपतिको सफल एक लिटरमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइँदो रहेछ। छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
4: ए हो र, हस् दाई, म आजै जान्छु।
7: हजुर, यस हाइजेनिक राज प्रणालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
3: हाइजेनिक राज प्रणाली, शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9856062891।
8: दुलेवडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन।
5: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
8: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो, दुलेगौंडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
2: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटेछन् कि क्या हो?
5: दिदी पनि नमजाले झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौंडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 9816634372।
9: प्रदेश जनस्वास्थ्य कार्यालय तनहुको सूचना। आयोडिन हाम्रो शरीरलाई आवश्यक सूक्ष्म पोषक तत्व हो। यो हामीले खाना खानबाट मात्र चाहिने मात्रामा पूरा नहुने हुँदा दुई बालबालिकाको छिन्न भएको नुन मार्फत खानेकुरामा राखी खानु आवश्यक छ। दैनिक रूपमा 5 ग्राम 1 चिया चम्चा भन्दा कम दुई बालबालिकाको छिन्न भएको प्याकेटको नुन खाऊ। आयोडिनयुक्त नुनलाई घाम र पानीको प्रभाव नपर्ने गरी सुरक्षित तरिकाले राख्ने गरौं। आयोडिनयुक्त नुन खान थोड़ेमा आयोडिनको कमीले हुने विकृतिहरू पुनः देखिन सक्ने हुनाले यस्तो नुन घर परिवारको दैनिक खाने खानामा नियमित रूपले प्रयोग गरौं। नुनमा भएको आयोडिन जोगाउनको लागि पाकिसकेपछि मात्र खानेकुरामा नुन राख्ने गरौं। प्रदेश जनस्वास्थ्य कार्यालय तनहुको जनहितमा जारी सन्देश।
3: लौ आयो खुसीको खबर। होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
10: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर दुलेगौंडा हेल्प होस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
3: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
10: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
11: तपाईँको संस्था, कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
7: अब चिन्ता नलिनुहोस्, परिणाम सिसल प्रिन्ट उद्योग जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
11: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सेट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा। साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
7: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
11: सरन एन्ड सिसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै।
7: प्रोपाइटर दुर्गामान श्रेष्ठ, सम्पर्क 9843661209 र 9801417718। आजै सम्पर्क गर्नुहोस्।
2: ल किन हो आन्टी दिदी, त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त? हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पुस्तारै चिन्ता भयो।
12: बजारै भरि फ्रेस आउँछ, जहाँबाट ल्याए पनि हुन्छ भो। खेतको चिन्ता लिनु भएको छ यो दिदीले?
2: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
12: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
7: शुक्ला गण्डकी फ्रेस हाउस दुरेगौडा तनहु पञ्चमुनि स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार साङ्गीला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्ने, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
2: प्रोपाइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9151166136।
6: आज पनि भाँटो आयो के हो कि तिम्रो पारा, राम्रोसँग खाना बनाउन आउँदैन?
13: यी बुढा कुरै नबुझिकन त्यस्तै फर्किने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिमलो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल मात्र बल्छ, कराएर मात्रै भयो।
6: नरिसौ न त, बरु हिँड कहाँबाट ल्याउने हो?
13: तिमीलाई पर्खिने बाइकहरू केही आउँदैन क्या अरे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ अरे, हो त्यही जाने हो?
10: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलका लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
14: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा। प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856066507, कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 9846068817।
1: पहिले यो मुहानमा त कति धेरै पानी पो थियो, अहिले त सुक्न पो लागिसकेछ।
0: मुहान वरपरका रुख नकटाऊ र सफा राखौं, फेरि पानी पलाउँछ। पानीको स्रोत संरक्षण गरौं, भविष्यका लागि सञ्चय गरौं। बढ्दो शहरीकरण र वन विनाशले खाने पानीका मुहान संकटमा छन्। मुहान संरक्षणमा जुटौं, पानीको दुरुपयोग नगरौं, स्वच्छ पानी सबैको पहुँच।
15: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
16: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
17: मेरो धुम्रपान भनेको के हो?
16: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
17: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ?
16: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
17: अनि मैडम, यो यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
16: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धूम्रपान नगर्ने। धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
17: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश। सूर्योदय इंग्लिस बोर्डिङ स्कूल भुरुङ्गेमा कक्षा 11 को नयाँ भर्ना खुल्यो।
18: स्नातक तथा व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कूलमा म्यानेजमेन्ट समूहमा सीमित सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
17: सूर्योदय इंग्लिस बोर्डिङ स्कूल शुक्ला गण्डकी छ भुरुङ्गी।
18: हाम्रा विशेषताहरू
17: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने,
18: पर्याप्त खेलकुद अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा,
17: सुविधा सम्पन्न भवन पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था।
18: नोट, पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीए को आधारमा 50% सम्म छुट प्रदान गरिनेछ।
17: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म। थप जानकारीका लागि 0565174779 र 98562665।
19: गर्मियामा आयो हजुर सुकी साटो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गललाई खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर, आफ्नो आफ्नो वन जङ्गलको आफै रक्षा गर।
20: वन डढेलो रोकथामको लागि डिभिजन वन कार्यालय तनहुँको सार्वजनिक अपील।
21: सुक्खा मौसमको कारण वन क्षेत्रमा धेरै मात्रामा सुक्खा पात पतिङ्गर झारपात काठ दाउरा थुप्रिएका हुनाले सानो आगोको झिल्का सल्केमा आगो लाग्न सक्दछ। वनमा लाग्ने आगो वन डढेलो हो। वनमा डढेलो रातिमा निभाउन कठिन भई वन वन्य जन्तु धन सम्पत्ति एकैछिनमा खरानी हुन सक्छ भने समयमै होसियारी अप्नाउन नसकिएमा ज्यान समेत जान सक्दछ। त्यसैले आफ्नो घर वरिपरि डढेलो नआउने गरी सफा राखौं। खेतबारीमा सुकेका घाँसपात घुरान र फोहोर पोल्दा वनमा आगो जान नदिऊ। चुरोटको ठुटा निभाएर मात्रै फालौं। वनभोज खाएपछि राम्ररी आगो निभाऊ। गोठालो जाँदा राम्रो घाँस पलाउँछ भनेर जंगलमा आगो नलगाऊ। कसै गरी अचानक वनमा आगो लागिहालेमा उपभोक्ता समूह, स्थानीय समुदाय, वन कर्मचारी र सुरक्षा कर्मीको पहलमा निभाऊ। वनमा आगो लगाउनु फौजदारी कसुर हो। कसैले वन जंगलमा आगो लगाएमा डढेका रूख बिरुवाको क्षतिको रकम भराई 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुन्छ। तपाईँ हाम्रो वरिपरि रहेका वन जंगल हाम्रो साझा सम्पत्ति भएको हुनाले वन जंगलमा आगो लागि हुन जाने कुनै पनि काम नगर्नु नगराउनु हुन डिभिजन वन कार्यालय तनहुँ सबैमा हार्दिक अपील गर्दछ।

0: नई संतान पाउँदा बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
1: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत
2: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिरा छन्। आगामी असार 13 गति शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौड़ामा आउँदै हुनुहुन्छ।
1: सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
0: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौड़ा, फोन 0654142333, मोबाइल 98678187।
3: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
4: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
3: 28 वर्षदेखिको अनुभव, न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको। सब जानकारीका लागि 0615885595044044।
4: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
5: कहाँ जाने?
6: सिधै मयाम चिसा पानीबाट काठमाडौँ, काठमाडौँबाट
5: मयाम चिसा पानी, अनि बिचमा नझर्ने।
6: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसा पानी, र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
5: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, र जाम जाम।
7: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटेनिक प्रोपाइटर रामचन्द्र महत, 98461168878, र दुलेगौडा ढोल फिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत, 98235526363।
8: पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु नि।
9: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भयभूत लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
8: है, बल्ल सम्झे। सर्पको टोकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान चकटक्याउने, झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर पुलिसले भन्नुभएको थियो।
9: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
8: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
9: हो, सावधानी अप्नाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
10: सतर्कता अपनाउने गरौं, सुरक्षित बनाऊ।
11: सरकार विज्ञापन हो।
12: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ब्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौडा, प्रोपाइटर पासा राजु, मोबाइल 98066-13195 र 98467-15368।
11: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने,
13: के भए दाई? पैसा भएपछि नि के को तनाव हो र?
11: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
14: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सीपीभीसी, पीभीसी पाइप, फेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा सात घर तल, प्रोप्राइटर महेश थापा, फोन 0564142636, मोबाइल 9856078302 र 9846078302।
15: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
16: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रो राम्रो फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
15: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्प स्टोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
16: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
17: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
18: पञ्चनन्दन कृषि उद्योग कार्यदल सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4, हेल्प पोस्ट लाइन, दुलेगौडा।
17: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9856033998 र 9845010950।
19: 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सबै तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भई सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना,
20: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
21: बाल विद्या मन्दिर माध्यमिक विद्यालय बीबीएम शुक्ला गण्डकी नगरपालिका 7 दुलेगौडा तनहुँको कक्षा 11 को नयाँ भर्ना सम्बन्धी सूचना।
22: शुक्ला गण्डकीमा नै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरमै महत्वपूर्ण र व्यावसायिक विषयको रूपमा परिचित होटल म्यानेजमेन्ट अध्यापन गराउन सफल। यस स्कूलमा होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट ग्रुपमा नयाँ भर्नाका लागि धमाधम फारम वितरण भइरहेको छ।
23: दक्ष शिक्षक, शान्त शैक्षिक वातावरण, प्रयोगत्मक सिकाई, छात्रवृत्ति, यातायात लगायतका सुविधा रहेको यस स्कूलमा आजै भर्ना भएर आफ्नो सिट सुरक्षित गर्नुहोस्।
22: थप जानकारीका लागि बिहान 6 बजेदेखि अपरान्न 5 बजेसम्म विद्यालय प्रशासन वा फोन 0564142585, मोबाइल 9560354997 र 9560348085 सम्पर्क गर्न सकिनेछ।
23: प्रधानाध्यापक एवं बाल विद्या मन्दिर माध्यमिक विद्यालय शुक्ला गण्डकी 4, दुलेगौडा तनहुँ।
24: चरक मेमोरियल हस्पिटल, कर्मचारी सञ्चय कोषद्वारा सूचीकृत अस्पताल।
25: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्तालाई रु 1,00,000 सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
24: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव, दात आदि रोग को उपचार को लागि रु 10 लाख सम्म को उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
25: सेवा लिने क्रम मा चाहिने जानकारी
24: संचय कोष मा दर्ता गर्दा राखेको नाम उमेर जन्म मिति र कोष को नम्बर
25: भर्ना बिरामी को लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
24: साबिक का संचयकर्ता तथा उनका श्रीमान श्रीमती को लागि मात्र यो सेवा उपलब्ध छ।
25: विस्तृत जानकारी का लागि चरक मेमोरियल हस्पिटल नागढुंगा पोखरा फोन 061-552-493-552-494-582-778।
0: हेर्दा हेर्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
1: माइली भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
0: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
1: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
0: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
1: मुटु श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
0: सुगर प्रेसर थाइरोइड ज्वरो खोकी र एलर्जीको उपचार,
1: पेट दुख्ने चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
0: कान दुख्ने पाक्ने नाक बन्द हुने एलर्जी घाँटी दुख्ने टन्सिल सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
1: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा माछा पुस्रे बैङ्कको ठिक पारिपट्टि, फोन 065-590-369।
2: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
1: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि?
2: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरेनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
1: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
2: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी चार आर्मी ब्यारेकको ठिक पारी रहेको एक होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खुलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
1: होटल फ्यामिली एन्ड लज, खैरिनी चार बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 98-560-23-420, 98-041-54-674 र 98-460-23-420।
3: तपाईँ घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नु।
4: साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98-160-95-301।
6: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
26: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
6: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पोन,
26: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
6: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
26: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
6: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर
23: डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
26: नाक कान घाटी तथा थायराइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
23: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
26: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
23: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
26: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
23: फिजिसियन डाक्टर अनमोल पौडियल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
5: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
7: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू फोन 061-590-162-590-163।
8: तपाई घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्। प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट। विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
9: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
8: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
26: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागञ्जकी 2 काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 98-560-32-475 र 98-011-32-475।
10: हजुर, दान गरौ।
26: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
12: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
10: त्यसैले दान गरौ, सकेको गरौ, सबैले गरौ।
26: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था, शुक्ला गण्डकी 8 तनहु।
8: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
13: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको। के कहाँ पाइन्छ कुन्नी?
27: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
8: ए त्यसो भए युवर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउन त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरी पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
13: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गरगहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यारलिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्की, कन्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गरगहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
8: सम्पर्क युअर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घरमाथि दुलेगौडा, प्रोप्राइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 98-241-84-264 र 98-141-53-305।
28: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है। हो सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
11: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ, पूर्व सूचना प्रणालीमा ध्यान दिऊ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
14: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
15: एक सय तीन थोप्लो आठ अन्तर्मन

0: ए सबिना, यसको हतारमा कता हो?
1: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
0: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
2: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तरहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9864878528 र 9908216142।
1: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
3: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
1: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने, टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
0: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
1: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
0: एनसीएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसीको सिम पनि पाइन्छ। एनसीएलको नयाँ सिमको लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ।
1: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
3: फोन बजार, सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा, दुलेगौडा।
4: प्रोपाइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ, मोबाइल 9846656999 छ।
1: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मि।
5: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
1: ल ल, फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समय पाइने रहेछ।
5: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
6: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
7: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
3: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
6: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9841661220।
1: होइन श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
0: त्यो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धोले नयाँ गाडी पनि बिग्रिया हुन थाले, जति धोए पनि हिलो जाने होइन।
1: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
0: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल, डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा, प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की, मोबाइल 9860373310 र 9921653507।
8: सुन, शुद्धताको प्रतीक तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
3: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
8: ओम प्रोसर आभूषण सुनचाँदी पसल दुलेगौडा भित्री बजार।
9: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साठ फेर गर्नु पर्मा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसर आभूषण सुनचाँदी पसल शुक्ला गण्डकी चार दुलेगौडा भित्री बजार प्रोपाइटर भोज बहादुर सुना।
10: मोबाइल 9800585537 र 9800665859।
11: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
12: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्नल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
11: ओके ल डन,
9: फेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसर आभूषण सुनचाँदी पसल शुक्ला गण्डकी चार दुलेगौडा भित्री बजार प्रोपाइटर भोज बहादुर सुनार।
10: मोबाइल 9800

0: अफसेट प्रेस सुप्लागंडकी चार दुलेगौड़ा गणपति लघुवित्त रहेको भवनमा
1: यहाँ फ्लेक्स प्रिंट बैनर होर्डिंग बोर्ड बनाइनुका साथै मायाको चिनो कप मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका पुस्तक कार्यालयका कागज पत्रहरू छाप भिजिटिङ कार्ड परिचय पत्र रजिस्टर ब्याच स्टिकर बिल भरपाई पासबुक ब्रोसर कमसुक र विवाहका कार्ड तथा निमन्त्रण कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
0: प्रोप्राइटर गोविन्द सिग्देल फोन 9856285543 र 9847000787।
2: दाई पहिला यो मोबाइल हेर्दिनुहोस् न के भयो भयो फोटो भिडियो नम्बर सबै यसमै थियो एक्कासी बिग्रियो
3: खै दिनुहोस् त ए चिन्ता नगर्नुहोस् तपाईँ द एप्पल सब नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ
2: अनि बन्द छ त दाई
3: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ अनि सुन्नुहोस् त
4: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौड़ा बस्ती सोनीको ठीक पारिपट्टि
5: सबै ब्रान्डका मोबाइल बिक्री साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्
4: नोट नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्
5: प्रोप्राइटर राजन पौडेल मोबाइल 9856062029
6: यस्तै यसको बुवा यसपालि अलिअलि घर गहना जोड्नु पर्यो पैसा पनि जम्मा भएकै छ बाछुन्जेल त हो नि मान सम्मान इज्जत बनेको
7: हतारको काम लतार भन्छन् जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा सेवा बुझ्नु पर्यो किन हतारिन्छ हौ विश्वासिलो सुनसारी पसल खोजौला नि
6: स्याङ्जा धनलक्ष्मी सुनसारी पसल भएपछि त भइहाल्यो नि बुढा छापावाला सुनका गहना राशि अनुसारका पत्थर जडित हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने अनि सुन्नु त विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौड़ाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचारी पसलको नाममा शाखा पनि विस्तार गरेको छ
8: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुको साथै खरिद बिक्री तथा साटफेट पनि गरिन्छ
9: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेट गर्दा उचित मूल्य पाइनेछ
8: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल शुक्ला गण्डकी तीन दुलेगौड़ा ढोर बाराही मन्दिर जाने जीप लाइन अगाडि शाखा दुलेगौड़ा बनकेवा चोक प्रतीक्षालय अगाडि प्रोप्राइटर रामो विश्वकर्मा 9871716069 राजु विश्वकर्मा 9807162
10: 103.8 अन्तर्मनको आवाज।

0: विद्यार्थी भाई बहिनीहरू, आज म तिमीहरूलाई धूम्रपान को बारे में पढाउँदैछु। ध्यान दिएर सुन्न है।
1: मैडम, धूम्रपान भनेको के हो?
0: ल सुन, धूम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थ को धुआं खानु हो। चुरोट, बिड़ी, तमाखू, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थ को सेवन गर्नु हो। धूम्रपान को धुआ में 7000 भन्दा बढी किसिम का रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
1: अनि धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छन् मैडम?
0: धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदि को क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदय घात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभए बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
1: अनि नि मैडम, यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
0: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धूम्रपान नगर्ने। धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
2: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
3: हजुरबाले, आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो। मेरै आँखा पोलेर हेर्ने भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने, चस्मा पनि रोजी रोजी कहाँ पाइन्छ होला त?
0: अब चिन्ता नलिनुहोस्, आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान धोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ। साथै आँखाको माइनर अपरेशन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ। धोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र, दुलेगौड़ा, प्रोप्राइटर दिव्या मल्ल ठकुरी, 9805501422, दिपेश मल्ल ठकुरी, 9805501420, दीप मल्ल ठकुरी, 9846041530।
3: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बडी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो। बरु कहाँ जाने होला त?
4: आऊ बुढा, केलाई चिन्ता लिनु छ र? पल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो। हामी पनि त्यतै जाम।
5: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गीतका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
4: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौड़ा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142334 र 9811756606।
6: ए गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर, आफ्नो आफ्नो वन जङ्गलको आफै रक्षा गर।
7: वन डढेलो रोकथामको लागि डिभिजन वन कार्यालय तनहुँको सार्वजनिक अपील।
8: सुक्खा मौसमको कारण वन क्षेत्रमा धेरै मात्रामा सुक्खा पात पतिङ्गर, झारपात, काठ, दाउरा थुप्रिएका हुनाले सानो आगोको झिल्का सल्केमा आगो लाग्न सक्दछ। वनमा लाग्ने आगो वन डढेलो हो। वनमा डढेलो लागेमा निभाउन कठिन भई वन, वन्यजन्तु, धन सम्पत्ति एकैछिनमा खरानी हुन सक्छ भने समयमै होसियारी अपनाउन नसकिएमा ज्यान समेत जान सक्दछ। त्यसैले आफ्नो घर वरिपरि डढेलो नआउने गरी सफा राखौं। खेतबारीमा सुकेका घाँसपात, घुरान र फोहोर पोल्दा वनमा आगो जान नदिऊ। चुरोटको ठुटा निभाएर मात्रै फालौं। वनभोज खाएपछि राम्ररी आगो निभाऊ। गोठालो जाँदा राम्रो घाँस पलाउँछ भनेर जंगलमा आगो नलगाऊ। कसै गरी अचानक वनमा आगो लागिहालेमा उपभोक्ता समूह, स्थानीय समुदाय, वन कर्मचारी र सुरक्षा कर्मीको पहलमा निभाऊ। वनमा आगो लगाउनु फौजदारी कसुर हो? कसैले वन जंगलमा आगो लगाएमा डढेका रूख बिरूवाको क्षतिको रकम भराई 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुन्छ। तपाई हाम्रो वरिपरि रहेका वन जंगल हाम्रो साझा सम्पत्ति भएको हुनाले वन जंगलमा आगो लागि हुन जाने कुनै पनि काम नगर्नु नगराउनु हुन डिभिजन वन कार्यालय तनहुँ सबैमा हार्दिक अपील गर्दछ।

0: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
1: के भयो दाई, पैसा भएपछि नि के को तनाव हो र?
0: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
2: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी पाइप, बेन्च तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0654142636, मोबाइल 9856078302 र 9846078302।
3: ए सम्झी, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँस वा कालिस पाइँदैन भने सुरुप झोल खाऊ भनेको यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो। आयु पनि 45 वर्ष नै पो हुने हो कि, चिन्ता लाग्छ हो सम्झी।
4: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्रणाली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो सम्झी। खुल्ला जंगलमा पालेको लोकल कुखुरा, कालिज र हाँसको मासु, अन्डा तथा चल्लाहरू मिलाएर पाइँदो रहेछ।
5: हजुर, स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली, शुक्ला गण्डकी 10 मिनाम खानी, प्रबन्ध निर्देशक हरि खड्का, सम्पर्क 9908828810, 9908828811 र 9908828816।
6: साइलियामा प्रकाश राईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
7: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
6: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीएस सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
7: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4, दुलेगौडा, बिपी चोक।
6: प्रोपाइटर थान प्रकाश नेउपाने 9856033878, प्रशान्त नेउपाने 9846026925।
8: होइन श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
9: यो बाटो पनि कहिले बन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
8: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
10: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल, डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा, प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोप्राइटर बुद्धि बहादुर कार्की, मोबाइल 9860373310 र 9921653507।
11: सुन, शुद्धताको प्रतीक तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
12: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
11: ओम प्रोसर आभूषण सुनचाँदी पसल, दुलेगौडा, फेची बजार।
13: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साठ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसर आभूषण सुनचाँदी पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, भित्री बजार। प्रोपाइटर भूज बहादुर सुनार,
6: मोबाइल 9508535537 र 9806615899।
14: एक सय 3.8 अन्तर्मनको आवाज।

0: रूपमा पेट भरिने बोनस काउचौ।
1: पोखरा नुडल्स प्रालीको उत्पादन बोनस काउचौको आधिकारिक विक्रेता थापा सप्लायर्स शुक्ला गण्डकी साथ सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 9855202779।
2: यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा नेपाल आर्मी हस्पिटल तथा पद्मा नर्सिङ होम पोखरामा कार्यरत वरिष्ठ फिजिसियन पेट छाती मुटु थाइराइड तथा सुगर रोग विशेषज्ञ डाक्टर सुदर्शन सुवेदी आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूलाई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: उपचार हुने रोगहरू
2: उच्च रक्तचाप मुटु रोग छाती दुख्ने पोल्ने जोडले धड्कने
3: पुरानो ग्यास्ट्रिक कलेजोको समस्या मधुमेह
2: लामो समयदेखिको रुखा खोकी सास फेर्न गाह्रो हुने दम
3: दिसा पिसाब एवं पेटको समस्या
2: तौल घटबड हुने वा थाइराइडको समस्या
3: लामो समयदेखिको टाउको वा मांसपेशीको दुखाइ ज्वरो जस्ता समस्याहरूको चेकजाँच उपचार तथा परामर्श सँगै दुलेगौंडामा नै पहिलो पटक वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक भिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा उपलब्ध रहेको छ।
2: दैनिक ईसीजी गुणस्तरीय ल्याब तथा फार्मेसी सेवाका लागि पनि हामीलाई सम्झनुहोस्।
3: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा तनहुँ।
2: फोन नम्बर 0564142333 र 9978161887।
4: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा।
5: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
4: उपचार सेवाहरू
5: भेरिकोस भेनको लेजर उपचार खुट्टाका सुन्निएका तथा फुलेका नसा लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि
4: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया मासुको टिस्यु नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया
5: रक्तनली सम्बन्धी रोगहरूको उपचार एन्जियोप्लास्टी स्टन्ट राख्ने प्रक्रिया इम्बोलाइजेसन
4: क्यान्सर उपचार ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू सानो चिरफार मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार
5: शरीरमा जम्मा भएको पस पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया
4: पाठेघरको मासु युटेरिन फाइब्राइड एम्बोलाइजेसन पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि
5: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061582778582779582780।
6: सुन्नु न गाउँमा आमालाई साह्रै भएको छ अरे तपाईँ त आजै जानुहोस् हो
7: अनि यति अबेला भइसक्यो गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि
6: त्यसको चिन्ता लिनै पर्दैन नि खैरिनी झरेपछि त सापकोटा दाईको होटेलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि
7: ए होटेल फ्यामिली छ नि है हुन्छ म आजै जान्छु
6: हजुर विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन् साथै लोकल कुखुरा हाँसको छोइला बदेलको मासु क्यान्डी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्
7: होटल फ्यामिली एन्ड लज खैरनी टार बजार प्रोप्राइटर अर्जुन सापकोटा मोबाइल 9855202320 9801454674 र 9864203420।
8: दुलेगौंडा बजारमा कति फोटो स्टुडियो खुल्यो कति बन्द भए कति के भए तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
9: ए मलाई मात्र हो कि भनेको तपाईँलाई पनि त्यस्तै पो हुन्छ। आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
8: हजुर दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो मोबाइलबाट फोटो दुबोको माला फ्रेममा तयार पार्नु परेमा जन्मदिन विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौंडा प्रोप्राइटर कीर्तिमान थापा मगर।
1: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
10: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
1: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
10: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98066-81115। टाइम चेकको साथमा बनकेवा कालिका सुनचाँदी पसल दुलेगौडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98165-95301।
11: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार।
1: धोरबाराही हाइलाइट्सको साथमा
12: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस दुलेगौडा बीपी चोक।
1: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्। सम्पर्क 98461-49304।
13: नमस्कार, राति 10 बजे धोरबाराही हाइलाइट्समा समाचार कक्षबाट म सृष्टि खत्रीको स्वागत छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा केन्द्रीय ऊर्जा विभाग प्रमुख एवं तनहुँ क्षेत्र नम्बर दुईका सांसद श्री रम्य उपानेले रासोपालाई असफल हुने छुट नरहेको बताउनु भएको छ। रासोपा तनहुँ जिल्ला समितिको आज आयोजित प्रथम अधिवेशनलाई सम्बोधन गर्नुहुँदै उहाँले देशको ठूलो शक्ति रासोपामाथि जनताको आशा र भरोसा रहेकाले यो पार्टीलाई असफल हुने छुट नरहेको उल्लेख गर्नुभएको छ। उपानेले विगतका सरकार आफ्नै झगडाबाट अपदस्थ भएको चर्चा गर्नुहुँदै करिब दुई तिहाई नजिक रहेको वर्तमान सरकारलाई अन्य शक्तिबाट भन्दा आफ्नै बाट खतरा रहेको बताउनु भएको छ। देश परिवर्तन गर्ने संकल्प बोकेर जन्मिएको रासोपालाई बलियो शक्तिका रूपमा विकास गर्दै अगाडि बढ़नुपर्ने अहिलेको आवश्यकता रहेको बताउँदै उहाँले पार्टीभित्र सहमति र सहकार्यलाई सधैँ निरन्तरता दिनुपर्ने चर्चा पनि गर्नुभएको हो। सांसद उपानेले जुन आशा भरोसाका कारण रासोपालाई करिब 52 लाख मत प्राप्त भएको छ, विगतबाट पाठ सिकेर अगाडि बढ़दै जनताको भरोसालाई गन्तव्यसम्म पुर्याउनु पर्ने बताउनु भएको हो। सो क्रममा रासोपा गण्डकी प्रदेशका प्रवक्ता शंकर पन्तले पार्टीमा को पहिला आयो को पछि आयो भन्ने कुरा ठूलो नभएको बताउँदै संगठनलाई बलियो बनाउनु अहिलेको प्रमुख माग रहेको बताउनु भएको हो। कार्यक्रममा रासोपा तनहुँका संस्थापक सभापति विकास सिक्देल, क्षेत्र नम्बर दुईका संयोजक सुन्दर बस्याल, एकका सचिव शशी रूपा खेती, ब्यास नगर सभापति चुडामणी दाहाल, गण्डकी नगर सभापति हरिबहादुर खड्का लगायतले पार्टीभित्र एकता र सहकार्यको आवश्यकता औल्याउनु भएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँको सभापतिमा विश्वनाथ बास्तोला निर्वाचित हुनुभएको छ। नयाँ नेतृत्व चयनका लागि आइतबार भएको अधिवेशन मार्फत बास्तोला सभापतिमा निर्वाचित हुनुभएको हो। बास्तोलाले 187 मत प्राप्त गर्नुभएको निर्वाचन समितिका सदस्य राजु दाहालले जानकारी दिनुभएको छ। प्रतिस्पर्धी डाक्टर शेषर मडनेउपानेले 64 मत प्राप्त गर्नुभएको थियो। यस्तै उपसभापतिमा विष्णु बहादुर पन्त विजय हुनुभएको छ। उहाँले 131 मत प्राप्त गर्नुभएको थियो। प्रतिस्पर्धी पदमा राजन उपानेले 124 मत प्राप्त गर्नुभएको हो। सभापतिमा दुर्गा कुमार श्रेष्ठ विजय हुनुभएको छ। उहाँले 127 मत प्राप्त गर्नुभएको छ भने प्रतिस्पर्धी पवन बहादुर सुनारले 126 मत प्राप्त गर्नुभएको छ। सचिव पदमा भने अनिल श्रेष्ठ सर्वसम्मति निर्वाचित हुनुभएको छ। यस्तै सदस्यहरूमा सिकारीक अम्बिका वाग्य, जिल्लाधिकारी अम्बिका हाल, केशव राज, केश बहादुर थापा सर्वसम्मत निर्वाचित हुनुभएको छ। क्षेत्र नम्बर एकको संयोजकमा शशी रूपा खेती र क्षेत्र नम्बर दुईको संयोजकमा सुन्दर बस्याल सर्वसम्मत निर्वाचित हुनुभएको छ। यसै गरी राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा तनहुँको जिल्ला अधिवेशनमा सभापति पदका उम्मेद्वार डाक्टर शेषर मण्डल पनि सदस्य पदमा स्वतः निर्वाचित हुनुभएको छ। पार्टी विधान अनुसार सभापति पदमा प्रतिस्पर्धा गर्नुभएको उम्मेद्वारले कुल सदरमुख कम्तीमा 25% मत प्राप्त गरेमा उहाँ सदस्य पदमा स्वतः निर्वाचित हुने व्यवस्था रहेको थियो। अधिवेशनमा खसेको 251 सदर मत मध्ये नेपालले 64 मत प्राप्त गर्नुभएको थियो। उहाँले कुल सदर मतको 25% भन्दा बढ़ी प्राप्त गरेपछि विधान बमोजिम जिल्ला सदस्य पदमा स्वतः निर्वाचित हुनुभएको हो। सभापति पदको निर्वाचनमा विश्वनाथ बास्तोलाई विजय हुनुभएको छ भने नेउपाने सदस्य पदमा स्वतः निर्वाचित भएर जिल्ला समितिमा रहनु भएको छ। नेपाल सरकारले दुई दिन शनिबार आइतबार सार्वजनिक विदा दिँदै आएकोमा आइतबारको विदा खारेज गर्न लागेको भन्ने मात्र सत्य नभएको सरकारले जनाएको छ। आजका केही मिडियामा सरकारले हप्तामा दुई दिन शनिबार आइतबार सार्वजनिक विदा दिँदै आएकोमा आइतबारको विदा खारेज गर्ने तयारी गरेको समाचार आएपछि सरकारले त्यसको खण्डन गरेको हो। प्रधानमन्त्री वालेन्द्र शाहका प्रेसत अनुसन्धान विज्ञ दीपा दाहालले आइतबारको विदा खारेज गरिएको भनेर आएको समाचार सत्य नभएको बताउनु भएको छ। यसअघि पश्चिम एसियाको समस्याका कारण इन्धनमा भएको निरन्तरको वृद्धि लगायतले जनजीवनमा सहज होस् भन्ने उद्देश्यले गत चैत्र 22 मन्त्रिपरिषदको बैठकले शनिबार आइतबार सार्वजनिक विदा दिएर कार्यालय समय बिहान 9 बजेदेखि अपरान्ह 5 बजेसम्म कायम गर्ने निर्णय गरेको थियो। पछिल्लो समय बढ़दो सवारी दुर्घटना न्यूनीकरण गर्न तनहुँमा विशेष सड़क सचेतना अभियान आइतबारबाट शुरू गरिएको छ। मुख्य गरी बिहानको समयमा सवारी दुर्घटनाका घटनाहरू तीव्र रूपमा बढ़दै गएपछि जिल्ला प्रहरी कार्यालय तनहु र जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुले संयुक्त रूपमा मुख्य सड़क मार्गमा सड़क सुरक्षा तथा ट्राफिक सचेतना कार्यक्रम शुरू गरेका छन्। अभियान अन्तर्गत सड़कमा चल्ने चालक सहचालक तथा यात्रुहरूलाई सुरक्षित यात्रा सवारी साधनको गति नियन्त्रण लेन अनुशासनको पालना र मादक पदार्थ सेवन मापसै गरी सवारी साधन नचलाउने लगायतका अत्यन्तै संवेदनशील विषयमा सचेतना प्रदान गरिएको छ। प्रहरीले दुर्घटना न्यूनीकरणका लागि बिहानको समयमा विशेष निगरानी राख्नुका साथै जनचेतनामूलक कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै लैजाने जनाएको छ। तनहुको व्यास नगरपालिकामा अचेत अवस्थामा फेला परेका एक अपरिचित पुरूषको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको छ। ती मृतकको नाम थर र ठेगाना खुल्न नसकेकाले जिल्ला प्रहरी कार्यालय तनहुका सूचना अधिकारी प्रहरी नायब परीक्षक द्वारिका प्रसाद घिमिरेले जानकारी दिनुभएको हो। उहाँका अनुसार शनिबार दिउँसो अन्दाजी 2 बजेको समयमा व्यास नगरपालिका 10 दुम्सी चौर स्थित सार्वजनिक स्थानमा ती पुरूष अचेत अवस्थामा फेला परेका थिए। स्थानीय वासिन्दाहरूले फेला पाएपछि तत्काल प्रहरी टोलीको सहयोगमा उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल दौड़ने लगिएको थियो। अस्पताल पुगाए लगतै उपचारका क्रममा सोही दिन दिउँसो 3:20 बजे चिकित्सकहरूले उहाँलाई मृत घोषित गरेका हुन्। घटनास्थलको प्रारम्भिक अनुसन्धान र सब जाँच मुचुलका लगायतका कानूनी प्रक्रिया पूरा गरिसकेको प्रहरीले जनाएको छ। मृतकको शवलाई पोस्टमार्टम तथा पहिचानका लागि प्रदेश अस्पताल दमनकी शवगृहमा राखिएको छ। स्थानीय स्तरमा प्रहरीले मृतकको घर परिवार तथा आफन्तको खोजी गरे पनि विवरण खुल्न नसकेकाले सार्वजनिक रूपमा हुलिया जारी गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी संघको सभापतिमा रकमांगत भण्डारी विश्वास विजय हुनुभएको छ। शनिबार सम्पन्न मतदानमा भण्डारीले निकटतम प्रतिस्पर्धी उपेन्द्र अर्याललाई भारी मत अन्तरले पराजित गर्नुभएको हो। भण्डारीले 284 मत प्राप्त गर्दा अर्यालले 24 मत मात्रै प्राप्त गर्नुभएको थियो। उपसभापतिमा उमा फुएल विजय हुनुभएको छ। उहाँले 145 मत ल्याएर जित्दा निकटतम प्रतिस्पर्धी श्रीराम घिमिरेले 100 मत पाउनु भएको हो। शान्ता अर्यालले 33 र रामप्रसाद भूषालले 26 मत प्राप्त गर्नुभएको छ। उपसभापतिमा 4 प्रतिस्पर्धा रहेका छन्। बाँकी पदहरूमा सर्वसम्मत चयन भएको हो। सचिवमा प्रसन्न पौडेल सहसचिव टुकुराज अर्याल चयन हुनुभएको छ। यस्तै सदस्यहरूमा पिता कुमारी खनाल टंकप्रसाद नेउपाने दिलीप्रसाद रेग्मी डोलराज लम्साल र चण्डीका 7 चयन हुनुभएको केन्द्रीय विभाग सदस्य बोधराज रेग्मीले जानकारी दिनुभएको छ। कास्कीको फुहारा स्थित बहुचर्चित अपकरणमा थुनामा रहेका नेकपा एमाले निकट युवा संघ नेपालका नेता शिवबहादुर गुरूङ महेन्द्र भोटे धरोटीमा रिहा हुनु भएको छ। 17 करोड़ रूपैयाँ बिगो रकम तिर्ने कबुल गरेपछि उहाँ 5 लाख रूपियाँ धरौटी बुझाएर केही दिन अघि रिहा हुनु भएको हो। कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेलवास्तेको इजाजतले भोटेलाई धरोटीमा रिहा गर्ने आदेश दिएको हो। उहाँलाई 2080 सालमा सूर्यदर्शन सहकारी ठगीको अभियोगमा पूर्वपक्षका लागि थुनामा पठाइएको थियो। सहकारी ठगीमा जेल पुगेका उहाँलाई जिल्ला र उच्च अदालतले पनि थुनामा राख्ने आदेश दिएको छ। उहाँसँगै सहकारी ठगीको अभियोगमा कारागारमा रहेका सूर्यदर्शन सहकारीका कोषाध्यक्ष कुमार रम्तेल, उपाध्यक्ष कैलाश कुमार दरलामी र संचालक समितिका पूर्व सदस्य महेन्द्र भोटेलाई जिल्ला अदालत कास्कीले थुनामा पठाएको थियो। पोखरा बस पार्कको संरचना खाली गर्न पोखरा महानगरपालिकाले दिएको अल्टिमेटम सकिएको छ। यही समयमा महानगरले चुकुम्बासी समस्या समाधानका लागि गठन गरेका विभिन्न समितिले तदारूकताका साथ काम गरिरहेका छन्। एउटा समितिले प्रतिवेदन बुझाइसकेको छ भने अरू समितिले पनि आफ्ना जिम्मेवारीको काम अन्तिम चरणमा पुर्याइसकेका छन्। चुकुम्बासी रूपान्तरण गर्न जग्गा सिफारिश गर्न गठित समितिले 22 गते नै महानगरपालिकाका मेयर धनराज आचार्यलाई प्रतिवेदन बुझाएको हो। समितिले पोखराका विभिन्न 6 ठाउँमा जग्गा सिफारिश गरेको छ। समितिकी संयोजक राधिका शाही योगीले प्राथमिकताका आधारमा उपयुक्त जग्गाहरूको खोजी गरेर सिफारिश छोडिएको बताउनु भएको हो। महानगरले आज आइतबार बसपार्क क्षेत्रमा रोजर चलाउने तयारी गरेको थियो, तर उच्च अदालतले तत्काल कटहरा नभत्काउन अल्पकालीन आदेश दिएपछि काम रोकिएको हो। मेयर आचार्यले अदालतको सहारा लिएर गलत काम धेरै समय नटिक्ने चेतावनी दिनुभएको छ। पोखरा बस पार्कका लागि अधिग्रहण गरिएको जग्गामा करिब 600 सुकुम्बासी खटाएर रहेका छन्। त्यहाँका बालबालिकाको शिक्षाका लागि सोही जग्गामा सहारा आधारभूत विद्यालय पनि सञ्चालनमा रहेको छ। पोखरा महानगरपालिकाले त्यहाँका सुकुम्बासीका खटाएरा हटाउने तयारी गरेसँगै विद्यालय पनि सँगै सारिने भएको छ। कक्षा 8 पढ़ाई हुने यस विद्यालयमा यसअघि 240 विद्यार्थी अध्ययनरत रहेकोमा बस्ती खाली गरिने सूचना सार्वजनिक भएपछि विद्यार्थी संख्या घटेर 150 हाराहारीमा छरेको छ। विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष विक्रम थकालीले सहारा स्कूलमा अधिकांश सुकुम्बासी बस्तीका बालबालिका र केही बाहिरका विद्यार्थी पढ्ने गरेको बताउनु भएको छ। विगत सम्म 2053 स्थापना भएको यस विद्यालयमा प्राथमिक तहका 8 दरबन्दीका शिक्षक भए पनि 8 कक्षासम्म पठन पठन हुँदै आएको छ। यो पोखरा नगर क्षेत्र मै धेरै विद्यार्थी भएको आधारभूत विद्यालयमा पढ्ने महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखा प्रमुख हेमप्रसाद आर्यले बताउनु भएको हो। महानगरले आवश्यक प्रबन्ध नगरी विद्यालय नहटाउनेमा आश्वस्त हुन प्रमुख धनराज आचार्यले आग्रह गर्नु भएको छ। निजी क्षेत्रबाट संचालित शिक्षण संस्थाहरूले विद्यार्थीबाट लिने शुल्कमा 3% समता शुल्क लिने सरकारी घोषणाप्रति निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याप्सनले कडा आपत्ति जनाएको छ। सरकारले आगामी आर्थिक वर्ष 2083-84 बजेट मार्फत यस्तो शुल्क लिने घोषणा गरेको हो। प्याप्सन गण्डकी प्रदेशले आइतबार बिहान प्रेस विज्ञप्ति जारी गर्दै यो प्रावधान तत्काल खारेज गर्न माग गरेको छ। सरकारवालासँग संवाद र छलफल नगरी एकतर्फी रूपमा ल्याइएको यो निर्णयले निजी लगानीकर्ता र विभागलाई थप आर्थिक भार पर्ने प्याप्सनको ठहर छ। प्याप्सनका केन्द्रीय उपाध्यक्ष एवं गण्डकी प्रदेश इन्चार्ज प्रेम प्रसाद शर्मा र प्याप्सन गण्डकी प्रदेशका अध्यक्ष प्रकाश खनालले हस्ताक्षर गरेको प्रेस विज्ञप्तिमा निजी विद्यालयले देशको अर्थतन्त्र र शिक्षा क्षेत्रमा पुर्याएको योगदानको कदर गर्न सरकारसँग आग्रह गरिएको छ। स्वदेशी उद्यमशीलतामा विश्वास गरी अगाडि बढ़ाइरहेका लगानीकर्ताहरूलाई यो निर्णयले निरुत्साहित गरेको छ विज्ञप्तिमा भनिएको छ। पोखरा उद्योग वाणिज्य संघले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा गण्डकीका पर्यटकीय स्थानहरूको परिचय दिने गरी बोर्ड राखेको छ। स्मार्ट डिस्प्ले बोर्डको आइतबार गण्डकी प्रदेशका मुख्यमन्त्री सूर्यनारायण पाण्डेको समुपस्थितिमा नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष अनन्द श्रेष्ठले बोर्ड राख्नु भएको हो। पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीका अनुसार नागरिक उड्डयन प्राधिकरण पोखरा संघको समन्वयमा विमानस्थलको आगमन कक्षमा राखिएको सो बोर्डबाट गण्डकीका पर्यटकीय गन्तव्यको बारे परिचय दिने भएको पोखरा भित्र रहने पर्यटकले त्यहाँका पर्यटकीय गन्तव्यबारे जानकारी पाउन् भन्ने हेतुले सो बोर्ड राखिएको उहाँको भनाइरहेको छ। हवस् त यिनै खबरहरूसँगै राति 10 ठोरबारे हाइलाइट अहिलेको लागि सकिएको छ। भोलि बिहान 5:25 थप समाचारहरूको साथमा हाम्रो पुनः भेट हुने नै छ। तबसम्मका लागि समाचार कक्षबाट म सृष्टि खत्री बिदा हुन्छु। नमस्कार, शुभरात्री।
14: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा ढोरबाराही FM@gmail.com मा इमेल गर्नुहोस्।

landing route. Center for Antarctica is 51% in JSR.

Yeah.

again.

ciao. Questo è già il territorio di

Ama ben de çok en büyük derdi derdim.